0: अनि त्यसमा एउटा थप व्यवस्था पनि छ नि।
1: कुन चाहिँ?
0: यदि हाकिमले कर्मचारीलाई अर्थात आफ्नो नियन्त्रणमा रहेको व्यक्तिलाई दुर्व्यवहार गरेमा थप सजाय हुन्छ, त्यही हो।
1: हो, ठ्याक्कै त्यही। यहाँ पनि शक्ति र पदको दुरूपयोगलाई कानूनले अझ ठूलो अपराध मानेको छ क्या। जो व्यक्ति तपाईँको संरक्षणमा छ वा तपाईँको अधीनमा काम गर्छ उसको रोजगारी खोसिने डर देखाएर गरिने दुर्व्यवहारलाई कानूनले सामान्य दुर्व्यवहार भन्दा माथि राखेर हेर्छ। यौनजन्य हिंसा र शक्ति सन्तुलनलाई कानूनले यसरी सम्बोधन गरेको देख्दा निकै आशा जाग्छ। तर समाजमा यस्ता अपराधहरू पनि छन् नि जसको उद्देश्य केवल शारीरिक चोट पुर्याउनु मात्र हुँदैन, व्यक्तिको अस्तित्व, उसको पहिचान र बाँच्ने इच्छालाई नै सखाप पार्नुहुन्छ। म विशेष गरी एसिड प्रहार र बोक्सीको आरोप जस्ता अमानवीय क्रूरताको कुरा गर्दैछु है।
2: यी अपराधहरू साँच्चै नै जघन्य छन्। यिनीहरूले व्यक्तिको सामाजिक पहिचान नै मेटाउन खोज्छन् क्या। एसिड प्रहारको कानूनी व्यवस्था हेर्ने हो भने कसुरको गम्भीरता हेरी 20 वर्षसम्म कैद र 10 लाख रुपियाँसम्म जरिवानाको व्यवस्था छ।
1: यहाँनिर मलाई अचम्म लागेको कुरा के हो भने सामान्यतया अदालतले गर्ने जरिवानाको रकम त राज्यको ढुकुटीमा वा सरकारी कोषमा जान्छ नि, होइन र?
2: धेरैजसो केसमा त्यस्तै हुन्छ।
1: तर एसिड प्रहारको कानूनमा त्यो 10 लाख रुपियाँ सिधै पीड़ितको उपचार र क्षतिपूर्तिका लागि दिइने व्यवस्था छ। कानूनले अपराधीलाई सजाय दिने मात्र होइन, पीड़ितको तत्काल उपचार गर्ने संयन्त्र जस्तो पो काम गरिरहेको छ त।
2: न्याय प्रणालीमा आएको एउटा ठूलो वैचारिक परिवर्तन हो क्या। परम्परागत फौजदारी कानूनको उद्देश्य त अपराधीलाई जेलमा कोच्नु मात्र हुन्थ्यो नि,
1: हो नि।
2: तर आधुनिक न्याय प्रणालीले रेस्टोरेटिभ जस्टिस अर्थात पुनर्स्थापनात्मक न्यायलाई पनि अंगाल्न थालेको छ। एसिड प्रहार जस्तो घटनामा पीड़ितलाई तत्काल महँगो शल्यक्रियाहरूको आवश्यकता पर्छ क्या। अपराधी जेल गएर मात्र त पीड़ितको भत्किएको जीवन सहज हुँदैन नि।
1: ए, भनेपछि त्यो 10 लाख जरिवाना सिधै उपचारमा जानु भनेको राज्यले पहिले पीड़ितको ज्यान बचाऊ र अनुहारको शल्यक्रिया गर भनेर लिएको दायित्व हो नि त। कानूनले सजाय मात्र नदिएर तत्काल स्वास्थ्य सेवा जस्तो काम गरिरहेको छ,
2: हो नि। कानूनको काम अपराधीलाई दण्डित गर्नु मात्र होइन, पीड़ितलाई तंग्रिन र आफ्नो जीवन पुनर्निर्माण गर्न मद्दत गर्नु पनि हो।
1: पुनर्निर्माणको कुरा गर्दा बोक्सीको आरोप सम्बन्धी कानूनको पनि चर्चा गरौं न अलिकति। स्रोत सामग्री अनुसार बोक्सीको आरोप लगाउने वा अपमानजनक व्यवहार गर्नेलाई 5 वर्षसम्म कैद र 50,000 रूपियाँसम्म जरिवानाको व्यवस्था छ। एकछिन सोच्दा यो कुनै मध्ययुगीन कुप्रथा जस्तो लाग्छ क्या। अहिलेको 21औं शताब्दीमा पनि यस्ता कानून बनाइरहनु पर्ने बाध्यता हाम्रो समाजको कस्तो यथार्थ हो त।
2: प्रविधिमा समाज जति नै अगाडि बढे पनि खै कतिपय सोचहरू अझै अन्धकारमै छन् नि। बोक्सीको आरोप अक्सर कसलाई लगाइन्छ भनेर हेर्नुभयो भने एउटा प्याटर्न देखिन्छ क्या।
1: अस्त प्याटर्न
2: प्राय एकल महिला, गरीब, सीमान्तकृत वा समाजमा आवाज नभएका महिलाहरू यसको शिकार हुन्छन्। यो कुनै अन्धविश्वास मात्र होइन, यो एउटा कमजोर महिलालाई समाजबाटै विस्थापित गर्ने, उसको सम्पत्ति हडप्ने वा उसलाई सामाजिक बहिष्कार गर्ने सुनियोजित हतियार पो हो त।
1: ए, त्यसैले कानूनले सामाजिक बहिष्कारलाई पनि थप सजायको भागीदार बनाएको रहेछ। कसैको पनि सम्मानपूर्वक बाँच्न पाउने हकलाई समाजको कुनै झुण्डले वा पञ्चायतले खोस्न सक्दैन भन्ने प्रष्ट सन्देश।
2: बिल्कुल, र अघि हामीले एसिड प्रहारमा उपचार खर्चको कुरा गर्यौं नि।
1: हजुर,
2: अदालतले गर्ने क्षतिपूर्तिको व्यवस्था त्यतिमा मात्र सीमित छैन क्या। महिला हिंसाका घटनामा अदालतले पीड़ितको शारीरिक घाउ मात्र होइन मानसिक अवस्था समेत हेरी उचित क्षतिपूर्ति भराइदिने विशेष व्यवस्था कानूनमा छ नि।
1: यहाँनिर म अलिकति घोरिन चाहन्छु है। शारीरिक घाउ त बाहिर देखिन्छ, अस्पतालको बिल आउँछ, डाक्टरले यति खर्च लाग्छ भनेर भनिदिन्छन्, त्यो नाप्न त सजिलो छ,
2: हो नि।
1: तर अदालतले मानसिक अवस्था हेरेर क्षतिपूर्ति भराइदिने कुरा सुन्दा जति प्रगतिशील लाग्छ व्यवहारमा त्यति नै गाह्रो होला नि। अदृश्य घाउ अर्थात मानसिक असरलाई एउटा न्यायाधीशले वा अदालतले कसरी मापन गर्छ त? यो त निकै चुनौतीपूर्ण काम होला नि।
2: यो अत्यन्तै चुनौतीपूर्ण छ। हाम्रो कानूनी इतिहासमा लामो समयसम्म रगत नबगेसम्म वा हड्डी नभाचिएसम्म घाउ मानिँदैन भन्ने सोच हावी थियो क्या।
1: हामीले सुन्दै आएको कुरा त्यही हो।
2: तर अहिले अदालतले मानसिक क्षतिको मापन गर्न विभिन्न संयन्त्रहरू प्रयोग गर्छ। मनोवैज्ञानिक विज्ञहरूको रिपोर्ट, पीड़ितले भोग्नु परेको ट्रमा
0: उसले लामो समयसम्म खानुपर्ने डिप्रेसन वा एन्जाइटीको औषधि र सबैभन्दा महत्वपूर्ण कुरा त्यो घटनाको कारणले उसले गुमाएको रोजगारीको अवसर वा पढ़ाईको क्षति यी सबै कुराको मूल्याङ्कन गरेर अदालतले क्षतिपूर्ति तोक्छ नि।
1: बाफ्रे, यो त मानव संवेदनालाई कानूनले बुझेको एउटा उत्कृष्ट उदाहरण हो क्या। शरीरको घाउ निको हुन केही महिना लाग्ला, तर मनको घाउ निको हुन वर्षौं वा सायद जीवनभर लाग्न सक्छ भन्ने कुरा राज्यले स्वीकार गर्नु धेरै ठूलो प्रगति हो।
0: एकदम।
1: तर यी सबै कुराहरू त घटना भइसकेपछि र अदालतसम्म पुगिसकेपछि हुने प्रक्रिया हुन् नि त। मानौ कसैलाई अहिले नै यो सुन्दै गर्दा तत्काल सहयोग चाहिएको छ भने उसले के गर्ने त? कानूनका किताबहरू वा अदालतका फैसलाहरू त तुरुन्तै आएर घरको ढोका ढकढक्याउँदैनन् नि।
0: एकदम व्यावहारिक प्रश्न गर्नुभयो। कानून जतिसुकै राम्रो भए पनि संकटको बेला तत्काल उद्धार गर्न त संयन्त्रहरू चाहिन्छन् नि त।
1: हो नि,
0: त्यसैका लागि तत्काल सहायता प्रणालीहरू बनाइएका छन्। नेपाल प्रहरीको हटलाइन नम्बर 100 र राष्ट्रिय महिला आयोगको हटलाइन 1145 यसका लागि सधैँ खुला हुन्छन्।
1: यी नम्बरहरूलाई त मैले कानूनी प्राथमिक उपचार बाकस अर्थात फर्स्ट एड किट जस्तै मानेका। आपत पर्दा सबैभन्दा पहिले प्रयोग गरिने हतियार
0: हो। ठ्याक्कै, घरभित्रै हिंसा भइराखेको बेला वा कतै दुर्व्यवहार हुँदै गर्दा प्रहरी चौकीसम्म पुग्न सम्भव नहुन सक्छ नि त। त्यस्तो बेला एउटा फोन कलले राज्यको शक्तिलाई घटनास्थलमै नै पुर्याउन सक्छ। यी नम्बरहरूले उजुरी गर्ने प्रक्रियालाई एकदमै पहुँचयोग्य बनाएका छन्।
1: आजको हाम्रो यो गहन छलफलले साँच्ची नै कानूनका पानाहरूलाई व्यावहारिक रूपमा उतारेको छ। हामीले शुरूमा कुरा गरे जस्तै नेपालको संविधानको धारा 18 र 38 समानता र महिलाको हकको बलियो जग बसालेको छ नि त।
0: एकदम।
1: अनि त्यही जगमाथि उभिएर मुलुकी अपराध संहिता र घरेलु हिंसा ऐनले सुरक्षित पर्खालहरू निर्माण गरेका छन्।
3: हो, दाइजोको सम्झौतालाई नै अपराध मान्ने रोकथामको उपायदेखि लिएर बलात्कारमा उमेर अनुसारको कड़ा सजाय, एसएस प्रहारमा तत्काल उपचार खर्च भराउने व्यवस्था र मानसिक क्षतिको पूर्तिसम्मका कुराहरूले उमा नेपालको कानूनी ढाँचा कति विस्तृत छ भन्ने देखाउँछन् क्या।
1: साँच्ची नै कानूनले अपराधीलाई थुन्ने मात्र होइन, शारीरिक र मानसिक घाउमा मलम लगाउने काम पनि गरिरहेको छ। तर यी सबै व्यवस्थाहरूको बारेमा कुरा गरिसकेपछि अन्त्यमा मलाई एउटा कुराले भने एकदमै सोचमग्न बनाएको छ क्या।
3: के कुराले नि?
1: अघि हामीले घरेलु हिंसाको प्रसंगमा कुरा गर्यौं नि। यदि सार्वजनिक पद धारण गरेको व्यक्तिले हिंसा गर्छ भने उसलाई 10% बढ़ी सजाय हुन्छ भनेर। कानूनले त शक्ति र पदमा बस्नेहरूलाई बढ़ी जवाबदेही बनाउनु पर्छ भनेर स्पष्ट भनिदियो। तर के हाम्रो समाज साँच्चै नै त्यो स्तरको जवाबदेहीता खोज्न तयार छ त? हामी अक्सर पद र पहुँच भएकाहरूले गल्ती गर्दा ठूलो मान्छे हो मिलाएर जाउँ भन्ने समाजमा बाँचिरहेका छौ नि।
3: त्यो त हाम्रो समाजको तितो यथार्थ हो।
1: कानूनले त ठूलो मान्छे हो भने झन बढ़ी सजाय देऊ भन्छ क्या। कानूनका पानाहरू, हामीले कुरा गरेका ती पर्खाल र छानाहरू जतिसुकै बलिया भए पनि ती तब मात्र जीवन्त हुन्छन् जब एउटा सामान्य नागरिकले हिंसा देखेर मौन बस्न अस्वीकार गर्छ नि।
3: एकदम सही कुरा।
1: के हामी हाम्रो कानूनी संरचनाले दिएको यो शक्तिशाली हतियार बोक्न पूर्ण रूपमा तयार छौ त? सुन्ने जो कोहीलाई पनि यो प्रश्नको उत्तर कानूनका किताबहरूमा नभएर हाम्रो आफ्नै दैनिक व्यवहारमा छ भन्ने लाग्न सक्छ।
3: हो नि, सुरुवात त आफैबाट गर्नुपर्छ।
1: यही विचारणीय प्रश्नको साथमा आजको यो गहन छलफल हामी यही टुंग्याउँछौ। सुन्दै गर्नुहोला र सोच्दै गर्नुहोला।

0: ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
2: अहिले बिहानको ठीक 6 बज्यो।

0: आवाज बिहीन को आवाज परिवर्तन को संवाद रेडियो दीदी बहिनी 95.2 MHz
1: गन्धर्व सँगै लील प्रकाश चन्दको तपाईलाई स्वागत छ।
2: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com CIN को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
1: आज 2083 साल जेठ 7 गते बिहीबार मे 21 तारीक सन् 2026 नेपाल सम्बत 1146 जेठ शुक्ल पक्षको पञ्चमी तिथि विश्व संस्कृति दिवस।
2: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
1: नेपाली चिया निर्यातमा भारतको कुकुलो नीति, धानको उत्पादन घट्दा मधेस प्रदेशको अर्थतन्त्र शिथिल, प्रदेश सरकारमा पालो फेर्न कांग्रेस एमालेको कसरत,
2: स्वास्थ्य बीमा कार्यक्रमप्रति सरकारी अस्पताल नै असन्तुष्ट, खोला किनारको मापदण्डबारे आफ्नै फैसला सर्वोच्चद्वारा खारेज, दक्षिण एसियामै उच्च करको बोझ नेपालमा,
1: निर्माणाधीन संसद भवनको प्रतिनिधि सभा हलबाटै बजेट प्रस्तुत गर्ने तयारी, रानी सैन सीमा विवाद का कारण हुम्ला र बाजुरामा पनि तनाव, स्थानीय तहले कृषिमा पर्याप्त लगानी नगरेको किसानको गुनासो,
2: द्वन्द्वका कारण गाजाका अस्पतालहरूमा अधिकांश चिकित्सकीय उपकरणमा समस्या, हर्मुज जलमार्गबाट उल्लेखनीय जहाज वारपार, बेलायत सरकारद्वारा तेल निर्यातमा नयाँ व्यापार अनुमति,
1: र अन्तर्राष्ट्रिय T20 आई सिरिज छनौटमा नेपालद्वारा मलेसिया 2 विकेटले पराजित, अमेरिका आईसीसी विश्वकप लीग 2 को शीर्ष स्थानमा फर्कियो, छैठौं अन्नपूर्ण म्याराथन 20 गते हुने।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: साझा खबरको सबैभन्दा शुरूमा नेपाली चिया निर्यातमा भारतले खुकुलो नीति लिएको प्रसंग।
2: भारतको टी बोर्डले नेपाली चियामाथि लगाएको अवरोध हटाएको छ। मंगलबार एक सूचना जारी गर्दै भारतको टी बोर्डले नेपाली चियामाथि लाग्दै आएको अवरोध हटाएको जानकारी दिएको हो। यसअघि भारतले 1 मेदेखि नेपालबाट निर्यात हुने चियामा ल्याब परीक्षणको नाममा अवरोध गर्दै आएको थियो, जसका कारण नेपाली चिया उद्योगले निर्यात गर्दा झन्झट झेल्नु परेको थियो। भारतको टी बोर्डले 1 मेदेखि लागू हुने गरी नेपाली चिया बोकेको प्रत्येक गाड़ीको नमूना परीक्षण गर्ने जनाएको थियो। भारतले चिया बोर्ड निर्देशिका देखाउँदै नेपाली चियालाई अवरोध खड़ा गरेको थियो। परीक्षणको रिपोर्ट आउन कम्तीमा 15 दिन लाग्ने गरेको थियो, जसका कारण पछिल्लो 19 दिनमा गएको 2 गाड़ी पनि नेपाली चिया भारतीय गोदाममा थन्किएका छन्। जुन चियाको ल्याब परीक्षणको रिपोर्ट हालसम्म नआएको नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य राज पराजुलीले बताउनुभयो। तर 19 मेमा जारी भएको सूचनाले नेपाली चियालाई राहत भएको उहाँले बताउनु भएको छ। संशोधन गर्दै नेपाली चियामाथिको कड़ाई खुकुलो बनाएको छ। 1 मे यता प्रत्येक गाड़ीको परीक्षण गर्ने भनिए तापनि अब एसओपी संशोधन गरेपछि संकलन गरेर परीक्षण गर्ने गरी नयाँ नियम ल्याइएको पनि पराजुलीले बताउनु भएको छ। नेपाली चियाको मुख्य बजार भारत मानिन्छ। नेपालमा उत्पादन हुने सीटीसी र अर्थोडक्स चिया ले वर्षेनी करिब 5 अर्बको विदेशी मुद्रा भित्राउँदै आएको छ। नेपालबाट निर्यात हुने चियामध्ये करिब 95% चिया पूर्वी नाका काकरभिट्टाबाट निर्यात हुँदै आएको छ। त्यस्तै अब नेपाली चियाले दीर्घकालीन समाधान खोजेको पनि उत्पादक किसानहरूले बताएका छन्।
1: आगामी आर्थिक वर्षको बजेट सिंहदरबार स्थित पुतली बगैंचाबाट बगैंचामा निर्माणाधीन संघीय संसद भवन अन्तर्गत प्रतिनिधि सभाको हलबाटै वाचन गर्ने गरी संघीय संसद सचिवालयले तयारी गरेको छ। शहरी विकास तथा भवन निर्माण विभागका अनुसार 15 जेठमा बैठक बस्ने गरी उक्त हल निर्माणको काम सकाउने कोशिश भइरहेको छ। उक्त हल 400 सीट क्षमताको छ। विभागका अनुसार संघीय संसद भवनको समग्र भौतिक प्रगति 96% पुगेको छ। सभामा हलको मात्रै भौतिक पूर्वाधारतर्फ 99% प्रगति छ भने इन्टेरियर डिजाइन प्रगति 96% पुगेको छ। विभागका प्रवक्ता रोशन श्रेष्ठले 15 गते संसद चलाउने गरी हलको निर्माण कार्य सकाउने कोशिश भइरहेको बताउनुभयो। उहाँले राष्ट्रिय सभाको हल पनि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। सिंहदरबार स्थित पुतली बगैंचाको 151 रोपनी क्षेत्रफलमा निर्माणाधीन भवनमा 8 ब्लक छन् भने 12 छुट्टा छुट्टै भवन बनाइएको छ, जसमा 400 सीट क्षमताको प्रतिनिधि सभा, 100 सीट क्षमताको राष्ट्रिय सभा छ। यी दुवैका बीचमा मुख्य प्रवेशद्वार छ, जसको दाहिनेतिर राष्ट्रिय सभा र देव्यतर्फ प्रतिनिधि सभा छ। मुख्य भवनसँगै सहायक भवनहरू पनि छन्, जहाँ संसदीय दलको कार्यालय, समितिको हल, दुईवटा संसद सचिवालय भवन, पुस्तकालय, संग्रहालय र चमैना गृह लगायत छन्। भीभीआईपीका लागि छुट्टै भवन, विशाल पार्किङ, सुरक्षाकर्मी बस्ने ठाउँ सहित आवश्यक सबै सेवा समेटिने संरचना पनि तयार हुन लागेको छ। यसैबीच प्रतिपक्षी श्रम संस्कृति पार्टीले प्रधानमन्त्री र मन्त्रीहरूको जवाफ माग्दै केही दिनदेखि गर्दै आएको संसद अवरोधलाई हिजो पनि निरन्तरता दियो। प्रधानमन्त्री र मन्त्रीहरू संसदमा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाफ नदिएको भन्दै श्रम संस्कृतिका सांसदहरूले हिजो प्रतिनिधि सभा बैठकमै फेरि प्लेकार्ड देखाए। उक्त पार्टीले चार जेठ यता हरेक बैठकमा प्लेकार्ड सहितका विरोध गर्दै आएको छ। अघिल्ला दुई दिन जस्तै हिजो पनि अध्यक्ष हर्क साङपाङ सहितका सांसदहरू प्लेकार्ड सहित उठेर नाराबाजी गर्दै बैठक अवरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले मर्यादामा रहन पटक पटक चेतावनी दिनुभयो।
4: माननीय सदस्य हर्कराज राई सहित श्रम संस्कृति पार्टीका माननीय सदस्यहरूले नियमित रूपमा सभाको मर्यादा विपरीत संसदमा प्लेकार्ड देखाउने, अभद्र व्यवहार देखाउने गरेकोले म माननीय सदस्यहरूलाई प्रतिनिधि सभा नियमावली 2079 नियम 30 बमोजिम आफ्नो क्रियाकलाप तथा व्यवहार सच्याउन चेतावनी दिन्छु। प्रतिनिधि सभाको बैठकको मर्यादा कायम गर्नु सबै माननीय सदस्यहरूको कर्तव्य हो। प्रतिनिधि सभा नियमावली 2079 नियम 20 खण्ड 6 बमोजिम सभाको मर्यादा कायम राख्न माननीय सदस्यहरूलाई आग्रह गर्दछु।
1: नियम 15(2) पालना गर्नुपर्ने, संसदीय सर्वोच्चता कायम गर्नुपर्ने, सरकार संसदप्रति जवाबदेही बन्नै पर्ने, प्रतिपक्षीको आवाज दबाउन नपाइने जस्ता नारा लगाएर विरोध जनाइएको थियो। संसदीय विभेद बन्द गर्न, बोल्ने समय बढ़ाउन र विदेशी ऋण बन्द गर्न पनि श्रम संस्कृतिको माग छ। सुकुम्बासी र गरीबलाई बाँच्न दिनुपर्ने, सहकारी पीड़ितलाई न्याय दिनुपर्ने, सहकारी पीड़ितलाई राज्य कोषबाट नभई ठगी गर्नेबाटै रकम फिर्ता गराउनुपर्ने र सरकार जवाबदेही नभए राजीनामा दिनुपर्ने माग पनि श्रम संस्कृति पार्टीले राखेको छ। प्रतिनिधि सभा नियमावली 2079 नियम 3 भने अभद्र व्यवहार गर्ने सदस्यहरूलाई सभामुखले चेतावनी दिन सक्ने व्यवस्था छ। त्यसपछि तुरून्तै सदस्यले आफ्नो व्यवहार सच्याउनुपर्छ। बैठकको शुरूमै उठेर विरोध गरेपछि प्रतिनिधि सभाको मर्यादा कायम गर्न सभामुखले नियम 20 खण्ड 6 बमोजिम पटक पटक आग्रह पनि गर्नुभयो। नियम 30 रहेको व्यवस्थातर्फ उहाँले ध्यानकर्षण गराउँदै आउनुभएको छ। चेतावनीलाई अवज्ञा गरेमा बैठक कक्षबाटै बाहिर निकाल्न सक्ने व्यवस्था नियम 31 रहेको छ।
2: सरकारले तोकेको खोला किनारको मापदण्ड बाहेक दायाँ बायाँ थप 20 मिटर छरेर संरचना निर्माण गर्नुपर्ने आफ्नै फैसला सर्वोच्चले खारेज गरेको छ। हिजो सार्वजनिक एक फैसलाको पूर्ण पाठमा सर्वोच्चले उक्त फैसला कार्यकारी नीतिगत क्षेत्राधिकारमाथि हस्तक्षेप भएको उल्लेख गरेको छ। 2065 मंगिरमा निर्धारित मापदण्ड भन्दा धेरै हुने गरी सर्वोच्चले फैसला गरेको थियो। जुन कार्यान्वयनमा गए 8,300 भन्दा बढ़ी घर तथा टहरा भत्किने र 42,000 नागरिक विस्थापित हुने अनुमान गरिएको थियो। क्षतिपूर्ति बाफत मात्र राज्यले 21 अर्ब 26 अर्ब रूपियाँ आवश्यक पर्ने पनि जनाइएको छ। यसमा सरकार पुनरावलोकनमा गएकोमा सर्वोच्चको पूर्ण इजलासले 20 मिटरको मापदण्ड सम्बन्धी फैसला गत 4 माघमा उल्ट्याएको थियो। यसैबीच प्रधान न्यायाधीश नियुक्तिमा असन्तुष्ट सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल लामो विदामा बस्नु भएको छ। प्रधान न्यायाधीशका रूपमा मनोज कुमार शर्माले पदभार ग्रहण गर्नु अगावै उहाँले 20 दिनका लागि विदा लिनु भएको हो। सामान्यतया न्यायाधीशले विदा लिई स्वीकृत भएपछि विदा बस्नुपर्छ, तर मल्लले मंगलबार नै कायम मुकायम प्रधान न्यायाधीशको हैसियतमा आफ्नो विदा स्वीकृत गरेको सर्वोच्च अदालत प्रशासनले जनाएको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा स्थानीय सरकारबाट किसानको अपेक्षा
5: क्वालिटी जति राम्रो बनाउनुहुन्छ त्यही धेरै पैसा पर्छ भनेर उहाँहरूले त्यो खालको परिपाटी बसाल्न सक्ने भने त त्यो स्थानीय त त्यसै चलिहाल्छ।
2: रानी सैन्य सीमा विवादका कारण हुम्ला र बाजुरामा पनि तनाव, स्थानीय तहले कृषकमा पर्याप्त लगानी नगरेको गुनासो लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: रामे यो के चलाएको हो यस्तो धुवाले त आँखै पोल्यो नि सासै फेर्न गाह्रो भयो
7: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू
2: रामे दाईको कुरा त ठिकै हो तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन् यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ
6: छ्वाली पराल र मकैको ढोडबाट बायोग्यास कम्पोस्ट मल पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ
8: नमस्कार नमस्कार कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त
7: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि
8: हो नि यसमा सरकार उद्योगी र सहकारी मिलेर किसानलाई तालिम अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि
7: ओहो धन्यवाद नानी अब त म जलाउँदै जलाउँदिन अवशेष त मेरो धन रहेछ नि
3: बाली अवशेष जलाउँदा धुवा प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश
9: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस् धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
1: तपाई अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर .com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ अब बाँकी खबर
2: बाजुरा र हुम्लाको सीमा क्षेत्र रानीसैन लामपाटा च्याचौर क्षेत्रमा उत्पन्न सीमाना विवाद हिंसात्मक बनेपछि छ जना गम्भीर घाइते भएका छन् सीमा क्षेत्र लामपाटामा बाजुरा प्रहरीले अस्थायी प्रहरी चौकी स्थापनाका लागि भवन निर्माणको काम अघि बढ़ाएपछि उक्त क्षेत्र हुम्लामा पर्ने भन्दै विवाद बढ़ेको हो त्यही क्रममा साईपालको आधार शिविर रानीसैन जान लागेको बाजुराको हिमाली गाउँपालिकाको टोलीमाथि हुम्लाको सर्के गार्डमा गाउँ र खरपुर नाथका राय थाली गाउँका युवाहरूको समूहले आक्रमण गरेको थियो साइपल जान लागेको धनगढ़ी उपमहानगरपालिकाको टोलीलाई पनि युवा समूहले फर्काइदिएको छ घाइते मध्ये चारजनालाई सिमिक एयरको हेलिकप्टर मार्फत उपचारका लागि सुर्खेत ल्याइएको थियो स्थानीय कवारी खोला भन्दा वारीपट्टी चौकीको संरचना बढ़ाउन खोजेको भन्दै विरोध जनाएपछि दुई जिल्लाका स्थानीय बीच झडप भएको बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरोलाले सीआईएनलाई बताउनुभयो
10: धेरै टाढा भयो प्रहरी चौकी भन्ने एउटा सुरक्षाको लागि प्रहरी चौकी स्थापना गर्नलाई भनेर त्यहाँ चाहिँ प्रदेश सरकारले बजेट विनियोजन गरेर हिमाली गाउँपालिका मार्फत कार्यान्वयन हुँदै गर्दा हुम्ला पक्षबाट चाहिँ त्यहाँ प्रहरी चौकी समन्वय नगरी राखियो वा राख्नु हुँदैन भन्ने हिसाबमा उहाँहरूले अलिकति एजिटेसन विरोध गर्नुभयो र विरोध गर्ने क्रममा अलिकति बाजुराकै भनिएका ठाउँहरूमा आएर चाहिँ उहाँहरूले दोष प्रकट गरेर तोडफोडको कामहरू पनि भएर पाँचजना घाइते हो पाँचजना मध्ये चारजनालाई आज चुरखेतमा हेलिलिफ्ट गरेर लगेको अवस्था छ
1: अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर नयाँ पत्रिका दैनिकमा पदमा छँदा राईदाई अहिले मुद्दामाथि मुद्दा शीर्षकमा सुभाष भट्टले लेख्नु भएको खबर छापिएको छ भ्रष्टाचारको रकमी बलमा सत्ता र शक्तिलाई नै फनफनी घुमाउन सक्ने दुई पात्र नेपालको प्रशासनिक वृत्तमा चर्चित थिए चर्चित त अहिले पनि छन् तर चर्चा चाहिँ पहिलेको भन्दा ठिक उल्टो छ केही वर्ष अघिसम्म कमिशन ठेक्का सेटिङको साम्राज्य हाँकेका उनीहरू अहिले मुद्दै मुद्दाको खातमा अनिश्चित जेल जीवन कटाइरहेका छन् उनीहरू आईटीका हस्ती विकल पौडेल र सुनिल पौडेल रहेको भनेर उल्लेख गरिएको छ भ्रष्टाचारको रकमी बलले सत्ता र शक्तिलाई नचाउँदै केही समय अघिसम्म कमिशन ठेक्का सेटिङको साम्राज्य हाँकेकाहरू अहिले मुद्दै मुद्दाको खातमा भनेर खबर लेखिएको छ पूर्व मन्त्री खड्कासँग भेटियो एक अर्बमाथिको सम्पत्ति धेरै सम्पत्ति स्रोत खुलाउन सकेनन् जेठभित्रै मुद्दा दायर गर्ने गरी अनुसन्धान तीव्र शीर्षकमा अर्को खबर छ सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र राजस्व अनुसन्धान विभाग हुँदै अख्तियार दुरूपयोग अनुसन्धान आयोगको संयुक्त छानबिन दायरामा आएका पूर्व मन्त्री तथा कांग्रेस नेता दीपक खड्कासँग 1 अर्बभन्दा धेरैको सम्पत्ति भेटिएको हो। अर्को खबर भित्री पन्नामा छ, धानको उत्पादन घट्दा मधेस प्रदेशको अर्थतन्त्र शिथिल शीर्षकमा मिलन विश्वकर्माले लेख्नु भएको हो। चालू आर्थिक वर्ष 2082-83 मधेस प्रदेशको आर्थिक वृद्धि दर सबैभन्दा कम अर्थात 1.31% मात्रै हुने अनुमान गरिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको प्रादेशिक कुल गारहस्थ उत्पादन जीडीपी सम्बन्धी अनुमानित तथ्याङ्कले मधेसको अर्थतन्त्र शिथिल देखाएको हो। राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रवक्ता ढुण्डी राज लामिछानेले धान बालीको उत्पादनमा आएको गिरावटले मधेसको आर्थिक वृद्धिदर कमजोर नै देखिएको उल्लेख गर्नुभएको छ। बागमतीको आर्थिक वृद्धिदर सबैभन्दा उच्चको अनुमान गरिएको छ। अन्य प्रदेशको पनि चालू आर्थिक वर्षमा कोशी प्रदेशमा 3.13%, गण्डकी प्रदेशमा 5.01%, लुम्बिनी प्रदेशमा 2.87% रहने अनुमान गरिएको छ। कर्णाली प्रदेशमा 2.94% र सुदूरपश्चिम प्रदेशमा 3.28%ले आर्थिक वृद्धि हुने अनुमान गरिएको छ। समग्र मुलुकको जीडीपीको आकार 66 खर्ब हुँदा बागमती प्रदेशको मात्रै 24 खर्ब 23 अर्ब हुने अनुमान गरिएको छ। स्वास्थ्य बीमा कार्यक्रमप्रति सरकारी अस्पताल नै छैनन् सन्तुष्ट शीर्षकमा शिवहरी घिमिरेले लेख्नु भएको खबर छ। स्वास्थ्य बीमा कार्यक्रमलाई लिएर सरकारी अस्पतालहरूले स्वास्थ्य मन्त्रालय र स्वास्थ्य बीमा बोर्डप्रति असन्तुष्टि जनाएका छन्। बोर्डले सरकारी अस्पताललाई स्वास्थ्य बीमाको दावी भुक्तानी गर्दा अनावश्यक शंका उपशंका गरेको र बीमाको भुक्तानी नदिएको भन्दै अस्पतालहरूले असन्तुष्टि जनाएका हुन्। स्वास्थ्य मन्त्रालयले भने कतिपय चिकित्सक र व्यवस्थापन संघको मिलेमतोमा नै अस्पताल कतिपयले बदमाशी गरेको भनेर पनि यस अगाडि भन्दै आएको छ। कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक नगरे कार्यवाही शीर्षकमा अर्को खबर छ। नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिकमा असहयोग गर्ने ओडा सभापतिहरूलाई कार्यवाही गर्ने चेतावनी दिएको छ। देशभरका 6743 ओडा कार्य समितिलाई परिपत्र गर्दै कांग्रेसले 21 जेठभित्र अनिवार्य रूपमा सदस्यता अध्यावधिक गरिसक्न निर्देशन पनि दिएको हो। अन्नपूर्ण पोस्ट दैनिकमा जलवायु संकटसँग जुझ्न खेती प्रणाली नै परिवर्तन शीर्षकमा परमानन्द पाण्डेले ठिकापुरबाट लेख्नु भएको खबर छापिएको छ। रकम उठाइदिने भन्दै झुट्ठा मुद्दा ल्याउने बिचौलियाको बिगबिगी शीर्षकमा अजबी पौड्यालले लेख्नु भएको खबर छ। त्यसै गरी गोर्खापत्र दैनिकमा सगरमाथा आरोहीको लाम शीर्षकमा मीन भण्डारीले लेख्नु भएको खबर छापिएको छ। एक सातामा 250 भन्दा बढ़ी आरोही सगरमाथा चुचुरोमा पुगेर फर्किएका छन्। यस सिजनका लागि आरोहण खुलेको पछिल्लो एक सातामा उल्लेख्य संख्यामा आरोहीले सगरमाथाको सफल आरोहण गरेका हुन्। विश्वविख्यात आरोही कामेरिता शेर्पा 32 पटक सगरमाथा पुगेको दुई दिनभित्रै अर्का प्रख्यात आरोही पासाङ दावा पादावा शेर्पा 30 पटक सर्वोच्च शिखरमा पुग्नुभयो। सोलुखुम्बुको पाङबोचेका 49 वर्षीय शेर्पाले 30 पटक सर्वोच्च शिखरमा पुगेसँगै विश्वकै दोस्रो सर्वाधिक सगरमाथा आरोहण गर्ने आरोहीको कीर्तिमान पनि बनाउनु भएको छ।
2: त्यस्तै आजको कान्तिपुरको पहिलो पृष्ठमा सरकारको बदलिएको कूटनीतिले नेपाल भारत सम्बन्ध अन्यलमा शीर्षकमा अनिल गिरीले खबर लेख्नु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको कूटनीतिक शैलीले नयाँ दिल्लीलाई असहज बनाएको छ। यो एउटा सुविचार परराष्ट्र नीति हो वा केवल एक लहर, त्यो अझै स्पष्ट छैन। प्रदेश सरकारमा पालो फेर्न कांग्रेस र एमालेको कसरत शीर्षकमा कुलचन्द्र न्यूपानेले खबर लेख्नु भएको छ भने दक्षिण एसियामै उच्च करको बोझ नेपालमा शीर्षकमा यज्ञ बन्जारेले खबर लेख्नु भएको छ। आमदानीको ठूलो हिस्सा राज्यलाई बुझाउँदा पनि सर्वसाधारणलाई न्यून सामाजिक सेवा तथा सुरक्षा छ। स्थलगत अनुगमन गरेर फर्क्यो एपीजी टोली शीर्षकमा पनि खबर प्रकाशित छ भने भित्री पृष्ठमा प्रधान न्यायाधीश नियुक्तिपछि तत्कालीन कामको आदेश कार्यान्वयन शीर्षकमा अर्को खबर छ। त्यस्तै प्रशिक्षकबाट उद्यम यात्रामा हुम्लाकी अम्बिका शीर्षक दिएर पनि अर्को खबर भित्रपृष्ठमा प्रकाशित छ। यो नागरिक दैनिकमा प्रकाशित खबर हो।
1: क्यानलाई छुट्याउने विधेयक कानून मन्त्रालय पठाइँदै शीर्षकमा आर्थिक कारोबार दैनिकमा खबर छापिएको छ। सरकारले नेपाललाई युरोपेली संघ ईयूको हवाई सुरक्षा ब्ल्याक लिस्ट कालो सूचीबाट हटाउनका लागि आवश्यक संरचनागत सुधारको प्रक्रिया तीव्र रूपमा अघि बढ़ाएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाका अनुसार युरोपियन अडिटले उठाएका मुख्य शर्तहरूमध्ये संरचनागत सुधार प्रमुख विषय भएकाले त्यसलाई मन्त्रालयले पहिलो प्राथमिकतामा राखेर काम अगाडि बढ़ाएको हो। नेपाललाई ईयूको ब्ल्याकलिस्ट अर्थात कालो सूचीबाट हटाउन संरचनागत सुधारको लागि पहल थालिएको छ। खरिद कानून अवलम्बनमा लापरवाही हुँदा समस्यामा पूर्वाधार आयोजना शीर्षकमा जीवन बस्नेत लेख्नुहुन्छ। सरकारी निकायहरूले सार्वजनिक खरिदका व्यवस्थालाई व्यवस्था गरी लापरवाही गर्दा त्यसको असर पूर्वाधार आयोजनाहरूमा परेको छ। सार्वजनिक खरिद नियमावली 2064 नियम 6 सार्वजनिक निकायले निर्माण स्थल तयार नभई निर्माण स्थलबाट हटाउनु पर्ने रोग बिरूवा हटाउने सुनिश्चित नभई बजेट सुनिश्चितता नगरी वा अन्य खरिद पूर्वका तयारी नगरी बोलपत्र आह्वान गर्न नहुने व्यवस्था छ। तर सार्वजनिक निकायहरूले यो व्यवस्था अवलम्बन नगर्दा समय र स्रोत खेर गइरहेको छ। नागरिकले समयमा पाउनुपर्ने सेवा सुविधाबाट वञ्चित हुनु परेको छ।
2: साझा खबरमा अब विदेशका खबर। गाजा क्षेत्रमा जारी द्वन्द्वका कारण अस्पतालमा प्रयोग हुने करिब 76% चिकित्सकीय स्क्यान उपकरणहरूमा समस्या देखिएको छ, जसले गर्दा बिरामी तथा घाइतेहरूको उपचार सेवामा गम्भीर चुनौती देखिएको अन्तर्राष्ट्रिय संचार माध्यमले खबर लेखेका छन्। गाजा स्थित स्वास्थ्य निकाय अन्तर्गत चिकित्सकीय उपकरणमा समस्या आउँदा अस्पतालमा स्वास्थ्य कर्मीहरूले अत्यन्त कठिन परिस्थितिमा स्रोत साधन बिना नै सेवा प्रवाह गरिरहेका छन्। पछिल्लो साता हर्मुज जलमार्ग भएर जहाजहरूको आवाजात बढ़ेको छ। इरानसँग सम्बन्धित व्यापार गतिविधि बढ़ेसँगै जलमार्गमा आवाजात वृद्धि भएको हो। यद्यपि अमेरिकाले लगाएको प्रतिबन्ध भनी अझै कायम रहेको छ र बेलायत सरकारले नयाँ व्यापार अनुमति अनुसार भारत र टर्की जस्ता तेस्रो मुलुकमा प्रशोधन गरिएको रूसी तेलबाट बनेको जेट इन्धन तथा डिजेल आयात गर्न अनुमति दिएको छ। अमेरिका इजरायल र इरान बीचको द्वन्द तथा हर्मुज जलमार्गमा जारी अवरोधका कारण विश्व बजारमा तेलको मूल्य तीव्र रूपमा बढ़ेको भन्दै यस्तो अनुमति प्रदान गरिएको हो।
1: साझा खबरमा अब खेल खबर। राष्ट्रिय महिला टोलीले बुधबार हिजो मलेसियालाई पहिलो अन्तर्राष्ट्रिय टी ट्वेन्टी आईमा 2 हराएको छ। दुई खेलको टी ट्वेन्टी आई सिरिज अन्तर्गत पहिलो खेलमा घरेलु टोली मलेसियाले पहिले ब्याटिङ गर्दै 66 रनको योगफल बनाएको थियो। प्रत्युत्तरमा नेपालले 17.3 ओभरमा 8 गुमाएर 71 रन जोड़ेको थियो। मलेसियाको पूरै इनिङ्स 16.5 ओभरमा समेटिएको थियो। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले हिजो सबै फर्म्याटका वरियता सार्वजनिक गरेको छ। नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले एक दिवसीय ब्याटिङ वरियतामा एकैपटक 17 स्थान सुधार गर्दै शीर्ष 100 भित्र आफूलाई समावेश गर्नुभयो। गत साता पनि आईसीसी एक दिवसीय वरियतामा आसिफ शेख र दिपेन्द्र सिंह ऐरी शीर्ष 100 भित्र अट्नु भएको थियो। एक दिवसीय ब्याटिङ वरियतामा एकैपटक 17 स्थान उहाँले सुधार गर्नुभएको छ। नेपालका स्पिनर ललित राजवंशीले एक दिवसीय बलिङमा 16 स्थान सुधार गर्नुभएको छ। एक दिवसीय अलराउण्डरमा दिपेन्द्र 25 स्थानमा हुनुहुन्छ भने उहाँले 3 स्थान सुधार गर्नुभएको छ। यसैबीच आईसीसी विश्वकप लीग 2 शीर्ष स्थानमा अमेरिका फर्किएको छ। आईसीसी विश्वकप लीग 2 अन्तर्गत स्कटल्याण्डलाई 6 हराउँदै अमेरिका फेरि शीर्ष स्थानमा उक्लिएको हो। त्रिवी क्रिकेट मैदानमा अमेरिकालाई नै हराउँदै स्कटल्याण्ड शीर्ष स्थानमा पुगेको थियो। नेपालसँग स्कटल्याण्ड पराजित हुँदा अमेरिकालाई स्थान सुधार गर्ने अवसर मिल्यो। पहिले ब्याटिङ गरेको स्कटल्याण्डले 43.3 ओभरमा सबै विकेट गुमाउँदै 169 रन बनाएको थियो।
2: किसानका लागि स्थानीय सरकारले गरेको र गर्न बाँकी काम के छन्? कुराकानी कार्टुन लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
12: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
2: साझा खबरमा अब किसानले स्थानीय सरकारबाट गरेको अपेक्षा। 3 तहका सरकारले किसानका लागि विशेष कार्यक्रम ल्याउन प्रतिस्पर्धा गरेको जस्तो देखिए पनि वास्तविक किसानले सहयोग नपाएको गुनासो आउन छोडेको छैन। स्थानीय सरकारले अहिले खेती किसानीका लागि गरेको काम र किसानको अपेक्षाका बारेमा पाल्पाका युवा किसान कमल घिमिरेसँग हामीले कुराकानी गरेका छौं।
5: पहिला जो कुरा बिग्रिन्थ्यो अहिले त्यो कुरा बिग्छ. पहिला अमृषा तपाईँको अमृषाको जङ्गलै भए पनि तपाईँको त्यहाँ बेर्न बिक्री बिग्छ यस्तो गर्छ भने तपाईँ पनि सानो थाहै थिएन, मलाई पनि थाहा थिएन, किन बिग्दै बिग्रिन्थ्यो. अनि अहिले चाहिँ तपाईँको त्यो अमृषो खोजी खोजी आउनुहुन्छ, अनि त्यो कुचोको लागि फेरि माथिको फुल लिन आउनुहुन्छ होइन, आउनुहुन्छ नि त. अहिले त उत्पादन गरेर घर राख्ने भने बेच्न जानु पनि पर्दैन, घरै घरै आउनुहुन्छ. बजारले गर्दाखेरि बजारमा के डिमान्ड छ त भन्ने कुरा.
1: जति पनि स्थानीय सरकार अथवा प्रदेश सरकार, संघीय सरकार र प्राविधिक रूपमा जुन खालको पहुँच किसानमा बढ़िरहेको छ, राम्रै सहयोग पुगिरहेको छ किसानलाई, अथवा केही अझै पनि त्यस्तो अभाव?
5: हजुरले जुन पालिकाले जुन स्थानीय तहले कृषि क्षेत्रमा तपाईँको चाहिँ दिल खुलेर त्यस लगानी गरेको छ र दिल खोलेर कृषकहरूलाई प्रेरणा दिइरहेको छ कि तपाईँले यो गर्नुहोस्, हामी सहयोग गर्छौं. सबैभन्दा बढी तपाईँको आमदानी भनेको त्यो पालिकाको कृषि क्षेत्रमा लगानी गरेको पालिका सफल पनि छ र त्यहाँ सबैभन्दा धेरै मान्छेहरू रोजगारीमा आबद्ध पनि छन्, किन आफ्नो काम आफै गरिरहने त. र जुन पालिकाले अहिले पनि तपाईँको कृषिलाई यताउता दुनियाँ तोडमोड गरेर अनि त्यसलाई चाहिँ सकेसम्म चाहिँ त्यो लगानी गर्नबाट ऊ चाहिँ भागिरहेको छ, त्यस्ता पालिका असफल पनि छन्. तपाईँले हेर्नुहोस् त नम्बरै आउँदा पनि पालिका यति नम्बरमा पर्यो उति नम्बरमा पर्यो भन्नुहुन्छ, कारण त्यही नै.
1: लगानीको जुन खालको माहौल बनाउने भनेको त्यो अध्ययन अनुसन्धान राम्रै भएर देख्नुहुन्छ कि, अथवा अगाडि पनि स्थानीय सरकारले अथवा जनप्रतिनिधिले अलिकति यसमा ध्यान पुर्याइदिएको भए अझ राम्रो हुन्थ्यो खेती किसानीमा भन्ने लाग्छ?
5: पालिकाको अध्यक्षज्यू हुनुहुन्छ नि, मेन सरकारको प्रमुख उहाँ नै होइन. अब उहाँलाई चाहिँ तपाईँको चाहिँ कृषि क्षेत्र सम्बन्धी उहाँको नलेज अनि उहाँको भिजन चाहिँ एमा गर्दा हामीलाई यो खालको एचिभमेन्ट प्राप्त गर्न सकिन्छ है भनेर उहाँ कन्भिन्स भएको पालिका अध्यक्षज्यूहरूले त्यो स्वतः उहाँ माटो परीक्षण पनि उहाँहरू नै गर्नुभएको छ, टोली खटाउनु भएको छ. अब पशुपालन भए पनि यो जातको चाहिँ तपाईँको चाहिँ उहाँहरू पशुपालनहरू गर्नुहोस् तपाईँहरूले अनि यता गर्नुहोस् यहाँ हुन्छ भनेर सबै कुरा उहाँहरूले सबै उपलब्ध गराउनु भएको छ.
1: जानकारी पनि स्थानीय सरकारले दिन्छ, जस्तो सामाजिक सञ्जालमा एउटा पोस्ट राखेर होला अथवा सन्देश पठाएर होला, त्यस्तो खालको अनुभव पाल्पामा छ कि छैन?
5: छैन. यो यस्तो छ, आईटीको सेक्टरमा स्थानीय तहमा म पाल्पाको भएर होला सर, सूचना पनि त्यहाँ बाहिर नआउने अवस्था पनि छन्.
1: दिनुपर्छ कि पर्दैन?
5: दिनुपर्छ त, धेरै राम्रो. ऊ अब सब तपाईँले एउटा कुरा बुझ्नु कि एउटा पालिकामा जति पनि त्यहाँ घर परिवार बसेका छन् त्यसको 80% मान्छेहरू खेती किसानीमा आश्रित छन् भनेपछि त सबभन्दा प्रमुख कुरा के हो भन्ने गर्दा पालिकाले त्यसलाई निर्गल गर्न सक्नु पर्यो नि त. त्यही गर्न नसक्दाखेरि तपाईँको यहाँ असफल भइरहेको छ. एउटा पालिकाले ल तपाईँ उत्पादन गर्नुहोस् हामी तपाईँको बजारीकरणलाई हामी सहयोग गर्छौँ, कर तिर्न किसानलाई केही ठुलो कुरा छैन, मैले सुन्तला उत्पादन गर्छु केजीको मैले 70 रुपियाँमा मैले बेचेँ होइन, अनि पालिकाले तपाईँले जति क्विन्टल सुन्तला उत्पादन गरे पनि हामीले बजारको लागि तपाईँलाई सहयोग गर्छौं, तर तपाईँले किलोको 2 रुपियाँ फेरि यहाँ के गर्नुपर्छ तिर्नुपर्छ भनेर भन्ने हो नि त. त्यो हाम्रो अहिले तपाईँको त्यो जुन सुन्तला जुन जोन छ नि, सुन्तला जोन छ, पकेट एरिया छ, त्यहाँ कति पैसा पालिकालाई करोड छ होला. उत्पादनमा तपाईँले क्वालिटी मात्र ध्यान दिनुहोस्, क्वालिटी जति राम्रो बनाउनुहुन्छ त्यही धेरै पैसा पर्छ भनेर उहाँहरूले त्यो खालको परिपाटी बसाल्न सक्ने भने त त्यो स्थानीय त त्यसै चलिहाल्छ.
1: युवा किसान तथा अभियन्ता कमल घिमिरेसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं. सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक.
2: नेपाली चिया निर्यातमा भारतको खुकुलो नीति, धानको उत्पादन घट्दा मधेस प्रदेशको अर्थतन्त्र शिथिल, प्रदेश सरकारमा पालो फेर्न कांग्रेस एमालेको कसरत,
1: स्वास्थ्य बीमा कार्यक्रम प्रति सरकारी अस्पताल नै असन्तुष्ट, खोला किनारको मापदण्डबारे आफ्नै फैसला सर्वोच्च द्वारा खारिज, दक्षिण एसियामै उच्च करको बोझ नेपालमा,
2: निर्माणाधीन संसद भवनको प्रतिनिधि सभा हलबाटै बजेट प्रस्तुत गर्ने तयारी, रानी सैन्य सीमा विवादका कारण हुम्ला र बाजुरामा पनि तनाव, स्थानीय तहले कृषिमा पर्याप्त लगानी नगरेको गुनासो,
1: द्वन्द्वका कारण गाजाका अस्पतालहरूमा अधिकांश चिकित्सकीय उपकरणमा समस्या, हर्मुज जलमार्गबाट उल्लेखनीय जहाज वारपार, बेलायत सरकारद्वारा तेल निर्यातमा नयाँ व्यापार अनुमति,
2: र अन्तर्राष्ट्रिय T20 आई सिरिज छनौटमा नेपालद्वारा मलेसिया 2 विकेटले पराजित, आईसीसी अमेरिका आईसीसी विश्वकप लीग 2 को शीर्ष स्थानमा फर्कियो, छैटौं अन्नपूर्ण म्याराथन 20 गतेबाट हुने.
1: साझा खबर कन्तीमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा कर्नर किक शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं. व्यङ्ग्य गर्न खोजिएको छ पछिल्लो समयमा प्रतिनिधि सभाको बैठकमा देखिने दृश्य र त्यहाँ भइरहेका विभिन्न बहस, जहाँ श्रम संस्कृति पार्टीका सांसदहरूले प्ले कार्ड नै भित्रै लगेर दिनदिनै देखाउने गरेका छन्. यसैका कारण सभामुख र श्रम संस्कृतिका सांसद बीच नोकझोंक पनि निरन्तर भइरहेको छ. कार्यवाहीको चेतावनी सभामुखको तर्फबाट पटक पटक आइरहेको भएको छ। यहाँ संसद भवनको भित्रपट्टिको जस्तो दृश्य देखाइएको छ, जहाँ श्रम संस्कृतिका जस्ता देखिने केही सांसद छन्। प्ले कार्ड हातमा राखेर अगाडिपट्टि उभिएको जस्तो देखाइएको छ। सभामुख ढोलप्रसाद अर्याल जस्ता देखिने व्यक्ति अगाडिपट्टिबाट केही भनिराखेको जस्तो पनि देखाइएको छ। माथि यस्तो लेखिएको छ, यहाँ मर्चा र पर्चा निषेध छ माननीय, चर्चाका लागि अर्थकै गर्नुहोला।
2: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
14: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: बीमा को लाभ दिए आपको कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले जियो।
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: माइला दाई, ए माइला दाई, पानी त धेरै ठूलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
4: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
5: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
6: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।

0: बिरामी वर्गहरूलाई मध्यनजर गर्दै पोखरा र काठमाडौँको सुपर स्पेशलिस्ट सेवा अब कुस्माको बागलुङ मेडिकल हलमा। त्रिभुवन विश्वविद्यालयबाट डाक्टर अफ मेडिसिन उपाधि हासिल गर्ने पहिलो मधुमेह थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ गोल्ड मेडलिस्ट डाक्टर विराज बराल बागलुङ मेडिकल हल कुस्मा बडा गाउँमा
1: यही जेठ 9 गते शनिबार
0: आउँदै हुनुहुन्छ। त्यसैले
2: छिटो छिटो पिसाब लाग्ने, हात गोडा पोल्ने, झमझमाउने, भोक धेरै लागे पनि तौल कम हुने वा कमजोरी र थकान हुने, घाउ चोट निको हुन बढी समय लाग्ने, महिनावारीमा गडबडी छ वा गर्भ खेर जाने, उमेर अनुसार बच्चाको हाइट कम भएको, शरीरका जोडनीहरू दुख्ने वा आँखाका ढिलहरू सुनिने जस्ता थाइरोइड तथा सुगरको समस्या भएका वा औषधि सेवन गरेका र गर्नुपर्ने जस्तो सुकै बिरामीले समयमै सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ। सम्झिनुहोला उक्त दिन डाक्टर चेक जाँच तथा सुगर परीक्षण, रगतमा थाइरोइड चेक जाँच गरिने बेहोरा जानकारी गराइन्छ।
3: साथै सुगर रोग भएका बिरामीहरूले खाली पेट आउनु होला।
4: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेभर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत वृय एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइरोइडको जाँच गरिन्छ।
5: अग्रिम बुकिङ तथा नाम दर्ताका लागि सम्पर्क
0: बागलुङ मेडिकल हल, बडगाउँ चौर, कुस्मा पर्वत।
5: सम्पर्क नम्बर 067-420-227,
0: 98-4-22-597,
5: 98-5-11-89-918।
0: याद गर्नुहोला डाक्टर आउने मिति
1: यही जेठ 9 गते शनिबार।
6: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
7: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
6: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
7: अध्यापन हुने विषयहरू
6: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
7: विशेषताहरू
1: गते शनिबार।
6: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
7: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालय

0: विज्ञद्वारा अध्यापन गराइने
1: अत्याधुनिक प्रयोगशाला
0: प्रविधि मैत्री शिक्षा सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि फोन 061577444 543333

0: स्वार्थ त्यहाँ जडीबुटीको अवैध चोरी पठारी गर्ने र त्यस्तो समूहले त्यो भूललाई भड्काएर स्थिति जने खलबल्याएको त्यहाँ शान्ति सुरक्षा खलल गर्ने अवस्था आइसकेपछि हामीले हुम्लातिरको सुरक्षा निकायलाई बाजुरातिर जिल्ला प्रशासनबाट पनि हामीले निरन्तर समन्वय गर्यौं। गृह सचिवकै अगाडि त्यो कुराहरू हामीले राख्यौं। त्यसपछि भोलिपल्ट फेरि त्यो स्थिति जाने अझ भड्कियो भन्ने कुराहरू हामीले भोलिपल्ट जाने फेरि खबर पाइसकेपछि फेरि हामी गृह सचिव कहाँ गयौं। गृह सचिव कहाँ गएपछि जब त्यो घाइतेहरूको तत्काल उपचार गर्नु पर्यो, हाम्रो पहिलो शर्त त्यो थियो, र त्यसका लागि त्यहाँ अरू कुनै उपाय छैन, हेलिकप्टर पठाउनु पर्यो भन्ने हाम्रो माग रह्यो। र हेलिकप्टर पठाउँदाखेरि त्यसको गृह मन्त्रालयले त्यसको तत्काल स्रोत नभएको र त्यो तत्काल हामी रकम निकासा गर्न नसक्ने कुरा उहाँले आफ्नो एउटा लिमिटेसन थियो होला, गृह सचिवले त्यो कुरा हामीलाई जानकारी गर्नुभयो। र हामीले गाउँपालिकाबाट पनि हुन सक्छ कि त त्यहीँनिर सिमकोटमा दुईटा हेलिकप्टर हेली सेवा जाने ग्राउन्डेड के अरे त्यहाँ छन् भन्ने कुरा जानकारी पाएपछि हामीले त्यो कैलाश
1: तीन दिनसम्म बन्दक बनाएर राखियो भन्ने आइरहेको छ क्या त नागरिकहरूलाई, होइन, कुटपिट गरेर मरणासन्न गरेर
0: हामीले जानकारी पाएको। चार गतेबाट त्यो घटना जाने भयो, त्यहाँ ट्याम्बा गुरुङ र उनको श्रीमती लक्ष्मी गुरुङलाई त्यहाँ बन्दक बनाइयो।

0: र त्यही घरमा त्यत्रो ठूलो जत्थाले त्यही घरको जाने तपाईँको दाल चामल खाएर त्यही घरका जाने पेम्बा गुरुङका लोग्ने स्वामीलाई कुटपिट गरेको खबरले नै हामीले तत्काल त्यो त्यसलाई चाहिँ नियन्त्रणमा लिनु पर्यो। अहिले हाम्रो पनि त्यो भने त्यो जस जो घटनामा संलग्न छन् जो पीड़क छन् तिनीहरूलाई त्यो अराजक गतिविधि गर्ने समूहलाई तत्काल प्रशासनले नियन्त्रणमा लिनु पर्यो, कड़ा कार्यवाही गर्नु पर्यो र घाइतेहरूको तत्काल उपचार गर्नु पर्यो। हामीले यो कुराको तत्काल हामीले माग गरेका छौँ।
1: चोरी पैठारी तस्करी हुने क्षेत्र हो त्यो चाहिँ, त्यो त्यस्तो अखडा हो माथि
0: होइन त्यहाँ हेर्नुहोस् यो यसको के भने धेरै पहिलेदेखि मैले तपाईँलाई भने धेरै परम्परादेखि नै के रहेछ भने अब हुम्लातिरको बासिन्दाहरू अलि त्यो सिमानाभन्दा नजिक हुम्लातिरको धेरै गाउँहरू पर्दो रहेछ त्यहाँ। म पनि आफू त त्यहाँ गएको छैन है। अब यता हाम्रो बाजुराको गुम्बाबाट झन्डै 2-2.5 घण्टा त्यसको त्यो वाकिङ डिस्टेन्स तपाईँको 2-2.5 घण्टा अगाडि पुगेपछि बल्ल त्यो लामपाटा भन्ने ठाउँमा हाम्रो 4-5 वटा जाने घर दूरी भएका हाम्रा जाने बाजुरावासीहरू छन्। त्यहाँ वडा सदस्य स्वयं त्यो पालिकाको वडा सदस्य प्याम्बा गारा गुरुङको घरै चाहिँ छ र उनकै घरमा उनकै लोग्ने स्वाइना जाने बन्धक बनाएको कुराले नै अब यो विवादहरू जाने चुलियो र अब यस यसले के भने अब सीमा विवादसम्मका कुराहरू जाने आइसकेपछि अब हाम्रो अहिले माग के हो भने नेपाल सरकारका सम्बन्धित सरकारवाला निकाय संघीय मन्त्रालय नापी विभाग गृह मन्त्रालय र त्यहाँको स्थानीय तह जो हुम्लातिरको सिमानाका पालिकाका अध्यक्षहरू गाउँपालिकाका प्रमुखहरू यता हिमाली गाउँपालिकाका प्रमुख सहितको एउटा स्थानीय तहबाटै यसको समाधान निकाल्नु पर्यो भन्ने हाम्रो माग हो र यसमा चाहिँ
1: यसको मतलब चाहिँ जो नागरिकहरू होइन त्यत्रो जत्थामा आएका छन् भिडियोमा हेर्दाखेरि चाहिँ उनीहरू एकदम तयारीका साथ आएका छन्, भाटा लाठीहरू छन्, ढुङ्गा प्रहार भएको दृश्यहरू छ, यसलाई अब नागरिकहरू चाहिँ सार्कै गाड र खारपुनाथबाट आएको भनेर त्यहाँको जयपति रोकायाजीले चाहिँ भर्खरै हामीले जानकारी गराउनु भएको छ भन्दा यसमा नागरिकहरूलाई कसैले उस्काएर कुनै एउटा गिरोहले चाहिँ त्यहाँको तस्करीको अखडा त्यहाँ मलाई सुन्नमा आए अनुसार चाहिँ छिमेकी मुलुकबाट करिब करिब दैनिक लाखौंको रक्सी त्यहाँ ओसार प्रसार हुन्छ अरे अवैध रूपमा भन्ने सुनिएको छ। अब जडीबुटीदेखि लिएर अन्य तस्करीहरू त्यहाँ जंगली जनावरको तस्करीहरू पनि भन्ने सुनिएको छ। प्रहरी चौकी त्यहाँ स्थापना गर्नका निम्ति बाजुराबाट पहल भएको भन्ने पनि सुनियो। तर यो दुई पक्ष बीच छलफल नगरिकन त्यहाँ प्रहरी चौकी स्थापना गर्दाखेरिको यो समस्या हो भन्ने थियो जयपतिजीको।
0: यो पनि अब हाम्रो मेरो जानकारीमा यो पनि एउटा कारण हुन सक्छ किनभने यो त्यहाँ सुरक्षा चाहियो भन्ने कुरामा कसैको विमति छैन किनभने त्यो चोरी पैसारी हुने ठाउँ अवैध तपाईँको के अरे जंगली जाने शिकार हुने ठाउँ भएको हुनाले त्यहाँ जाने एउटा सुरक्षा निकाय हामीले अलि त्यहाँ स्थापना गर्यौं भने कम्तीमा त्यहाँको चोरी पैछारी यो जडीबुटी चोरी निकासीका कुरादेखि लिएर अवैध जाने जंगली शिकार जाने गर्ने कुरा पनि रोक्न सकिन्छ भन्ने मान्यता दुवैतिर हो। चाहे त्यो हुम्लातिर भए पनि हुम्लाको भूभागमा भए पनि सुरक्षा निकाय चाहियो र बाजुराको जाने भूभागभित्र पनि सुरक्षा निकाय चाहियो भन्ने कुरामा हामी सहमत छौं। त्यो कुरा हामीले प्रष्ट रूपमा गृह सचिवलाई पनि हामीले जानकारी गराएका छौं र अहिले जो चौकी बाजुराको जाने सिमाना भूभागभित्र लामपाटामा जो चौकी स्थापना प्रदेश सरकारबाट 40 लाख रूपियाँ छुट्याएर त्यो चौकी स्थापनाका लागि जो संरचना बन्दै थियो र त्यो बन्ने क्रममा शुरूआतमै त्यो एउटा गृहले त्यसलाई डिस्टर्ब गर्नका लागि यो हरकत गरेको पनि हुन सक्छ किनभने भोलि त्यहाँ चौकी स्थापना भइसकेपछि
1: चौकी स्थापना गर्दाखेरि गृह मन्त्रालयबाट पनि अनुमति लिएको छैन रे प्रदेश सरकारकै बजेटले त्यहाँको अर्थ मन्त्रालयले चौकी स्थापना गर्न दियो। यो कानून सम्बद्ध हुने भने त गृह मन्त्रालयबाट नै यसको चाहिँ अथोरिटी लिनु पर्ला भन्ने खालको पनि त कुरा आयो होइन।
0: होइन त्यो हामीले त्यो कुरा पनि के भने यो अहिले अब प्रदेश प्रहरी जाने समायोजन नभइसकेको अवस्थामा गृह मन्त्रालय अब या प्रहरी प्रधान कार्यालयबाट त्यो अनुमति लिने कुराहरू जिल्ला सुरक्षा समितिले सिफारिस गर्ने कुराहरू यी चाहिँ प्रक्रियाहरू त आफ्नो ठाउँमा छँदै होला तर के भने यो प्रहरी प्रधान कार्यालयबाट पनि अब हामीले तत्कालीन हाम्रो अहिलेको त्यहाँ प्रदेशको चाहिँ मान्ने हुनुहुन्छ नरेश बारसाई र उहाँको पहलमा त्यो बजेट छुटिएको हो र उहाँले चाहिँ पहिले संरचना बनाइसकेपछि बल्ल हामी चाहिँ हामीले दरबन्दी या प्रहरी चाहिँ त्यहाँ पठाउने कुराहरू प्रहरी प्रधान कार्यालयको जाने उहाँहरूको त्यहाँको जाने त्यो विभाग त्यो विभाग हेर्ने त्यो निकाय जाने जनशक्ति जाने त्यो हेर्ने जाने निकायले त्यो कुराको जानकारी गराएको रहेछ कि पहिला संरचना नभइकन जग्गा नभएर लालपुर्जा जाने नभएर तपाईँको के अरे त्यहाँ संरचना नबनाइकनै हामीले प्रहरी पठाउनु मिल्दैन। पहिला तपाईँले संरचना बनाउनु पर्यो, संरचना बनाउनका लागि तपाईँहरूको पहल भइसकेपछि, संरचना बनिसकेपछि अनि हामीले झनै प्रहरी खटाउने कुरा हो। नजिकको कुनै अरू चौकीबाट के अरे हामी अब केन्द्रबाटै छुट्टै दरबन्दी सिर्जना नगरेर हामीले नजिकबाट अरू प्रहरी पठाउने कुरा हुन सक्छ भन्ने एउटा त्यो आधारमा प्रदेश सरकारले 40 लाख रुपियाँ हिमाली गाउँपालिकालाई निकासा दियो र हिमाली गाउँपालिकाले त्यो निर्माण कार्य सुरुवात
1: जगसम्म हालिएको रहेछ। हामी कहाँ तस्विरहरू आएका छन्, त्यहाँका कामदारहरूलाई पनि कुटपिट गरेर दबाइयो भन्ने आइरहेछ।
0: अब त्यो मेरो जानकारीमा पनि के भने त्यो सुरुमा त्यो कामदारहरू काम गर्ने सुरुवात नै त्यो एउटा गिरोहले त्यहाँ अरू जत्था ल्याएर अब यो त यो उनीहरूको स्वार्थमा केही अरू मान्छेलाई भड्काइयो। यी सामान्य मान्छेलाई के भड्काइयो भने त्यो गिरोहले भोलि आफूलाई चाहिँ त्यहाँ चोरी पछाडि गर्दा अप्ठ्यारो हुन्छ, अब प्रहरी चौकी बसेपछि अब शान्ति सुरक्षा गर्ने कुरामा हामीलाई यो चाहिँ
1: होइन, त्यहाँ त प्रहरी भन्दा पनि अब त सशस्त्र बीओपी पो खटाउनु पर्ने स्थिति आयो नि त जनकजी।
0: होइन त्यो हेर्नुहोस् अब यो हामीले अहिले हामी
1: फेरि तस्करीको अखडा हो होइन, तस्करी चाहिँ हुन्छ त्यो ठाउँबाट भने अब समुदायहरूलाई विभाजन गर्ने, जिल्ला जिल्लालाई विभाजन गर्ने, त्यो गृहलाई पत्ता लाएर कानूनी दायरामा ल्याउनु पर्ला होइन, उनीहरूलाई चाहिँ कारवाहीको डण्डा बर्साउनु पर्ने होला, त्यसका लागि तपाईँहरू निर्मम बन्नुपर्ने होला, जनताहरू कुटपिट भएका छन्, घरमै शान्ति सुरक्षा अमन चयन हुन सकेका छैन होइन, यो विषयमा त सिरियस बन्नु पर्ला नि त। अब जानु जाँदै के भन्नुहुन्छ?
0: होइन अब यो त राज्यको तपाईँको सरकारको माथिल्लो निकायसम्म यो कुराहरू आइसकेको हुनाले हाम्रो हामीले सहजीकरण के गर्ने हो भने यो छलफलबाट संवादबाट यो कुरा टुङ्ग्याउ, अब यो परिस्थितिलाई झन भड्किन नदिऊ। अब दुवै थरीका त्यो सिमानामा भएका गाउँपालिकाका प्रमुखहरू बसेर सम्बन्धित निकाय सरकार निकायवाला बसेर अब यसलाई यो विवादलाई हामीले सधैँका लागि अब टुङ्ग्याउनुपर्छ, यसलाई अब स्थिति अझ भड्किन दिनुहुन्न। तर तत्काल अहिलेका लागि हामीले गर्ने भनेको के हो भने तत्काल हामीले ती बिरामीहरूको उपचार गर्ने र त्यो घटनामा संलग्न जो गतिविधि गर्ने त्यो कुटपिट गर्ने जुन चाहिँ व्यक्तिहरू छन् तिनलाई तत्काल चाहिँ कारवाही गर्ने र यो कुराहरू चाहिँ हामीले सम्बन्धित निकायलाई हामीले जानकारी गरेका छौँ। तत्काल यो काम हुम्लातिरका सिमानाका गाउँपालिकाका प्रमुख र हिमाली गाउँपालिका हाम्रो बाजुराको सिमानाको गाउँपालिकाका प्रमुखहरू सहित अरू सम्बन्धित चाहिँ सरकारी निकाय बसेर यो विवादलाई सधैँका लागि टुङ्ग्याउनुपर्छ भन्ने हाम्रो मान्यता
1: छ। यहाँको महत्वपूर्ण समयका लागि यहाँलाई धेरै धेरै धन्यवाद। यो विवाद चाँडै समाधान गर्न सफल हुनुहोस्, शुभकामना, नमस्कार।
0: धन्यवाद।
1: नेपाली कंग्रेसका नेता एवं बाजुरा प्रतिनिधि सभाका सदस्य जनकराज गिरी आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम विश्रामपछि पुनः उपस्थित हुनेछौं।
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौं।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: 5,000 गर्नुहोस् र इन्स्टेन्ट लकी ड्र मार्फत एक महिनादेखि एक वर्षसम्म फ्रीमा हेर्ने अवसर प्राप्त गर्नुहोस्।
1: देशो खुशीको कनेक्सन।
2: राष्ट्रिय वाणिज्य बैंकको अत्यन्तै जरूरी सूचना। सावधान, बैंक वा डिजिटल वालेटको कर्मचारी भन्दै कसैले फोन गरेर तपाईँको पिन वा पासवर्ड मागेमा नदिनुहोस्। बैंकले कहिले पनि फोनबाट व्यक्तिगत विवरण माग्दैन। सचेत रहनुहोस्। राष्ट्रिय वाणिज्य बैंक, तपाईँको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।
3: खरो विषयमा सरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आईएमई बैंक सबैका लागि बैंक डिसोम फाइबर नेट।
4: यतिखेर हाम्रो बेसमा नेकपा एमालेका नेता पूर्व मन्त्री केशव बराल हुनुहुन्छ। केशव बरालजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
5: धन्यवाद छ खेमजी।
4: अब अहिलेको अवस्थामा अब पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आउनुहुने भयो, तपाईँहरूले विश्राम लिनुभयो होइन?
5: होइन, मैले त्यही पनि तपाईँले जस्तै मैले समाचार सुने हिजो। हजुर,
4: उहाँहरूको नवीकरण हुने भयो, अब तपाईँहरू विश्राममा बस्नुभयो भनेपछि अब एमालेलाई मिलाउनका निम्ति उहाँहरूलाई ल्याउन खोजिहाल्छ कि विष्णु पौडेलजी र शंकर पोखरेललाई ब्यालेन्समा राख्नका निम्ति?
5: होइन, उहाँलाई वास्तवमा त्यो 11 महिना पहिले चाहिँ जुन ढंगले उहाँलाई इच्छा उहाँले गरिसकेपछि उहाँले फेरि राज्यका सबै उसबाट सुविधाबाट चाहिँ विदा भएर आइसकेपछि उतिखेर दिनुपर्थ्यो, उतिखेर नदिने काम जुन भयो त्यो राम्रो भएन। अहिले करेक्सन भयो, हिजो गल्ती भयो, आज करेक्सन भयो, त्यसबारेमा लामो छलफल नगरौं।
4: होइन, अब करेक्सन त भयो, तर चाहिँ यस्तो अवस्थामा करेक्सन भयो कि अब चाहिँ उहाँको छारीमा सिङ्गो वामपन्थी एकतालाई चाहिँ एक ढिक्का बनाउने प्रयासका लागि नै उहाँलाई ल्याइयो हो त्यसो भए?
5: होइन, त्यो मूल कुरो भनेको पार्टीले घोषित गरेको दर्शन, सिद्धान्त, मूल्य, मान्यता, आचरण, कार्यशैली, कार्यपद्धतिलाई ग्रहण गरेर र चाहिँ त्यसभित्र अट्नेसम्म, त्यसपछि समेटिनेसम्मका शक्तिलाई समेट्ने कुरो त पार्टी बनिसकेपछि, पार्टी अगाडि बढ़िसकेपछि त्यो कुरो हुन्छ। तर अहिले तपाईँले भने जस्तो चाहिँ त्यो लेभलमा पुगेको जस्तो मैले सुनेको छैन।
4: अब सहकारी पीड़ितहरूले रकम फिर्ता पाउन थालेछन्, राज्यले चाहिँ रकम दिन थालेछ, कतिपयले राज्यको ढुकुटीबाट चाहिँ रकम फिर्ता कतिसम्मलाई दिन सकिएला भनेर चाहिँ आलोचना गर्दैछन्। होइन, पीड़ितहरू त खुशी भएका छन्। होइन, तपाईँ पनि लामो समयदेखि सहकारीको अभियन्ता हो, सहकारी पदार्थ चाहिँ यहाँको योगदान छ।

लैंगिक हिंसा विरूद्ध को 16 दिनी अभियान 25 नोभेम्बर देखि 10 डिसेम्बर 2025 प्रविधि को सही प्रयोग गरौं लैंगिक हिंसा अन्त्य गरौं।

0: यो रेडियो दिदी बहिनी को समय सूचक हो।
1: अहिले बिहानको ठीक 7 बज्यो।

0: इंटरवेंशनल रेडियोलॉजिस्ट विशेषज्ञ डाक्टर राजनमणि भंडारी चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में।
1: इंटरवेंशनल रेडियोलॉजिस्ट विशेषज्ञ डाक्टर राजनमणि भंडारी आइतबार देखि शुक्रवार सम्म साझा 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार सेवाहरू
1: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
0: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमूना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
1: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
0: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
1: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
0: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582578582579582780।

0: भयो यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो तर तपाईँको त केही भएको छैन
1: विचार नपुर्याइ घर बनाउँदा यस्तै हुन्छ मैले पहिले भने होइन ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु घर बलियो छ त्यसैले म सुरक्षित छु
2: ध्यान दिनुहोस् जीवनमा घर धेरै पटक बनाइँदैन त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिटी इट्टा चिप्स डस्ट वासिङ गरेको बालुवा बाटो खन्नका लागि एक्जाभेटर लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत
1: फोन 068-26-144 98-510-16-094 98-476-39691
2: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज

0: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
1: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
0: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
0: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गते देखि 2083 जेठ 13 गते सम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
1: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
0: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
1: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
0: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-36-567 र 98-451-20-736।

0: बीमा को लाभ दी आफ्नो कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंसुरेन्स को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंसुरेन्स खुले जियौ
1: लगभग सबैजना आइसक्नु भयो आजको उडाइस्तरको छलफल सुरु गरौँ न त
2: हुन्छ
1: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
2: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्क फुल्ने धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
3: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
2: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
2: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
3: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
1: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यानै नभए के धन के मन
4: नेपाल सरकार विज्ञापन हो
5: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ
6: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ
5: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ
6: अध्यापन हुने विषयहरू
5: साइन्स कम्प्युटर साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज
6: विशेषताहरू
5: विषय विज्ञद्वारा अध्यापन गराइने
6: अत्याधुनिक प्रयोगशाला
5: प्रविधि मैत्री शिक्षा सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि फोन 061-577-444 543-333
2: ए बाबु अँध्यारो छ टर्च बालेर जाऊ
1: आ पर्दैन आमा त्यही पुग्ने त हो एकैछिन त हो नि म पुगेर आइहाल्छु के
2: बर्खाको बेला छ अध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
1: है बल्ल सम्झे सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
2: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन
1: भन्नुभयो नि मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
2: हो सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
7: सतर्कता अपनाउने गरौं सुरक्षित बनौं
4: नेपाल सरकार विज्ञापन बोर्ड समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज

0: बिरामी वर्गहरूलाई मध्यनजर गर्दै पोखरा र काठमाडौँको सुपर स्पेशलिस्ट सेवा अब कुस्माको बागलुङ मेडिकल हलमा। त्रिभुवन विश्वविद्यालयबाट डाक्टर अफ मेडिसिन उपाधि हासिल गर्ने पहिलो मधुमेह थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ गोल्ड मेडलिस्ट डाक्टर विराज बराल बागलुङ मेडिकल हल कुस्मा बडा गाउँमा
1: यही जेठ 9 गते शनिबार
0: आउँदै हुनुहुन्छ। त्यसैले
2: छिटो छिटो पिसाब लाग्ने, हात गोडा पोल्ने, झमझमाउने, भोक धेरै लागे पनि तौल कम हुने वा कमजोरी र थकान हुने, घाउ चोट निको हुन बढी समय लाग्ने, महिनावारीमा गडबडी छ वा गर्भ खेर जाने, उमेर अनुसार बच्चाको हाइट कम भएको, शरीरका जोर्नीहरू दुख्ने वा आँखाका ढिलहरू सुनिने जस्ता थाइरोइड तथा सुगरको समस्या भएका वा औषधि सेवन गरेका र गर्नुपर्ने जस्तोसुकै बिरामीले समयमै सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौं। सम्झिनुहोला, उक्त दिन डाक्टर चेक जाँच तथा सुगर परीक्षण, रगतमा थाइरोइड चेक जाँच गरिने बेहोरा जानकारी गराइन्छ।
3: साथै सुगर रोग भएका बिरामीहरूले खाली पेट आउनुहोला।
4: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेभर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत, वृय एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइरोइडको जाँच गरिन्छ।
5: अग्रिम बुकिङ तथा नाम दर्ताका लागि सम्पर्क
0: बागलुङ मेडिकल हल, बडगाउँ चौर, कुस्मा पर्वत।
5: सम्पर्क नम्बर 067-420-227,
0: 98-472-5997,
5: 98-511-9918।
0: याद गर्नुहोला, डाक्टर आउने मिति
1: यही जेठ 9 गते शनिबार।

0: Extreme energy drink.
1: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल
2: यस चरक मेमोरियल हॉस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
1: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
2: सेवा लिने क्रममा चाहिने जानकारी
1: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर,
2: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
1: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
2: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061552493 552494 582778।
3: जसको नाम नै पर्याप्त छ,
4: दिदी बहिनी,
3: दिदी बहिनी,
4: दिदी बहिनी,
3: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
4: हामी
3: गर्न सक्छौ,
4: गर्न सक्छौ।
5: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल सुरु गरौँ हुन त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
6: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
7: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
6: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
5: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
6: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
7: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
6: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
5: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
8: नेपाल सरकार विज्ञापन बोर्ड।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक 8 बज्यो।

0: आवाज बिहीन को आवाज परिवर्तन को संवाद रेडियो दीदी बहिनी 95.2 MHz
1: आरआरबाट नेपालमा मात्र हेर्ने पनि विश्वमै पनि जुन बेला इन्टरनेटको पहुँच सुरक्षा निकायबाट अथवा सरकारी कार्यालयहरूबाट निस्किएर व्यवसायमा होटलमा हस्पिटलमा शिक्षामा इन्डस्ट्रीमा आयो 2000 हाराहारीबाट त्यही बेलादेखि विश्वव्यापी रूपमा यो सूचना प्रविधि भनेको कम्प्युटरसँग सम्बन्धित भएका टेक्नोलोजी त्यतिखेर हेर्दाखेरि अहिले अलिक बृहत भएको छ त्यो चिज त्यसका प्रयोग चाहिँ बिस्तार बढ्दै गए बढ्दै जाँदाखेरि सुरुमा सामान्य टाइपिङ गर्ने प्रिन्ट गर्ने जस्ता चिजबाट यो सुरु भयो तर बिस्तारै हेर्दाखेरि यसले त्योभन्दा बढी काम गर्न सक्दो रहेछ मान्छेका कामहरूलाई सजिलो बनाउन थाल्दो रहेछ चाँडो गर्ने रहेछ थोरै लगानीमा अलिक धेरै काम गर्न सक्ने यसको चाहिँ क्यापाबिलिटी हुँदो रहेछ भन्ने कुरा जब बिजनेस हाउसहरूमा रियलाइज भयो त्यसपछि यसले के त अलि बृहत्तर रूपमा गति लियो अनि पश्चिमा देशहरू अथवा युरोप अमेरिका अथवा विकसित देशहरूमा यसको व्यापक प्रयोग हुन थाल्यो त्यसरी त्यहाँनिर व्यापक प्रयोग भइरहँदाखेरि त्यहाँ भएका म्यान पावरहरू अथवा त्यहाँ जो चाहिँ जनशक्ति थिए त्यसले मात्रै नपुग्ने भयो जब त्यसले नपुग्ने अवस्था आइसकेपछि अनि हाम्रातिर पूर्वी क्षेत्रमा अथवा हाम्रो यो नेपाल लगायत अन्य चाहिँ अल्प विकसित अथवा कम विकसित मुलुकहरूमा पनि यसको के हुन्छ क्रेज आउन थाल्यो र यहाँका मानिसहरूले पनि सूचना प्रविधि अब त प्रति अध्ययन गर्ने त्यसका तालिमहरू लिने त्यो सिक्ने र त्यो सेवा के त भन्दा विकसित देशहरूमा त्यसको सेवा दिन थालियो त्यो बिस्तारै अगाडि बढ्दै गएपछि त्यो त छँदै थियो अनि बिस्तारै यहीँभित्रका नेपालभित्रकै विभिन्न खालका कल कारखाना उद्योगहरू जुनसुकै प्रकारका उद्योगहरू पनि यसको प्रयोग अब बिस्तारै अझै बढ्दै जान थाल्यो यसरी बढेपछि यतिखेर आजको डेटमा के देखिन्छ भने हाम्रा यहाँभित्र देशको चाहिँ डोमेस्टिक मार्केटमा पनि सूचना प्रविधिको उत्तिकै महत्व र उत्तिकै माग भएको अवस्था छ र विदेशमा पनि यसको माग उत्तिकै राम्रो अवस्थामा देखिन्छ यसरी हेर्दा अबका दिनमा अझै यो बढ्दै जाने सम्भावना छ र अहिले साँच्चै भन्नु भने अर्थोपार्जनको हिसाबले पनि व्यापार सक्ने बित्तिकै सबभन्दा सजिलैसँग जागिर पाउने सबभन्दा धेरै पैसाको चाहिँ जागिर पाउने र वृद्धि हुँदा पनि अलि ठुलै फड्को मारेर वृद्धि हुने एकमात्र इन्डस्ट्री चाहिँ यो आइटी इन्डस्ट्री हुन गएको छ
2: सूचना प्रविधिबाट गर्न सकिने काम र लिन सकिने फाइदाहरू चाहिँ के के छन्
1: त एकदम व्यापक छन् हेर्नुहोस् अहिले यतिखेर आउँदा त के चाहिँ छैन भने जस्तो भएको छ अहिले हेर्दा त होइन अब सामान्य अब तपाईँ सञ्चार भएको हुनाले म सञ्चारबाटै सुरु गर्छु अब कुनै एक जमाना थियो हामीलाई चाहिँ देशभित्रै अर्को जिल्लामा फोनमा कुरा गर्नु पर्ने यस्टडी एक्स्ट्रा पैसा तिर्नु पर्थ्यो विदेश त आइएसटी लगाएर कल गर्नु पर्थ्यो भनौँ न एकदम सामान्य कुरा गर्दाखेरि अब अहिले पछिल्लो समय टेलिकमको चाहिँ त्यो होल बिजनेस के त त्यो छैन अब तपाईँलाई फोन कल गरेर ट्रङ्क कल गरेर होइन विदेशी आइएसटी कल गरेर पैसा आउने बेला छैन त्यो काम कसले गरिदियो भने यो ओटिटी प्लेटफर्ममा आएका भनौँ न यो भाइबर अथवा के भन्छ वाट्सएप मेसेन्जर जस्ता एपहरूले के त त्यो सेवा दिन थाले सूचना प्रविधि एउटा सामान्य प्रयोग भनौँ न एउटा टेलिकम्युनिकेसन इन्डस्ट्रीलाई यो जुन अहिले आएको सूचना प्रविधिका यी खालका प्लेटफर्मले स्वाट्टै एकैचोटि ओभरकम गरेको र सामान्य चाहिँ परिवर्तन यहाँ छ अब हिजो अस्तिसम्म हामी ट्याक्सीसँग बार्गेनिङ गरेर यहाँबाट त्यहाँ जाँदा कति त्यहाँबाट कहाँ जाँदा कति भनेर चाहिँ बार्गेनिङ गर्दै हामी चाहिँ ट्याक्सी गर्थ्यौँ आज के त एउटा एप आएका अहिले त धेरैवटा आएका छन् त्यस्ता खालका चाहिँ अब पठाउ जस्ता अथवा चाहिँ टुटल जस्ता अथवा यस्ता खालका एपहरू छन् जसले आरामसँग इन्ड्राइभ जस्ता एपहरूले के गर्छौँ हामी ती हेर्छौँ कहाँबाट कहाँ जाने कसले कति रुपियाँ भनेको छ त्यही सन्टक्क राख्ने अगाडि बढ्ने ट्याक्सी बुक पनि अगाडि जाने मलाई 2010 होला सिङ्गापुरमा त्यसरी मैले ट्याक्सी कल गर्दाखेरि वा कस्तो गजब यस्तो हुन्छ भने जस्तो लाग्थ्यो त्यहाँ गएर कल गर्दा अब आज 10-15 हामीलाई कारण त्यो टेक्नोलोजी सहज भइसकेको छ भनेपछि त्यो लगायत अब पढाइमादेखि अब औषधिका फ्याक्ट्रीमादेखि लिएर तपाईँको चाहिँ मेडिकल इन्डस्ट्रीमादेखि लिएर यसका अहिले त के हो भने कहाँ छैन भनेर खोज्नुपर्ने अवस्था छ. कृषिमा त्यतिकै प्रयोग भइरहेको छ सूचना प्रविधि, त्यस कारणले धेरै ठाउँमा प्रयोग चाहिँ व्यापक रूपमा छ अहिले.
2: जस्तो अब एउटा विद्यार्थीले एसई दियो, भर्खरै अब एसईको नतिजा आएको छ, अब विद्यार्थी अहिले प्रविधिसँग जोडिएर शैक्षिक पाठ्यक्रममै समावेश पनि छ, जस्तो एसई पढेको विद्यार्थीले कसरी आफूलाई अगाडि बढाउन सक्छ यो सूचना प्रविधिसँग आत्मसात गर्दै?
1: अब सूचना प्रविधि एज अ पढाइ एज अ सब्जेक्टमा चाहिँ यहाँ दुईटा विधा छन्. विधा इन द सेन्स चाहिँ एउटा चाहिँ जुन विधामा जुन खालको पढाइ पढे पनि, जुन स्ट्रिममा गएर पढे पनि, भोलि जुन पेसा अङ्गाल्ने गरी पढे पनि सूचना प्रविधिको प्रयोग बिना पेसा सम्भव छैन. एकातिर जस्तो तपाईँ डक्टर बन्नुभयो चाहियो, वकिल बन्नुभयो चाहियो, इन्जिनियर बन्नुभयो चाहियो, लेखक बन्नुभयो चाहियो, होइन कवि बन्नुभयो चाहियो, तपाईँलाई चाहिँ अब के बन्ने, इभन अब त गाडी चाहिँ ड्राइभिङ मात्रै गर्छु भने पनि अब सूचना प्रविधि नआइकन म चाहिँ चालक बन्न नसक्ने अवस्था आएको छ भनेपछि एउटा पाटो भनेको चाहिँ सूचना प्रविधि मेरो जीवनका हरेक जीवन पद्धतिमा आएर अट्याच भइसक्यो भनेपछि सूचना प्रविधि म जान्दिनँ, म थाहा पाउँदिनँ भन्नेको त कुनै छुटै छैन अबको यो जेनेरेसनलाई. एउटा पाटो त्यो भयो एज अ प्रयोगकर्ता त्यसको. अब अर्को सूचना प्रविधि सम्बन्धी हायर एजुकेसन लिएर उच्च शिक्षा नै लिएर अनि त्यसपछि चाहिँ म के त भन्दाखेरि त्यस्ता सूचना प्रविधिसँग सम्बन्धित सफ्टवेयरहरू, एप्लिकेसनहरू, त्यस्ता अन्य चाहिँ प्रविधिहरू, टेक्नोलोजीहरू बनाउने लेभलमै म कन्ट्रिब्युट गर्छु नि त भनेर जान्यो भने त्यो अर्को लेभलको भयो. अब त्यहाँ यो दोस्रोवाला पाटोमा चाहिँ एज अ करियर उत्पादनशील ठाउँहरूमा अब एज अ करियर चाहिँ त्यहाँ जान सक्ने भयो. अब त्यहाँ जाने के त तपाईँको अहिले के हो भने एउटा अब अहिले ल म कन्टेन्ट क्रिएटर बन्छु भने पनि त्यहाँनिर चाहियो होइन सामान्य रूपमा, होइन म सफ्टवेयर बनाउँछु भन्नलाई त्यहाँ विभिन्न खालका चाहिँ त्यसका आफ्नै पाथवेहरू छन् त्यहाँ जानलाई. सफ्टवेयर बनाउने, डेभलपर के अरे मोबाइल एप्लिकेसनहरू बनाउने, अरूभन्दा ठुल्ठुला उपकरणहरू बनाउने, यो आइओटी भन्छ इन्टरनेट अफ थिङ्स भनेको उपकरणहरूमा सूचना प्रविधिलाई जोडिदिने. उदाहरणको लागि तपाईँलाई माथि रारामा चाहिँ एउटा आइओटी इनेबल एउटा चाहिँ मेट्रो स्टेशन राख्ने र त्यहाँ भएका गतिविधिहरू, त्यहाँ लागेका हावा हुरी, त्यहाँको चाहिँ पानी हिउँ सबै सेन्स गरेर तत्कालै छिनका छिन त्यो चाहिँ सिग्नल काठमाडौँमा पठाउने भनौँ न उदाहरण. सामान्य कुरा हो त्यो, ठुलो कुरा भने यस्ता खालका जुन प्रयोग गर्दै गर्दै जान सक्ने ठाउँहरूमा चाहिँ तपाईँलाई सूचना प्रविधिकै पढाइ गर्नु पर्यो. अब त्यसको लागि चाहिँ त्यो प्रयोग गर्नलाई अघि तपाईँले भनेको एसई दिइसकेपछि तुरुन्तै त्यस्ता स्पेसलाइज सेक्टर त हामी कहीँ पनि छैन. नर्मली बाह्रसम्मलाई चाहिँ यो विद्यालय शिक्षा नै मानिन्छ, तर बाह्रसम्म त उहाँहरूले आफ्नो जे जे पढ्नु पर्यो त्यसमा पनि सूचना प्रविधिसँग चाख हुने, या भोलिका दिनमा म त्यही पेसा लिन्छु भन्ने, या म त्यो पेसा लिन्न भन्नेलाई पनि कम्तीमा त्यो कम्प्युटर साइन्स एउटा ऐच्छिक हुन्छ, त्यो चाहिँ उहाँहरूले लिनुभयो भने भोलि विभिन्न ढोकाहरू चाहिँ खुला भइरहन्छ.
2: त्यसपछि के छ ब्याचलर लेभलमा चाहिँ?
1: अब ब्याचलर्स लेभलमा गएपछि अब हामीको राष्ट्रिय रूपमा चाहिँ हामी कहाँ अझै पनि यहाँ नेपालभित्रको केसमा चाहिँ अझै पनि के छ भने स्ट्रिम फ्याकल्टी छुट्याउने चलन छ कि यहाँ चाहिँ नेपालमा चाहिँ, जस्तो साइन्स हो कि इन्जिनियरिङ हो कि म्यानेजमेन्ट हो कि एजुकेसन हो कि तपाईँको चाहिँ ह्युमेनिटिज हो कि आइटीको मात्रै कुरा गरे है, अरू अब अरू त सधैँ छन् भनेपछि यस्ता विभिन्न हाम्रा सेक्टरहरू छन्. त्यो सेक्टरमा जानलाई मैले अघि लिएका पाँचैवटा क्षेत्रमा तपाईँ साइन्स पढ्छु आजको दिनमा भन्नु भने त्यहाँ कम्प्युटर पढ्ने भनेको बिएससी सिएसआइटी भन्ने कोर्स छ, टियुको अन्य विश्वविद्यालयका त्यस्तै खालका कोर्सहरू छन्। अब म म्यानेजमेन्ट पढ्छु भनौँ न, म्यानेजमेन्टमा पनि जस्तो मैले अहिले टियुकै उदाहरण दिएँ अहिलेको लागि, जस्तो बिआइएम किन त्यसको चाहिँ सबै फ्याकल्टीमा छ बिआइएम भन्ने छ, त्यो पाइयो. अनि एजुकेसनमा जान्छु भनौँ भने बिएड आइसिटी भन्ने छ उदाहरणको लागि, होइन म चाहिँ अब सोसल साइन्स अथवा ह्युमेनिटी जान्छु बिसिए भन्ने सब्जेक्ट तयार छ. होइन तपाईँ तपाईँ जुन फिल्डमा जाने हो त्यहाँनिर कम्प्युटर साइन्सको कोर कोर्स चाहिँ छ पहिला. अनि अहिले त विश्वविद्यालयहरूले के गर्न थालिसक्यो भने त्यो कोर कोर्स पनि जेनेरिक होइन कि स्पेसिफिक. जस्तो अस्ति म पोखरा विश्वविद्यालयको एउटा कोर्स बनाउने वर्कसपमा थिएँ, त्यसमा उहाँहरूले चाहिँ ब्याचलर्स इन डेटा साइन्स एन्ड एआई एउटा होल डिग्रीको नामै ब्याचलर्स इन डेटा साइन्स एन्ड एआई भनेर त्यो कोर्सको नाम नै एकदम स्पेसलाइज सेक्टर विदिन आइसिटी, आइसिटीको भित्र पनि एकदमै विशिष्टीकृत खालको क्षेत्रका पनि ब्याचलर्सहरू आइसकेका छन्। यसरी हेर्दाखेरि तपाईँको अब हेल्थ साइन्सतिर पनि त्यस्तै खालका डिग्री छन्, बायो इन्फर्मेटिक्स, जेनेटिक इन्फर्मेटिक्स, बायो स्ट्याटिस्टिक्स भने जस्ता कोर्सहरू विदेशतिर यहाँ हामी कहाँ मास्टर्समा छ हेल्थ इन्फर्मेटिक्स ब्याचलर्समा अझै ती कोर्सहरू आएको छन्. जे यस्ता खालको कोर्सहरू तपाईँ जुन सेक्टरमा गए पनि म चाहिँ त्यो सेक्टरलाई एउटा त्यो सेक्टरको सेक्टर विज्ञ हुने कुरा एउटा भयो. जुन क्षेत्र छ त्यो सेक्टरको विज्ञ हुने, डक्टर हुने, नर्स हुने, साइकियाट्रिक हुने अथवा चाहिँ म वकिल हुने के हुने भन्ने एउटा त्यो क्षेत्रसँग नै छ. तर होइन त्यो क्षेत्रको म के त टेक्नोलोजिकल एक्सपर्ट हुन्छु त्यो क्षेत्रको भन्ने भयो भने त्यसका लागि पनि हामीसँग स्पेसलाइज कोर्सहरू धेरै जस्तो नेपालमै कुनै कुनै नेपालमा नभएका कोर्सहरू पनि होला.
2: कार्यक्रम बदलिएको नेपालमा आज हामी साइबर सुरक्षा, एआई र डेटा साइन्स तथा समग्र सूचना प्रविधि क्षेत्र आईटी बारे कुराकानी गरिरहेका छौं. हामीले भनेको सुन्छौ नि आईटी पढ्नको लागि किन पढ्नु पर्यो, ट्रेनिङ लिएर पनि त गर्न सकिन्छ भन्ने जुन एउटा सुनिन्छ. यो पढाइ नै पढ्दाखेरि र ट्रेनिङ लिएर काम गर्दाखेरिमा चाहिँ फरक चाहिँ के छ?
1: मेरो मुमाले पढ्नु भएको छैन, सामान्य लेखपढ गर्नुहुन्छ. उहाँले फेसबुक सर्लक्कै चलाइदिनुहुन्छ, ठ्याक्कै चलाउनुहुन्छ, फोटो हेर्ने, कल गर्ने, त्यो त्यहाँ अङ्क हेरेर सबै काम गर्नुहुन्छ उहाँले होइन. अनि त्यो गर्दै जाँदाखेरि उहाँले कहिले काहीँ के गर्नुहुँदो रहेछ भने घरमा अब वाइफाई हुन्छ, ठिक छ, त्यो थिप्दै जाँदाखेरि त्यो वाइफाईकोतिर नथिचेर डेटा चाहिँ अन भइदिँदो रहेछ क्या ठ्याक्क होइन. अनि के त दिनभरिमा अब वाइफाई पनि छ तर डेटा सटै सिद्धियो, अब उहाँले चाहेको कुरा त भएन नि. उहाँ चाहिँ के हो, यो प्रयोगकर्ता हो, ट्रेनिङै लिनुभयो होला, ठिक छ, ट्रेनिङ लिनलाई उहाँलाई ट्रेनिङ मैले यसो चलाउनु, यसो गर्नु, यसो गर्नु भने उहाँले चलाउनु भयो, चलाउनलाई चलाउनु भयो. तर अब के त त्यसका इन्टरनल टेक्नोलोजी थाहा छैन एउटा पाटो होइन. अर्को तपाईँले अघि जुन तालिम लिने भन्नुभयो, तालिम लिएर नहुने होइन है. फेरि देशलाई सबै किसिमका म्यान पावरहरू चाहिन्छन्. कति प्रयोगकर्ता हुने जस्तो प्रयोग गर्ने खालको म्यान पावर चाहिन्छ. मलाई चाहिँ के भने कुनै चिज अपरेट गर्नु पर्यो, मलाई केही चिज अपरेट गर्नु पर्यो, त्यतिको लागि तालिम पाइन्छ, गर्ने केही छैन. जस्तो मलाई कन्टेन्ट क्रिएट गर्नु छ, के पनि गर्नु छैन, म चाहिँ जुनसुकै विधा पढे पनि म 3 महिना 6 महिनाको कन्टेन्ट क्रिएसनको के दिन्छु, म तालिम लिन्छु, म त्यो काम गर्छु, फाइन. एउटा पेसागत रूपमा उहाँ सक्षम हो, पढ्नै पर्छ भन्दिनँ उहाँलाई, ठिक छ, भेरी गुड. त्यो खालको म्यान पावर चाहिन्छ, उहाँलाई पढ्नु पर्दैन. तर मैले अघि जुन दोस्रो क्याटेगोरी भनेको थिएँ, जसले प्रयोग गर्ने कि म उत्पादनमा लाग्छु, म त्यसको चाहिँ बनाउने मान्छे नै हुन्छु, त्यसभित्र चाहिँ म के त डेभलपमेन्ट नै गर्छु भन्ने खालको एउटा म्यान पावर चाहिन्छ, जसले चाहिँ के गर्नु पर्यो भने पढ्नु नै पर्यो. पढ्दैन भने त्यो फन्डामेन्टल कुरा, तलको कुरा के छ भन्ने कुरो थाहा छैन. अनुभवको आधारमा चलाउन चाहिँ जान्नुहुन्छ उहाँहरूले, तालिमै लिएर पनि. अहिले तपाईँले 6 महिनाको प्रोग्रामिङ पनि तालिम पाइन्छ, नपाइने होइन. प्रोग्रामिङको पनि तपाईँ चाहिँ म डेभलपर बन्छु, मोबाइल एप डेभलपर बन्छु भन्नेको नि तालिमहरू लिन पाइन्छ, उहाँले लिनु पनि हुन्छ, उहाँले त्यो एक किसिमको काम त्यतिले गर्नु पनि हुन्छ. तर उहाँहरूलाई अप्ठ्यारो कहाँनिर पर्छ भने यो त साह्रै स्लो चल्यो, एकदमै घिटघिट चल्यो, यो चाँडो कसरी गर्ने होला त्यो उहाँलाई थाहा छैन. अब किनभने त्यहाँभित्र चाहिँ इन्जिनियरिङ हुन्छ, त्यहाँभित्र साइन्स हुन्छ, त्यहाँभित्र फन्डामेन्टल एकदम आधारभूत ज्ञानको आवश्यकता पर्छ त्यो काम गर्नलाई, जुन उहाँले त्यो थ्योरीमा पढ्नु भएको छैन कहिले. त्यसको लागि के चाहियो त, कि मलाई चाहिँ कम्प्युटर साइन्स गरेका मान्छे चाहियो, कि कम्प्युटर इन्जिनियरिङ गरेका मान्छे चाहियो, या अरू केही गरेका मान्छे जसले चाहिँ त्यो कम्प्युटरलाई आफ्नो जुन डिग्री प्रोग्राममा नै फन्डामेन्टल नलेज लिएका मान्छे चाहियो भने चाहिँ हामीलाई देशलाई त्यो पहिलो क्याटेगोरीको त्यो आफैले डिग्री पढेका मान्छे पनि चाहिएको छ, दोस्रो क्याटेगोरीको तालिम लिएर एउटा विशेष काम गर्ने मान्छे पनि चाहिएको छ, तेस्रो क्याटेगोरीको मेरो आमा जस्तो मान्छे जसलाई बाँच्नु छ नि त, यहाँ त एक्जिस्ट हुनु छ नि त, उहाँको भान्जा भान्जी बहिनी कसँग गफ गर्नु छ, उहाँको दिन काट्नु छ, उहाँलाई पनि त्यो चाहियो नि त भनेपछि तेस्रो क्याटेगोरीको मान्छे पनि चाहिएको छ. त्यो हिसाबले काहीँ सामान्य अवेरनेस खालका चाहिन्छ, काहीँ इन्टेन्सिभ ट्रेनिङ चाहिन्छ, काहीँ फुल फ्लेज्ड डिग्री चाहिन्छ, यो तिनै खालका म्यान पावरको आवश्यकता चाहिँ छ. धेरै
2: हामी जस्तो यो सूचना प्रविधि क्षेत्र चाहिँ पढिरहँदाखेरिमा जब पाउने पनि भनिन्छ, एउटा रोजगारी पनि हुन सकिन्छ भनेर. जस्तो अब पढिरहेका विद्यार्थीहरूले चाहिँ के कसरी काम गरिरहेका छन्, के अवसरहरू छन्?
1: तपाईँले प्रसङ्ग उठाइहाल्नुभयो र एउटा अनगोइङ प्रोजेक्ट भन्छु ल, मैले एकदम प्रसङ्ग जोडियो, मलाई भन्न मन लाग्यो तपाईँले सोधेपछि है त. अहिले नेपालमा यो नेपाल एसोसिएसन अफ सफ्टवेयर एन्ड आईटी कम्पनीज भन्ने छ, नास आईटी भन्ने छ, त्यो नास आईटी भनेको त्यो चाहिँ नेपालमा भएका ठूला खाले राम्रा खाले सफ्टवेयर कम्पनीको एउटा चाहिँ एसोसिएसन हो. त्यो नास आईटीले हालसालै नेपाल खुला विश्वविद्यालयसँग सहकार्य गरेर र हाम्रो स्विस कन्ट्याक्टको आर्थिक सहयोगमा एउटा प्रोजेक्ट डेभलप गर्दैछ. त्यो प्रोजेक्टको हामीले हिजो अस्ति भर्खर नामाकरण गर्यौं. त्यो नाम हामीले के त भन्दाखेरि वर्क इन्टिग्रेटेड डिग्री भनेर हामीले यसको नाम दियौं. यो प्रोग्राम, यो प्याकेजमा के हुन्छ भने एकजना प्लस टू पास गरेको विद्यार्थी डे जिरोमा नै कम्पनीमा जान्छ, डेट जिरोबाट उसको इन्टर्नशिप सुरु हुन्छ, त्यहाँ इन्टर्न गर्छ, सँगसँगै बेलुका नेपाल खुला विश्वविद्यालयमा ब्याचलर्स पढ्छ र केही अङ्क उसले त्यहाँ काम गरेकोबाट गेन गर्दै जान्छ, केही क्रेडिट बेलुका चाहिँ खुला विश्वविद्यालयमा पढेको त्यहाँको एक्जाम एसेसमेन्टबाट पाउँदै जान्छ र ऊ ब्याचलर्स गरेर निस्किने बेलासम्म एउटा आइटीको राम्रो विज्ञ नै भएर निस्किसक्छ भन्ने एउटा फिलोसफीमा हामी एकदमै द्रुत गतिमा काम गरिरहेका छौँ। तपाईँले अघि भनेको एउटा सम्भावना हामी यो खालको काम गर्दैछौ, यो चाहिँ अब नासाइटी र खुला विश्वविद्यालयको बीचमा एमओयु भइसकेको छ, मेमोरेन्डम अफ अन्डरस्ट्यान्डिङ भइसकेको छ, यो चिजमा एकदमै घनीघुति काम भइरहेको छ, एउटा अनगोइङ प्रोजेक्ट भने तपाईँलाई मैले एउटा इनिसिएटिभ हो तपाईँले भनेको
2: अपरिहार्य पनि छ अहिलेको अवस्थामा
1: हो। बिस्तारै यो पाटो चाहिँ हामी के चाहन्छौ भने यो खालको जुन कार्यक्रम हो त्यो चाहिँ अहिले एउटा उदाहरणको रूपमा यो चाहिँ एउटा पाइलट प्रोजेक्ट हो, यो चाहिँ बिस्तारै अन्य विश्वविद्यालयहरूले ठूला ठूला इन्डस्ट्रीसँग टाइअप गरेर यस्ता खालका कार्यक्रमहरू निकालेर बाहिर जाउँ र धेरैभन्दा धेरै विद्यार्थीहरू यस्ता खालका जुन एप्रेन्टिसिप मोडलमा अथवा इन्टर्नसिप मोडलमा जसरी मेडिकल साइन्समा हुन्छ, जसरी तपाईँको हस्पिटालिटी इन्डस्ट्रीमा हुन्छ, जसरी यो सीएहरू अकाउन्टिङको उसमा हुन्छ, त्यसरी आईसीटी आईटीमा पनि यस्ता खालका चाहिँ यो इन्डस्ट्री र एकाडेमियाको जुन ब्लेन्डेड फर्ममा आएको वर्किङ डिग्रीहरू होइन लर्निङ विथ अर्निङ भन्छौ नि त्यो किसिमका चिजहरू चाहिँ भएर जाने सम्भावनाहरू राम्रो देखिन्छ र अब त्यो नै जरुरी छ, किनभने अब मान्छे 16 वर्ष चाहिँ पढेर होइन अनि फेरि त्यसपछि तीन महिना पाँच महिना छ महिना 1 वर्ष ट्रेनिङ लिएर अनि कमाउन थाल्ने भनेको अबको जेनेरेसनलाई त्यसले चल्नेवाला छैन र अब त्यति धैर्य पनि छैन मानिसमा र समयको निड पनि त्यस्तो छैन, एकदम फास्ट डाइनामिकली चेन्जिङ छ, त्यो भएको हुनाले अब चाहिँ काम गर्दै सिक्दै पढ्दै र टेक्नोलोजीसँग अभ्यस्त हुँदै जानुपर्ने अवस्था छ भने यो एउटा अपर्च्युनिटी तपाईँले भनेको अपर्च्युनिटी चाहिँ अहिले हामी एउटा यो पाइलट गरेर देखाउँदैछौँ, यो पाइलट भएर बाहिर निस्किएपछि चाहिँ यसले के गर्नुपर्छ भने यसले चाहिँ एक्सपान्ड गर्नुपर्छ भने हाम्रो हुन्छ।
2: तपाईँ खुला विश्वविद्यालयको एउटा प्राध्यापक भएको नाताले पनि यस्तो अब विश्वमा कसरी यो सूचना प्रविधि अगाडि बढ़िरहेको छ, नेपालमा कुन तहसम्म पुगेको छ, कस्ता कस्ता उत्पादनहरू भइरहेको छन्, हुन त विभिन्न फेस्टहरू पनि भइरहेको हुन्छ हामीले देख्छौँ, कस्तो छ यो चेन्ज चाहिँ अथवा समानान्तर छ कि के छ?
1: जुन पहिलो क्याटेगोरीको उत्पादन गर्ने गर्न सक्ने क्षमताको हिसाबले हेर्यौँ भने चाहिँ एउटै ठाउँमा छौँ, एउटै लाइनमा छौँ, प्यारल छौँ अथवा सँगै छौँ भन्छु, प्यारल पनि छैन। किन त्यसो भन्दैछु भने विदेशमा प्रयोग गर्ने ठूला इन्डस्ट्रीहरूले प्रयोग गर्ने ठूला ठूला सफ्टवेयरहरू यहाँका इन्डस्ट्रीले बनाउँछ। हेर्नुहोस् यहाँ अहिले हेर्नु भने 300, 400, 500, 600, 700 इन्जिनियरहरू भएका अथवा सफ्टवेयर डेभलपर भएका कम्पनीहरू यहाँ बाँचिरहेका छन् र तिनले काम गर्यो भने हाम्रो यहाँ लोकल मार्केटको लागि होइन विदेशमा प्रयोग हुने सफ्टवेयरहरू बनाउने हो। यो हिसाबले टेक्नोलोजिकल स्ट्रेन्थको हिसाबले हाम्रा नेपालीहरूको कार्यकौशलता र उनीहरूको चाहिँ लेभल अफ एक्सिलेन्सीको हिसाबले हामी र विदेशीहरू एकै ठाउँमा छौँ। केही कुरामा इनोभेसनमा उनीहरूमा थियो के होलान्, रिसर्चका ठूला फण्ड हुन्छन्, इन्डस्ट्रीले ठुल्ठूला रिसर्चहरू उनीहरूले हेर्छन्, प्याटेन्टहरू निकाल्ने भन्ने कुरामा भने होइन, मैले सफ्टवेयर डेभलप गर्नेवाला जुन ठाउँ छ त्यसमा हामी एउटै लाइनमा छौँ। अब फरक कहाँ छ मैले अहिले भर्खरै जोडे, जस्तो इनोभेसन गर्ने कुनै नयाँ कुरा, नयाँ सोच, नयाँ खालका चाहिँ त्यो प्याटेन्टहरू, इन्टेलेक्चुअल प्याटेन्टहरू रजिस्टर गर्ने अनि त्यसबाट चाहिँ रोयल्टीहरू लिने खालका लेभलमा हामी पुग्न सकेका छैनौँ। किनभने त्यस्तो चाहिँ सामान्यतया कहाँ हुन्छ भन्दाखेरि ल्याबोरेटरीमा हुन्छ, त्यो ल्याबोरेटरी भनेका कि युनिभर्सिटीका ल्याब हुन्छन् कि कम्पनीका ल्याब हुन्छन् प्रयोगशाला, जसमा के त भन्दाखेरि लाखौं करोडौं डलर खर्च गरेर त्यहाँ चाहिँ प्रोफेसरहरूलाई साइन्टिस्टहरूलाई के गरिन्छ, काम दिइन्छ अथवा यो आविष्कार गर्ने अथवा अनुसन्धान गर्ने ठाउँमा लगाइन्छ अनि त्यसकै आधारमा त्यो 5 वर्ष, 7 वर्ष, 10 वर्ष दौरानमा केही निस्किन्छ, त्यो एउटा बाटो हो, त्यसमा हामी पछाडि छौँ। तेस्रो भनेको जस्तो जुन इन्डस्ट्री वहाँ हो त्यहाँको इन्डस्ट्रीले जे जे एडभान्समेन्ट गरिरहेछ त्यो हामीले गर्न सकेका छन् कि हामी त्यो इकोनोमी त्यो लेभलको छैन, प्रयोग गर्ने हिसाबमा हामी कम छौँ, उनीहरू अगाडि छन् हामी त्यसलाई पछ्याइरहेका छौँ, डेभलप गर्ने लेभलमा हामी सँगसँगै छौँ, हामी क्यापेबिलिटी हामी उस्तै छ, अब अलिकति इनोभेटिभ र तपाईँका प्याटेन्टहरूमा उनीहरू अगाडि छन् हामी पछाडि छौँ
2: भनेपछि। अनि यसमा यो दक्ष जनशक्ति चाहिँ कस्तो छ हाम्रो नेपालमा?
1: नेपालमा वार्षिक रूपमा करिब करिब आइटी आईसीटी ग्रेजुएट्सहरू चाहिँ वर्षमा 10-15 हजार निस्किन्छ, भनेको जुन अघि मैले भनेका सबै विधाका आइटी आईसीटी नै लिएर निस्केका ग्रेजुएट्सहरू, भनेपछि के त 10-15 हजार ग्रेजुएट्सहरू निस्के, त्यो 10-15 हजार ग्रेजुएट्सहरू मध्ये 20-30% कहाँ जान्छन्? विदेश जान्छन्। 10,000 लिनु भने 3,000 विदेश जान्छन्, 7,000 बाँकी रहेछ। अनि त्यो 7,000 मध्येको एउटा कुरा, एउटा अहिलेको एउटा विडम्बना भन्छु, अघि विभिन्न कारणले गर्दाखेरि युनिभर्सिटीबाट निस्केको ग्रेजुएट चाहिँ इन्डस्ट्री रेडी हुने संख्या एकदम सानो छ, जुन साँच्चै आफैले त्यो पढ्दै जाँदाखेरि आफै खोतल्दै जाने, आफै विभिन्न इन्डस्ट्री कामहरूमा लाग्ने, काम गर्ने, कहीँ इन्टर्न गर्ने, भोलिन्टियर गर्ने, सिक्दै जाने र आफू दक्ष बन्ने जुन छ, चाहिँ करिब करिब अरू 20% हुन्छ। भनेपछि 20% बाहिर भयो, 20% यहाँ बस्यो, 40%, बाँकी 60% जुन छ जनशक्तिको 60%, तिनीहरूलाई चाहिँ छ महिनाको हाराहारी तालिम दिएपछि बल्ल उनीहरू के हुन्छ, इन्डस्ट्री रेडी हुन्छ। सो मैले ठ्याक्कै हिसाबमा भन्नुपर्दा 10,000 ग्रेजुएट निस्किने हो भने इन्डस्ट्रीलाई चाहिने ग्रेजुएट चाहिँ 2,000 हुन्छन्, 20% तत्कालै पनि, किन बाँकी 2,000 विदेश जान्छन् अनि बाँकी 6,000लाई मलाई 5-6 महिनाको तालिम दिनुपर्छ।
2: हामी फेरि अलिकति यो नेपालमा काठमाडौँ केन्द्रित भयौँ, काठमाडौँ उपत्यका बाहिर चाहिँ कस्तो छ यसको फिल्ड चाहिँ?
1: काठमाडौँ केन्द्रित हामी भयौँ अथवा त्यो जुन समयको माग त्यस्तो भइदियो। अब तपाईँलाई एकदमै नडाटी भन्नुपर्दाखेरि काठमाडौँ बाहिर ठुला आइटी इन्डस्ट्री, आइसिटी इन्डस्ट्री छैनन्। छैनन् किनभने दुईटा कारणले, एउटा चाहिँ त्यहाँ ग्रेजुएट्सहरू छैनन्, अघि भनेका जनशक्ति चाहियो नि त काम गर्नलाई, होइन? त्यो किनभने पपुलेसन कम छ, जस्तो काठमाडौँ त हामी झनै झनै 40-50 लाखको पपुलेसन छ र पो हामीले त्यो जनशक्ति पाइरहेछौँ, यहाँका इन्डस्ट्रीले मान्छे पाइरहेछन्। अब तपाईँ अरू सहरमा, अलिक साना सहरहरूमा, काठमाडौँ बाहिरका सहरहरूमा तपाईँले चाहिँ 100 आइटी ग्रेजुएट्सहरू टिकाएर राख्छु, एउटा हट्यो भने पनि अर्कोलाई म रिक्रुट गरेर जान्छु भन्ने कन्फिडेन्स एउटा चाहिँ भनौँ न अहिले भन्दा त्यसको चाहिँ भयो एउटा इन्डस्ट्रियलिस्टलाई अथवा एउटा अन्टरप्रेनरलाई, एउटा कम्पनीको चाहिँ लगानीकर्तालाई त्यति कन्फिडेन्स भएन भने त उसले त्यहाँ कम्पनी खोल्ने। त्यसको हिसाबले मैले एकदम खुलेर भन्नुपर्छ तपाईँसँग, मैले काठमाडौँ बाहिर पनि जस्तो पोखरा, वीरगंज, नारायणघाट, बुटवल अनि त्यसपछि पूर्वमा विराटनगर, दमक, यस्ता ठाउँहरूमा छिटपुट रूपमा छन् केही केही सामान्य कम्पनीहरू, 10-20 जना 20-25 जनाका म्यान पावर भएका, त्यस्ता चाहिँ जनशक्ति भएका कम्पनीहरू केही केही छन्। तर हामीले त्यहाँ अलिक ठुलो स्केलको चाहिँ भेटेनौँ, हामीले सबैतिर एक किसिमले हिँडिसकेका छौँ, हेरिसकेका छौँ, त्यहाँभन्दा ठुलो स्केलमा चाहिँ भेटिएनौँ।
2: देशको अर्थतन्त्रमा सूचना प्रविधि क्षेत्रको कति हिस्सा छ?
1: कम्प्रिहेन्सिभ स्टडी त्यस्तो भएको छैन, ठ्याक्कै यति छ भन्नलाई। हामीले 1-3 वर्ष अगाडि नासा आइटी, आइडिएस लगायत हामी केही संस्थाले यसमा काम पनि गरेका थियौँ। त्यतिखेर हामीले 66 मिलियनको हाराहारीको एउटा आँकडा निकालेका थियौँ, होइन? अनि अहिले चाहिँ त्यो अराउन्ड 3 इयर्स हाराहारीमा यो चाहिँ कम्तीमा पनि डबल भएको हाम्रो चाहिँ अर्को एउटा प्रेडिक्सन छ। त्यो हिसाबले हामी आज 1 बिलियनको हाराहारीको अर्थतन्त्र यसले उकटेको हाम्रो तथ्याङ्कको हिसाब गर्दाखेरि, तर साँच्चै बजारमा एक एक गरी हिँड्दै गयौँ, त्यो पनि हामीले सबै भ्याएका थिएनौँ, भ्याउन सक्दैनौँ, एक्सटेन्सिभ सर्वे गाह्रो छ, सबैले फेरि खुलेर भन्दा पनि भन्नुहुन्न, किन यस्ता सर्वे कति कमाई भइरहेछ, कति आमदानी भइरहेछ भन्ने कुरा मान्छेले त्यति सहजै खुल्न चाहँदैन पनि। अनि त्यो हिसाबले चाहिँ हाम्रो सूचना प्रविधिले देशको अर्थतन्त्रमै चाहिँ एकदमै राम्रो टेवा दिइरहेको छ भन्ने कुरामा, नम्बर छोडिदिनुहोस्, पर्सेन्टेज छोडिदिनुहोस् एकदिन, तर राम्रो छ भन्ने कुरामा अर्को कुनै शङ्का रहेन, नम्बर वान। नम्बर टू, यो कुरा अघिल्लो जुन चुनाव भयो त्यसलाई तपाईँका प्रमुख राजनीतिक दलका सबैका त्यो वाचा पत्र, घोषणा पत्र जे भनेर हेर्नुहुन्छ ती सबैमा सबैले सूचना प्रविधिलाई प्रमुख एउटा आधारको रूपमा बनाएका थिए। दोस्रो
2: डिजिटल अर्थतन्त्र नै भन्ने आएको
1: हो। अनि अहिले ठ्याक्कै त्यसको अहिले भर्खरै पनि जुन सरकारको नित्यता कार्यक्रम आयो त्यसमा सूचना प्रविधिलाई थिए त 4 रणनीतिक क्षेत्र मध्ये सूचना प्रविधि पनि रणनीतिक क्षेत्र हो भनेर भनिएको छ। यसरी हेर्दाखेरि सूचना प्रविधिले पक्कै पनि नेपालको अर्थतन्त्रमा प्रमुख भूमिका खेलेको छ र आगामी दिनमा त्यो अझै बढ्दै जाने कुरामा चाहिँ डाउट रहेन।
2: सरकारी स्तरको प्रयोग चाहिँ कस्तो छ?
1: होइन, राम्रो छ। म त तपाईँले आज हेर्दा जस्तो सरकारी कुरा गर्नुभयो, मैले 2005-06 नेपालका नगरपालिकाहरूमा करको क्यालकुलेसन गर्ने सफ्टवेयर निर्माण गरेको मान्छे हो म। हामीले त्यतिखेरै जुन कम्पनीसँग आबद्ध भएर हामी काम गरिरहेका छौँ, 2008 डेटा हेर्नुहुन्छ भने त्यतिखेर 58 नगरपालिका थिए। 58 नगरपालिका मध्ये झन्डै झन्डै 42 नगरपालिकाले कुनै न कुनै सफ्टवेयर प्रयोग गरेका थिए। त्यो बेला बेस एकदम स्ट्रङ बनेको। आज तपाईँले करको सिस्टम हेर्नुहोस्, आइआरडीको होइन, अन्तर्राष्ट्रिय विभागको ऊ हेर्नुहोस् मजाले चलेको छ, मालपोतको हेर्नुहोस् मजाले चलेको छ, तपाईँको यो नक्सावाला जुन सर्वे डिपार्टमेन्ट छ नापी मजाले चलेको छ, नागरिकता नेसनल आइडी छ त्यो चलेको छ, पासपोर्ट चलेको छ, अहिले तपाईँ जुनसुकै कार्यालयमा जे गर्न जाने भन्नुहुन्छ विद्युत प्राधिकरणदेखि नेपाल टेलिकमसम्म जहाँ जानुभयो भने के त भन्दाखेरि यो प्रयोगमा भएको छ। यो हिसाबले नेपालमा सरकारी कार्यालयहरू एकदम वान अफ द अर्ली एडाप्टर्स अफ टेक्नोलोजी हो, राम्रोसँग प्रयोग भएको छ। अब मात्र त्यहाँ ग्याप के छ भने ती टेक्नोलोजीहरू चाहिँ एकअर्कासँग बोल्दैनन्, इन्टर अपरेबल छैन, ती सिलोजमा छन्, त्यसका चाहिँ स्केलेबिलिटी बढाउने गर्नलाई गाह्रो छ, यसका अरू पक्ष चाहिँ छन् तर प्रयोग राम्रो भएको छ।
2: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा साइबर सुरक्षा, एआई र डेटा साइन्स तथा समग्र सूचना प्रविधि अर्थात आईटी क्षेत्र, यसमा अवसर र कमाई बारे सूचना प्रविधि विज्ञ प्राध्यापक डाक्टर भोजराज घिमिरेसँग कुराकानी गरिरहेका छौं। उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
3: Worldwide franchise, India to Michigan, and I'm here to tell you what I have to offer. Light truck, passenger, tires, they're awesome, super, wonderful, excellent, amazing. Number one rule, though, we're all about safety. When I go in transit, I'm safe there and safe back. Spread out the word from the roads to the racetrack. Michelin, Michelin, Michelin,
4: safety!
3: Michelin, Michelin.
5: World's number one tire brand.
6: एक वर्षदेखि पाँच वर्षसम्मका सबै बाल बालिकाहरूलाई निशुल्क स्वर्ण बिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँको सूचना।
7: बाल बालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने स्वर्णबिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो। हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ।
6: यसै क्रममा यही जेठ 7 गते बिहिबार पुष्य नक्षत्र परेको दिन आ आफ्ना एक वर्षदेखि पाँच वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ। स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँ। समय बिहान 7 बजेदेखि 1 बजेसम्म। ज्वरो आएका र पखाला लागेका बाल बालिकाहरूलाई स्वर्ण बिन्दु थोपा खुवाइने छैन।

0: ಸಿಧಾಕುರಾ ಪ್ರಶ್ನೆ ವಿಚಾರ
1: ಉಜಾಲೋ ರೇಡಿಯೋ ನೆಟ್ವರ್ಕ್.
2: ತಪಾಯಿ ಅಹಿಲೆ ಸುಂದೈ ಹುನುಹುನ್ಛ ಕಾರ್ಯಕ್ರಮ ಬದಲಿದ ನೇಪಾಲ. ಯೋ ಕಾರ್ಯಕ್ರಮ ಉಜ್ಯಾಲು ರೇಡಿಯೋ ನೆಟ್ವರ್ಕ್ ಕಾಠ್ಮಂಡೌಮಾ 90 ಮೆಗಾಹರ್ಟ್ಸ್ ಸಂಗೈ ದೇಶಭರಿಕಾ ವಿಭಿನ್ನ ಎಫ್ಎಂ ರೇಡಿಯೋ ಸ್ಟೇಷನ್ಬಾಟ ಏಕೈಸಾಥ ಪ್ರಸಾರಣ ಭಯರಹೆಕೊ ಛ. ಆಜಕೊ ಕಾರ್ಯಕ್ರಮಮಾ ಹಾಮೀ ಸೈಬರ್ ಸುರಕ್ಷಾ, ಎಐ ರ ಡೇಟಾ ಸೈನ್ಸ್ ತಥಾ ಸಮಗ್ರ ಸೂಚನಾ ಪ್ರವಿಧಿ ಅರ್ಥಾತ್ ಐಟಿ ಕ್ಷೇತ್ರ ಇಸ್ಮಾ ಅವಸರ ರ ಕಮೈ ಬಾರೆ ಸೂಚನಾ ಪ್ರವಿಧಿ ವಿಜ್ಞೆ ಪ್ರಾಧ್ಯಾಪಕ ಡಾಕ್ಟರ್ ಭೋಜರಾಜ ಘಿಮಿರೆ ಸಂಗ ಕುರಾಕಾನಿ ಗರಿರಹೆಕಾ ಛೌ. ಸರ್ಲೈ ಕಾರ್ಯಕ್ರಮ ಬದಲಿದ ನೇಪಾಲಮಾ ಫೇರಿ ಪನಿ ಸ್ವಾಗತ ಛ.
3: ಹುನ್ಛ, ಧನ್ಯವಾದ.
2: ಹಾಮೀಲೆ ಯೊ ಸೂಚನಾ ಪ್ರವಿಧಿಕೊ ಬಾರೆಮಾ ಕುರಾಕಾನಿ ಗರ್ಯೌ. ವಿಶ್ವ ಸ್ತರ ರ ಹಾಮ್ರೊ ಸ್ತರ ಪನಿ ಕೆ ಛ, ಕಸರಿ ಹಾಮೀ ಕಾಮ ಗರಿರಹೆಕಾ ಛೌ ಭನೇರ ಪನಿ ಕುರಾಕಾನಿ ಗರಿರಹೆಕಾ ಛೌ. ಸಾಥಸಾಥೈ ರೋಜಗಾರಿಕಾ ಕುರಾ, ಯಸ್ಕಾ ಪಢಾಇಕಾ ಕುರಾಹರು ಪನಿ ಗರ್ಯೌ. ಯೊ ಸೈಬರ್ ಸುರಕ್ಷಾ, ಎಐ ರ ಡೇಟಾ ಸೈನ್ಸ್ ಹಾಮೀಲೆ ಪ್ರಯೋಗ ಪನಿ ಗರಿರಹೆಕಾ ಛೌ. ಅಜ ವಿಶಿಷ್ಟಕೃತ ಯೊ ಸೈಬರ್ ಸುರಕ್ಷಾ, ಎಐ ರ ಡೇಟಾ ಸೈನ್ಸ್ ಲಂಚ ಗರೆರ ವಿದ್ಯಾರ್ಥಿಮಾ ಚಾಹಿಂ ಪುರಾಉನೆ ಎಉಟಾ ಪರಿಕಲ್ಪನಾ ಗರೆರ ಕೆಹಿ ಕಾರ್ಯಕ್ರಮಹರು ಪನಿ ಆಕಾ ಛನ್. ಯಸ್ಕೊ ಬಾರೆಮಾ ಪನಿ ಬತಾಇದಿನುಸ್ ನ.
3: ಅಬ ಟೆಕ್ನೋಲೋಜಿ ಅಗಾಡಿ ಬಢ್ಯೋ, ಅಗಾಡಿ ಬಢ್ದೈ ಜಾಂದಾಖೆರಿ ಯೊ ಎಐ ಆರ್ಟಿಫಿಷಿಯಲ್ ಇಂಟೆಲಿಜೆನ್ಸ್ ಭನ್ನೆ ಟೆಕ್ನೋಲೋಜಿ ಕರಿಬ ಕರಿಬ ಸನ್ 1950 ಹಾರಾರಿ ಆಯೋಗ ಆಉನ ಛ. ಯಸ್ಕೊ ಜನ್ಮ ನಾ ತ್ಯತಿಖೇರೈ ಭಯೋ, 70-75 ವರ್ಷ ಪುರಾನೈ ಹೋ ಟೆಕ್ನೋಲೋಜಿ ಚಾಹಿ. ತರ ಕೆ ಭನೆ ಅಹಿಲೆ ವಿಗತ 5-6 ವರ್ಷ ಮಾ ಯೊ ಆರ್ಟಿಫಿಷಿಯಲ್ ಇಂಟೆಲಿಜೆನ್ಸ್ ಎಐ ಭನ್ನೆ ಡೊಮೈನ್ ಮಾ ಜತಿ ಪ್ರಗತಿ ಭಯೋ ತ್ಯೋ ಅಗಾಡಿಕೊ 60-70 ವರ್ಷ ನಭಕೊ ಪ್ರಗತಿ ಭಯೋ. ತ್ಯೋ ಹಿಸಾಬಲೆ ಅಹಿಲೆ ಯತಿಖೇರ ಆಯೆರ ಎಐ ಮಾ ವ್ಯಾಪಕ ಪ್ರಗತಿ ಭಯೋ. ಅನಿ ಎಐ ಮಾ ಪ್ರಗತಿ ಹುನಕೊ ಲಾಗಿ ದುಇಟಾ ಚೀಜ್ ರಹೆ. ಎಉಟಾ ಚಾಹಿ ಪ್ರಶಸ್ತೈ ಡಾಟಾಹರು ತಥ್ಯಾಂಕಹರು ಖೇಲ್ನ ಸಕ್ನೆ ಕ್ಯಾಪಬಿಲಿಟಿ ಬನ್ಯೋ, ತ್ಯಸ್ಕಾ ಚಾಹಿ ಮೋಡಲ್ಹರು ಬನೆ, ಟುಲ್ಹರು ಬನೆ, ರ ತ್ಯಸಲಾಈ ಠೇಗ್ನಿ ಗರಿ ಚಾಹಿ ಹಾರ್ಡವೇರ್ ಇನ್ಫ್ರಾಸ್ಟ್ರಕ್ಚರ್ ಪನಿ ಬನ್ಯೋ. ಭನೆಪಛಿ ಅಬ ಕೆ ಭನೆ ಭಯಭರಕಾ ಸಬ್ಬೈ ಡೇಟಾಹರುಲಾಈ ಏಕ ಠಾಉಮಾ ರಾಖೇರ ತ್ಯಸಲಾಈ ಪ್ರಶೋಧನ ಗರೇರ ಹಾಮೀಲಾಈ ಚಾಹಿಯೇಕೊ ಖಾಲ್ಕೊ ನತಿಜಾ ತುರುಂತೈ ದಿನ ಸಕ್ನೆ ಮೋಡಲ್ ತಯಾರ ಭಯ, ತ್ಯಸ್ಕಾ ಹಾರ್ಡವೇರ್ ಸಫ್ಟವೇರ್ ದುಇಟೈ ತಯಾರ ಭಯ, ತ್ಯರ ಎಐ ಬನ್ಯೋ. ಎಐ ಬನ್ಯೋ ಹೈ, ಅಬ ಸಿದ್ಧ ಎಐ ಕೋ ಬಾಟೋ ಸಿದ್ಧ್ಯೋ. अब यो सँगसँगै के भयो भने यो जुन डाटालाई प्रशोधन गर्ने, त्यो अघि भनेको प्याटर्न निकाल्ने, कुनै कुरा चाहिँ भविष्यवाणी गरिदिने अथवा भविष्यवाणी नभनौ प्रेडिक्सन गर्ने, अगाडि नै चाहिँ यस्तो हुन्छ भनेर भनिदिने, यो सबै टेक्नोलोजी के त डेटा साइन्समा छ. जुन डाटाको छुट्टै साइन्स भनौँ, अब हामीले फिजिक्स साइन्स पढे जस्तै डेटालाई मात्रै चलाउने एउटा विधा निस्क्यो, त्यसको नाम डेटा साइन्स भयो. जसले यो जुन डाटालाई नै प्रयोग गरेर काम गर्ने भयो नि त, अब सामान्य ल आज चाहिँ घाम लाग्ला कि पानी पर्ला भनेर हेर्ने कहाँबाट भन्दाखेरि माथि भूपग्रहबाट चाहिँ तस्विर खिचिन्छ बादलको, अनि त्यसपछि विभिन्न यहाँ भएका प्रेसर चाहिँ अरू अरू खालका चाहिँ यो के भन्छ ह्युमिडिटी यताउति सबै क्यालकुलेट हुन्छ, अनि त्यो क्यालकुलेट गरेर प्रशोधन गरेर ल यस्तो यस्तो बादल यस्तो यस्तो भयो भने चाहिँ यो चाहिँ अब पानी पर्ने सम्भावना हुन्छ भनेर भनिदिन्छ. यो पाटो जुन यसो गर्ने भनेर थाहा छ अहिलेको त्यो डाटालाई प्रशोधन गरेर यो हुन्छै हुँदैन भन्ने काम चाहिँ डेटा साइन्सले काम गर्यो. अब एआईले डेटा साइन्सलाई चाहिँ प्रमोट गर्यो अथवा चाहियो, यो सबै हुँदाखेरि के भइदियो भने भएभरका सबै डाटा एक ठाउँमा आइसकेपछि त डाटा त के हो, सम्पत्ति भयो. अब डाटाको आधार हुने भयो नि त सबै कुराहरू. अब अहिले भएका वार पनि डेटाको आधारमा, कसैलाई मार्नु पर्यो डेटाको आधारमा, कसैलाई उठाउनु पर्यो डेटाको आधारमा, सबै कुरा डेटाको आधार हुने भए भने शक्तिशाली भयो डेटा. अनि सबै के त डेटा शक्तिशाली भएपछि अब के गर्ने भयो त भन्दा यो डेटामा मसँग डेटा भए हुन्थ्यो भन्ने चाहिँ धेरै हुने भयो, किन डेटाले पैसा कमाउँदैछ, डेटाले प्याटर्न निकाल्छ, प्रेडिक्ट गर्छ, अनि त्यसको आधारमा पैसा कमाइन्छ, यो त देखियो. भनेपछि अब डेटालाई त्यो तथ्याङ्कलाई आफ्नो बनाउन खोज्ने चाहिँ मान्छेहरू भए, जुन चाहिँ के त जसले दुःख गरे डेटा ल्याएछ त ल्याइहाल्यो, जसले दुःख गरेका छन् अर्काको चोर्न खोज्ने भयो, अनधिकृत रूपमा डेटा लिन खोज्ने भयो. भनेपछि अर्काको डेटा चोर्न खोज्ने भनेपछि हामीसँग के आयो त भन्दाखेरि यहाँनिर डेटाको रिस्क आयो, भनेपछि साइबर क्राइमहरू हुने भए, चोरी हुने भए, त्यो रोक्ने टेक्नोलोजी चाहिँ के भयो त साइबर सेक्युरिटी भयो. अनि त्यो भएको हुनाले यो तिनवटा जुन अहिले तपाईँले राइटली दिनुभयो, डेटा साइन्स, एआई र साइबर सेक्युरिटी, यो चाहिँ अबका दुनियाँमा जति तपाईँ डेटा साइन्स र एआईको चाहिँ बढोत्तरी हुँदै जान्छ, जति यिनीहरू राम्रा हुँदै जान्छ, जति तगडा हुँदै जान्छन्, जति यिनीहरूले चाहिँ बढीभन्दा बढी आफ्नो भ्यालु बढाउँदै जान्छन्, त्यति के त भन्दाखेरि त्यो हेरेर त्यसलाई अनधिकृत रूपमा प्रयोग गर्ने चाहिँ जमात पनि बढ्दै जान्छ. अनि त्यो रोक्नको लागि मलाई चाहिँ सिपाही चाहियो, भनेपछि त्यो सिपाही वाला जुन टेक्नोलोजी तपाईँले अहिले साइबर सिक्युरिटी भन्नु, त्यसको पनि स्कोप चाहिँ बढ्दै गयो. भनेपछि यो जुन तिनवटा चिज भनेका अहिलेका दुनियाँमा एकदम चाहिने खालकै टेक्नोलोजी चाहिँ भएको.
2: अब त मानिसको गोपनीयता माथिको हक पनि कता कता खोसिने हो कि भन्ने एउटा चुनौती समस्या देखिएको छ नि.
3: राइट भन्नुभयो तपाईँले, गोपनीयता डाटा प्राइभेसीको कुरा जुन छ, अब यो मान्छेका विभिन्न आफ्ना यो यो चाहिँ व्यक्तिगत सूचना हुन्, व्यक्तिगत चाहिँ तथ्याङ्क हुन्, अनि यो चिज चाहिँ कहीँ कतै दिनलाई कसै मेरो चाहिँ कन्सेन्ट चाहिन्छ अथवा मेरो चाहिँ अनुमति लिनुपर्छ अनि मात्र दिइन्छ भनेर डेटाहरूलाई क्लासिफाई गरिएको हुन्छ, कुनै पनि देशले क्लासिफाई गर्छ। त्यो देशले क्लासिफाई गरेपछि त्यो देशभित्र भएका सबै इन्टिटीहरूले के गर्नुपर्छ भने जुन जुन कुरा चाहिँ कन्सेन्ट बिना कहीँ नलिने, प्रयोग नगर्ने, नहेर्ने भनेको छ त्यो चाहिँ हेर्न पाइँदैन। यति कुरा करिब करिब राखेर डेटा प्राइभेसी एक्ट बनेको छ। अब के छैन भने यो डेटा प्राइभेसी एक्टमा टेकेर हामीले चाहिँ संरचना जुन छ त्यो संरचना बनाउनु पर्यो नि त। अब मलाई मेरो तथ्याङ्क इभन सरकारले भने के कहाँ प्रयोग गरिरहेछ, केमा प्रयोग गरिरहेछ, त्यो प्रयोगमा मलाई जानकारी दिएछ कि छैन भन्ने राइट हुन्छ कि मसँग, उसले मलाई जानकारी दिनुपर्छ, त्यो कुरा पनि हामीलाई भएको छैन। भनेपछि ठ्याक्कै तपाईँले यही भनेको ठाउँमा चाहिँ के भने बाई रुल, बाई ल, बाई पोलिसी, वी ह्याभ पोलिसी इन ट्याक्ट, त्यसमा केही चेन्ज गर्नुपर्ला, ठिक छ, त्यो चेन्ज गर्नुपर्छ, समय अनुसार त्यसलाई अपडेट गर्दै जानुपर्छ, एमेन्ड गर्दै जानुपर्छ। भनेपछि लिगल प्रोसेस इन ट्याक्ट छ, प्राइभेसीमा त्यहाँ प्रब्लम छैन, तर अपरेसनली त हामीले देखिरहेका छौँ जस्तो विभिन्न खालका डेटा त आइरहेछन्, चुइरहेछन्। अब चुइनुको एउटा कुरा अघि तपाईँले साइबर सेक्युरिटी यही जोड दिन्छु कि चुइनुको एउटा कुरा भनेको मैले डेटा तथ्याङ्क चाहिँ कलेक्ट गरेँ तर त्यसको ढोका चाहिँ राम्रोसँग लाइन, त्यहाँ गार्ड राखिन, सुरक्षित बनाइन भने त अर्को आएर के गर्ने भयो, लानी भयो, चोर्नी भयो। अनि त्यो चोरले चाहिँ के गर्छ भने जहाँ डेटा राख्यो उसलाई भन्छ ए म सत्यहरू डाटा यहाँ आयो कि मलाई पैसा देऊ, होइन भने म त्यो सार्वजनिक गरिदिन्छु भन्छ। अनि उसले पैसा दियो अरे भने त त्यहाँ नेगोसिएट भयो, काम भयो, त्यो फिर्ता गर्यो अथवा उसले डिलिट गर्यो, नत्र भने के गरिदियो भने उसले सार्वजनिक गरियो। यही सार्वजनिक गरेको हुनाले हाम्रा कतिपय पासपोर्टहरू, हाम्रा व्यक्तिगत विवरणहरू, अलि अस्ति चाहिँ एउटा इन्जिनियरिङ विद्यार्थीहरूको सबै डेटाहरू यो डाटोमा कहाँ कहाँ सबैतिर छपासुलो भएको न्युज आते। भनेपछि यसरी जसले डेटा अरूको डेटा कलेक्ट गर्ने हो, कलेक्ट गर्ने मान्छेले त्यो डेटाको सुरक्षा गरेर त्यहाँ चाहिँ डेटाको प्राइभेसी गोपनीयताको हक कायम हुने गरी त्यसलाई राख्ने दायित्व पनि हुन्छ। त्यो दायित्वहरूमा हामी अझै अलिकति अवेरनेस पुगेको छैन। त्यो कतिपय अवस्था चाहिँ जस्तो इभन म अघि त्यहाँ तलबाट माथि आएँ, मैले चाहिँ त्यहाँ कन्ट्याक्ट डिटेल हेरेँ, त्यहाँ सबैको फोन नम्बर थियो के, अब त्यो फोन नम्बर मैले लिएर मिसयुज गर्न सक्छु नि त उदाहरणको लागि। भने चाहिँ मैले फोन नम्बर नराखेँ, आजकल म फोन नम्बर राख्दिनँ कहीँ पनि, अनलेस नेसेसरी मलाई बडु कार्ड दिन्छु कसैलाई चाहिन्छ भने फोन नम्बर दिन्न कसैलाई। भने चाहिँ के भने हामीले डेटा लिएपछि त्यो डेटा साँच्चै के लिइरहेछौँ, त्यसको प्रयोजन के हो, त्यो डेटा लिइसकेपछि म भोलि त्यो डेटालाई के गर्छु, कसरी सुरक्षित गर्छु, कसरी म त्यसलाई आवश्यक काम सिधेपछि म त्यसलाई नष्ट गर्छु भन्ने खालका चिज चाहिँ हाम्रा सबै इन्डस्ट्रीहरूमा एउटा पोलिसी नै आवश्यक हो। डेटा पोलिसी, डेटा चाहिँ म्यानेजमेन्ट पोलिसी, प्राइभेसी पोलिसी हामीले बनाएर इम्प्लिमेन्ट गर्न जरुरी छ।
4: म ठ्याक्कै यो साइबर सेक्युरिटी, साइबर सुरक्षाको बारेमा कुराकानी गरिरहँदा नेपाल प्रहरीमा सबैभन्दा बढी उजुरी अहिले कुनै देखिन्छ भने साइबर सुरक्षाको छ, उहाँहरूलाई एकदमै हम्मे हम्मे।
3: डेटा लिइसकेपछि त्यो डेटा साँच्चै के लिइरहेछ म, त्यसको प्रयोजन के हो, त्यो डेटा लिइसकेपछि म भोलि त्यो डेटालाई के गर्छु, कसरी सुरक्षित गर्छु, कसरी म त्यसलाई आवश्यक काम सिधेपछि म त्यसलाई नष्ट गर्छु भन्ने खालका चिज चाहिँ

0: उहाँले के गर्ने यस्तो अवस्थामा चाहिँ?
1: अनि देखिरहेको छु विगत चार वर्षदेखि डबल हुँदै गइरहेको छ, मैले पनि तथ्याङ्क हेरिरहेको छु, सिआइबीको तथ्याङ्क हेर्दाखेरि अब त डबलले पनि यो वर्ष त डबलले पनि अलिअलि डबल भइसक्यो। वास्तवमा पोहोरको तथ्याङ्क हेर्दाखेरि अहिले 26 अहिले आधी उधीमै उहाँहरूको पोहोरको डबल भइसक्यो, यो हेर्दा फोरफोल्ड हुने सम्भावना छ उजिरको चाहिँ तपाईँले सही भन्नुभयो त्यो देखिन्छ। उहाँहरूको अब दुईटा कुरा भयो, एउटा चाहिँ के हो भने त्यहाँभित्रका आफूलाई इक्विप गर्नु पर्यो, आफूलाई त्यो म्यान पावर बढाउने कुराहरू त्यहाँभित्रका पनि क्षमता अभिवृद्धिका उहरू बढाउनु पर्ने छ, एउटा त त्यो पाटो भयो। अर्को भनेको अब चोर बढ्यो भनेर पुलिस मात्रै बढाएर हुँदैन, कहाँनिर हान्नु पर्यो भने चोर किन बढ्यो भने घर सुरक्षित नभएर बढ्यो भनेपछि अब के त भन्दाखेरि मेरा घर सुरक्षित गर्नुपर्छ भन्ने कुरा पनि के त भन्दाखेरि घर मालिकले हेर्नु पर्यो। भनेपछि मैले अघि भने अवेरनेस हामीले जेनेरेट गर्नु पर्यो, मान्छेलाई चाहिँ यस्तो हो भनेर शिक्षित बनाउनु पर्यो, दीक्षित बनाउनु पर्यो कि तथ्याङ्क यसरी राख्ने, यसरी सुरक्षित गर्नुपर्छ, यस्तो तथ्याङ्क राख्नै पाइँदैन, यस्ता यस्ता कुरा चाहिँ यो तरिकाले यसलाई चाहिँ दुई फोल्ड गरेर तीन फोल्ड गरेर यसलाई चाहिँ इन्क्रिप्ट गरेर भने कसैले नबुझ्ने भाषामा चाहिँ परिणत गरेर डेटा राख्नुपर्छ, यी सबै कुराहरू चाहिँ विस्तार मान्छेलाई अवेर पनि गराउनुपर्छ र यतापट्टि चोर दोषलाई थैलीको चाहिँ ऊ गाँठो राम्रो पार्नु भन्छ नि त्यही तरिकाले हामीले उतापट्टि त यो कहिले पनि रोकिँदैन, यो संसारमा यहाँको मात्रै होइन संसारभरिको प्रब्लम हो। अहिले यो चाहिँ साइबर सम्बन्धी क्राइमहरू बढिरहेको छ, जापानीको बढिरहेको छ, त्यो चिज रोक्नलाई एउटा काम त्यहीँ बढ्नु गर्नु छ। अहिले सफिसियन्ट छैन, त्यसको मतलब अहिलेको हाम्रो चाहिँ संरचना सफिसियन्ट छ भने होइन, त्यहाँ संरचना सफिसियन्ट छैन, उहाँले थप काम गर्नुपर्ने, प्राविधिक रूपमा उहाँहरू इक्विप हुनुपर्ने, अरू धेरै कुराहरू छन्, त्यहाँ म्यान पावर बढाउने, स्किल बढाउने, टेक्नोलोजी भित्राउने कुरो त्यहाँ ल्याउनु पर्यो। सँगसँगै हामीले चाहिँ साना साना विद्यार्थीदेखि लिएर स्कुल लेभलदेखि नै साइबर सुरक्षा सम्बन्धी अवेरनेसका प्रोग्रामहरू ल्याउनु पर्यो, साइबर सेक्युरिटी डेटा प्राइभेसीका कुराहरू त्यहाँ कोर्सहरूमा इम्बेड गर्नु पर्यो, कम्पनीमा भावी पुस्ता सुरक्षित भयो नि त त्यहाँबाट होला नि त हामीले गर्ने। अनि त्यसपछि बाँकी चाहिँ कर्पोरेट हाउसहरूमा अथवा हाम्रा अर्गनाइजेसनहरूमा डेटा पोलिसी, डेटा प्राइभेसी र तपाईँको साइबर सेक्युरिटी सम्बन्धी के त अवेरनेस लिएर पोलिसी लिएर आएर इम्प्लिमेन्ट गरेर त्यसको अडिट गर्ने मेकानिजम
0: पनि हुनु पर्यो, हामीले प्रयोग गरिरहेको छौँ। यदि यो एआई सूचना प्रविधि आइटी क्षेत्र यो प्रयोग गरिरहँदा गलत निर्णय भयो भने अथवा यो सही हो कि गलत भनेर चाहिँ हामीले कसरी भेरिफाई गर्ने, एउटा यो विश्वसनीयताको कुरो पनि उठिरहेको छ नि यो अहिले सूचना प्रविधि प्रयोग गरिरहँदा।
1: प्रविधिलाई जोस्ताउन सकिँदो रहेछ, त्यहाँ कारवाही गर्ने मेकानिजम छैन, त्यही भएर यो अहिले तपाईँ चाहे एआई भन्नु
0: जिम्मेवारी को
1: हो, अकाउन्टेबल चाहिएको हो भने कोही एउटा व्यक्ति अकाउन्टेबल, त्यही भएर हामी भन्छौँ कि तपाईँले त्यो कुनै एउटा सफ्टवेयरले तपाईँलाई यो गर भनेर भनेको छैन। उदाहरणको लागि यो घटनै घटेको छ तपाईँलाई म भनिदिन्छु, अलि अगाडि हो, कुनै एउटा देशमा कुनै अर्को देशले, मैले देश अमुख राखेँ, अर्को देशले

0: अलिकति सोचेर उसले त्यो होल्ड गरेको थियो, पछि हेर्दाखेरि के त त्यो त्यो सिस्टम चाहिँ फेल रहेछ, त्यहाँसम्म बग रहेछ। भनेपछि के हो भने यहाँनिर कुनै पनि एआई प्रविधि प्रयोग गर्दाखेरि अथवा कुनै पनि टेक्नोलोजी, किन एआई मात्रै, तपाईँ यसरी हेर्नुहोस् न एमआरआई भनौँ न सामान्य एउटा एमआरआई सिटी स्क्यान हेर्दाखेरि तपाईँलाई चाहिँ भित्र एउटा स्टोन देखियो भनेर भयो एकछिनलाई, अनि त्यसपछि डक्टरले हतार पत्तर अपरेट गरेर भित्र स्टोनै रहन्छ। भनेपछि त्यहाँनिर डिसिजन गर्ने सर्जन हो नि त, मलाई असिस्ट चाहिँ टेक्नोलोजीले गर्छ तर ह्युमन इन द सेन्टर हुन्छ नै, त्यो रेस्पोन्सिबल चाहिँ त्यो प्रविधि प्रयोग गरेर जसले यो काम गर्यो, जुन निर्णय लियो, त्यसले जे क्षति भयो या फाइदा भयो त्यसको अकाउन्टेबल भनेर चाहिँ त्यो एक्सन गर्ने या गराउने चाहिँ अकाउन्टेबल। त्यो भएको हुनाले पनि तपाईँले फुल्ली एआईलाई ट्रस्ट गर्नु हुँदैन, फुल्ली सिस्टमलाई ट्रस्ट गर्नु हुँदैन, यसले तपाईँलाई सहयोग गर्छ, तपाईँसँग त्यो क्षेत्रको के हुनुपर्छ, डोमेन नलेज हुनुपर्छ। त्यो क्षेत्रको तपाईँलाई विशेष नलेज भएन भने तपाईँले रङ डिसिजन लिनुहुन्छ, किन तपाईँलाई थाहा छैन उसले जे भने त्यही भनिदिनु भयो। तपाईँ त्यो क्षेत्रको विज्ञ भएर अनि त्यो विज्ञता भएको क्षेत्रमा चाहिँ ए या अन्य कुनै टेक्नोलोजीको चाहिँ सहयोग लिनुभयो भने बल्ल तपाईँ के त इफिसियन्सी बढ्यो, तपाईँले त्यसलाई सही तरिकाले प्रयोग गर्नुभयो, तपाईँले अरूलाई दोष लाउन मिल्दैन।
1: हो, हामीले पनि प्रयोग गर्छौँ, हामीले पनि समाचार कक्षमा एआई प्रयोग गरिरहेको छौँ अहिले पछिल्लो पटक, तर आफूलाई थाहा चाहिँ हुनु पर्दो रहेछ, थाहा भएन भने चाहिँ उसले गलत सूचना दियो भने पनि त्यो जानी भयो,
0: जानी भयो त। तपाईँको हेर्नु न कस्तो यो एआई एउटा यस्तो छ अहिले त, यो एकदम एकदम बढी वफादार छ कि, यो बढी वफादार छ कि, उसले तपाईँलाई सकेसम्म चाहिँ के गर्छ भने रङ इन्फर्मेसन दिनै चाहन्न कि, कुनै बेला के भनिदिन्छ भने ल यताउति गर्यो तपाईँलाई चाहिँ कुरा गर्दै गर्दा एक ठाउँमा चाहिँ अब के गरिदियो भने उज्यालो नेटवर्कको चाहिँ भैँसेपाटी कार्यालय अनुसार भनिदियो कि, मलाई उज्यालो नेटवर्क कहाँ छ भने थाहा भएन उनीहरूले के गर्छु त, त्यही चिज प्रत्यार लेखिदिन्छु नि त। तर तपाईँ त्यो क्षेत्रको जानकार हो भने तपाईँलाई के छ उज्यालो नेटवर्कको चाहिँ ऊ भैँसेपाटी छैन त्यही भएर सूचना गलत हो, मैले यो सूचना चाहिँ डिस्कार्ड गर्नुपर्छ भने तपाईँले थाहा पाउनुहुन्छ। हो, त्यो भएको हुनाले के त यो अलिक बढी हेलुसिनेट गरिदिन्छ कि एआईले, त्यही भएर तपाईँलाई गलत सूचना पनि सही तरिकाले भनिदिन्छ, एकदम ओभर कन्फिडेन्सको साथ भनिन्छ, लजिकका साथ भनिदिन्छ, तपाईँलाई पत्याउ पत्याउ लाग्ने गरी भनिदिन्छ। त्यही भएर तपाईँ त्यो क्षेत्रको विज्ञ हो भने तपाईँले त्यसलाई थाहा पाउनुहुन्छ, के लाउन सक्नुहुन्छ, तपाईँ त्यो क्षेत्रको विज्ञ होइन भने सक्नुहुन्न। त्यसो भएको हुनाले एआईलाई अन्धधुन्ध त्यो सिटामोल खाए जस्तो प्रयोग गर्नु चाहिँ भएन, तपाईँ त्यो क्षेत्रको विज्ञ भने तपाईँको विज्ञताको क्षेत्रमा एआई प्रयोग गर्नुहोस्, त्यसले तपाईँले धेरै माथि पुऱ्याउँछ।
1: अब यो सबै काम एआईले गर्ने भएपछि यो पेसा कर्मीहरूले प्रविधि अनुसार आफूले अध्यावधिक गर्ने चुनौती चाहिँ कतिको छ?
0: तपाईँ ह्युमन इन द सेन्टर, तपाईँको भूमिका कहिले पनि तपाईँ भूमिका विहीन हुनै पाउँदैन, होइन? तपाईँले गर्ने निर्णय त जहिले पनि तपाईँको निर्णय हो, त्यसैल तपाईँ भूमिका विहीन हुँदै हुँदैन, तपाईँ जहिले पनि अकाउन्टेबल हो, तपाईँले चाहिँ प्रविधि या एआईलाई प्रयोग गर्ने हो। तर अब कहाँनिर भने अघि तपाईँले आफूले आफैलाई त्यहाँनिर चाहिँ इक्विप गर्ने कि नगर्ने भन्ने कुरा चाहिँ इम्पोर्टेन्ट है। तपाईँले अब प्रविधिको प्रयोग गर्न सक्नु भएन, जान्नु भएन, एआईको प्रयोग गर्न सक्नु भएन, जान्नु भएन भने तपाईँ जस्तै अर्को एउटा सञ्चारकर्मी जसले सबै प्रयोग गर्न सक्छ उसले तपाईँको पेसा खाइदिन्छ, एआईले त खाँदैन। अर्को एकजना तपाईँ जस्तिकै व्यक्ति, तपाईँभन्दा लेस कम्पिटेन्ट व्यक्ति होला जसले एआई प्रयोग गर्छ, एआई प्रयोगपछि आफूले आफैलाई तपाईँभन्दा चाहिँ तीन गुणा बढी बलियो बनाउँछ, अनि के गर्छ त द्याट पर्सन विच इज हाफ एज मेबी ट्यालेन्ट एज यु आर, एज क्यापेबल एज यु आर, विथ द हेल्प अफ एआई विल बिकम फोर टाइम्स एज क्यापेबल एज यु आर, तपाईँ रिप्लेस हुनु। त्यो भएर तपाईँले आफूले आफूलाई अध्यावधिक गर्न र आफ्नो क्षेत्रसँग सम्बन्धित यो जे पाए त्यही एआई सिकेर पनि काम छैन कि, तपाईँको क्षेत्रलाई, तपाईँको पेसालाई, तपाईँको कामलाई जुन चाहिँ खालको चिज आवश्यक पर्छ त्यो सिक्नुहोस् र त्यसैबाट अगाडि बढ्नुहोस्।
1: कार्यक्रम बदलिएको नेपालमा आज हामी साइबर सुरक्षा, एआई र डेटा साइन्स तथा समग्र सूचना प्रविधि क्षेत्र आईटी बारे कुराकानी गरिरहेका छौं। आज हामीसँग हुनुहुन्छ सूचना प्रविधि विज्ञ प्राध्यापक डाक्टर भोजराज घिमिरे। नेपालमा पनि यो प्रयोग विश्वमा भएपछि नेपालमा पनि स्वाभाविक रूपमा बढ़ी नै रहेको छ। अब सरकारले चाहिँ यसलाई कसरी ह्यान्डल गरेर लिएर जानुपर्छ, कस्ता नीतिगत चुनौतीहरू कस्ता छन्, अहिले कस्तो छ र यसलाई चाहिँ कसरी अगाडि बढाउनुपर्छ?
0: हामी कहाँनिर छौँ भने प्रविधिहरू प्रयोग भएका छन्, ती सबै के त यो टापु टापु टापु मिलेर बसेका छन्। मालपोतको एउटा टापु बनेको छ, नापीको अर्को टापु बनेको छ, पुलिसको अर्को टापु बनेको छ, नगरपालिकाको अर्को टापु बनेको छ, टापु टापु टापु टापु भनेर विभिन्न ठाउँमा चाहिँ आइआइडीको अर्को टापु होला, सबै टापुहरू छन्, एक्जिस्ट छन्, इन्ट्रेस्टिङै छ। अब अहिलेको सरकारको प्राथमिकरणमा के पर्नुपर्छ जस्तो लाग्छ भने यी टापुहरूलाई जोड्ने काम गर्नुपर्छ सबभन्दा पहिला। यी टापुहरू एकअर्कासँग कम बोल्छन्, सकेसम्म भाषै मिल्दैन यिनीहरूको, अनि यिनलाई के त भन्दा यिनीको बिचमा कनेक्टिभिटी चाहिन्छ, त्यसलाई चाहिँ यी टापुहरूले एकअर्कालाई सूचना र तथ्याङ्क आदान प्रदान गर्न सक्ने मेकानिजम एउटा जान्नुपर्छ पहिलो कुरो। त्यसो गर्नको लागि त्योभन्दा तल एउटा फाउन्डेसन लेयर भन्छ त्यसको, यसको फाउन्डेसन लेयरमा यो डिपिआई डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर त्यो क्रिएट गर्नुपर्छ। त्यो भनेको मान्नुहोस् तपाईँको यो अहिलेको एनआइडी एउटा डिपिआई हो, यो एउटा डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर हो, किनभने यो एनआइडी सबैतिर जोडिएको हुन्छ। ट्याक्स पेयर आइडी जुन छ त्यो पनि एउटा एउटा यसको स्पेसलाइज आइडी हो। यस्ता चिजहरूले के त कनेक्ट गराउने काम गर्छ। त्यसपछि जब तपाईँ तलको डिपिआई बन्यो, टेक्नोलोजी भाषामा इन्टर अपरेबिलिटी भन्छ, यी सिस्टमहरू एक आपसमा बोल्न थाले भने अब के छ भन्दाखेरि डेटा एक्सचेन्ज पोलिसी चाहियो। मलाई तथ्याङ्कहरू एकले अर्कालाई आदान प्रदान साट्ने पोलिसी छैन क्या हामीसँग। त्यसलाई कतिपय कानुनी कतिपय व्यवहारिक रूपमा त्यहाँ काम गर्नुपर्ने छ। जति डेटा चाहिँ एकले अर्कालाई डेटा चेन्ज एक्सचेन्ज गर्ने पोलिसी चाहियो। अनि त्यति भइसकेपछि अब के त तपाईँको एकचोटि कुनै एक ठाउँ डेटाको ओनरसिपको त्यो डेटा कसको हो त, नागरिकताको तपाईँको नागरिकता डेटा कसको हो, ल्यान्डको डेटा कसको ओनरसिप हो, उद्योगको डेटा कसको ओनरसिप हो, त्यो डेटाको ओनरसिप पनि फिक्स गर्नु पर्यो। र डेटाको स्ट्यान्डर्ड भन्छ अर्को, कुन डेटा कस्तो गरी राख्ने हो त, तपाईँलाई मन लाग्यो तपाईँले एक किसिमले डेटा राख्नु, मलाई मन लाग्यो अर्को किसिमले राखेँ, त्यो डेटा कसरी राख्नुपर्ने हो त, नागरिकता नम्बर राख्दाखेरि कसरी राख्नुपर्ने हो, 1-2-3-4-5-6 राख्नुपर्ने कि 1-2-3-4-5-6 राख्नुपर्ने, एकदम साधारण कुरा के, हाम्रो त अब्लिकवाला छ नि धेरै राख्छ त। यी डेटाका स्ट्यान्डर्ड भए, अनि त्यो स्ट्यान्डर्ड भइसकेपछि त्यो डेटा चाहिँ मसँग भएका तथ्याङ्कहरू त्यो डेटा स्ट्यान्डर्ड अनुसार बसेका छैन, डेटा क्वालिटी अलिकति टेक्निकलको कुरा भयो। डेटाको चाहिँ तपाईँको तलपट्टि डिपिआई भयो, इन्टर अपरेबिलिटी, डेटा एक्सचेन्जको तपाईँको पोलिसी, डेटा स्ट्यान्डर्ड, डेटा क्वालिटी, यति कुरा भइसकेपछि अब तपाईँले अर्को एउटा पोलिसी छ अहिले उसमा पनि आएको छ, ओन्ली वान्स पोलिसी भने एकचोटि कुनै तथ्याङ्क तपाईँले नेपाल सरकारलाई दिनुभयो या काहीँ पनि दिनुभयो भने त्यही चिज बारम्बार काहीँ पनि दिनु पर्दैन। तपाईँले एकचोटि तपाईँको नागरिकता दिइसकेपछि त्यही नागरिकता तपाईँले हजारसम्म किन दिनु पर्यो, जुन नागरिक तपाईँको नागरिकता डिजिटल कहाँ छ, गृह मन्त्रालयसँग छ अथवा तपाईँको चाहिँ सिडिओ कार्यालयमा छ, जसलाई तपाईँको नागरिकताको डिटेल चाहियो तपाईँको ब्याङ्कलाई भने त्यो ब्याङ्कले के गर्नु पर्यो, यस सिडिओ कार्यालय फलानाको नागरिकता नम्बर के हो मलाई दिए भनेर माग्नु पर्यो। त्यहाँभित्र चाहिँ के त अघि मैले भनेको डेटा एक्सचेन्ज र इन्टर अपरेट भनेको यो हो कि। यति कुरा भयो भने मानिलिनुहोस् इन्फ्रास्ट्रक्चर यो टेक्नोलोजीमा हाम्रा भित्र भएका यी सबै फ्रिक्सनहरू चाहिँ सिद्धिएर जान्छ। त्यसपछि अरू अरू तरिकाले हामी हाम्रा डेटाका लिभरेज चाहिँ धेरै इजिली गर्न सक्छौँ।
1: यो पछिल्लो समय अब यसरी सूचना प्रविधिको प्रयोग भइरहँदाखेरि अब प्रयोगकर्ता आम नागरिकले यो सूचना प्रविधिलाई प्रयोग गर्दा के कुरामा ध्यान दिने मुख्य गरी?
0: त्यो कहिलेकाहीँ के हुन्छ भने सामान्य मान्छेलाई चाहिँ अब अगाडि बम छ, बम भएपछि म त्यो रातो काट्ने कि निलो तार काट्ने डिफ्युज गर्नलाई, तपाईँलाई त्यो सम्बन्धी नलेज छैन भने तपाईँ त्यो रातो काटे चाहिँ उठ्छ कि निलो काले चाहिँ उठ्छ थाहा छैन। हेर्नुहोस् त्यो भएर मैले अघि भनेका तिनवटा चार किसिमका युजर्सहरूमा हामीले म कुन क्याटेगोरीको युजर हो र मेरा सीमितता के हुन् मेरा अस्मिता के हुन् हेर्नु पर्यो। जुन कुरा थाहा छैन त्यसमा चाहिँ सिक्नु पर्यो र प्रयोग गर्नु पर्यो, प्रयोग नगर्नु त भन्दिनँ म, सिक्नु पर्यो र प्रयोग गर्नु पर्यो, आफ्ना सीमितताहरू छन् एज अ युजरको कुरा चाहिँ जुन मैले थर्ड क्याटेगोरीको युजरको कुराहरू त्यहाँनिर। अर्को चाहिँ हामीले भनिन्छ नि जंगलमा चाहिँ जुन फल एकदमै एकदम रङ्गी चङ्गी छ, एकदम धेरै लोभ लाग्दो छ, त्यो चाहिँ विषालु हुन्छ, हुन सक्ने सम्भावना उच्च हुन्छ भन्छ कि। सो देयर आर लट अफ ट्र्याप्स, एकदमै लोभ लाग्ने ट्र्याप्सहरू हुन्छन्, बी अवेर अफ द ट्र्याप्स। त्यतिकै तपाईँलाई कसैले पनि फेभर गर्दैन, त्यस्ता कुराहरूमा तपाईँ जोगिनु पर्यो। जहाँ पाए त्यहीँ, जे पाए त्यही क्लिक गर्ने, यो फ्रीमा आयो, यो यसो गर्यो, तिमीलाई यस्तो अफर आयो, यस्तो आयो, त्यस्तो अफर खासै आउँदै आउँदैन। तपाईँले लट्री नै भनेको छ नि, तपाईँलाई लट्री पढ्दा पनि पर्दैन, भएर तपाईँ त्यहाँनिर अवेर हुनु पर्यो। काहीँ कसैलाई पत्याइहाल्नु भएन, यसरी मलाई विषय चाहियो मलाई पठाइदिनु भने तपाईँकै आफ्नै चाहिँ दाजुले, कजन ब्रदरले, या कोही चाहिँ मामाको छोराले होइन फुपूले पैसा माग्न सक्नुहुन्छ। नपत्याउनुहोस्, त्यसलाई भेरिफाई गर्नुहोस्, कसैले के भने त्यो पत्याइ नहाल्नुहोस्, समाचार पनि पत्याइ नहाल्नुहोस्, सूचना पनि पत्याइ नहाल्नुहोस्, डाउट गर्नुहोस्, अलिकति शंका गर्नुहोस्, त्यसलाई भेरिफाई गर्नुहोस्, जे कुरा पनि भेरिफाई गर्नुहोस्, कसैलाई कुनै नम्बर भनिदिनु भन्नु पर्यो भने भेरिफाई गर्नुहोस्। भनेपछि एउटा एकदमै आम लेभलमा सबभन्दा अप्ठ्यारो पर्ने भनेको चाहिँ यो चिल्ड्रेन एन्ड सिनियर सिटिजन हो, बच्चा र वृद्ध हो, एकदम जहिले पनि भल्नरेबल भनेको। त्यो भएर अहिले चाहिँ अर्को एउटा पुस्ता जुन पैसाको लोभले नर्मली यो 25 वर्षभित्रका युवा युवतीहरू पनि उनीहरूलाई थाहा भइकन कुलतमा फसेका छन् जुन उनीहरूले त्यसको परिणति थाहै छैन। त्यो भएर कसैले ल तपाईँको ब्याङ्क एकाउन्टमा मेरो पैसा आउँछ त्यहाँबाट तपाईँले चाहिँ यति रुपियाँ राख्नुहोस् अनि मलाई यति दिनुहोस् भनेको कुरालाई तपाईँले त्यत्तिकै यो मैले पैसा पाइहालेँ इजी मनी पाएँ भने नलिनुहोस्। यस्ता प्रशस्तै अवेरनेस गर्ने सामान्य चिजहरू छन् जुनको जसले अर्को एउटा एपिसोड खान सक्छ। तर एउटै उसमा चाहिँ के हो भने जुन कुरा तपाईँ स्योर हुनुहुन्न त्यो कुरा नगर्नुहोस्। सबभन्दा सहज चाहिँ त्यो गर्नुपर्ने चाहिँ त्यो
1: केही कुरा छन् मैले सोध्न छुटाएको तपाईँलाई भन्नै मन लाग्यो भन्नै पर्ने
0: होइन त्यस्तो केही पनि छैन। तपाईँले जुन विषयवस्तु उठान गर्नुभयो यो तपाईँको नेटवर्क मार्फत यो एकदम आम मानिसहरूले थाहा पाउनुपर्ने र अगाडि बढ्नुपर्ने नै विषय हो। अन्तिममा तपाईँले अघि पनि फेरि यो तालिमको कुरा अलिकति गर्नुभएको थियो मैले त्यसलाई फेरि रिएड्रेस गरेँ। अहिले पहिलाको जस्तो चार वर्षे डिग्री नै कुरेर बस्नुपर्ने अवस्था छैन। तपाईँ चाहिँ यदि फुल फ्लेजेड डिग्री चाहिँ मेरो प्रायोरिटी होइन र म यो पर्टिकुलर काम गर्न चाहन्छु यो पेसा अँगाल्न चाहन्छु यो पेसा अँगाल्नको लागि मलाई चाहिँ यस्तो खालको तालिमबाट गर्छु बाँकी फाउन्डेसन नलेज म त्यो पेसासँग सम्बन्धित छ भन्नुहुन्छ भने तपाईँलाई डिग्री नै चाहिने भन्ने खालको चार वर्ष डिग्री लिनुपर्छ भन्ने छैन एउटा कुरा। अर्को कुरा तपाईँले अब डिग्री होल डिग्री सिद्धिउन्जेल तपाईँ बेरोजगार बस्नु पनि पर्दैन। अब चाहिँ देयर इज द हाई टाइम कि युनिभर्सिटीहरूले इन्डस्ट्रीसँग चाहिँ कोलाबोरेट गरेर टाइअप गरेर यो मैले अघि भनेको काम गर्दै र पढ्दै वर्क इन्टिग्रेटेड डिग्रीजहरू जुन छन् त्यसका कन्सेप्टमा चाहिँ आगामी दिनहरू अगाडि बढ्छ।
1: यसमा अलिकति थपिहाल्ने सर जस्तो अब काम गर्ने भन्दै गर्दामा हामीले अलिकति यो कति पाउने के पाउने भन्ने पनि चासो हुन्छ। काम त सबै क्षेत्रमा पाइन्छ तर अब यो सूचना प्रविधिको ज्ञान लिएर अथवा यही क्षेत्रमा काम गर्दा स्टार्टिङ फेजमा कतिदेखि लिएर कतिसम्मको कमाई गर्न सकिने भन्ने छ नेपालमा को यसो सिनारियो हेर्दाखेरि।
0: अब हुन त सबैको आफ्नो आफ्नो व्यक्तिगत क्षमता भर पर्छ मैले अलिकति म्याक्सिमम र मिनिमम दुइटै भनिदिन्छु। सूचना प्रविधि क्षेत्रमा चार वर्ष तपाईँले सूचना प्रविधि सम्बन्धी नै कुनै डिग्री लिएर बाहिरिनुभयो अब त्यहाँबाट सुरु गर्छु ल बाहिरिनुभयो र त्यो चाहिँ त्यो चार वर्ष डिजाएर तपाईँ इन्डस्ट्री रेडी पनि हुनुभयो तपाईँको त्यो अहिलेको 20% भित्रको हो तपाईँ भने तपाईँको स्टार्टिङ तलब चाहिँ करिब करिब 40,000-50,000 प्रति महिनाको हारी बस्छ। कुनै पनि जस्तै इभन मेडिकल फिल्डले पनि त्यति चाहिँ अब 48,000 कतिको अस्ति कुरा भएको थियो त्यो पनि दिइराखेका छैनन् त्यो अवस्था तपाईँको हुनुहुन्छ र तपाईँ 1.5-2 वर्षभित्र त्यो क्षेत्रमा राम्रो काम गर्नु भने तपाईँको 1.5-2 वर्ष एक्सपिरियन्स भएको उत्कृष्ट खालको चाहिँ प्रोफेसनलको अहिलेको मार्केटको राम्रो तलब भनेको चाहिँ त्यही 1.5 लाख हाराहारी छ। त्यो हिसाबले 1.5-2 लाख तपाईँले कमाउनलाई त्यो पनि ग्रेजुएट भएको 2 वर्षभित्रमा सूचना प्रविधि अथवा आइटी भन्दा अरू कुनै पनि त्यस्तो क्षेत्र छैन जसले तपाईँलाई त्यो लेभलको इन्कम दियोस्। तर त्यसको लागि त फेरि हरेक आइटी ग्रेजुएटले त्यो पाउने चाहिँ होइन त्यसको लागि तपाईँ आफू पनि क्यापेबल चाहिँ भएर जानु पर्यो। बट न्यूनतम पनि फेरि तपाईँको 2 वर्ष काम गरेको अहिलेको सूचना प्रविधिको ग्रेजुएट चाहिँ 40,000-50,000 भन्दा कम चाहिँ खासै बजारमा देखिँदैन न्यूनतम पनि सामान्य खालको पनि त्यो चाहिँ देखिन्छ।
1: हस् समय र जानकारीका लागि सरलाई धेरै धेरै धन्यवाद।
0: हुन्छ तपाईँले मलाई बोलाउनु भयो तपाईँको यो स्टुडियो मार्फत तपाईँको यो नेटवर्क मार्फत मेरा केही कुराहरू राख्ने मौका पनि दिनुभयो धन्यवाद छ यहाँलाई।
1: उहाँ हुनुहुन्थ्यो सूचना प्रविधि विज्ञ प्राध्यापक डाक्टर भोजराज घिमिरे। आज हामीले साइबर सुरक्षा एआई र डेटा साइन्स तथा समग्र सूचना प्रविधि अर्थात आईटी क्षेत्र यसमा अवसर र कमाई बारे कुराकानी गर्यौं। यो कुराकानी सँगै आजको लागि कार्यक्रम बदलिदो नेपालको समय सकिएको छ। अर्को बिहिबार अर्को आर्थिक विषयको कुराकानी लिएर फेरि आउनेछौ। आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म विकास चापागाई बिदा हुन्छु। नमस्कार।

0: हरे कृष्ण कृष्ण। ए हुलाकी बाबू, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
1: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
0: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या अरे?
1: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
0: ए हो र बाबु?
1: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
0: ए
1: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
0: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
2: नेपाल सरकार विज्ञापन बोर्ड। अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित। इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
3: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
2: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
3: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
2: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
4: 01-42-3888 98-012-3588।
5: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
6: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस द पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
5: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
6: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
5: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 मा सम्पर्क गर्नुहोला।
7: गोदावरी नगरपालिकाको अत्यन्त जरुरी सूचना। यस नगरपालिकाभित्र सञ्चालनमा रहेका पसल, व्यवसाय, फर्म, उद्योग, बैंक तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय गोदावरी नगरपालिकामा व्यवसाय दर्ता गरेर मात्र सञ्चालन गर्नुहुन हार्दिक अनुरोध छ। यस नगरपालिकामा दर्ता भएका सम्पूर्ण व्यवसाय, पसल, फर्म, उद्योग, बैंक तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय प्रत्येक नयाँ आर्थिक वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था छ। व्यवसाय नवीकरण आर्थिक वर्षको 60 दिनभित्र दर्ता गरी नगरपालिकाबाट प्रदान गरिने छुट प्राप्त गर्नुहुन हार्दिक अनुरोध गरिन्छ। गोदावरी नगरपालिका, ललितपुर।

नमस्कार, म हृदय रिमाल, उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। बालबालिकामा कुपोषणको अवस्था पहिले भन्दा बढ़्यो, 4% कड़ा शीघ्र कुपोषण। आज पनि केही ठाउँमा वर्षा र हिमपात, मनसून जन्य विपद प्रति कार्यमा जुट्यो नेपाली सेना। थप 304 जना सहकारी पीड़ितले फिर्ता पाए बचत, डीडीसी सुधारका लागि कृषि मन्त्री चौधरीको निर्देशन। आफूमाथि आक्रमण भयो त्यसको जवाफ नयाँ तरिकाले दिने इरानको चेतावनी। क्षेत्रीय सुरक्षा तथा सैन्य संघर्षलाई लिएर चिन्ता बढ़्यो। र आईपीएल इतिहासमै सबैभन्दा बढ़ी कमाउने खेलाड़ी बने विराट कोहली, स्टन भिल्लाले युरोपा लीग फुटबलको उपाधि जित्यो। नेपाल खबरमा अब पूरा खबर। सरकारले संचालन गरेको राष्ट्रिय पोषण लेखाजोखा अभियानको प्रारम्भिक प्रतिवेदनले बालबालिकाहरूमा कुपोषणको अवस्था विगत भन्दा बढ़ेको देखाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभाग पोषण शाखाका प्रमुख लीला विक्रम थापाका अनुसार यसपटक 4% बालबालिकामा कड़ा शीघ्र कुपोषण भेटिएको छ, जबकि यसअघि यो दर 1% मात्रै थियो। थापाका अनुसार यसपटक देशभर अभियान सञ्चालन गरिएकाले पहिलेभन्दा बढ़ी संख्यामा कुपोषित बालबालिका पहिचान भएका हुन्। यसैगरी कर्णाली, सुदूरपश्चिम र मध्य प्रदेशमा कड़ा शीघ्र कुपोषण बढ़ी देखिएको छ। यस्तो कुपोषण भएका बालबालिका अत्यन्त दुब्ला, ख्याउटे र करंग देखिने अवस्थाका हुने गर्छन्। कड़ा शीघ्र कुपोषण भएका बालबालिकालाई तयारी, उपचारात्मक खाना उपलब्ध गराउने र त्यसबाट सुधार नभएमा देशभर रहेका 25 पुनस्थापना केन्द्रमा आमा र बच्चालाई राखेर नियमित उपचार तथा पोषणयुक्त खाना खुवाउने व्यवस्था गरिएको शाखा प्रमुख थापाले जानकारी दिनुभयो। यसैगरी 12% बालबालिकामा मध्यम शीघ्र कुपोषण देखिएको छ। मध्यम कुपोषण भएका बालबालिका उमेर अनुसार तौल नहुने, दुब्लाउने तथा लुरे हुने गर्छन्। साधन स्रोतको अभावका कारण राष्ट्रिय पोषण लेखाजोखा अभियान जेठ महिनासम्म सञ्चालन गरिने भएको छ। सरकारले समस्याग्रस्त सहकारीका थप 304 जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हिजो कृषि सहकारी र शिवशिखर बहुद्देश्य सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको हो। समितिका अनुसार कृषि सहकारीका 88 जना र शिवशिखर बहुद्देश्य सहकारीका थप 216 जना बचतकर्ताले फिर्ता पाएका छन्। यसअघि समितिले कान्तिपुर सहकारीका 215, शिवशिखर बहुद्देश्य सहकारीका 156 जना र पशुपति सहकारीका 7 जना गरी 378 जना साना बचतकर्ताको रकम फिर्ता गरेको थियो। समितिका अनुसार पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्तालाई रकम फिर्ता गरिएको छ। यसरी नै क्रमशः बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने समितिले जनाएको छ। देशका तराई र पहाड़ी भेगमा गर्मी बढ़ेको छ। केही ठाउँमा भने पानी परेको छ। गैराती, पूर्वी र मध्य भेगका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। तराई क्षेत्रमा भने तापक्रम बढ़्दो छ। धनगढ़ी, दिपायल र नेपालगंजको तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुगेको छ। आज र भोलि पनि गर्मी बढ़ने तथा केही ठाउँमा हल्कादेखि मध्यमसम्म वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै ठाउँहरूमा, मध्य प्रदेश तथा लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाड़ी भूभागका साथै बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक दुई ठाउँमा मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराई भूभागमा तापक्रम बढ़ने महाशाखाले जनाएको छ। विगतका वर्षहरूमा सञ्चालन गरिएका उद्धार तथा राहत अभियानबाट प्राप्त अनुभव र सिकाइका आधारमा नेपाली सेनाले यस वर्ष मनसून पूर्व तयारी तथा प्रतिकार्य योजना तयारी गरी कार्यान्वयनमा ल्याएको जनाएको छ। सेनाले मनसूनजन्य विपद व्यवस्थापनका लागि संघीय, प्रदेश र पालिका तथा अन्य सुरक्षा निकाय, गैर सरकारी संस्था तथा स्थानीय समुदायसँग समन्वय र सहकार्यलाई विशेष प्राथमिकता दिएको छ। सेनाका अनुसार विपदको समयमा तत्काल परिचालन हुन सक्ने गरी जिल्लामा रहेका गण तथा गुल्महरूमा आवश्यक संख्यामा फौज तयारी अवस्थामा राखिएको छ। साथै प्रदेशका सबै पृतनामा आवश्यक उद्धार उपकरण सहित विशेष क्षमतायुक्त खोज तथा उद्धार टोली तैनात गरिएको छ। यसबाट बाढ़ी, पहिरो तथा अन्य विपदका घटनामा छिटो र प्रभावकारी उद्धार सम्भव हुने अपेक्षा गरिएको सेनाले जनाएको छ। दुर्गम क्षेत्रमा उद्धार तथा राहत सामग्री पुर्याउन सेनाले हेलिकप्टर तथा अन्य हवाई साधनलाई पनि तयारी अवस्थामा राखेको छ। बाढ़ी तथा पहिरोका

0: कारण राजमार्ग अवरूद्ध भएमा तत्काल यातायात सञ्चालन गर्न विभिन्न ठाउँमा बेली ब्रिज समेत तयारी अवस्थामा राखिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
1: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौ।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौ। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौ।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौ।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान डीडीसी सुधारका लागि 9 बुँदे निर्देशिका जारी गर्नु भएको छ। निर्देशिकामा विगत 5 वर्षको दूध संकलन र बिक्री वितरणको मासिक तथ्याङ्क तथा आमदानी खर्चको यथार्थ विवरण 15 दिनभित्र मन्त्रालयमा पेश गर्न, हरेक महिनाको मासिक विवरण अर्को महिनाको 7 दिनभित्र मन्त्रालयमा पठाउन भनिएको छ। संस्थानले असुलोपर गर्नुपर्ने बकौता रकम प्रचलित कानून बमोजिम असुलोपर गरी 1 महिनाभित्र मन्त्रालयलाई जानकारी दिन पनि निर्देशन दिँदै दूध संकलनदेखि दुग्ध पदार्थ बिक्री वितरण, बिलिङ प्रणाली, लेखा प्रणाली, सम्पत्ति तथा जिन्सी अवस्था लगायत संस्थानबाट प्रवाह हुने सम्पूर्ण प्रक्रियालाई नेपाल सरकारले स्वीकृत गरेको शासकीय सुधारका 100 बुँदे कार्यसूची बमोजिम 3 महिनाभित्र विद्युतीय अभिलेखमा आबद्ध गर्न निर्देशन दिइएको छ। प्रेस काउन्सिल र सार्वजनिक सेवा प्रसारण संस्थाका अध्यक्ष तथा गोरखापत्र संस्थानको महाप्रबन्धक पदका लागि आवेदन खुलेको छ। सूचना तथा संचार मन्त्रालयले यही जेठ 18 गतेसम्म दरखास्त आह्वान गरेको हो। सरकारले विगतको सरकारका पालामा भएका राजनीतिक नियुक्तिहरू खारेज गरेपछि नयाँ नियुक्ति प्रक्रिया अघि बढ़ाउन विज्ञापन खुलाइएको हो। यस्तै शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको रिक्त उपकुलपति र रजिस्ट्रार पदमा नियुक्तिका लागि आवेदन आह्वान गरिएको छ। नियुक्तिका लागि नाम सिफारिश गर्न गठित सिफारिश समितिका अनुसार इच्छुक उम्मेद्वारले 10 दिनभित्र आफ्नो दरखास्त पेश गरिसक्नुपर्नेछ। विभिन्न 8 वटा विश्वविद्यालयको उपकुलपतिका लागि 218 जनाको आवेदन परेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले उपकुलपति छनौट तथा सिफारिश सम्बन्धी एकीकृत कार्यविधि अनुसार प्राप्त आवेदनहरूको विवरण सार्वजनिक गरेको हो। मन्त्रालयका अनुसार अनलाइन माध्यमबाट उपकुलपति पदका लागि कुल 218 वटा आवेदन प्राप्त भएका छन्। सबैभन्दा बढ़ी त्रिभुवन विश्वविद्यालयमा 50 वटा आवेदन परेको छ। पूर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालयमा समान 38-38 वटा आवेदन परेका छन्। यस्तै सुदूरपश्चिम विश्वविद्यालयमा 19, मध्यपश्चिम विश्वविद्यालयमा 20, लुम्बिनी बौद्ध विश्वविद्यालयमा 11, कृषि तथा वन विज्ञान विश्वविद्यालयमा 15 तथा राजर्षि जनक विश्वविद्यालयमा 27 वटा आवेदन परेका मन्त्रालयले जनाएको छ। अब विदेशको खबर। अमेरिकाले आफूमाथि आक्रमण गरे त्यसको जवाफ नयाँ तरिकाले दिने इरानले चेतावनी दिएको छ। अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार कुनै पनि अन्य देशको लहडमा आएर आफूमाथि आक्रमण गरे नयाँ हतियार र रणनीति प्रयोग गर्ने इरानको चेतावनी छ। इरानी सेनाका प्रवक्ता मोहम्मद अक्रिमिनियाले इजरायली चालमा फँसेर नयाँ कार्यवाही हुन्छ भने त्यसको जवाफ नयाँ उपकरण र नयाँ तरिकाबाट दिने चेतावनी दिनुभयो। केही दिन अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू शान्ति सम्झौताको सम्भावनालाई जीवित राख्न चाहेको भन्दै इरानमाथि तत्काल आक्रमण नगर्ने बताउनु भएको थियो। ट्रम्पको यो अभिव्यक्तिपछि तनाव कम हुने अपेक्षा गरिएको थियो, तर इरानको यो नयाँ चेतावनीले परिस्थितिलाई फेरि गम्भीर बनाएको छ। इरानी सेनाले आफ्नो वक्तव्यमा कुनै पनि सम्भावित सैन्य कार्यवाहीको जवाफ पहिलेभन्दा अझ व्यापक रूपमा दिन सकिने स्पष्ट संकेत दिएको छ। यद्यपि इरानले ती नयाँ मोर्चा वा नयाँ सैन्य रणनीति कस्तो स्वरूपका हुनेछन् भन्ने विषयमा भने सार्वजनिक गरेको छैन। यो वक्तव्य सार्वजनिक भएसँगै क्षेत्रीय सुरक्षा अवस्था तथा सम्भावित सैन्य संघर्षलाई लिएर चिन्ता बढ़ेको समाचारमा उल्लेख छ। अब केही खेल खबर। रोयल च्यालेन्जर्स बेंगलुरू आरसीबीका स्टार ब्याटर विराट कोहली इण्डियन प्रिमियर लीग आईपीएल इतिहासमा सबैभन्दा धेरै कमाउने खेलाड़ी बनेका छन्। फ्यानाटिक स्पोर्ट्स र हरुन इण्डियाको हालैको प्रतिवेदनले कोहली सबैभन्दा धनी आईपीएल खेलाड़ीहरूको सूचीमा पहिलो नम्बरमा छन्। उनले 230 करोड़ भारू कमाएका छन्। आईपीएल 2008 शुरू भएको प्रतियोगिता हो। अहिले यसको 19 सिजन चलिरहेको छ। फ्यानाटिक स्पोर्ट्स हरुन इण्डियाले 53 देशका 504 शहरहरूमा 1323 एलिट खेलाड़ी र 6 लीगहरूको सर्वेक्षण गरेको थियो। फ्यानाटिक स्पोर्ट्स एक टिकटिङ र आतिथ्य कम्पनी हो। यसले खेलकुदसँग सम्बन्धित यात्रा र कार्यक्रमहरू व्यवस्थापन गर्ने गर्दछ। आईपीएल क्रिकेटमा आज बेलुकी पाउने 8 बजे अहमदाबादमा गुजरात टाइटन्स र चेन्नई सुपर किङ्सले खेल्दैछन्। इस्टर्न भिल्लाले युरोपा लीग फुटबलको उपाधि जितेको छ। गैराती सम्पन्न फाइनल खेलमा जर्मनी क्लब फ्राइबर्गलाई 3-0 गोलले हराउँदै इस्टर्न भिल्लाले 30 वर्षपछि ठूलो सफलता हात पारेको हो। खेलमा युरी टिलेमान्सले 41 मिनटमा पहिलो गोल गरे। पहिलो हाफको इन्जुरी समयमा एमिलियानो बुएन्डाले दोस्रो गोल गरे भने मोर्गन रोजर्सले खेलको 58 मिनटमा अर्को गोल थपेका थिए। यससँगै इस्टर्न भिल्लाले सन् 1996 पछि पहिलो पटक उपाधि जितेको हो। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। बाल बालिकामा कुपोषणको अवस्था पहिलेभन्दा बढ़्यो। 4% कड़ा शीघ्र कुपोषण। आज पनि केही ठाउँमा वर्षा र हिमपात। मनसून जन्य विपत्प्रति कार्यमा जुट्यो नेपाली सेना। थप 304 सहकारी पीड़ितले फिर्ता पाए बचत। डीडीसी सुधारका लागि कृषि मंत्री चौधरीको निर्देशन। आफूमाथि आक्रमण भए त्यसको जवाफ नयाँ तरिकाले दिने इरानको चेतावनी। क्षेत्रीय सुरक्षा तथा सैन्य संघर्षलाई लिएर चिन्ता बढ़्यो। र आईपीएल इतिहासमै सबैभन्दा बढ़ी कमाउने खेलाड़ी बने विराट कोहली। स्टर्न भिल्लाले युरोपा लीग फुटबलको उपाधि जित्यो।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: साली नदीको शिर,
6: मणिचूडको काख,
5: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
6: शान्ति र आनन्दको अनुभूति,
5: भीडभाडबाट टाढा,
6: सहरबाट नजिकै,
5: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
6: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
7: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956 र 9841-54-81। वेबसाइट झुले.com.np।
8: सुन त, मेरो कपडा प्याकिङ गर्दैऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
10: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
11: फोन 056-494-333, 493-555।
12: ह्युमन रिसोर्स डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
13: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
12: कोर्सका विशेषताहरू: 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायक सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
13: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856711314 सम्पर्क गर्नुहुन अनुरोध छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्चाङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सरकार र औद्योगिक व्यवसाय बीच सहकार्य आवश्यक रहेको कार्यक्रमका वक्ताहरूले बताएका छन्। ललितपुर महानगरपालिका र ललितपुर उद्योग वाणिज्य संघले आयोजना गरेको राजस्व सम्बन्धी अन्तर्क्रियामा सहभागीहरूले यस्तो बताएका हुन्। ललितपुर महानगरकी उपमेयर मञ्जली साके बज्राचार्यले व्यवसायसँग कर मात्रै अपेक्षा नगरी रोजगारी सृजना र लगानी मैत्री वातावरण बनाउनु पर्ने बताउनुभयो। उहाँले व्यवसायको संरक्षण, कर प्रणालीको सुधार र राष्ट्रिय पूँजी पलायन रोक्न प्रभावकारी अर्थनीति आवश्यक रहेको धारणा राख्नु भएको छ। भक्तपुर नगरपालिका 4 मंगलाछेमा ऐतिहासिक हाडाछे पुनर्निर्माण सम्पन्न भएको छ। लामो समयदेखि जीर्ण रहेको हाडाछे भक्तपुर नगरपालिकाको 1,71,00,000 रूपियाँ लागतमा पुनर्निर्माण सम्पन्न भएको हो। हाडाछेको हिजो नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्सेले उद्घाटन गर्नुभयो। अध्यक्ष बिजुक्सेले सम्पदाहरू केवल इतिहाससँग मात्र जोड़िएको नभई देशको पर्यटन र अर्थतन्त्रसँग जोड़िएको बताउनु भएको छ। आउँदो जेठ 15 गतेदेखि हुने भनिएको राष्ट्रिय ललित कला प्रदर्शनी 2083 समयमै आयोजना हुनुपर्ने माग गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा ध्यानाकर्षणको पत्र बुझाइएको छ। शनिबार स्थलगत कला कार्यशाला अभियानले मन्त्रालयमा पुगेर नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान नेतृत्वविहीन भएको अवस्थामा प्रदर्शनी बिना रोकटोक हुनुपर्ने भन्दै ध्यानाकर्षण पत्र बुझाएको हो। अभियानका सचिव दिवेश प्रधानले ललित कला क्षेत्रकै महाउत्सव मानिने कार्यक्रमका विषयमा कसैको पनि चासो नपरेकाले मन्त्रालय पुगेर ध्यानाकर्षण गराएको बताउनुभयो। र 16 वर्ष मुनिको नेपाल स्कूल फुटबल लीग आउँदो जेठ 23 गतेदेखि ललितपुरको धापाखेलमा रहेको थण्डर बोल्ट्स डेभलपमेन्ट सेन्टरमा शुरू हुने भएको छ। प्रतियोगितामा 8 टोली सहभागी हुनेछन्। डबल राउण्ड रोबिनका आधारमा शीर्ष 2 टोली फाइनलमा प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको विजेताले 5,00,000 रूपियाँ र उपविजेताले 2,50,000 रूपियाँ पुरस्कार पाउनेछन् भने उत्कृष्ट खेलाड़ीलाई 50,000 रूपियाँ पुरस्कार दिइनेछ। सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाड़ी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट प्रशिक्षक र प्लेयर अफ दि फेयर प्ले अवार्ड विजेताले जनही 50,000 रूपियाँ पुरस्कार पाउनेछन्। 16 वर्ष मुनिका खेलाड़ीले मात्र सहभागिता जनाउने यस प्रतियोगितालाई स्कूल स्तरकै ठूलो फुटबल प्रतियोगिताका रूपमा लिइएको छ। प्रतियोगिताले युवा खेलाड़ीको प्रतिभा विकासमा महत्वपूर्ण योगदान पुग्ने आयोजकले विश्वास लिएको छ। बिहान 9 बजेको राष्ट्रिय र 4 भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक। तप 304 जना सहकारी पीड़ितले फिर्ता पाए बचत, डीडीसी सुधारका लागि कृषि मन्त्री चौधरीको निर्देशन। भक्तपुरको ऐतिहासिक हाडाचे पुनर्निर्माण सम्पन्न, राष्ट्रिय ललित कला प्रदर्शनी समयमै हुनुपर्ने माग र नेपाल स्कूल फुटबल लीग आउँदो जेठ 23 गतेदेखि ललितपुरमा हुने। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: सड़क सुरक्षा जीवन रक्षा।
2: ओ गुरुजी, पैदल यात्रीलाई किन पेल्नुहुन्छ? तपाईँ त सडक खुल्ला हुन साथ दौडिन सक्नुहुन्छ, तर पैदल यात्रीले त तपाईँको जस्तो सुविधा पाउँदैन त।
1: श्री प्रदी तथा टाटा मोटर्सको सहकार्य

0: भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याइ घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39691।
3: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
4: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
3: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि ₹1,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
4: सेवा लिने क्रममा चाहिने जानकारी
3: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
4: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
3: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
4: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: ए दाई पक्नुस् त पक्नुस्, के गर्नु भएको?
2: ल देख्नु भएन, औषधि हालेको।
1: लौ न शरीर ढाक्ने कपडा मास्क पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
2: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
2: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
2: ए विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
2: ए अनि नानी, विषादी प्रयोग नगर्नु।

0: हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् भाइ, रासायनिक पिसादीको सट्टा जैविक तथा परम्परागत पिसादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
0: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड। जसको नाम नै पर्याप्त छ, दिदी बहिनी, दिदी बहिनी, दिदी बहिनी, रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ, हामी गर्न सक्छौ, गर्न सक्छौ।

0: हेर्नुस् त, यो समाचार त कस्तो असम्मको छ। श्योर गर्दिन कि क्या हो?
1: रोक्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन। पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
2: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं। अफवाह नफैलाउ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
0: अनुरोध: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: बीमा को लाभ दी आपको कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अधिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले जियौ।
1: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
2: एसई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाई बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
1: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
1: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
2: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
1: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
2: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
1: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा। सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-36-567 र 98-451-20-736।
3: बिरामी वर्गहरूलाई मध्यनजर गर्दै पोखरा र काठमाडौँको सुपर स्पेशलिस्ट सेवा अब कुस्माको बागलुङ मेडिकल हलमा। त्रिभुवन विश्वविद्यालयबाट डाक्टर अफ मेडिसिन उपाधि हासिल गर्ने पहिलो मधुमेह, थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ गोल्ड मेडलिस्ट डाक्टर विराज बराल बागलुङ मेडिकल हल कुस्मा बडा गाउँमा
4: यही जेठ 9 गते शनिबार
3: आउँदै हुनुहुन्छ। त्यसैले
5: छिटो छिटो पिसाब लाग्ने, हात गोडा पोल्ने, झमझमाउने, भोक धेरै लागे पनि तौल कम हुने वा कमजोरी र थकान हुने, घाउ चोट निको हुन बढी समय लाग्ने, महिनावारीमा गडबडी छ वा गर्भ खेर जाने, उमेर अनुसार बच्चाको हाइट कम भएको, शरीरका जोड्नीहरू दुख्ने वा आँखाका ढिलहरू सुनिने जस्ता थाइरोइड तथा सुगरको समस्या भएका वा औषधि सेवन गरेका र गर्नुपर्ने जस्तो सुकै बिरामीले समयमै सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ। सम्झिनुहोला, उक्त दिन डाक्टर चेक जाँच तथा सुगर परीक्षण, रगतमा थाइरोइड चेक जाँच गरिने बेहोरा जानकारी गराइन्छ।
6: साथै सुगर रोग भएका बिरामीहरूले खाली पेट आउनुहोला।
7: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेभर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत वृय एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइरोइडको जाँच गरिन्छ।
8: अग्रिम बुकिङ तथा नाम दर्ताका लागि सम्पर्क
1: बागलुङ मेडिकल हल, बडगाउँ चौर, कुस्मा पर्वत।
8: सम्पर्क नम्बर 067-420-227,
1: 98-4-22-597,
8: 98-5-11-81-918।
1: याद गर्नुहोला, डाक्टर आउने मिति
4: यही जेठ 9 गते शनिबार।

0: Media.
1: Extreme energy drink.
2: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 MHz.
3: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
4: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो.
3: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्.
4: हो र, मैले त सोचेकै थिइन, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर.
3: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो. यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्. मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्.
4: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु.
5: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ. हिंसा गर्नेले 3,000 देखि 25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ. दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ.
6: हिंसा सहनु पनि अपराध हो. हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्. उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ.
7: नेपाल सरकार, विज्ञापन बोर्ड.
8: जसको नाम नै पर्याप्त छ,
9: दिदी बहिनी,
8: दिदी बहिनी,
9: दिदी बहिनी,
8: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
9: हामी
8: गर्न सक्छौ,
9: गर्न सक्छौ.

0: बिरामी वर्गहरूलाई मध्यनजर गर्दै पोखरा र काठमाडौँको सुपर स्पेशलिस्ट सेवा अब कुस्माको बागलुङ मेडिकल हलमा। त्रिभुवन विश्वविद्यालयबाट डाक्टर अफ मेडिसिन उपाधि हासिल गर्ने पहिलो मधुमेह थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ गोल्ड मेडलिस्ट डाक्टर विराज बराल बागलुङ मेडिकल हल कुस्मा बडा गाउँमा
1: यही जेठ 9 गते शनिबार
0: आउँदै हुनुहुन्छ। त्यसैले
2: छिटो छिटो पिसाब लाग्ने, हात गोडा पोल्ने, झमझमाउने, भोक धेरै लागे पनि तौल कम हुने वा कमजोरी र थकान हुने, घाउ चोट निको हुन बढी समय लाग्ने, महिनावारीमा गडबडी छ वा गर्भ खेर जाने, उमेर अनुसार बच्चाको हाइट कम भएको, शरीरका जोर्नीहरू दुख्ने वा आँखाका ढिलोहरू सुनिने जस्ता थाइरोइड तथा सुगरको समस्या भएका वा औषधि सेवन गरेका र गर्नुपर्ने जस्तो सुकै बिरामीले समयमै सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ। सम्झिनुहोला उक्त दिन डाक्टर चेक जाँच तथा सुगर परीक्षण, रगतमा थाइरोइड चेक जाँच गरिने बेहोरा जानकारी गराइन्छ।
3: साथै सुगर रोग भएका बिरामीहरूले खाली पेट आउनुहोला।
4: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेभर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत, वृय एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइरोइडको जाँच गरिन्छ।
5: अग्रिम बुकिङ तथा नाम दर्ताका लागि सम्पर्क
0: बागलुङ मेडिकल हल, बडगाउँ चौर, कुस्मा पर्वत।
5: सम्पर्क नम्बर 067-420-227,
0: 98-4-22-597,
5: 98-5-11-81-918।
0: याद गर्नुहोला डाक्टर आउने मिति
1: यही जेठ 9 गते शनिबार।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
2: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्म को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
1: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त श्राप आदि रोग को उपचार को लागि रु 10,00,000 सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
2: सेवा लिने क्रम मा चाहिने जानकारी
1: संचय कोष मा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोष को नम्बर।
2: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
1: साबिक का संचयकर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
2: विस्तृत जानकारी का लागि चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा, फोन 061-552-493-552-494-582-778।
3: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई।
4: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुर सम्म, मनाङ, लमजुङ, गोर्खा, स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
5: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
4: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
6: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज, रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
0: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: sip on ya. Extreme energy drink.
1: के तपाई प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ
2: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टीम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ
1: यदि त्यसो हो भने तपाईको रोजाई पश्चिमाञ्चल माबी नै हुनुपर्छ जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टीमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ
2: अध्यापन हुने विषयहरू
3: साइन्स कम्प्युटर साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज
2: विशेषताहरू
1: विषय विज्ञद्वारा अध्यापन गराइने
2: अत्याधुनिक प्रयोगशाला
1: प्रविधि मैत्री शिक्षा
3: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय
1: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा चार गैरापाटन फिस्टेल हस्पिटल अगाडि फोन 061-577-444-543-333
4: जसको नाम नै पर्याप्त छ
5: दिदी बहिनी
4: दिदी बहिनी
5: दिदी बहिनी
4: रेडियो दिदी बहिनी हामी गर्न सक्छौ

एनसीआर बिटी नंबर 01300045429 पीआरबीटी नंबर 6045152।

0: घरबाटै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।

0: यो रेडियो दीदी बहिनी को समय सूचक हो।
1: अहिले बिहानको ठीक 11 बज्यो।

0: आवाज बहन को आवाज परिवर्तन को संवाद रेडियो दीदी बहिनी 95.2 MHz।
1: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बालबालिकाको पोषणको अवस्था पत्ता लगाउन सञ्चालन गरेको राष्ट्रिय खोप लेखाजोखा अभियानमा बालबालिकामा विगतको भन्दा बढ़ी संख्यामा कुपोषण देखिएको हो। स्वास्थ्य सेवा विभाग पोषण शाखा प्रमुख लीला विक्रम थापाले अभियानको प्रारम्भिक प्रतिवेदनमा विगतमा भन्दा यसपटक कुपोषण भएका बालबालिकाको संख्या बढ़ेको पाइएको बताउनुभयो। उहाँका अनुसार कड़ा शीघ्र कुपोषण 4% बालबालिकामा देखिएको छ। यसअघि उक्त संख्या 1% रहेको थियो। उहाँका अनुसार कड़ा शीघ्र कुपोषण कर्णाली सुदूरपश्चिम र मध्य प्रदेशमा बढ़ी देखिएको छ। कड़ा शीघ्र कुपोषण लागेका बालबालिकाको तयारी उपचार खाना र खानापछि स्वस्थ हुने उहाँले बताउनु भएको छ। तयारी खाना दिँदा पनि पहिलेको अवस्थामा नआएको बालबालिकालाई देशका 25 पुनर्स्थापना केन्द्रमा आमा र बच्चा दुवैलाई राखेर दैनिक रूपमा हेरी तयारी खाना खुवाउने थापाले बताउनु भएको छ। विभिन्न विश्वविद्यालयका उपकुलपतिको लागि 218 जना आकांक्षी देखिएका छन्। उपकुलपति छनौट तथा सिफारिश सम्बन्धी एकीकृत कार्यविधि 2083 अनुसार शिक्षा तथा खेलकुद मन्त्रालयले आवेदन माग गरेको थियो। मन्त्रालयका अनुसार हिजसम्म प्राप्त ती आवेदन मध्ये सबैभन्दा बढ़ी त्रिभुवन विश्वविद्यालयमा 50 आवेदन परेको छ। यस्तै गरी पूर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालयमा समान 38 आवेदन प्राप्त भएका छन्। यस्तै सुदूरपश्चिम विश्वविद्यालयमा 19, मध्यपश्चिम विश्वविद्यालयमा 20, लुम्बिनी बौद्ध विश्वविद्यालयमा 11, कृषि तथा वन विज्ञान विश्वविद्यालयमा 15 तथा राजर्षि जनक विश्वविद्यालयमा 27 आवेदन परेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार आवेदन प्रक्रिया सम्पन्न भएसँगै अब छनौट तथा सिफारिश प्रक्रियालाई अगाडि बढ़ाइनेछ। सरकारले समस्याग्रस्त सहकारीका थप 304 जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हिजो कृषि सहकारीका 88 र शिव शिखर बहुउद्देश्य सहकारीका 216 बचतकर्तालाई उनीहरूको रकम फिर्ता गरेको हो। यसअघि समितिले पहिलो चरणमा कान्तिपुर सहकारीका 215 जना र शिव शिखरका 156 जना र पशुपति सहकारीका 7 जना गरी जम्मा 378 जना साना बचतकर्ताको रकम फिर्ता गरिसकेको छ। यससँगै हालसम्म उल्लेख्य संख्यामा साना बचतकर्ताले न्याय पाएका छन्। समितिले हाल पहिलो चरणमा थोरै बचत भएका अर्थात साना बचतकर्तालाई प्राथमिकतामा राखेर रकम फिर्ता गरिरहेको छ। 5 लाख रूपियाँ भन्दा कम बचत भएकाहरूलाई साना बचतकर्ता र 5 लाख भन्दा बढ़ी बचत भएकालाई ठूला बचतकर्ताको रूपमा वर्गीकरण गरिएको छ। क्रमशः रकमको आधारमा वर्गीकरण गरी अन्य बचतकर्ताको पनि पैसा फिर्ता गरिने समितिले जनाएको छ। समितिको तथ्याङ्क अनुसार विभिन्न समस्याग्रस्त सहकारीका करिब 76,000 बचतकर्ताको झण्डै 46 अर्ब रूपियाँ फिर्ता गर्न बाँकी छ। सहकारीको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानीको प्रक्रियालाई तीव्र पार्दै आगामी दिनमा बाँकी रहेका बचतकर्ताको रकम पनि क्रमैसँग फिर्ता गर्दै जाने समितिको योजना छ। आरोही पूर्णिमा श्रेष्ठले 6 पटक सगरमाथाको सफल आरोहण गर्नुभएको छ। सतोरी एडभेञ्चरको टीमसँगै श्रेष्ठले हिजो सगरमाथाको 6 पटक सफल आरोहण गर्नुभएको हो। यसअघि सन् 2024 उहाँले 2 हप्तामा 3 पटक सगरमाथा शिखरको आरोहण गरेपछि गिनिज बुक अफ वर्ल्ड रेकर्ड समेत बनेको थियो। श्रेष्ठले 2024 मे महिनामा एकै सिजनमा 3 पटक सगरमाथा आरोहण गर्न सफल हुनुभएको हो। पुरूषले यसरी रेकर्ड कायम गरिसके पनि पहिलो महिलाको रूपमा पूर्णिमाले यो कीर्तिमान कायम गर्नुभएको हो। सन् 2024 मे 12, 19 र मे 25 उहाँले सगरमाथा आरोहण गर्नुभएको थियो। र रसुवा स्थित पवित्र तीर्थस्थल गोसाईकुण्डमा गंगा दशहरा पर्वको अवसर पारेर विशेष मेला शुरू भएको छ। हिन्दू तथा बौद्ध धर्मावलम्बीको आस्था र मोक्ष प्राप्तिको केन्द्र मानिने गोसाई कुण्डमा भगवान शिवको दर्शन र स्नान गर्न देश विदेशबाट भक्तजन पुग्न थालेका छन्। जेठ 3 गतेबाट शुरू भएको मेला जेठ 12 गतेसम्म चल्नेछ। चन्दन बारीका होटल व्यवसायी सुब्बा लामाका अनुसार हालसम्म 300 भन्दा बढ़ी तीर्थयात्री घोषे कुण्डा क्षेत्रमा पुगिसकेका छन्। यस वर्ष करिब 5,000 भक्तजन आउने अनुमान गरिएको छ। पुराणमा उल्लेख भए अनुसार देवता र दानवबीच समुद्र मन्थन हुँदा निस्किएको कालकुट विषले सृष्टि विनाश हुन लाग्दा भगवान शिवले उक्त विष आफ्नो कण्ठ अर्थात घाँटीमा धारण गर्नुभएको भनाइ छ। विषको डाहा शान्त पार्न शीतल स्थानको खोजी गर्दै हिमालय क्षेत्र आइपुगेका शिवले त्रिशूलले प्रहार गर्दा निस्किएको जलबाट गोसाई कुण्ड बनेको जनविश्वास छ। बिहान 11 बजेको थाहा अपडेट सकियो। सन्चु विदा हुन्छु। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्याण्डल हो @thahakhabar।
3: Now you can do it like this, take it to the left, or you can do it like that, shake it to the right. All my ladies and my mans and all my ladies. All my ladies and my mans and all my ladies. You can do it like
4: जब मोमलैड की कोई लव स्टोरी नहीं थी तो गाने का थीम क्या था? ऐसे अनरोमांटिक कपल्स के लिए क्या गाना बनाया गया और कैसे लगते होंगे ये सब लोग उस जमाने में?

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्म को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी,
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर,
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।
2: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ट्ज।

0: होइन है मास्टर साहब, हिजो आज जताततै अपाङ्गता अधिकार बारे सुन्छु। होइन, यो अपाङ्गता अधिकार भनेको के रहेछ?
1: ल बाटुल दिदी सुन्नुहोस्, समाजका अन्य नागरिक सरह बिना अवरोध सहभागी हुन पाउनु नै अपाङ्गता अधिकार हो। जस्तो जन्म दर्ता गर्न पाउनु, अपाङ्गता परिचय पत्र प्राप्त गर्नु, नागरिकता प्राप्त गर्नु, उचित शिक्षा प्राप्त गर्नु, धार्मिक वा सांस्कृतिक कार्यमा सहभागी हुन पाउनु, व्यक्तित्व वा नेतृत्व विकास गर्न पाउनु जस्ता धेरै कुरालाई नेपालको संविधान 2072 र अपाङ्गता अधिकार ऐन 2074 सुनिश्चित गरेको छ।
0: ए बल्ल बुझे, अब म पनि गाउँले सबैलाई अपाङ्गता अधिकार बारे बुझ्न अभिप्रेरित गर्छु।
1: हजुर, अपाङ्गता भएकै आधारमा कुनै किसिमको विभेद गर्न पाइँदैन। यस प्रकारको विभेद गर्ने जो कोहीलाई कानून बमोजिम सजाय हुन्छ। अपाङ्गता हुनु पूर्व जन्मको पाप वा कुकर्मको फल अवश्य होइन, यो त तपाईँ हामी जो सुकैको जीवनमा पनि जुन कुनै बेला आउन सक्छ।
2: लैङ्गिक हिंसा विरुद्धको 16 दिने अभियानको अवसरमा
3: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्म नगरपालिका पर्वत।
4: हार्दिक नमस्कार टुक्राउन चाहन्छु। आज पनि आइसकेको छु। प्रोमो सुनेर तपाईँले थाहा पाइसक्नु भएको छ हामी कुन विषय वस्तुमा रहेर कुराकानी गर्छौ भन्ने कुरा होइन, र आज पनि आएका छौं है। आज हामी विशेष गरेर जानकारी मूलक कार्यक्रममा छौ। तपाईँलाई थाहा नै छ नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोग कुष्म नगरपालिकाको सहकार्यमा एन कानून हक अधिकारका बारेमा हामी छोटो जानकारी यस कार्यक्रम मार्फत दिने गर्छौ विभिन्न विषयवस्तुमा केन्द्रित रहेर होइन। र आज तपाईँले प्रोमो सुन्नुभयो अनि कति साथीहरूले थाहा पाइसक्नु भएको छ आज हामी कुन विषयमा चर्चा अनि परिचर्चा गर्दैछौ भन्ने कुरा। तपाईँले www.radiodidibahini.org लगन गरेर संसारभर सुन्न सक्नुहुन्छ, हाम्रो पात्रो नेपाली पात्रोमा सुन्न सक्नुहुन्छ, अनि यसै गरी www.radiodidibahini.org लगन गरेर पनि हामीलाई सुन्न सक्नुहुन्छ। है त आज हामी नेपालमा अपाङ्गता भएका व्यक्तिका लागि बनाइएका कानून अधिकारका बारेमा जानकारी लिनेछौ। अपाङ्गता भनेको कुनै व्यक्तिको शारीरिक मानसिक बौद्धिक सम्बन्धी अवस्थाका कारण दैनिक जीवनमा कठिनाई हुनु हो। नेपाल सरकारले अपाङ्गता भएका व्यक्तिलाई समाजको सम्मान सदस्य मान्ने र उनीहरूको अधिकार सुनिश्चित गर्ने कानून बनाएको छ। नेपालमा अपाङ्गता सम्बन्धी मुख्य कानूनमा चाहिँ अपाङ्गता भएका व्यक्ति अधिकार सम्बन्धी एन 2074, यो एन 2074लाई साल असोज 29 गते लागू गरिएको थियो। यसको उद्देश्य भनेको भेदभाव अन्त्य गर्नु, समान अधिकार सुनिश्चित गर्नु, सम्मानजनक जीवनयापनको वातावरण बनाउनु रहेको छ। यसै गरी संविधानले दिएको अधिकारमा नेपालको संविधानले अपाङ्गता भएका व्यक्तिलाई समानताको अधिकार, शिक्षा, स्वास्थ्य, रोजगार, सामाजिक सुरक्षाको अधिकार पनि दिएको छ। राज्यले उनीहरूलाई विशेष संरक्षण अवसर दिनुपर्ने व्यवस्था पनि गरेको छ। यसै गरी शिक्षा पाउने अधिकार, अपाङ्गता भएका बाल बालिकाले निशुल्क शिक्षा, विशेष शिक्षा, पहुँचयुक्त विद्यालय, सांगीतिक भाषामा पढ्न पाउने अधिकार पनि राख्दछ भने स्वास्थ्य सेवामा चाहिँ सहस्वास्थ्य सेवा, पुनस्थापनाको सेवा, उपचारको प्राथमिकता पाउनुपर्ने कानूनी व्यवस्था पनि रहेको छ। यसै गरी रोजगारको अधिकार पनि छ, तपाईलाई हामीले जानकारी गराइरहेका छौं है आज, र तपाईँले हामीलाई सुन्नु भएको छ भन्ने विश्वास पनि हामीले व्यक्त गरेका छौं। तपाईँको घर टोल छिमेक वा कहीँ कतै पनि अपाङ्गता भएका व्यक्तिहरू हुनुहुन्छ जसलाई यिनी सामान्य कुराहरू जानकारी छैन भने तपाईँले पनि यो कार्यक्रम सुनेर केही जानकारी लिन सक्नुहुन्छ अनि उहाँहरूलाई पनि जानकारी गराउन तपाईँले सक्नुहुनेछ। तपाईँको घरमा कुनै सदस्यमा पनि यो छ भने तपाईँले यस्तो सुविधा पनि त रहेछ नि हाम्रो सरकारले व्यवस्था गरेको रहेछ पनि भन्ने जानकारी चाहिँ लिनुहुनेछ। यसै गरी स्वास्थ्य सेवामा उनीहरूले स्वास्थ्य सेवा, पुनस्थापना सेवा, प्राथमिक उपचार पाउनु पनि कानूनी व्यवस्था छ भने सरकारी र केही निजी संस्थाले अपाङ्गता भएका व्यक्तिलाई रोजगारमा प्राथमिकता दिनुपर्ने व्यवस्था पनि गरिएको छ भने सामाजिक सुरक्षा नेपाल सरकारले अपाङ्गता परिचय पत्र, सामाजिक भत्ता, सहुलियत जस्ता सुविधा पनि उपलब्ध गराउँदै आएको छ। जस्तै अपाङ्गता भएको परिचय पत्रको चार वर्गमा वर्गीकरण गरिएको छ, रातो कार्ड, निलो कार्ड, पहेलो कार्ड, सेतो कार्ड। रातो कार्ड, निलो कार्ड, पहेलो कार्ड अनि सेतो कार्ड, यसका आधारमा सेवा अनि सुविधा चाहिँ पाइन्छ। है त, हामीले यो कुरा तपाईँहरूलाई जानकारी गराइरहँदा कतिपय साथीहरूलाई यो सामान्य कुराहरू पनि थाहा नहुन सक्छ के, त्यसैले यी कुराहरू थाहा पाउनुभयो भने पनि धेरै सहज हुन सक्छ तपाईँको जीवनयापन गर्नका निमित्त पहुँचयुक्त वातावरण, कानून अनुसार सरकारी कार्यालय, विद्यालय, अस्पताल, सड़क यातायात अपाङ्गता मैत्री बनाउनु पर्छ भन्ने छ। जस्तै तपाईँ कहीँ यात्रा गर्दै हुनुहुन्छ भने तपाईँ कतिजनाले याद गर्नु भएको छ गाडीमा अपाङ्गता मैत्री भनेर अपाङ्गका लागि छुट्टै सिटहरू लेखिएको हुन्छ नि, हो त्यो अपाङ्गता मैत्री बनाउनु पर्छ भन्ने छ। पहुँचयुक्त वातावरण भनेको त्यही नै हो। अनि सड़कमा पनि देखिन्छ, यातायातमा देखिन्छ, विद्यालयमा पनि देखिरहेका हुन्छौ, अनि सरकारी कार्यालयहरू पनि जहाँ अपाङ्गता भएका व्यक्ति सजिलै त्यहाँ प्रवेश गर्न सकुन् भन्ने चाहिँ मुख्य उद्देश्य हो। यस सम्बन्धी हामीले कार्यक्रमहरू 30 मिनटको कार्यक्रम पनि प्रसारण गरेका थियौं, कतिजनाले सुन्नु भएको छ, हामीले पुनः प्रसारण पनि गर्छौ। त्यसबाट पनि तपाईँले धेरै कुरा चाहिँ सिक्ने अवसर पाउनुहुन्छ। बाल बालिकाको विशेष अधिकार, अपाङ्गता भएका बाल बालिकालाई चाहिँ परिवारसँग बस्ने अधिकार, शिक्षाको अधिकार, स्वास्थ्यको अधिकार अनि मनोरञ्जन गर्ने पनि अधिकार हुन्छ है, आफ्नो विचार राख्ने अधिकार पनि दिएको छ। विभेद गर्न पाइने छैन, कसैले पनि अपाङ्गता भएका व्यक्तिलाई हेप्ने, अपमान गर्ने, अवसरबाट वञ्चित गर्ने, विद्यालय वा काममा हटाउने पाउने छैनन्। यदि यस्तो गरेको छन् भने उनीहरूलाई चाहिँ कडा कार्यवाही हुने व्यवस्था चाहिँ हाम्रो नेपाल सरकारले गरेको छ। है त, र यस्तो कहीँ कतै भएको छ भने पनि तपाईँहरूले यस कुरामा चाहिँ सजाय हुन्छ है, यस्तो गर्न पाइँदैन है भनेर तपाईँहरूले पनि आफूलाई थाहा भएको कुरा चाहिँ जानकारी गराउन सक्नुहुनेछ। यसै गरी सरकारले त भएका व्यक्तिलाई हेप्ने, अपमान गर्ने, अवसरबाट वञ्चित गर्ने, विद्यालय वा काममा हटाउने पाउने छैनन्। यदि यस्तो गरेको छन् भने उनीहरूलाई चाहिँ कडा कार्य

कार्य र सरकारले नीति बनाउने, सेवा उपलब्ध गराउने, पहुँचयुक्त संरचना बनाउने अनि जनचेतना फैलाउने काम पनि गर्नुपर्दछ। जस्तै सरकारको जिम्मेवारी चाहिँ जनचेतना, जस्तै अहिले हामीले कार्यक्रम सञ्चालन गरिरहेका छौं, हामीलाई महिला बाल बालिका ज्येष्ठ नागरिकले आर्थिक सहयोग गरेर यो कार्यक्रम प्रसारण गरे बापत हामीलाई आर्थिक सहयोग गरेको छ भने कुष्ठ नगरपालिकाले यसलाई सञ्चालन गर्नका लागि निकै नै सहकार्य गरेको छ। महिला बाल बालिका शाखाले सहकार्य गरेको छ। हामीलाई विशेष विशेष आभार व्यक्त गर्न चाहन्छौ हामी र यसको लागि निष्कर्षमा चाहिँ के छ भने अपाङ्गता कमजोरी होइन, सही अवसर सही सहयोग पाएमा अपाङ्गता भएका व्यक्तिले पनि शिक्षा, रोजगार, कला, खेलकुद र अन्य नेतृत्वमा पनि उत्कृष्ट काम गर्न सक्छन् भन्ने उदाहरण हामीले हाम्रा घर आँगनमा र हामीले देखिरहेका छौं र तपाईहरूले पनि देखिरहनु भएको छ। त्यसैले अपाङ्गता भएका व्यक्तिहरूलाई होच्याउने, गाली गर्ने, हेप्ने, विभेद गर्ने काम कोही कसैले पनि गर्नु हुँदैन। सम्मान अधिकार, सम्मान र सम्मान अवसर सबैको साझा जिम्मेवारी हो। हस्त, तपाईँलाई कार्यक्रम कस्तो लाग्यो, कार्यक्रम प्रति केही सल्लाह सुझाव प्रतिक्रिया छन् भने पनि तपाईँले हामीलाई पठाउन सक्नुहुनेछ। www.radiodidibahini.org लगन गरेर सुन्नुभयो। तपाईँले हामीलाई radiodidibahini@gmail.com तपाईँका सुझाव सल्लाहहरू पनि पठाउन सक्नुहुन्छ। हामीलाई सिधै फोन गरेर पनि तपाईँका सल्लाह सुझाव दिन सक्नुहुनेछ र हामी अवश्य पनि अर्को हप्ता नयाँ विषयवस्तुमा छलफल रहेर तपाईँलाई ऐन कानून बारे छोटो अनि निकै जानकारीमूलक कार्यक्रम लिएर उपस्थित हुनेछौ। महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छौ। कुष्ठ नगरपालिकालाई विशेष आभार व्यक्त गर्दै आजको विषयबाट म दुर्गा शर्मा विदा हुन्छु। तपाईँको समय शुभ रहोस्। नमस्कार।

0: घरबाती भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
2: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
1: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
2: अध्यापन हुने विषयहरू
3: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
2: विशेषताहरू
1: विषय विज्ञद्वारा अध्यापन गराइने
2: अत्याधुनिक प्रयोगशाला
1: प्रविधि मैत्री शिक्षा
3: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
1: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा चार गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444-543-333।
4: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: बीमा को लाभ दिए आपको कमाई को लाभ लेने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अधिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: इंटरवेंशनल रेडियोलॉजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भंडारी चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में
2: इंटरवेंशनल रेडियोलॉजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भंडारी आईतवार देखि शुक्रवार सम्म साझा 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार सेवाहरू
2: भेरिकोस भेनको लेजर उपचार खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि
1: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया मासुको टिस्यू नमूना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया
2: रक्तनली सम्बन्धी रोगहरूको उपचार एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया इम्बोलाइजेसन
1: क्यान्सर उपचार ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार
2: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया
1: पाठेघरको मासु युटेरिन फाइब्राइड एम्बोलाइजेसन पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि
2: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-7-78-582-7-79-582-7-80
3: जाति धर्म वर्ण र लिङ्गको आधारमा विवाद गर्नु मूर्खता हो। यो मूर्ख्याई कसैबाट कहीँ हुन नदिऊ। समझदारी र सहयोगका साथ सामाजिक सद्भाव कायम राखौ।
4: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुसुमा नगरपालिका पर्वत
5: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
6: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ।
6: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न।
5: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
6: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
5: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुख ज्यू।
6: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुख ज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
6: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ। रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो। बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
7: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
5: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
8: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ए हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ, स्योर गर्दिन कि क्या हो?
11: पक्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
12: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ। सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
10: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
13: जसको नाम नै पर्याप्त छ,
14: दिदी बहिनी,
13: दिदी बहिनी,
14: दिदी बहिनी,
13: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
14: हामी
13: गर्न सक्छौ,
14: गर्न सक्छौ।

0: यो रेडियो दिदी बहिनी को समय सूचक हो।
1: अहिले मध्याह्नको ठीक 12 बज्यो।

0: आवाज विहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
2: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
1: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
2: हुम्ला बाजुरा सीमा विवाद संसदमा प्रवेश, तस्कर समूहले झडप निम्ताएको आरोप, सरकारको क्रमभंगता र सभामुखको निष्पक्षतामा विपक्षीहरूको प्रश्न।
1: नेपालमा कुपोषित बालबालिकाको संख्या बढ़दो, कर्णाली सुदूरपश्चिम र मध्य प्रदेशमा भेटिए कड़ा र शीघ्र कुपोषण पीड़ित।
2: जमसम कागबेनी सड़कको स्तर उन्नतिको काम शुरू, आरोही पूर्णिमा श्रेष्ठ छैटौं पटक सगरमाथाको चुचुरोमा।
1: क्युबाली नेता राउल क्यास्ट्रोले हत्याको षड्यन्त्र रचेको अमेरिकी आरोप, राजनैतिक चाल खेलिएको क्युबाको प्रतिक्रिया।
2: र आईपीएलमा मुम्बई विरूद्ध कलकत्ता नाइट राइडर्स 4 विकेटले विजयी।
3: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
4: नमस्कार।
5: अनि घरसर बेच्नु छोडेर यतातिर कता नि?
4: यो त साइड जब दाई, यो चाहिँ मेन।
5: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
4: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
5: थाहा छ, त्यसैले त यही लिन आएको।
6: विदेशमा पनि फ्लोगार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
5: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
4: मार्बल।
6: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
5: सुरक्षा घरको
4: जीवन।
0: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: समाचार अब विस्तारमा। हुम्ला बाजुरा सीमा विवादले संसदमा प्रवेश पाएको छ। प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरू केपी खनाल, जनक गिरी र जयपति रोकायाले यो विषय उठाएका छन्। सीमा क्षेत्रमा पर्ने हिमाली गाउँपालिका 3 लामपाटामा प्रहरी चौकी राख्ने विषयमा भएको विवादमा वडाध्यक्ष सहित धनगढ़ी उपमहानगरपालिकाका मेयर गोपाल हमाल लगायतको पर्यटन प्रवर्धन गर्न गएको टोलीमाथि समेत आक्रमण भएको थियो। सांसद खनालले साइपाल हिमालको बेस क्याम्प समेत रहेको सो क्षेत्रमा वर्षौंदेखि वन्यजन्तु र जड़ीबुटीको तस्कर भइरहेको बताउनु भयो। यही साम्राज्य सकिने डरले अराजक समूहले कुटपीट गरेकाले सीमा विवाद समाधान गरी शान्ति सुरक्षाका लागि सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसद गिरीले पनि कार्यपालिका सदस्य च्यामारा गुरूङको समेत घर भत्काइएकाले दोषीहरूमाथि तत्काल कड़ा कार्यवाहीको माग गर्नुभयो। सीमा विवादको समस्या पटक पटक आइरहने भएकाले तत्काल समाधान गर्नुपर्ने माग गर्नुभएको छ। सीमा विवादकै विषयलाई लिएर कर्णाली राजमार्ग अवरूद्ध गरिएको भन्दै सांसद रोकायाले यो कदम लोकतान्त्रिक समाजका लागि स्वीकार्य नहुने बताउनुभयो। तत्काल सो मार्ग खुलाउन उहाँले सरकारसँग माग गर्नुभएको छ।
2: नेपाली कांग्रेसका सचेतक निष्कल राईले आज पनि प्रधानमन्त्रीको उपस्थितिलाई लिएर प्रश्न गर्नुभएको छ। क्रमभंगताका नाममा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकामा हस्तक्षेप बढ़ाइरहेको उहाँले बताउनुभयो। संसद चलाउने र सरकारलाई जवाबदेही बनाउने सवालमा सभामुखको भूमिकामा समेत उहाँले प्रश्न गर्नुभएको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले आज पनि प्रधानमन्त्रीको खोजी गर्नुभएको छ। आफूहरूले गृह मन्त्रालय र रक्षा मन्त्रालयसँग सम्बन्धित गम्भीर प्रश्नहरू उठाइरहेको बेला मन्त्री पनि नियुक्त नगर्ने र जवाब पनि दिन नआउने प्रधानमन्त्रीका गतिविधि स्वीकार्य नहुने उहाँले बताउनुभयो। आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले प्रतिनिधिसभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083, मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिमा वाग्लेले वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 छलफलको लागि पेश गर्नुहुनेछ। त्यसपछि विधेयकमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ पेश गर्ने र आजै पारित गरिने संसद सचिवालयले जनाएको छ।
1: नेपालमा कुपोषण भएका बालबालिकाको संख्या बढ़ेको पाइएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बालबालिकाको पोषणको अवस्था पत्ता लगाउन संचालन गरेको राष्ट्रिय पोषण लेखाजोखा अभियानमा बालबालिकामा विगतको भन्दा बढ़ी संख्यामा कुपोषण देखिएको हो। स्वास्थ्य सेवा विभाग पोषण शाखा प्रमुख लीला विक्रम थापाले अभियानको प्रारम्भिक प्रतिवेदनमा विगत भन्दा यसपटक कुपोषणमा भएका बालबालिकाको संख्या बढ़ेको बताउनुभयो। उहाँका अनुसार कड़ा शीघ्र कुपोषण 4% बालबालिकालाई देखिएको छ, यसअघि उक्त संख्या 1% रहेको थियो। उहाँका अनुसार शीघ्र कुपोषण कर्णाली सुदूरपश्चिम र मध्य प्रदेशमा बढ़ी देखिएको छ। कड़ा शीघ्र कुपोषण लागेका बालबालिका तयारी उपचारात्मक खाना खाएपछि स्वास्थ्य हुने उहाँले बताउनुभयो। तयारी खाना दिँदा पनि पहिलेको अवस्थामा नआएका बालबालिकालाई देशका 25 पुनर्स्थापना केन्द्रमा आमा र बच्चा दुवैले राखेर दैनिक रूपमा हेरफेर हेरेर तयारी खाना खुवाइने बताउनुभयो। त्यसै गरी मध्यम कुपोषण 12% बालबालिकामा देखिएको छ। सरकारले पोषण पत्ता लगाउन पहिलो पटक गत वैशाख 15-30 गतेसम्म अभियान संचालन गरेको थियो।
2: जमसम कागबेनी सड़कको स्तर उन्नतिको काम शुरू भएको छ। काली गण्डकी करिडोर अन्तर्गत बेनी जमसम कोरोला सड़क आयोजनाले उत्तर दक्षिण जोड़ने कोरोलाको जमसम कागबेनी खण्डको स्तर उन्नति शुरू गरेको छ। आयोजनाले साल वर्षाली ठेक्का सम्झौता अनुसार करिब 7 करोड़ लागतमा जोमसोम कागबेनी 9 किलोमिटर सड़क खण्डको स्तर उन्नति शुरू गरेको हो। राष्ट्रिय गौरवको कोरोला सड़क आयोजना अन्तर्गत 2076 अघि निर्माण सम्पन्न भइसकेको जोमसोम कोरोला सड़क अन्तर्गत पहिलो खण्डको जोमसोम कागबेनी कालोपत्र सड़क वर्षा पहिरो लगायत कारणले भएका संरचनामा आंशिक क्षति भएपछि स्तर उन्नति थालिएको हो। उक्त सड़कको केही स्थानमा गत वर्षको साउन महिनामा सड़क भाँचिएको, कतिपय स्थानमा सड़क संरक्षणको लागि ड्रेन र सड़क वाल लगायतका पूर्वाधार तयार नहुँदा संरचनामा क्षति पुगेको आयोजना कार्यालयले जनाएको छ। कोरोला सड़क आयोजनाका प्रमुख तेजस्वी शर्माका अनुसार कोरोला नाका र मुक्तिनाथ जोड़ने जमसम कागबेनी सड़क स्तर उन्नतिको लागि करिब 7 करोड़ लागतमा ठेक्का भई सड़क स्तर उन्नति शुरू भएको जानकारी दिनुभयो।
1: आरोही पूर्णिमा श्रेष्ठले 6 पटक सगरमाथाको सफल आरोहण गर्नुभएको छ। सतोरी एडभेन्चर्सको टीमसँगै श्रेष्ठले हिजो सगरमाथाको 6 पटक सफल आरोहण गर्नुभएको, यसअघि सन् 2024 उहाँले 2 हप्तामा 3 पटक सगरमाथा शिखरको आरोहण गरेपछि गिनीज बुक अफ वर्ल्ड रेकर्ड समेत बनेको थियो। श्रेष्ठले सन् 2024 मे महिनामा एकै सिजनमा 3 पटक सगरमाथाको सफल आरोहण गर्नुभएको थियो। पुरूषले यसरी रेकर्ड कायम गरिसके पनि पहिलो महिलाको रूपमा पूर्णिमाले यो कीर्तिमान कायम गर्नुभएको। सन् 2024 मे 12, मे 19 र मे 25 उहाँले सगरमाथा आरोहण गर्नुभएको थियो।
2: हिजो घटेको सुनको मूल्य आज भने बढ़ेको छ। नेपाली बजारमा सुन चाँदीको मूल्य आज बढ़ेको हो। आज सुन तोलामा 1,800 रूपियाँ र चाँदी तोलामा 90 रूपियाँले बढ़ेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। बढ़ेको मूल्य अनुसार आज सुन प्रतितोला 2,93,800 रूपियाँ कायम भएको छ। हिजो सुन प्रतितोला 2,92,000 रूपियाँमा कारोबार भएको थियो। चाँदी आज प्रतितोला 5,050 रूपियाँ कायम भएको महासंघले जनाएको छ। हिजो चाँदी प्रतितोला 4,960 रूपियाँमा कारोबार भएको थियो। राष्ट्रिय बजारमा आज सुन प्रति औंश 4,536 अमेरिकी डलर र चाँदी 75 अमेरिकी डलरमा कारोबार भइरहेको छ।
1: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
7: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-7780-724 वा himalayaswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com बाट पनि सुन्न सकिन्छ।
2: अब बाँकी समाचार। लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन अन्तर्गत दोस्रो बैठक आज बस्दैछ। दिउँसो 1 बजे बस्ने बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता सभामा पेश गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ। यस्तै मुख्यमन्त्री चेतनारायण आचार्यले महालेखा परीक्षकको 5 औं वार्षिक प्रतिवेदन 2079 पेश गर्नुहुनेछ।
1: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले क्युबाका नेता राउल क्यास्ट्रोमाथि सन् 1996 दुईवटा विमान खसाल्ने तथा अमेरिकी नागरिकको हत्या गर्ने षड्यन्त्र रचेको गम्भीर आरोप लगाएको छ। अमेरिकी न्याय विभागले दायर गरेको मुद्दामा क्यास्ट्रो र अन्य 5 जनाले क्युबा अमेरिकी संगठन ब्रदर्स टू रेस्क्यूका 2 विमान खसाल्ने घटनामा भूमिका खेलेको बताइएको छ। यस घटनामा 4 जनाको मृत्यु भएको थियो, जसमा 3 अमेरिकी नागरिक पनि मारिएका थिए। 94 वर्षीय क्यास्ट्रो त्यति बेला क्युबाली सेनाका प्रमुख हुनुहुन्थ्यो। विमान खसालिएको उक्त घटनाको अन्तर्राष्ट्रिय स्तरमा पनि कड़ा आलोचना भएको थियो। अमेरिकाले क्युबाको कम्युनिष्ट सरकारमाथि दबाव बढ़ाइरहेका बेला क्युबाका राष्ट्रपति मिगुएल डियाज क्यानलले ती आरोपीलाई राजनैतिक चाल भएको बताउनु भएको

0: भएको छ। उहाँले यी आरोपहरूको कुनै कानूनी आधार नभएको दावी गर्नुभयो। मियामी स्थित फ्रीडम टावरमा बोल्दै अमेरिकी कार्यवाहक महाधिवक्ता टेक ब्लेन्सले राहुल क्यास्ट्रोमाथि विमान ध्वस्त पारेको र चारवटा अलग अलग हत्याका आरोप समेत लगाइएको बताउनु भएको छ। यी आरोपमाथि अमेरिकी अदालतमा सुनवाई हुनेछ। केही आरोपमा आजीवन कारावाससम्मको सजाय हुन सक्नेछ भने हत्या सम्बन्धी आरोपमा अधिकतम सजाय मृत्युदण्ड वा आजीवन कारावास पनि हुन सक्छ। यो मुद्दामा अमेरिकाले क्युबाको एकदलीय कम्युनिष्ट व्यवस्थाप्रति राजनैतिक तथा आर्थिक सुधारका लागि दबाव बढ़ाइरहेको समयमा सार्वजनिक भएको हो।
1: र अब खेल समाचार। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले मुम्बई इण्डियन्सलाई 4 विकेटले पराजित गरेको छ। इडेन गार्डनमा गैराती भएको खेलमा मुम्बईले दिएको 148 रनको लक्ष्य कोलकाताले 18.5 ओभरमा 6 विकेट गुमाएर पूरा गर्यो। 7 बल बाँकी छँदै लक्ष्य पछ्याउने क्रममा कोलकाताको लागि मनिष पाण्डेले 33 बलमा 45 रनको महत्वपूर्ण इनिङ खेले। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बई इण्डियन्सले निर्धारित 20 ओभरमा 8 विकेट गुमाउँदै 147 रन मात्र बनाएको थियो। यो जितसँगै कोलकाताले अन्तिम खेल अगाडि 13 अंक जोड़ेको छ। कोलकाता तालिकाको छैटौं स्थानमा छ। 9 स्थानमा रहेको मुम्बई 8 अंकमा सीमित छ। आईपीएलमा आज गुजरात टाइटन्स र चेन्नाई सुपर किंग्स बीच प्रतिस्पर्धा हुँदैछ। यी दुई टोली बीचको खेल राति पौने 8 बजे अहमदाबादमा शुरू हुनेछ। गुजरात तालिकाको 3रो स्थानमा र चेन्नाई 7 स्थानमा छन्।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: हुम्ला बाजुरा सीमा विवाद संसदमा प्रवेश। तस्कर समूहले झडप निम्त्याएको आरोप। सरकारको क्रमभंगता र सभामुखको निष्पक्षतामा विपक्षीहरूको प्रश्न।
0: नेपालमा कुपोषित बालबालिकाको संख्या बढ़्यो। कर्णाली सुदूरपश्चिम र मध्य प्रदेशमा भेटिए कड़ा र शीघ्र कुपोषण पीड़ित।
1: जोमसम कागबेनी सड़कको स्तर उन्नतिको काम शुरू। आरोही पूर्णिमा श्रेष्ठ 6 पटक सगरमाथाको छुचोरोमा।
0: क्युबाली नेता राहुल क्यास्ट्रोले हत्याको षड्यन्त्र रचेको अमेरिकी आरोप। राजनैतिक चाल खेलिएको क्युबाको प्रतिक्रिया।
1: र आईपीएलमा मुम्बई विरूद्ध कोलकाता नाइट राइडर्स 4 विकेटले विजयी।
0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज विदा हुन्छौ। नमस्कार।
2: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: लैंगिक हिंसा विरूद्धको 16 दिनी अभियान 25 नोभेम्बर देखि 10 डिसेम्बर 2025 प्रविधिको सही प्रयोग गरौं लैंगिक हिंसा अन्त्य गरौं।
1: नेपाल

0: मरेकी हो
1: हेर त रगतै रगत भयो छ्यामो त त्यस्तो हेर्न नि सक्दिन
0: तेरिका कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
1: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
0: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
1: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
2: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौं जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: त्यो सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि देनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144 98-510-16-094 98-476-39

0: साठी र अन्ठानब्बे चार एकाउन्न बीस सात सय छत्तीस।
1: दिदी किन म यो छिमेकी त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
2: ओ हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नुपर्छ।
1: हिंसा सहेर नबस्नु, विभेद मुक्त समाज निर्माणमा जुटौ।
2: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनता दण्डनीय छ। लैंगिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउँदा कानूनी उपचार खोजौं।
3: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
5: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
4: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
5: र मैले त सोचेकै थिइन, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
4: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
5: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
6: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
7: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: नेपालको संविधानको धारा 39(4)मा बाल बालिकालाई जोखिमपूर्ण श्रममा लगाउन नपाइने उल्लेख छ भने धारा 51(1)मा राज्यका नीति अन्तर्गत 6(3) बाल श्रम लगायत सबै श्रमका शोषण अन्त्यको प्रतिबद्धता गरिएको छ। बाल बालिकालाई सामाजिक वा आर्थिक लाभका लागि श्रममा संलग्न गराउनु बाल श्रम हो। विशेष गरी घरेलु तथा होटल, रेस्टुरेन्ट, उद्योग, यातायात, सड़क, सीमा बारबार सामानहरू ओसार पसार गर्न तथा अन्य क्रियाकलाप गर्न बाल बालिकाको प्रयोग हुने गरेको पाइएको छ। त्यसैले यस्ता किसिमका प्रचलित कानूनले निषेध गरेका कुनै पनि क्रियाकलापहरू नगराउन अनुरोध।
10: जनहितका लागि नेपाल सरकार, महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग, रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत

0: ए बाबु अध्ययारु टर्च बालेर जाऊ।
1: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
0: बर्खाको बेला छ, अध्ययारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
1: है बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
0: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
1: भन्नुभयो नि, मिसले त घर वरिपरि डुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
0: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज, हामी सबैको साझा आवाज।
5: सिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
6: एसई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाई बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
5: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 का लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
6: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
5: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गते देखि 2083 जेठ 13 गते सम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
6: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
5: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
6: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ, समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
5: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचा र द्वारेगौड़ा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-36-567 र 98-451-20-736।

0: अनि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144 98-510-16-094 98-476-39-691।
3: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: गर्ने पहिलो मधुमेह थायराइड तथा हर्मोन रोग विशेषज्ञ गोल्ड मेडलिस्ट डाक्टर विराज बराल बागलुङ मेडिकल हल कुस्मा बडा गाउँमा
1: यही जेठ 9 गते शनिबार
0: आउँदै हुनुहुन्छ।
2: त्यसैले छिटो छिटो पिसाब लाग्ने, हात गोडा पोल्ने, झमझमाउने, भोक धेरै लागे पनि तौल कम हुने वा कमजोरी र थकान हुने, घाउ चोट निको हुन बढी समय लाग्ने, महिनावारीमा गडबडी छ वा गर्भ खेर जाने, उमेर अनुसार बच्चाको हाइट कम भएको, शरीरका जोर्नीहरू दुख्ने वा आँखाका ढिलहरू सुनिने जस्ता थायराइड तथा सुगरको समस्या भएका वा औषधि सेवन गरेका र गर्नुपर्ने जस्तो सुकै बिरामीले समयमै सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ। सम्झिनुहोला उक्त दिन डाक्टर चेक जाँच तथा सुगर परीक्षण, रगतमा थायराइड चेक जाँच गरिने बेहोरा जानकारी गराइन्छ।
3: साथै सुगर रोग भएका बिरामीहरूले खाली पेट आउनुहोला।
4: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेभर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत वृय एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थायराइडको जाँच गरिन्छ।
5: बागलुङ मेडिकल हल, बडगाउँ चौर, कुस्मा पर्वत।
6: सम्पर्क नम्बर 067-420-227,
5: 98-422-597,
6: 98-511-9918।
5: याद गर्नुहोला डाक्टर आउने मिति
1: यही जेठ 9 गते शनिबार।
7: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी।

0: extreme energy drink.
1: बिरामी वर्गहरूलाई मध्यनजर गर्दै पोखरा र काठमाडौँको सुपर स्पेशलिस्ट सेवा अब कुस्माको बागलुङ मेडिकल हलमा। त्रिभुवन विश्वविद्यालयबाट डाक्टर अफ मेडिसिन उपाधि हासिल।

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी,
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोषको नम्बर,
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।

0: इंटरवेंशनल रेडियोलॉजिस्ट विशेषज्ञ डॉक्टर राजन मणि भंडारी चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में।
1: इंटरवेंशनल रेडियोलॉजिस्ट विशेषज्ञ डॉक्टर राजन मणि भंडारी आईतवार देखि शुक्रवार सम्म साझा 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार सेवाहरू
1: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
0: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमूना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
1: रक्तनाली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
0: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
1: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
0: पाठीघरको मासु, युटेरिनल फाइब्राइड एम्बोलाइजेसन, पाठीघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78-582-7-79-582-7-80।
2: जसको नाम नै पर्याप्त छ,
3: दिदी बहिनी,
2: दिदी बहिनी,
3: दिदी बहिनी,
2: रेडियो दिदी बहिनी,
3: हामी
2: गर्न सक्छौ,
3: हामी
2: गर्न सक्छौ,
3: गर्न सक्छौ।

0: मेडिकल हलमा त्रिभुवन विश्वविद्यालयबाट डाक्टर अफ मेडिसिन उपाधि हासिल गर्ने पहिलो मधुमेह थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ गोल्ड मेडलिस्ट डाक्टर विराज बराल बागलुङ मेडिकल हल कुस्मा बडा गाउँमा
1: यही जेठ 9 गते शनिबार
0: आउँदै हुनुहुन्छ।
2: त्यसैले छिटो छिटो पिसाब लाग्ने, हात गोडा पोल्ने, झमझमाउने, भोक धेरै लागे पनि तौल कम हुने वा कमजोरी र थकान हुने, घाउ चोट निको हुन बढी समय लाग्ने, महिनावारीमा गडबडी छ वा गर्भ खेर जाने, उमेर अनुसार बच्चाको हाइट कम भएको, शरीरका जोडनीहरू दुख्ने वा आँखाका ढिलहरू सुनिने जस्ता थाइरोइड तथा सुगरको समस्या भएका वा औषधि सेवन गरेका र गर्नुपर्ने जस्तो सुकै बिरामीले समयमै सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ। सम्झिनुहोला, उक्त दिन डाक्टर चेक जाँच तथा सुगर परीक्षण, रगतमा थाइरोइड चेक जाँच गरिने बेहोरा जानकारी गराइन्छ।
3: साथै सुगर रोग भएका बिरामीहरूले खाली पेट आउनुहोला।
4: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेभर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत वृय एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइरोइडको जाँच गरिन्छ।
5: अग्रिम बुकिंग तथा नाम दर्ताका लागि सम्पर्क
0: बागलुङ मेडिकल हल, बडगाउँ चौर।

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्म को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्क को रक्तस्राव आदि रोग को उपचार को लागि ₹10,00,000 सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रम मा चाहिने जानकारी
0: संचय कोष मा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोष को नम्बर।
1: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिक का संचय कर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारी का लागि चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा फोन 061-552-493, 552-494, 582-778।

0: इंटरवेंशनल रेडियोलॉजिस्ट विशेषज्ञ डॉक्टर राजन मणि भंडारी चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में।
1: इंटरवेंशनल रेडियोलॉजिस्ट विशेषज्ञ डॉक्टर राजन मणि भंडारी आईतवार देखि शुक्रवार सम्म साझा 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार सेवाहरू
1: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
0: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमूना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
1: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
0: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
1: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
0: पाठीघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठीघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78-582-7-79-582-7-80।
2: जसको नाम नै पर्याप्त छ,
3: दिदी बहिनी,
2: दिदी बहिनी,
3: दिदी बहिनी,
2: रेडियो दिदी बहिनी,
3: हामी
2: गर्न सक्छौ,
3: हामी
2: गर्न सक्छौ,
3: गर्न सक्छौ।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो तीन बजेको थाहा खबरमा अप्सरा बोहरासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: प्रतिनिधि सभामा सड़क सुरक्षा विपद जोखिमको पूर्व तयारी लगायत विषयमा सरकारको ध्यान आकर्षण। विपक्षीको अवरोधपछि बैठक 15 मिनटका लागि स्थगित।
0: विश्वविद्यालयको उपकुलपतिका लागि प्राप्त आवेदनमाथि छानबिन शुरू। तिर्वीका हरेक क्याम्पसमा स्मार्ट कक्ष सञ्चालन गरिने।
1: कोशी प्रदेश लोक सेवा आयोगमा दुई नयाँ सदस्य नियुक्त। बाजुराबा हेलिकप्टर मार्फत गर्भवतीको उद्धार।
0: क्युबाली नेता राउल क्यास्ट्रोले हत्याको षड्यन्त्र गरेको अमेरिकी आरोप। राजनैतिक चाल खेलिएको क्युबाको प्रतिक्रिया।
1: र स्वीकृति बिना विदेश गए राखेपले कार्यवाही गर्ने।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ। फोन 4781-4780-724 वा himalayaswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क।
0: विभिन्न आठ विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि परेका कुल 218 उम्मेद्वारको आवेदनमाथि छनौट तथा सिफारिश समितिले अध्ययन शुरू गरेको छ। उपकुलपति नियुक्तिका लागि शिक्षा तथा खेलकुद मन्त्रालयमा रहेको छनौट तथा सिफारिश समितिले इच्छुक तथा योग्य उम्मेद्वारलाई 10 दिनभित्र दरखास्त दिन गत वैशाख 25 गते आह्वान गरेको थियो। उक्त सूचना बमोजिम सबैभन्दा बढ़ी त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा 50 जनाले आवेदन दिएका छन्। पूर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालयका लागि 38, सुदूरपश्चिम विश्वविद्यालयका लागि 19, मध्यपश्चिम विश्वविद्यालयका लागि 20 र लुम्बिनी बौद्ध विश्वविद्यालयका लागि 11, कृषि तथा विज्ञान विश्वविद्यालयका लागि 15, राजर्षी जनक विश्वविद्यालयका लागि 27 जनाले आवेदन दिएको मन्त्रालयले जनाएको छ। आवेदकहरूको कागजात अध्ययन छानबिन गरी स्वीकृत उम्मेद्वारको सूची प्रकाशन गरेर छनौट प्रक्रिया आरम्भ गर्ने तयारी समितिले गरेको छ। छनौटका लागि शिक्षा मन्त्री सस्मित पोखरेल, शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेल सहित सम्बन्धित विश्वविद्यालयका लागि सम्बन्धित विज्ञ रहेको समिति गठन गरिएको छ।
1: प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले सड़क सुरक्षा विपद जोखिमको पूर्व तयारी तत्काल मल आपूर्ति लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद तोसीमा कार्कीले दैनिक औसत 8 जना नेपालीको सड़क दुर्घटनामा परि ज्यान जाने गरेको अवस्था रहेकाले सड़क सुरक्षालाई ध्यान दिन सरकारको ध्यान आकर्षण गराउनुभयो। बैठकको विषय समयमा वहाँले पछिल्लो 10 वर्षमा 24,095 नेपालीको मृत्यु हुनु दुःखद भएको भन्दै सड़क सुरक्षा सुरक्षित बनाउन सरकारको ध्यान आकर्षण गराउनु भएको हो। यस्तै कांग्रेस सांसद अर्जुन नरसिंह केसीले मनसून शुरू हुन लागेकाले विपद जोखिमको पूर्व तयारी गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। वहाँले जति बेला समस्या पर्यो त्यति बेला हतारी र काम गर्ने चलन भएकाले वर्तमान सरकारलाई अहिलेदेखि तयारी गर्न आग्रह गर्नुभएको छ। यस्तै अर्का स्वतन्त्र सांसद महावीर पुनले संसद बैठकमा कराएर मात्रै बाँदर आतंक कम नहुने बताउनु भएको छ। बैठकमा आफ्नो धारणा राख्ने क्रममा वहाँले आफूले 7 वर्ष अघिदेखि नै यसमा काम गर्न खोजेको भए पनि सफल नभएको बताउनुभयो। यस्तै एमाले सांसद पद्मा अर्यालले देशभर रोपाईको समय भएकाले तत्काल मल आपूर्ति गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो।
0: त्रिभुवन विश्वविद्यालयले आगामी वर्षसम्ममा आफ्ना आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा कम्तीमा एउटा स्मार्ट कक्षा शुरू गर्ने भएको छ। नेपाल स्थित युनेस्को कार्यालय चिनिया कम्पनी म्याक्स हबको सहयोगमा यो कक्षा शुरू गर्न लागिएको हो। विश्वविद्यालयको किर्तिपुरस्थित शिक्षा शास्त्र केन्द्रीय विभागमा स्मार्ट कक्षाको आज उद्घाटन गर्दै उपकुलपति प्राध्यापक डाक्टर सुशील बज्राचार्यले सो जानकारी दिनुभएको हो। कक्षामा हुने पठन पाठनलाई एकोहोरो पढ़ाने शैली मुक्त करी अंतरक्रियात्मक बनाउन स्मार्ट कक्षा संचालन भइसकेको उहाँले बताउनुभयो। पछि क्रमशः सबै कक्षाहरूलाई स्मार्ट प्रविधि प्रयोग गर्दै स्मार्ट कक्षामा परिणत गर्दै लगिने उहाँले बताउनुभयो। यसले पठन पाठन र समग्र शैक्षिक नीतिकै आधारमा ठूलो मद्दत हुने उहाँको भनाई छ।
1: प्रतिनिधि सभाको बैठक 15 मिनटका लागि स्थगित भएको छ। प्रधानमन्त्री संघको प्रश्नोत्तर बारेको नियमावलीको व्यवस्था कार्यान्वयन गर्न माग गर्दै विपक्षीले अवरोध गरेपछि 15 मिनटका लागि बैठक स्थगित भएको हो। विपक्षी दलले प्रधानमन्त्री संघको प्रश्नोत्तरको व्यवस्था अनदेखा गरिएको भन्दै सदन अवरोध गरेका थिए। प्रतिनिधि सभा नियमावलीको नियम 56 रहेको प्रधानमन्त्रीलाई प्रश्न सोध्ने व्यवस्था कार्यान्वयन गर्न उनीहरूको माग थियो। नियमावलीमा प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिन प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्न सकिने व्यवस्था छ। 7 गतेसम्म पनि उक्त व्यवस्था कार्यान्वयन नगरेको भन्दै विपक्षीले विरोध गरेका हुन्। विपक्षीको अवरोधपछि सभामुख डोल प्रसाद भट्टियालले 15 मिनटका लागि प्रतिनिधि सभाको बैठक स्थगित गर्नुभएको हो।
0: कोशी प्रदेशका प्रमुख परशुराम खापुङले प्रदेश लोकसेवा आयोगमा 2 सदस्यलाई आज नियुक्त गर्नुभएको छ। प्रदेश प्रमुख खापुङले प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको संयोजकत्वमा गठित समितिद्वारा सिफारिश एवं प्रदेश लोकसेवा एन 2076 दफा 3 को उपदफा 2 बमोजिम प्रदेश लोकसेवा आयोगको सदस्य पदमा विराटनगर 3 मोरङकी रूपा थापा ओझा र उर्लाबारी 5 मोरङका भीमबहादुर सुब्बा फुदोङलाई नियुक्त गर्नुभएको हो। त्यसै गरी आयोगका अध्यक्ष महेन्द्र प्रसाद कुरागाईले प्रदेश प्रमुखको कार्यालय विराटनगरमा नवनियुक्त सदस्यलाई आजै प्रदेश लोकसेवा आयोग एन 2076 दफा 3 उपदफा 8 बमोजिम सदस्य पदमा पद तथा गोपनीयताको शपथ गराउनु भएको छ। शपथ ग्रहण समारोहमा प्रदेश प्रमुख खापुङ, मुख्यमन्त्री कार्की, प्रदेशसभाका सभामुख अमर बहादुर विष्ट, उपसभामुख सृजना दनवार, प्रदेशका विभिन्न मन्त्रालयका मन्त्रीहरू, प्रदेशसभाका सदस्यहरू, प्रदेशका विभिन्न मन्त्रालयका कर्मचारीको उपस्थिति रहेको थियो। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको पर्वको नाम
4: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम डिश होम खुशीको कनेक्शन
1: यो हो महासंचार नेटवर्क समयको आवाज समयको आवाज
2: हामी थाहा संचार नेटवर्क काठमाण्डुबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
3: अब बाँकी समाचार। बाजुरामा एक गर्भवतीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ। बुढीनन्दा नगरपालिकाको कोल्टे स्थित कोल्टे आधारभूत अस्पतालमा सुत्केरी गराउन आएकी हुम्लाको सर्केगाड गाउँपालिका एकी 19 वर्षीय ललिता नेपाली 6 दिनदेखि सुत्केरी व्यथा लागेर बच्चा जन्मिन नसकेपछि आज सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको हो। उद्धार गरी कर्णाली प्रादेशिक अस्पताल सुर्खेत पठाइएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ। कोल्टीमा सुत्केरी हुन आएकी नेपालीको गर्भवतीको अवस्था जटिल भएपछि कोल्टी आधारभूत अस्पतालले रिफर गरेपछि सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको प्रमुख जिल्लाधिकारी डोरेन्द्र निरोलाले जानकारी दिनुभयो।
2: चालू आर्थिक वर्ष 2082-83 दश महिनामा 5,73,977 जना पर्यटक मुस्ताङ भित्रिएका छन्। चालू आर्थिक वर्षको साउनदेखि वैशाखसम्म आन्तरिक तथा बाह्य गरी उक्त संख्यामा पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। दश महिनामा 4,20,086 आन्तरिक र 1,53,891 जना बाह्य पर्यटक मुस्ताङ भित्रिएको प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष पस्यालले जानकारी दिनुभयो। आन्तरिकतर्फ 2,19,817 पुरूष र 2,269 जना महिला पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ। यसै गरी बाह्यतर्फ 90,957 पुरूष र बाँकी महिला पर्यटक मुस्ताङ भित्रिएको प्रहरी निरीक्षक बस्यालले उल्लेख गर्नुभएको छ। म्याग्दी र मुस्ताङको सिमाना थासाङ गाउँपालिका 4 घासा स्थित प्रहरी चेकपोस्टमा प्रविष्ट भएको पछिल्लो तथ्याङ्क अनुसार सबैभन्दा कम साउनमा 19,791 र सबैभन्दा बढ़ी वैशाख महिनामा 1,05,503 जना आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएका हुन्। प्रहरी निरीक्षक पश्चालका अनुसार चालू आर्थिक वर्षको साउनदेखि वैशाख महिनासम्म कोरला सड़कको म्याग्दी हुँदै 1,31,672 विभिन्न प्रकारका सवारी साधन मुस्ताङ भित्रिएका छन्। वसन्त ऋतुको आगमनसँगै अनुकूल पर्यटकीय याम चैत्र वैशाखमा सबैभन्दा बढ़ी पर्यटक भित्रिएको उहाँको भनाई छ।
3: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले क्युबाका नेता राउल क्यास्ट्रोमाथि सन् 1996 दुईवटा विमान खसाल्ने तथा अमेरिकी नागरिकहरूको हत्या गर्ने षड्यन्त्र रचेको गम्भीर आरोप लगाएको छ। अमेरिकी न्याय विभागले दायर गरेको मुद्दामा क्यास्ट्रो र अन्य 5 जनाले क्युबा अमेरिकी संगठन ब्रदर्स टू द रेस्क्यूका दुई विमान खसाल्ने घटनामा भूमिका खेलेको बताइएको छ। यस घटनामा 4 जनाको मृत्यु भएको थियो, जसमा 3 अमेरिकी नागरिक पनि थिए। 94 वर्षीय क्यास्ट्रो त्यतिबेला क्युबाली नेताका प्रमुख हुनुहुन्थ्यो। क्युबाली सेनाका प्रमुख हुनुहुन्थ्यो। विमान खसालिएको उक्त घटनाको अन्तर्राष्ट्रिय स्तरमा कड़ा आलोचना भएको थियो। अमेरिकाले क्युबाको कम्युनिष्ट सरकारमाथि दबाव बढ़ाइरहेका बेला क्युबाका राष्ट्रपति मिगुएल डियाज क्यानेलले यी आरोपलाई राजनीतिक चाल भएको बताउनु भएको छ। उहाँले यी आरोपहरूको कुनै कानूनी आधार नभएको दावी गर्नुभयो। मियामी स्थित फ्रीडम टावरमा बोल्दै अमेरिकी कार्यवाहक महान्यायाधिवक्ता टोड ब्लेन्सले राउल क्यास्ट्रोमाथि विमान ध्वस्त पारेको र 4 अलग अलग हत्याका आरोप समेत लगाइने बताउनु भएको छ। यी आरोपमाथि अमेरिकी अदालतमा सुनवाई हुनेछ। केही आरोपमा आजीवन कारावाससम्मको सजाय हुन सक्छ भने हत्या सम्बन्धी आरोपमा अधिकतम सजाय मापदण्ड वा आजीवन कारावास हुन सक्छ। यो मुद्दा अमेरिकाले क्युबाको एकदलीय कम्युनिष्ट व्यवस्थामाथि राजनीति तथा आर्थिक सुधारका लागि दबाव बढ़ाइरहेको समयमा सार्वजनिक भएको हो।
2: अब खेल समाचार। राष्ट्रिय खेलकुद परिषद राखेपले स्वीकृति बिना अन्तर्राष्ट्रिय खेलकुद कार्यक्रममा सहभागी हुने तथा गराउने व्यक्ति र संस्थामाथि कार्यवाही गरिने जनाएको छ। राखेपले शिक्षा तथा खेलकुद मन्त्रालयलाई पत्राचार गर्दै राष्ट्रिय खेलकुद विकास ऐन 2077 अनुसार परिषदको स्वीकृति बिना कुनै पनि अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता गोष्ठी सेमिनार तथा खेलकुद सम्बन्धी कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्न नपाइने स्पष्ट पारेको हो। राष्ट्रिय खेलकुद विकास ऐन 2077 दफा 28 कमा परिषदको स्वीकृति लिएर मात्र खेलाड़ी वा सदस्यलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा पठाउन सकिने कानूनी व्यवस्था रहेको छ। दिउँसो तीन बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
3: प्रतिनिधि सभामा सड़क सुरक्षा विपद जोखिमको पूर्व तयारी लगायत विषयमा सरकारको ध्यानकर्षण। विपक्षीको अवरोधपछि बैठक 15 मिनटका लागि स्थगित।
2: विश्वविद्यालयको उपकुलपतिका लागि प्राप्त आवेदनमाथि छानबिन शुरू। त्रिविका हरेक क्याम्पसमा स्मार्ट कक्षा सञ्चालन गरिने।
3: कोशी प्रदेश लोकसेवा आयोगमा दुई नयाँ सदस्य नियुक्त। बाजुरामा हेलिकप्टर मार्फत गर्भवतीको उद्धार।
2: क्युबाली नेता राउल क्यास्ट्रोले हत्याको षड्यन्त्र गरेको अमेरिकी आरोप। राजनैतिक चाल खेलिएको क्युबाको प्रतिक्रिया।
3: र स्वीकृति बिना विदेश गए राखे पनि कार्यवाही गर्ने।
2: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो तीन बजेको थाहा खबर सकियो। अप्सरा र दिनेश बिदा हुन्छौ। नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्याण्डल हो @thahakhabar।

0: ढुक होइन ढुक हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स के अभिकर्ता बनौ
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड. जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ. thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार. समाचारमा विविधता, विचारमा सन्तुलन. thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो. छिन छिनको खबर अब thahakhabar.com मा.

0: के तपाईँ सम्पूर्ण घरयासी सामानहरू एउटै छानामुनि किनमेल गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्, मीन भवन नयाँ बानेश्वरमा खुलेको छ अल इन वान मार्ट सुपर मार्केट। हामी कहाँ लत्ता कपडा, खाद्य सामग्री, खाना नास्ताका पसलहरू, बैंकिङ संस्थाहरू लगायत नुनदेखि सुनसम्मका सामानहरू एउटै छानामुनि उपलब्ध छ। अब घरयासी सामानहरू किनमेल गर्न धेरै पसलहरू चार्नु पर्दैन। सम्पूर्ण सामग्रीका लागि अल इन वान मार्ट सुपर मार्केट, मीन भवन नयाँ बानेश्वर काठमाडौँ।
1: के भयो? के को हल्ला खल्ला हो यो?
2: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
3: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
1: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
3: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
2: हो त है, हामीले त ध्यानै नदिएको।
3: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
4: विकासका नाममा विनाश ननिम्त्याउँ, नेपाल सरकार, विज्ञापन बोर्ड।
5: सयौं समुदायका हजारौं समस्या, लाखौं गुनासा,
6: करोडौं नेपालीका आआफ्नै दृष्टि,
7: तर उन्नतिका लागि हाम्रो प्रयास,
8: वास्तविकताको एउटै सम्बोधन,
6: कार्यक्रम आवाज आवाज
7: आवाज
8: आवाज।
9: साँझ 6 बजेको समाचारपछि 7 बजेसम्म
6: अब तपाईँ आफै बोल्नुहोस्,
8: तपाईँको रेडियोमा तपाईँकै आवाज।
10: विचार तितो पनि मिठो पनि, विषय राजनीतिक पनि गैर राजनीतिक पनि, अतिथि परिचित पनि अपरिचित पनि, र सरोकार सीधा तपाईसँग, प्रत्यक्ष पनि अप्रत्यक्ष पनि। द न्यूज प्लस, द न्यूज प्लस रेडियो थाहा संचार 99.4 सहित थाहा संचार नेटवर्कका पार्टनर स्टेशनहरूबाट एकैसाथ प्रत्येक दिन बिहान 6:30 बजे निष्पक्ष सक्रियताको अभ्यास।

0: भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराइ घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144 98-510-16-094 98-476-39691।

0: ए हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ। स्योर गरिदिउँ कि क्या हो?
1: राख्नुहोस् न, जे पाए त्यही कुरा सठिक दिनु। पहिलो स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
2: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा सेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं। अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
0: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
3: एक्सट्रीम इनर्जी ड्रिंक टाइम टेक अहिले ठीक 7 बजेको छ।
4: एक्सट्रीम एनर्जी ड्रिंक, टेक द डिफरेंस, फील द एनर्जी।
5: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
6: एसई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
5: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
6: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
5: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गते देखि 2083 जेठ 13 गते सम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
6: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
5: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
6: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
5: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान, बानापाचार, द्वारेगौंडा, बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा। सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-36-567 र 98-451-20-736।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
2: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
1: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
2: अध्यापन हुने विषयहरू
3: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
2: विशेषताहरू,
1: विषय विज्ञद्वारा अध्यापन गराइने,
2: अत्याधुनिक प्रयोगशाला,
1: प्रविधि मैत्री शिक्षा,
3: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
1: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा चार गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444-543-333।
4: बहिनी 95.2 मेगाहर्ज हामी सबैको साझा आवाज।

0: बिरामी वर्गहरूलाई मध्यनजर गर्दै पोखरा र काठमाडौँको सुपर स्पेशलिस्ट सेवा अब कुस्माको बागलुङ मेडिकल हलमा। त्रिभुवन विश्वविद्यालयबाट डाक्टर अफ मेडिसिन उपाधि हासिल गर्ने पहिलो मधुमेह थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ गोल्ड मेडलिस्ट डाक्टर विराज बराल बागलुङ मेडिकल हल कुस्मा बडा गाउँमा
1: यही जेठ 9 गते शनिबार
0: आउँदै हुनुहुन्छ। त्यसैले
2: छिटो छिटो पिसाब लाग्ने, हात गोडा पोल्ने, झमझमाउने, भोक धेरै लागे पनि तौल कम हुने वा कमजोरी र थकान हुने, घाउ चोट निको हुन बढी समय लाग्ने, महिनावारीमा गडबडी छ वा गर्भ खेर जाने, उमेर अनुसार बच्चाको हाइट कम भएको, शरीरका जोर्नीहरू दुख्ने वा आँखाका ढिलहरू सुनिने जस्ता थाइरोइड तथा सुगरको समस्या भएका वा औषधि सेवन गरेका र गर्नुपर्ने जस्तो सुकै बिरामीले समयमै सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ। सम्झिनुहोला उक्त दिन डाक्टर चेक जाँच तथा सुगर परीक्षण, रगतमा थाइरोइड चेक जाँच गरिने बेहोरा जानकारी गराइन्छ।
3: साथै सुगर रोग भएका बिरामीहरूले खाली पेट आउनुहोला।
4: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेभर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत, वृय एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइरोइडको जाँच गरिन्छ।
5: अग्रिम बुकिङ तथा नाम दर्ताका लागि सम्पर्क
0: बागलुङ मेडिकल हल, बडगाउँ चौर, कुस्मा पर्वत।
5: सम्पर्क नम्बर 067-420-227,
0: 98-4-22-597,
5: 98-5-11-81-918।
0: याद गर्नुहोला डाक्टर आउने मिति
1: यही जेठ 9 गते शनिबार।
6: एक्सट्रिम इमेजिनिङ टाइम चेक अहिले ठीक 4 बजेको छ। Extreme energy drink. Taste the difference. Feel the energy.
7: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
8: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
7: उपचार सेवाहरू
8: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
7: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
8: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
7: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
8: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
7: पाठीघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठीघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
8: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78-582-7-79-582-7-80।
0: मानसिक समस्याबाट बच्ने उपायहरू,
9: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं,
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं,
9: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं,
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ,
9: असल साथीहरूसँग मात्रै संगत गरौं,
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं,
9: नियमित स्वास्थ्य परीक्षण गरौं, मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं,
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी।

0: इंटरवेंशनल रेडियोलॉजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भंडारी चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में।
1: इंटरवेंशनल रेडियोलॉजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भंडारी आईतवार देखि शुक्रवार सम्म साझा 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार सेवाहरू
1: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
0: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमूना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
1: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
0: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
1: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
0: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78-582-7-79-582-7-80।
2: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
3: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
2: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ।
3: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न।
2: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
3: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
2: कहाँ जाने दिदी? उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुख ज्यू।
3: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
2: खासमा कुरा के हो भने उपप्रमुख ज्यू, हाम्रो गाउँ पारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
3: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ। रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख ज्यू, बाटो बन्छ समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है। अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
2: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
4: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौ, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो, खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
7: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
8: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं, वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
9: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
10: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज, रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: हुन्छ मुटु नारीको नि चल्छ उसै गरी चो आत्म सक्षम घर देश फरक अनि कहाँ भो नयाँ नेपाल निर्माणमा
1: एक पटक सोच्नुहोस् त कतै तपाईँले महिलाहरूलाई महिला
2: हामीलाई छोरी होइन गौरी छोरा चाहिएको छ छोरा त्यसैले तिमीले यो गर्भपतन गराउनै पर्छ
3: म यो गर्भपतन गर्न सक्दिन तपाईँलाई आमा चाहिन्छ बहिनी चाहिन्छ पत्नी चाहिन्छ तर छोरी किन चाहिँदैन तपाईँ जेसुकै भन्नुहोस् म मेरो गर्भको छोरीलाई जन्म धेरै छाड्छु धेरै छाड्छु
2: मलाई माफ गर गौरी छोरा र छोरीमा मैले देखेको भिन्नता गलत रहेछ
4: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत

0: भनेको चाहिँ नेपालको संविधान र कानूनका मुख्य व्यवस्थाहरू समेटिएका सामग्रीहरू छन्।
1: पक्कै पनि यी दुईवटा स्रोतलाई सँगै राखेर हेर्दाखेरि कस्तो भन्दाखेरि

0: हर शांति ने विश्व को शांति को आधार हो। दिगो
1: महिला शिक्षित भए परिवार में शिक्षित हुन्छ, त्यसैले छोरी को शिक्षा में लगा
2: होइन मास्टर साहब, हिजो आज जताततै अपाङ्गता अधिकार बारे सुन्छु। होइन, यो अपाङ्गता अधिकार भनेको के रहेछ?
3: ल बाटुल दिदी सुन्नुहोस्, समाजका अन्य नागरिक सरह बिना अवरोध सहभागी हुन पाउनु नै अपाङ्गता अधिकार हो। जस्तो जन्म दर्ता गर्न पाउनु, अपाङ्गता परिचय पत्र प्राप्त गर्नु, नागरिकता प्राप्त गर्नु, उचित शिक्षा प्राप्त गर्नु, धार्मिक वा सांस्कृतिक कार्यमा सहभागी हुन पाउनु, व्यक्तित्व वा नेतृत्व विकास गर्न पाउनु जस्ता धेरै कुरालाई नेपालको संविधान 2072 र अपाङ्गता अधिकार ऐन 2074 सुनिश्चित गरेको छ।
2: ए बल्ल बुझे, अब म पनि गाउँले सबैलाई अपाङ्गता अधिकार बारे बुझ्न अभिप्रेरित गर्छु।
3: हजुर, अपाङ्गता भएकै आधारमा कुनै किसिमको विभेद गर्न पाइँदैन। यस प्रकारको विभेद गर्ने जो कोहीलाई कानून बमोजिम सजाय हुन्छ। अपाङ्गता हुनु पूर्व जन्मको पाप वा कुकर्मको फल अवश्य होइन, यो त तपाईँ हामी जो सुकैको जीवनमा पनि जुन कुनै बेला आउन सक्छ।
1: अपहेलना र दुर्व्यवहारले किशोर किशोरी तथा युवाहरूलाई लागू औषधको खुलतर्फ धकेल्न सक्छ, त्यसैले आफ्नो किशोर किशोरी तथा युवा उमेरमा रहेका छोरा छोरीलाई माया ममता। महिला शिक्षित भए परिवार नै शिक्षित हुन्छ, त्यसैले छोरीको शिक्षामा लगानी गरी शिक्षित समाजको आधार तयार गरौं।
4: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत

समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज

0: नेपाली रेडियो नेटवर्कको साँझ छ बजेको नेपाली खबरमा खबर सहयात्री समीक्षा मोतेसँगै उषाकिरणको नमस्कार।
1: प्रधानमन्त्री बालेन शाह संसदमा नआएपछि बैठक तनावपूर्ण, प्रतिपक्षद्वारा सदनमै मुर्दावादको नाराबाजी, अवरोधका बीच दुईवटा निर्वाचन सम्बन्धी विधेयक बहुमतले स्वीकृत, आगामी मंगलबारसम्मलाई बैठक स्थगित,
0: संविधान संशोधनको बहसपत्र तयार पार्न राजनैतिक दल र विज्ञसँग परामर्श, कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत, सड़क ऊर्जा र पर्यटनलाई मुख्य प्राथमिकता, लुम्बिनीमा बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल शुरू, उत्पादन र रोजगारी केन्द्रित बजेटको तयारी,
1: अध्यागमन विभागमा डिजिटल टाइम कार्ड कार्यान्वयन, क्यूआर कोड स्क्यान गरेर आवेदन ट्र्याक र डिजिटल भुक्तानी गर्न सकिने, त्रिविका हरेक क्याम्पसमा आगामी वर्षभित्र स्मार्ट कक्षा संचालन गरिने, सगरमाथामा आरोहीहरूको लड़को एकै दिन 270 बढ़ी चुचुरोमा पुग्न सफल,
0: भारतको झारखण्डमा प्रतिबन्धित संगठनका 27 माओवादीद्वारा आत्मसमर्पण, अमेरिकामा जन्मजात नागरिकले मात्रै उच्च पद पाउने विधेयकको बहस शुरू, संसदमा नयाँ संवैधानिक संशोधन प्रस्ताव, इरानमाथिको आक्रमण रोक्ने निर्णयप्रति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहू बीच मतभेद,
1: र सात महिला च्याम्पियनशीपका लागि नेपाली फुटबल टोलीको विदाई, मे 26 भूटानसँग पहिलो खेल खेल्ने, लीग टूमा नेपालले भोलि शीर्ष स्थानको अमेरिकासँग भिड्ने, आईपीएलमा चेन्नाईलाई प्ले अफमा टिक्नै पर्ने दबाव, आज गुजरातको सामना गर्दै

0: यो नया वर्षको अवसरमा सेन्सेईका होम अप्लायन्सहरुको खरीदमा आकर्षक उपहार तथा क्याशब्याक। फ्रन्ट लोड वाशिङ मशिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याशब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज ईएमआई मार्फत खरीद गर्न सकिन्छ।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल्। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: खाता मात्र फाइ पुग्छ सहज ईएमआई मार्फत खरिद गर्न सकिन्छ
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
2: काठमाडौं उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं तनावपूर्ण संसद बैठक सम्बन्धी खबरबाट विपक्षी दलहरूको विरोध र चर्को नाराबाजीका कारण आज प्रतिनिधि सभा बैठक निकै तनावपूर्ण बनेको छ नियमावलीको बाध्यात्मक व्यवस्था अनुसार संसदमा उपस्थित भएर सांसदहरूले सोधेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालन शाहले अस्वीकार गरेको भन्दै विपक्षी दलहरू आक्रोशित बनेका हुन् प्रधानमन्त्रीको खोजी गर्दै निरन्तर विरोधमा उत्रिएका विपक्षी दलहरूले आज सरकार विरूद्ध संसदमै मुर्दावादको नाराबाजीसहित बेल घेराउ गरेपछि सदन तनावपूर्ण बन्यो विपक्षी दलहरूको लगातारको अवरोधका कारण प्रतिनिधि सभाको पहिलो बैठक स्थगित भएपछि सभामुख डोलप्रसाद अर्याल आफै प्रधानमन्त्री कार्यालय पुगेर प्रधानमन्त्री शाहलाई संसदमा उपस्थित भइदिन आग्रह गर्नुभयो तर प्रधानमन्त्रीले व्यस्तताका कारण आगामी हप्ता समय दिन नसक्ने र पछि कुनै उपयुक्त समयमा मात्रै आएर जवाब दिने अडान लिनुभयो त्यस लगत्तै बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख अर्यालले प्रधानमन्त्री तत्काल संसदको सामना गर्न तयार नरहेको ब्रिफिङ दलका प्रमुख सचेतक र सचेतकहरूलाई गराउनुभयो प्रधानमन्त्रीको यस्तो जवाफपछि थप आक्रोशित बनेका विपक्षी सांसदहरूले दोस्रो बैठक शुरू हुनासाथ बेल घेरेर नाराबाजी शुरू गरेका हुन् विपक्षी दलहरूको चर्को विरोध र नाराबाजी जारी रहेकै बीच सभामुख अर्यालले सदनको कार्यवाहीलाई पेलेरै अगाडि बढ़ाउनुभयो तनावका बीच सभामुख अर्यालले दुईवटा संशोधन विधेयकलाई बहुमतले स्वीकृत भएको घोषणा समेत गर्नुभयो
3: हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्दछु
2: विपक्षीहरूको अवरोधपछि सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालन शाहलाई प्रतिनिधि सभामा आज उपस्थित गराउने पटक पटक प्रयास गरे पनि त्यो प्रयास असफल भयो प्रधानमन्त्री शाहले आफू सिंहदरबारभित्रै भएर पनि संसद बैठकमा उपस्थित नभई आफ्नो तर्फबाट गर्नुपर्ने काम मन्त्रीहरूलाई जिम्मा लगाइरहेको अवस्था छ प्रधानमन्त्रीको अनुपस्थितिका कारण आजको प्रतिनिधि सभा बैठकमा उहाँका तर्फबाट निर्णयार्थ प्रस्तुत गर्नुपर्ने दुईवटा विधेयक कानून मन्त्री सविता गौतमले प्रस्तुत गर्नुभएको थियो यसअघि प्रतिपक्षीहरूको विरोधका बीच नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाब दिने काम पनि प्रधानमन्त्री बालनको तर्फबाट अर्थमन्त्री डाक्टर स्वर्णिम मुवागले गर्नुभएको हो सभामुख अर्याल निकट स्रोतले बताए अनुसार आजै दुई पटक सभामुख अर्यालले प्रधानमन्त्री शाहलाई भेट गर्नुभयो प्रतिनिधि सभाको बैठक आगामी मंगलबारसम्मका लागि स्थगित भएको छ
0: संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले विभिन्न राजनैतिक दलका नेता तथा प्रतिनिधिहरूसँग छलफल गरेको छ प्रधानमन्त्री बालन शाहका राजनैतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित कार्यदलले आज प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सुझाव संकलनका लागि बैठक राखेको हो बैठकमा सत्ता नेतृत्वकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका महामन्त्री कविन्द्र बुर्लाकोटी नेकपाका माधव सापकोटा जनमत पार्टीका अध्यक्ष सीके राउत र राष्ट्रिय मुक्ति पार्टीका केशव झा लगायत विभिन्न दलका नेता तथा विज्ञहरूको सहभागिता रहेको छ विधान संशोधनको बहसपत्रलाई पूर्णता दिन सत्तापक्ष र प्रतिपक्षका नेताहरूसँग गहन छलफल र सुझाव संकलन कार्यलाई अघि बढ़ाइएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ
2: कोशी प्रदेश सरकारको आगामी आर्थिक वर्ष 2083-84 वार्षिक नीति तथा कार्यक्रम आज प्रदेश सभामा पेश गरिएको छ प्रदेश प्रमुख परशुराम खापुङले स्वच्छ सुखी र समुन्नत प्रदेश निर्माण गर्ने लक्ष्यसहित सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो नीति तथा कार्यक्रममा प्रदेशभर सड़क संचाल विस्तार सामुदायिक विद्यालयमा रूफ टप सोलर प्लान्ट जडान र सबै नागरिकमा विद्युत पहुँच पुर्याउने लक्ष्य राखिएको छ यस्तै पर्यटन प्रवर्धनका लागि आगामी साउनदेखि दुई वर्षसम्म कोशी प्रदेश भ्रमण वर्ष मनाउने घोषणा गरिएको छ भने
4: वन क्षेत्रतर्फ दुर्लभ रेड पाण्डा संरक्षणका लागि प्रजनन केन्द्र स्थापना गर्ने योजना अगाडि सारिएको छ।
0: यता लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 बजेट उत्पादन रोजगारी पूर्वाधार र सामाजिक न्यायलाई प्राथमिकतामा राखी तर्जमा गर्ने भएको छ। प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै सीमित स्रोतका बीच परिणाममुखी बजेट ल्याइने बताउनु भएको छ। समृद्ध लुम्बिनी सुखी नागरिकको सोच सहित आउने बजेटले चालू खर्च नियन्त्रण गर्ने र युवा लक्षित स्टार्टअप मार्फत रोजगारी सृजना गर्ने नीति लिएको छ। यस्तै सड़क विस्तार र इथाने बालीको संरक्षण र बुद्ध जन्मस्थल लुम्बिनीलाई आरोग्य पर्यटन केन्द्रका रूपमा विकास गर्ने सरकारको योजना छ। बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले महालेखा परीक्षणको वार्षिक प्रतिवेदन समेत पेश गर्नुभएको छ।
4: नेकपा एमालेको सचिवालय बैठक भोलि बस्ने भएको छ। भोलिको बैठकले पार्टीका शीर्ष नेताको कार्य विभाजन प्रस्ताव पारित गर्ने तयारी गरेको छ। यसअघि गत सोमबार बसेको सचिवालय बैठकमा कार्य विभाजनको प्रस्ताव पेश भए पनि नेताहरूको सम्बोधनमै समय सकिएकाले थप निर्णय हुन सकेको थिएन। भोलिको बैठकले प्रस्तावित कार्ययोजनालाई अन्तिम रूप दिई पारित गर्ने नेकपा एमाले जनाएको छ। प्रस्तावित कार्ययोजना अनुसार उपाध्यक्ष महासचिव र उपमहासचिवलाई विभागीय जिम्मेवारी र सचिवलाई भूगोलको इन्चार्ज तोकिनेछ। हामीसँग खबर अझै बाँकी छ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
5: यो नयाँ वर्षको अवसरमा बेको का विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्यास ब्याक तथा स्योर सर्ट गिफ्ट, वासिङ मसिनमा 6 केजी एरियल म्याजिक, डिस वासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
6: दाई, एक कप चियाको 30 रुपियाँ कस्तो महँगो? आजकल त केही कुरामा पनि पैसा असुल नहुने।
7: हुन्छ नि भाइ, अब एनसेलमा पैसा असुल
6: हो र?
7: हो नि, एनसेलमा अब मात्र 18 रुपियाँमै एक दिनको लागि 30 मिनट अल नेपाल कलसँग मजाले कुरा गर्न पाउनुहुन्छ। अनि भएन त पैसा असुल
6: गजब रहेछ। अब म पनि पैसा असुल गर्छु।
7: आजै एस्पेक्ट 1-2-3# डायल गर्नुहोस् वा एनसेल एपमा गई यो प्याक खरिद गर्नुहोस्। एनसेल नेपालकै लागि।
8: New year, new fight.
9: यो नयाँ वर्षको अवसरमा माइडियाका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक, साइड बाई साइड तथा मल्टी डोर रेफ्रिजरेटरमा फ्री इन्डक्सन, फ्रन्ट लोड वासिङ मसिनमा फ्री 6 केजी एरियल, टप लोडमा फ्री 2 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, डिस वासरमा वासिङ ट्याब्लेट र माइक्रोवेभ ओभनमा कुकिङ किट, हरेक खरिदमा स्योर सर्ट किट र बम्परमा माइडिया 519 लिटर रेफ्रिज जित्ने मौका। नागरिकता भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
0: अब बाँकी खबर। अध्यागमन विभागले सेवा प्रवाहलाई थप चुस्त र पारदर्शी बनाउन आजदेखि डिजिटल टाइम कार्ड कार्यान्वयनमा ल्याएको छ। विभागमा आज आयोजित एक कार्यक्रमका बीच यो नयाँ प्रणालीको शुरूआत गरिएको हो। सरकारले गत चैत 13 गते सार्वजनिक गरेको शासकीय सुधार सम्बन्धी सही बुधे कार्यक्रमको नीति अनुरूप यो प्रणाली लागू गरिएको विभागका प्रवक्ता टीकाराम ढकालले बताउनु भएको छ। नयाँ व्यवस्था अनुसार सेवाग्राहीले विभागका प्रत्येक शाखा र प्रत्यक्षालयमा राखिएका क्यूआर कोड स्क्यान गरेर वा विभागको वेबसाइट मार्फत आफ्नो आवेदन कुन चरणमा पुगेको छ भने रियल टाइममै ट्र्याक गर्न सकिनेछ। यो कार्ड लागू भएसँगै सेवाग्राहीले आफ्नो काम सम्पन्न हुन लाग्ने अनुमानित समय थाहा पाउनका साथै डिजिटल माध्यमबाटै शुल्क भुक्तानी गर्न सक्नेछन्।
4: त्रिभुवन विश्वविद्यालयले आगामी वर्षभित्र आफ्ना सबै आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा कम्तीमा एउटा स्मार्ट कक्षा शुरू गर्ने भएको छ। नेपाल स्थित युनेस्को कार्यालय र चिनिया कम्पनी म्याक्स हबको सहयोगमा विश्वविद्यालयले यो प्रविधि भित्राउन लागेको हो। विश्वविद्यालयको किर्तिपुर स्थित शिक्षा शास्त्र केन्द्र विभागमा आज पहिलो स्मार्ट कक्षाको उद्घाटन गर्दै उपकुलपति प्राध्यापक डाक्टर सुशील वज्रसारीले कक्षा कोठाको परम्परागत र एकहोरू पढ़ाउने शैलीलाई परिवर्तन गरी पठन पाठनलाई अन्तर्क्रियात्मक बनाउन स्मार्ट कक्षा आवश्यक भइसकेको बताउनुभयो।
0: सरकारले खुला प्रतिस्पर्धा मार्फत विद्युत नियमन आयोगका रिक्त पदाधिकारी नियुक्तिको प्रक्रिया अघि बढ़ाएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले आज सार्वजनिक सूचना जारी गर्दै आयोगको एक अध्यक्ष र चार सदस्यीय पदका लागि योग्य तथा इच्छुक व्यक्तिहरूबाट आवेदन माग गरेको हो। मन्त्रालयका अनुसार माग गरिएका चारजना सदस्य मध्ये एक पद महिलाका लागि सुरक्षित गरिएको छ। इच्छुक र योग्य उम्मेद्वारले सूचना प्रकाशित भएको मितिले 15 दिनभित्र मन्त्रालयको विकास सहायता तथा प्राविधिक समन्वय महाशाखामा आवेदन बुझाइसक्नुपर्नेछ।
4: वसन्त ऋतुको जारी आरोहण अन्तर्गत विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरामा बुधबार एकै दिन 270 जना भन्दा बढ़ी आरोहीले सफलतापूर्वक पाइला टेकेका छन्। पर्वतारोहण संचालक संघ नेपालका अनुसार यो नेपाली पर्वतीय पर्यटनको इतिहासमा एकै दिन भएको अहिलेसम्मकै ठूलो र ऐतिहासिक आरोहण मध्ये एक हो। संघका महासचिव ऋषिराम भण्डारीले आज विज्ञप्ति जारी गर्दै यो उपलब्धि नेपालको पर्यटन र साहसिक क्षेत्रका लागि अत्यन्त गौरवपूर्ण र उत्साहजनक क्षण भएको बताउनुभयो। यसपटकको आरोहणका लागि नेपालका कामी रिता शेर्पाले 32 पटक र महिलातर्फ संख्या सवाकी लाक्पा शेर्पाले 11 पटक सगरमाथाको सफल आरोहण गरी आफ्नो विधामा नयाँ कीर्तिमान थप्नु भएको छ। यस वर्षको वसन्त ऋतुमा नेपालतर्फबाट सगरमाथा आरोहणका लागि 500 भन्दा बढ़ी आरोहीले अनुमति पत्र परमिट लिएका छन्।
0: पप्पू कन्ट्रक्सन प्रणालीका संचालक सुमित रौनियार विरूद्ध पर्सा जिल्ला अदालतले पक्राउ कुर्जी जारी गरेको एक साता भइसक्दा पनि पक्राउ पर्न सकेका छैनन्। व्यापारिक लेनदेन र बिगो सम्बन्धी मुद्दामा दोषी ठहर भई 2 वर्ष कैद सजाय तोकिएका रौनियारलाई पक्राउ गर्न अदालतले आदेश दिएको एक साता बितिसक्दा पनि प्रहरीले उनलाई पक्राउ गर्न नसकेको हो। निर्माण सामग्रीको 1,15,00,000 रूपियाँ बढ़ी रकम भुक्तानी नगरेको भन्दै प्रमोद निर्माण सेवाका संचालक मनोज पटेलले दायर गरेको मुद्दामा जिल्ला अदालतले रौनियारलाई दोषी ठहर गरेको थियो, जसलाई उच्च अदालत वीरगंजले समेत सदर गरिसकेको छ। यता पीड़ित पक्षले रौनियारको राजनीतिक र आर्थिक पहुँचका कारण प्रहरीले पक्राउ गर्न तदारूकता नदेखाएको आशंका गरेका छन्।
4: काठमाडौँको ठामेल क्षेत्रबाट प्रहरीले अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा 9 जना विदेशी महिलालाई पक्राउ गरेको छ। प्रहरी वृत्त लैनचोरको टोलीले भियतनाम, बंगलादेश र युगान्डाका महिलालाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार पर्यटकीय क्षेत्रमा सर्वसाधारण तथा पर्यटकलाई बाटो छेक्ने, अश्लील हरकत गर्ने र दुःख हैरानी दिने गरेको जनगुनासो आएपछि उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ परेकामाथि प्रहरीले अनुसन्धान अघाडि बढ़ाएको छ।
0: रसुवामा घरभित्र लुकाएर राखिएको ठूलो परिमाणको विद्युतीय चोरोट भेप सहित 8 जनालाई पक्राउ गरेको छ। रसुवाको गसाईकुण्ड गाउँपालिका 144 वर्षीय ममाया तामाङको घरबाट प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले ममायाको घरमा चेक जाँच गर्ने क्रममा कोठाभित्र प्लास्टिकको बोरामा लुकाएर राखिएको 6 वटा कार्टुनमा 1,225 थान भेप बरामद गरेको छ। यसको बजार मूल्य झण्डै 36,75,000 रूपियाँ बराबर रहेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरूमा घरधनी ममाया तामाङ, राजकुमार तामाङ र छो माया तामाङका साथै धादिङका सहिन गुरूङ, बाजुरा सागर खत्री, नुवाकोटका सुवास तामाङ र ओखलढुङ्गाका नेत्र बहादुर थापा मगर रहेका छन्। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं।

यो नया वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरुको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक। फ्रन्ट लोड वाशिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याशब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। वित्तीय समानीकरण अनुदान कटौतीले स्थानीय सरकार रुष्ट बनेका छन्। संघीय सरकारले स्थानीय तहलाई प्रदान गर्दै आएको वित्तीय समानीकरण अनुदानमा व्यापक कटौती गरेपछि स्थानीय तहहरूले विरोध जनाएका हुन्। महालेखा नियन्त्रक कार्यालयले गत जेठ 5 गते सबै कोष तथा लेखा नियन्त्रक कार्यालयहरूलाई परिपत्र गर्दै चालू आर्थिक वर्षको अनुदानको अन्तिम किस्ता कटौती गर्न निर्देशन दिएको छ। संघीय सरकारको यो निर्णय प्रति गाउँपालिका, राष्ट्रिय महासंघ नेपाल र नेपाल नगरपालिका संघले संयुक्त रूपमा कड़ा आपत्ति प्रकट गर्दै आन्दोलनको चेतावनी दिएका छन्। उनीहरूले सरकारको यो कदमलाई वित्तीय संघीयताको मर्म विपरीत र स्थानीय तहको संवैधानिक अधिकारमाथिको हस्तक्षेप भनेका छन्। सरकारले चालू आर्थिक वर्षका लागि स्वीकृत भएको 88.97 अर्ब रूपियाँ अनुदान मध्ये तेस्रो र चौथो किस्ताको रकममा भारी कटौती गरेको छ।
2: हिमाली जिल्ला मुस्ताङमा चालू आर्थिक वर्षको 10 महिनामा 5,73,000 भन्दा बढ़ी पर्यटक भित्रिएका छन्। जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार गत साउनदेखि वैशाख महिनासम्म आन्तरिक र बाह्य गरी उक्त संख्यामा पर्यटक मुस्ताङ भित्रिएका हुन्। पर्यटक मध्ये 4,20,000 आन्तरिक र 1,53,000 भन्दा बढ़ी बाह्य पर्यटक रहेका छन्।
1: नित्यपत्र बजारमा शेयर कारोबार माफक नेप्से परिसूचक आज दोहोरो अंकले घटेको छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार साताको चौथो कारोबार दिन आज बजार 12.36 अंकले घटेर 2,742.11 बिन्दुमा छरेको छ। बजार घटे पनि आज कारोबार रकममा भने केही सुधार देखिएको छ। आज दिनभरि 89,55,000 भन्दा बढ़ी शेयर किता किनबेच हुँदा 3,89,84,00,000 रूपियाँ बराबरको कारोबार भएको छ। आज 72 कम्पनीको शेयर मूल्य बढ़दा 188 कम्पनीको मूल्य घटेको छ भने 9 कम्पनीको शेयर मूल्य स्थिर रहेको सेले जनाएको छ।
2: अब विदेशका खबर। भारतको झारखण्डमा प्रतिबन्धित संगठन भारतीय कम्युनिष्ट पार्टी माओवादीका 27 सदस्यले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन्। झारखण्डको राजधानी राँचीमा आज उनीहरूले झारखण्ड पुलिस, झारखण्ड जगुआर र सीआरपीएफका वरिष्ठ अधिकारीको उपस्थितिमा हतियार बुझाउँदै आत्मसमर्पण गरेका हुन्। आत्मसमर्पण गर्नेहरू विभिन्न आपराधिक र हिंसात्मक घटनामा संलग्न रही प्रहरीको खोजी सूचीमा रहेका थिए।
1: अमेरिकी संसदमा प्राकृतिक रूपमा नागरिकता पाएका अर्थात आप्रवासी नागरिकलाई सरकारका उच्च पदमा बस्न रोक लगाउन एउटा विवादास्पद संवैधानिक संशोधन प्रस्ताव पेश गरिएको छ। रिपब्लिकन सांसद नेन्सी मेसले पेश गरेको यस प्रस्तावमा जन्मजात अमेरिकी नागरिक भएका व्यक्तिले मात्रै संसद, संघीय अदालत र सरकारका ठूला पदहरू सम्हाल्न पाउनुपर्ने माग गरिएको छ। यो प्रस्तावको डेमोक्रेट सांसदहरू र आप्रवासी अधिकार पक्षधरहरूले जातीय र विदेशी विरोधी राजनीति भन्दै तीव्र आलोचना गरेका छन्।
2: इरान विरूद्धको सैन्य कार्यवाहीलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु बीचको मतभेद सत्रमा आएको छ। अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार इजरायल इरानमाथि निरन्तर आक्रमण गर्ने पक्षमा अटिक रहँदा अमेरिका भने तत्कालका लागि वार्ता र सम्झौताको पक्षमा उभिएको हो। दुई नेताबीच भएको टेलिफोन वार्तामा प्रधानमन्त्री नेतान्याहुले प्रस्तावित आक्रमण रोक्नु गल्ती हुने भन्दै सैन्य कार्यवाही जारी राख्नुपर्ने अडान लिएका छन्।
1: अब खेल खबर। भारतमा आयोजना हुने साफ महिला च्याम्पियनशीप फुटबल प्रतियोगितामा सहभागी हुन जाने नेपाली राष्ट्रिय महिला टोलीको विदाई गरिएको छ। सिंहदरबारमा आज आयोजित एक विशेष कार्यक्रमबीच खेलकुद मन्त्री सस्मित पोखरेल र अखिल नेपाल फुटबल संघ एन्फाका पदाधिकारीहरूले टोलीलाई सफलताको शुभकामना दिँदै विदाई गरेका हुन्। भारतको गोवामा आगामी मे 26 तारीक अर्थात जेठ 9 गतेदेखि शुरू हुने साफ च्याम्पियनशीपका लागि गोलकिपर एन्जेला तुम्बा सुब्बाको कप्तानीमा नेपाली टोलीको घोषणा समेत भइसकेको छ। यसपटकको च्याम्पियनशीपमा नेपाल समूह एमा रहेको छ। नेपालको समूहमा भूटान र श्रीलंका परेका छन्। नेपाली टोलीले मे 26 भूटानसँग खेल्दै प्रतियोगिताको शुरूआत गर्नेछ।
2: यता आईसीसी विश्वकप लीग टू अन्तर्गत घरेलु मैदानमा भइरहेको त्रिकोणात्मक श्रृंखलाको अन्तिम खेलमा भोलि शुक्रबार नेपालले शीर्ष स्थानको अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ। किर्तिपुर स्थित तिर्वी क्रिकेट मैदानमा भोलि बिहान 9:30 शुरू हुने यो खेल दुवै टोलीका लागि निकै महत्वपूर्ण मानिएको छ। तालिकामा 27 खेलबाट 38 अंक जोड्दै अमेरिका शीर्ष स्थानमा छ भने समान खेलबाट 22 अंक मात्र जोड़ेको नेपाल 5 स्थानमा सीमित छ।
1: इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज साविक विजेता चेन्नाई सुपर किंग्स र गुजरात टाइटन्स बीच प्रतिस्पर्धा हुँदैछ। अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा बेलुकी पौने 8 बजे शुरू हुने यो खेल चेन्नईका लागि प्ले अफको यात्रा तय गर्न गर या मरको अवस्था जस्तै बनेको छ। तालिकाको छैटौं स्थानमा खुम्चिएको चेन्नईले 13 खेल खेलिसक्दा मात्र 6 वटामा जित हात पारेको छ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
2: प्रधानमन्त्री बालेन्सा संसदमा नआएपछि बैठक तनावपूर्ण, प्रतिपक्षद्वारा सदनमै मुर्दावादको नाराबाजी, अवरोधका बीच 2 वटा निर्वाचन सम्बन्धी विधेयक बहुमतले स्वीकृत, आगामी मंगलबारसम्मलाई बैठक स्थगित।
1: संविधान संशोधनको बहसपत्र तयार पार्न राजनैतिक दल र विज्ञसँग परामर्श, कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत, सड़क ऊर्जा र पर्यटनलाई प्रमुख प्राथमिकता, लुम्बिनीमा बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल शुरू, उत्पादन र रोजगारी केन्द्रित बजेटको तयारी,
2: अध्यागमन विभागमा डिजिटल टाइम कार्ड कार्यान्वयन, क्यूआर कोड स्क्यान गरेरै आवेदन ट्र्याक र डिजिटल भुक्तानी गर्न सकिने, त्रिवेणीका हरेक क्याम्पसमा आगामी वर्षभित्र स्मार्ट कक्षा सञ्चालन हुने, सगरमाथामा आरोहीहरूको लड़को एकै दिन 270 बढ़ी चुचुरामा पुग्न सफल।
1: भारतको झारखण्डमा प्रतिबन्धित संगठनका 27 माओवादीद्वारा आत्मसमर्पण, अमेरिकामा जन्मजात नागरिकले मात्र उच्च पद पाउने विधेयकको बहस शुरू, संसदमा नयाँ संवैधानिक संशोधन प्रस्ताव, इरानमाथिको आक्रमण रोक्ने निर्णयप्रति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहू बीच मतभेद,
2: र 7 महिला च्याम्पियनशीपका लागि नेपाली फुटबल टोलीको विदाई, मे 26 भूटानसँग पहिलो खेल हुने, लीग टूमा नेपालले भोलि शीर्ष स्थानको अमेरिकासँग भेट्दै, आईपीएलमा चेन्नईलाई प्ले अफमा टिक्नै पर्ने दवाब आज गुजरातको सामना गर्दै।
1: हौस् त यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो एनआरएन 99.1
1: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौं।
2: तपाई सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना।
3: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो फिल्मी मेलोडी।

फिसाइने बेलाका बा दुई मुठी जाउलो पनि अर्कैले खुवाइदिनु पर्ने बेला भएकी आमा भर्खरै आफ्नो जन्मघर छोडेर मसँग बिहे गरी आएकी प्यारी श्रीमती आफैले आजसम्म खेलेको यो पाखा पखेरो अनि आफ्नै सालनाल गाडेको यो प्राणभन्द प्यारो धरती यी सबै छोडेर कहिल्यै नदेखेको बिरानो मुलुक पुगेर रगतलाई पसिनाएर बेच्ने रहर त कहाँ थियो र मेरै देशमा बसेर कर्मले देश बदल्छु भन्ने सोच र साहस गर्ने मान्छे के गरिन यहाँ तर यहाँ जे गरे पनि साँझ बिहान हातमुख जोड्न पनि त धौ भयो अनि अमिलो मन पारेरै होस् कठोर निर्णय गर्नु र प्रदेश हिँड्नु बाहेक मसँग के नै विकल्प रह्यो।

संगारो धौलागिरी गतिविधिमा स्वागत छ। अब सुन्नुहोस् समाचार। पछिल्लो समयमा वैदेशिक रोजगारको सिलसिलामा विदेश गएका नेपाली युवाहरूको घरबार बिग्रदै गएको छ। सम्बन्ध विच्छेदका घटनाहरू पनि बढ्दै गइरहेका छन्।

0: बहन को आवाज परिवर्तन को संवाद रेडियो दीदी बहिनी 95.2 MHz।
1: स्वीकृत भएका तीन विधेयकमाथि संशोधन राख्न चाहने सांसदहरूले संघीय संसद सचिवालयमा संशोधन पेश गर्न सक्ने सभामुख डोल प्रसाद अरियालले सदनमा जानकारी गराउनुभयो। यसअघि प्रतिनिधि सभाको आजको पहिलो बैठकमा संसदमा प्रधानमन्त्री बालेन्द्र शाहको जवाफ खोज्दै प्रतिपक्षी दलहरूले अवरोध गरेका थिए। सभामुख अरियालले प्रधानमन्त्रीको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले विधेयकहरू अगाडि बढ़ाउन समय दिए लगत्तै प्रतिपक्षी दलका सांसदहरूले उठेर विरोध गर्नुभयो। बैठकमा नेकपा एमालेका प्रमुख सचेतक ऐन बहादुर महर र श्रम संस्कृति पार्टीका सांसद आरएन राईले प्रतिनिधि सभा नियमावलीको नियम 56 अनुसार प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुन नसकेको बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले संविधानको धारा 76 1 व्यवस्था गरिएको मन्त्री परिषदका सदस्य र प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुने भन्ने व्यवस्थालाई छल्न सरकार उद्यत रहेको बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद खुशबू ओलीले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन नहुँदा प्रतिपक्षको मात्रै नभएर सत्ता पक्षले समेत प्रश्न सोध्न नपाएको बताउनुभयो। प्रतिपक्षले अवरोध जारी राखेपछि सभामुख डोल प्रसाद अरियालले प्रतिनिधि सभाको पहिलो बैठक 15 मिनटका लागि स्थगित गर्नुभएको थियो। यसअघि बैठकमा सांसदहरूले सड़क दुर्घटना न्यूनीकरण, ट्रमा नीतिको आवश्यकता, विपद जोखिम न्यूनीकरणका कार्यहरू, भूकम्प पीड़ितका लागि आवासको व्यवस्था, वित्तीय समानीकरण अनुदानमा कटौती लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। सांसद तोसीमा कार्कीले सड़क दुर्घटना न्यूनीकरण गर्न र राष्ट्रिय ट्रमा नीति तत्काल निर्माण गर्न माग गर्नुभयो। नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले प्रधानमन्त्री शाह संसदप्रति जवाबदेही बन्नुपर्नेमा जोड़ दिनुभयो। नेकपा एमालेका सांसद पद्मा अरियालले पेट्रोलियम पदार्थमा लगाइएका अनावश्यक र दोहोरो कर तत्काल घटाई जनतालाई इन्धन र ग्यासमा प्रत्यक्ष राहत दिन माग गर्नुभयो। नेपाली कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले लामो समय बित्दा समेत जाजरकोट भूकम्प पीड़ितको पुनर्स्थापना हुन नसकेको भन्दै रूकुम पश्चिम लगायतका भूकम्प पीड़ितलाई सुरक्षित आवासको व्यवस्था गर्न माग गर्नुभयो। स्वतन्त्र सांसद महावीर पुणले ट्याक्सीको कालो नम्बर प्लेट वितरणमा ठूलो आर्थिक चलखेल र भ्रष्टाचार भइरहेको र ट्याक्सी व्यवसायी एवं मजदूरहरू सरको शोषणमा परेको बताउनुभयो। उहाँले किसानलाई दुःख दिइरहेको बाँदर आतंक नियन्त्रण गर्न आवश्यक रहेको भन्दै त्यसको नियन्त्रणका लागि अनुसन्धान र उपाय खोजी आवश्यक रहेको बताउनुभयो। यस्तै बैठकमा सांसदहरूले मनसून शुरू हुन लागेको र यस वर्ष सरदर भन्दा कम वर्षा हुने अनुमान गरिएकाले धान रोप्ने समयमा पानी नपर्दा किसान र देशका लागि ठूलो असर पर्ने भन्दै कम पानीमा रोप्ने धान र बिउ विकास बिउ किसानसम्म पुर्याउन माग गर्नुभयो। सांसदहरूले हुम्ला र बाजुरामा सिमानाको विषयलाई लिएर भएको घटनाका बारेमा सरकारको ध्यानाकर्षण गराउँदै तत्काल सीमा विवाद समाधान गर्न माग गर्नुभयो। सांसदहरूले दुग्ध उत्पादन किसानको समयमा भुक्तानी पाउन नसकेको भन्दै समयमा नै भुक्तानीका लागि 15 दिनभित्र अनिवार्य रकम भुक्तानीको व्यवस्था गर्न माग गर्नुभयो। सांसदहरूले वैदेशिक रोजगारीमा जाने क्रममा श्रमिकका ठगिएको भन्दै फ्री भिसा फ्री टिकटको व्यवस्थालाई प्रभावकारी बनाउन माग गर्नुभयो। बैठकमा आज पनि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सदनमा प्रधानमन्त्री बालेन्द्र शाहको खोजी गर्दै प्लेकार्ड देखाएर विरोध गर्नुभयो। बैठकमा सभामुख अरियालले सांसदहरूले आजको बैठकमा उठाउनु भएको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक जेठ 12 गते मंगलबार बिहान 11 बजे बस्नेछ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले पूर्व अर्थमन्त्रीहरूसँग आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्नुपर्ने विषयवस्तुबारे सुझाव लिनुभएको छ। आगामी आर्थिक वर्ष को बजेट निर्माण अंतिम चरण में रहेको उल्लेख गर्दै अर्थमन्त्री डाक्टर वाग्लेले 8 जना पूर्व अर्थमन्त्रीसँग सुझाव लिनु भएको हो। भेटका क्रममा मन्त्री डाक्टर वाग्लेले सुशासनको जगमा टेकेर आम नेपालीको जीवनस्तर बृहत्तर बनाउने बजेट ल्याउने तयारी भएको जानकारी दिनुभयो। आगामी आर्थिक वर्षको बजेट निर्माणमा पूर्व अर्थमन्त्रीसँग सुझाव लिने क्रममा विगतका अनुभव र सकारात्मक अभ्यासलाई अनुसरण गर्दै नयाँ परिस्थितिमा बजेट निर्माण गरिने अर्थमन्त्री डाक्टर वाग्लेले बताउनुभयो। छलफलमा पूर्व अर्थमन्त्री रामेश्वर खनालले उच्चस्तरीय आर्थिक सुधार कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्न आग्रह गर्दै तयारी विहीन र टुक्रिए आयोजनामा बजेट नछर्न सुझाव दिनुभयो। पूर्व अर्थमन्त्री शंकर कोइरालाले पुराना आर्थिक प्रतिवेदनको अध्ययन गरी नीति निर्माण गर्नुपर्ने धारणा राख्दै विद्युत व्यापारमा निजी क्षेत्रलाई खुल्ला गर्न औद्योगिक क्षेत्र विस्तार गर्न तथा हेजिङ नीति अघि बढ़ाउन सुझाव दिनुभयो। पूर्व अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाले अत्याधिक महत्वाकांक्षी राजस्व लक्ष्य नराख्न सुझाव दिँदै राजस्व वृद्धि दर 10-12% सीमाभित्र राख्नुपर्ने बताउनुभयो। पूर्व अर्थमन्त्री डाक्टर प्रकाश चन्द्र लोहनीले सरकार र निजी क्षेत्रबीच सहकार्य बढ़ाउनुपर्नेमा जोड़ दिँदै साना मझौला तथा ठूला उद्योगलाई समान रूपमा प्रोत्साहन गर्ने नीति आवश्यक रहेको बताउनुभयो। पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले ठूला आयोजनाको संख्या घटाएर सीमित राष्ट्रिय गौरवका आयोजनामा केन्द्रित हुन सुझाव दिनुभयो। पूर्व अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले सामाजिक सुरक्षा भत्तालाई लक्षित वर्गमा सीमित गर्नुपर्ने र सरकारी उद्योग तथा सम्पत्तिलाई लीज मोडलमा सञ्चालन गर्न सकिने धारणा राख्नुभयो। पूर्व अर्थमन्त्री वर्षमान पुनले विगतका पूर्वाधार निर्माणको प्रतिफल कमजोर देखिएको भन्दै पर्यटन पूर्वाधारमा लगानी बढ़ाउनुपर्ने धारणा राख्नुभयो। पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले खर्चको वास्तविक आकलनका आधारमा बजेट निर्माण गर्न र खानी तथा प्राकृतिक स्रोतको उपयोगका विषयमा साहसिक निर्णय गर्न सुझाव दिनुभयो। पूर्व अर्थमन्त्री जनार्दन शर्माले बजेटलाई राजनैतिक प्रतिबद्धता कार्यान्वयन गर्ने दस्तावेजका रूपमा व्याख्या गर्दै सरकारी खर्च कटौती आवश्यक रहेको बताउनुभयो। छलफलमा सहभागी अधिकांश पूर्व अर्थमन्त्रीहरूले आर्थिक सुधारलाई गति दिन निजी क्षेत्रको विश्वास अभिवृद्धि गर्न खर्च नियन्त्रण गर्न तथा उत्पादनमुखी क्षेत्रमा लगानी बढ़ाउनु पर्नेमा साझा धारणा राख्नु भएको थियो। शिक्षा तथा खेलकूद मन्त्रालयले नेपाल प्रहरी र सम्बद्ध निकायको सहयोगमा शैक्षिक परामर्श व्यवसायमा देखिएका विकृति र विसंगति अन्त्यका लागि देशभर शुद्धिकरण अभियान सञ्चालन गरेको छ। शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका 2073 बमोजिम अनुमति नलिएका विद्यार्थीलाई झुठो कागज र आश्वासन दिएर आर्थिक ठगी गरेका संस्थालाई अभियानकै रूपमा कार्यवाही शुरू गरिएको हो। शिक्षा र गृह मन्त्रालयको निर्देशन र समन्वयमा यही जेठ 1 गते नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उपत्यका विभिन्न स्थानमा संचालित 95 शैक्षिक परामर्श कन्सल्टेन्सी संस्थामा एकैसाथ छापा मारेर कार्यवाही शुरू गरेकामा अब देशभर अभियान सञ्चालन भएको छ। शैक्षिक परामर्शका नाममा ठगी र अवैध कारोबार भइरहेको गुनासोका आधारमा प्रहरीले विशेष अपरेशन चलाएको अपराध अनुसन्धान कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक सन्तोष कुमार खड्काले बताउनुभयो। पछिल्लो समय सरकारी विद्यालयहरूमा विद्यार्थी संख्या घट्दै गएको छ। अधिकांश अभिभावकको रोजाई निजी विद्यालय हुन थालेपछि सरकारी विद्यालयमा भर्ना दर नै घट्न थालेको हो। सहकर्मी यशोदा अधिकारीको रिपोर्ट।
2: पछिल्ला शैक्षिक सत्रहरूमा सामुदायिक विद्यालयमा विद्यार्थी संख्या कम हुँदै गएपछि सरकारले विद्यालय तहको शिक्षामा व्यापक पुनर्संरचना गर्न लागेको छ। विद्यालय तहको शिक्षामा ठूलो लगानी गर्दा पनि विद्यार्थीहरू घटेपछि सरकारले विद्यालय तहको शैक्षिक अवस्थाको अध्ययन गरिरहेको जनाएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटा।
3: विभिन्न प्रकारका स्कुलिङ प्रोभिजनहरू ती सबै हामी अध्ययन गरेर त्यसलाई रिस्ट्रक्चरिङ गर्छौँ। रेसनलाइज गर्नुपर्ने, मर्जिङ गर्नुपर्ने या खारेज गर्नुपर्ने या समायोजन गर्नुपर्ने केस हुन्छन्, ती सबै विद्यालयहरूको अध्ययन गरेपछि हामी व्यवस्थापकीय हिसाबले पनि विद्यालय मर्जिङमा जान्छौँ, भौतिक रूपमै विद्यालय दुईटा मर्जिङ गरेर पनि जान सक्छौँ, तह मर्जिङ गरेर जान सक्छौँ, कुन विद्यालयमा कस्तो भवन चाहिन्छ, कति वर्षसम्म त्यो विद्यालय टिक्छ, भवन निर्माणका योजना पनि बनाउँछौँ। सबैभन्दा धेरै पुनर्संरचना त हामी विद्यालय शिक्षामै गर्छौँ जस्तो लाग्छ।
2: सरकारले सार्वजनिक शिक्षालाई सर्वसुलभ र गुणस्तरीय बनाई सम्पूर्ण विद्यार्थीको पहुँचमा पुर्याउने नीति लिएको छ, तर स्थिर जनसंख्या र वैकल्पिक संस्कृत विद्यालयहरू स्थापना हुन थालेपछि सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घटेको प्रवक्ता सापकोटा बताउनुहुन्छ।
3: स्थिर भयो एकातिर जनसंख्या, अर्कोतिर मल्टिपल प्रोभिजनहरू देखिए मार्केटमा, प्राइभेट स्कूल, धार्मिक विद्यालय, सैनिक विद्यालय, प्रहरी विद्यालय, निजामती विद्यालय, शहीद स्मृति विद्यालय, खुला विद्यालय, प्रौढ विद्यालय, विशेष विद्यालय, आवासीय विद्यालय, यी सबै कारणले गर्दाखेरि विद्यार्थीहरूको चोइसेस बढेपछि त त्यो जनसंख्या बाँडिने त हो नि।
2: हाल देशभर 27,020 सामुदायिक विद्यालयहरूमा झन्डै 50,00,000 बाल बालिका अध्ययनरत छन्। तीमध्ये 15,000 विद्यालयमा 100 भन्दा कम विद्यार्थी पढ्ने गर्छन्। किताब कापी खाजादेखि शिक्षकलाई दिएको तलबको समेत हिसाब गर्दा सामुदायिक विद्यालयमा सरकारको ठूलो लगानी छ। सरकारले विद्यालय तहमा कार्यरत शिक्षक कर्मचारी गरी 2,32,105 जनालाई तलबको व्यवस्था गर्दै आएको छ। सामुदायिक विद्यालयहरूमा निशुल्क शिक्षाका लागि जाने विद्यार्थीहरू घटेको सन्दर्भमा विगतदेखि नै सरकारले विद्यालय मर्जलाई निरन्तरता दिँदै आइरहेको छ। नयाँ सरकार गठन भएपछि विस्तृत रूपमा विद्यालय तहको सम्पूर्ण अवस्थाको अध्ययन गरी मर्ज गर्ने योजना मन्त्रालयले बनाएको हो। तर शिक्षा मन्त्री सस्मित पोखरेल भने विद्यालय मर्ज सरकारको अन्तिम विकल्प हुने बताउनुहुन्छ।
4: विद्यार्थी नै नभएको खण्डमा र पढिरहेको विद्यार्थीलाई चाहिँ सहजै पहुँच अन्य विद्यालयमा हुन सक्छ र त्यसले एकदमै ठूलो आर्थिक बचत हुन्छ भने त्यो अन्तिम विकल्पको रूपमा लिन सकिन्छ।
2: कुनै समय आवश्यकताका आधारमा स्थापना भएका कतिपय विद्यालयमा शिक्षकभन्दा विद्यार्थी कम र कतिपय विद्यालयमा शिक्षक अभावका समस्याका साथै भौगोलिक विविधताका कठिनाई भोगिरहेका ती विद्यालयहरूको वैज्ञानिक अध्ययनबाट पुनर्संरचना हुनु महत्वपूर्ण मानिन्छ। यसोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
1: विभिन्न 8 विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि परेका कुल 218 उम्मेद्वारको आवेदनमाथि छनौट तथा सिफारिस समितिले अध्ययन शुरू गरेको छ। त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा 50, पूर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालयका लागि 38 र सुदूरपश्चिम विश्वविद्यालयका लागि 19 जनाले आवेदन दिएका छन्। त्यसै गरी मध्यपश्चिम विश्वविद्यालयका लागि 20, लुम्बिनी बौद्ध विश्वविद्यालयका लागि 11, कृषि तथा वन विज्ञान विश्वविद्यालयका लागि 15 र राजर्षि जनक विश्वविद्यालयका लागि 27 जनाले आवेदन दिएका मन्त्रालयले जनाएको छ। आवेदकहरूको कागजात अध्ययन गरी स्वीकृत उम्मेद्वारको सूची प्रकाशन गरेर छनौट प्रक्रिया शुरू गर्ने तयारी समितिले गरेको छ। उपकुलपति नियुक्तिका लागि शिक्षा तथा खेलकुद मन्त्रालयमा रहेको छनौट तथा सिफारिस समितिले इच्छुक तथा योग्य उम्मेद्वारलाई 10 दिनभित्र दरखास्त दिन गत वैशाख 25 गते आह्वान गरेको थियो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले जगदुल्ला जलविद्युत आयोजनाको काम समयमै सम्पन्न गर्न निर्देशन दिनुभएको छ। जगदुल्ला जलविद्युत कम्पनी लिमिटेडको केन्द्रीय कार्यालयको अनुगमनमा पुग्नुभएका मन्त्री श्रेष्ठले आयोजनाबाट स्थानीयको जीवनस्तरमा सकारात्मक परिवर्तन आउने र समग्र देशको ऊर्जा क्षेत्रमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। मन्त्री श्रेष्ठले आयोजना निर्माणका क्रममा आइपर्ने कुनै पनि प्राविधिक वा प्रशासनिक समस्यालाई मन्त्रालयले तत्कालै समाधान गर्ने बताउनुभयो। जगदुल्ला जलविद्युत कम्पनी लिमिटेड मातहतमा कर्णाली प्रदेशको डोल्पा जिल्लामा जगदुल्ला अर्ध जलाशयुक्त जलविद्युत आयोजना 106 मेगावाट र जगदुल्ला ए अर्ध जलाशयुक्त जलविद्युत आयोजना 124.35 मेगावाट निर्माण हुँदैछ। डोल्पामा निर्माण भइरहेका यी दुई आयोजना सम्पन्न भएपछि त्यस क्षेत्रको भौतिक विकास र आर्थिक गतिविधिमा ठूलो ट्याब पुग्ने अपेक्षा सरकारले गरेको छ। सांसदहरूले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको समस्या समाधानका लागि सरकारले स्थायी समाधान खोज्नुपर्नेमा जोड़ दिनुभएको छ। राष्ट्रिय सभा, संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आज बसेको संयुक्त बैठकमा सांसदहरूले होल्डिङ सेन्टरमा देखिएका खानेपानी, शौचालय लगायतका समस्या तत्काल समाधान गर्न माग गर्नुभयो। वैशाख 29 गते दुवै समितिले संयुक्त रूपमा नागार्जुन नगरपालिकामा रहेको इचंगु नारायणको होल्डिङ सेन्टरको अनुगमन गरेको र त्यहाँ राखिएका नागरिकहरूको अवस्था विकराल रहेको भन्दै स्वच्छ पिउने पानी, खाना तथा बासको सहज व्यवस्था गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले प्राकृतिक विपत्तिमा सरकारले आफ्ना नागरिकलाई रक्षा गर्नुपर्नेमा सरकारले नै नागरिकलाई विपत्तिमा पुर्याएको आरोप लगाउनुभयो। सर्वोच्च अदालतको पूर्ण बैठक फुलकोर्टले पूर्व न्यायाधीश हरगोविन्द सिंह प्रधानको योगदानको स्मरण गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना गरेको छ। प्रधान न्यायाधीश सहित न्यायाधीशहरूको आकस्मिक रूपमा आज बसेको पूर्ण बैठकले पूर्व न्यायाधीश प्रधानको निधनप्रति शोक व्यक्त गर्दै दुखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक संतप्त परिवारजनमा समवेदना प्रकट गरेको हो। 95 वर्षको उमेरमा हिजो निधन भएका स्वर्गीय प्रधान विक्रम सम्बत 2032 भदौ 23 गते मध्यमाञ्चल क्षेत्रीय अदालतको अस्थायी न्यायाधीश पदमा नियुक्त भई 2048 भदौ 14 गते सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त हुनुभएको थियो। काठमाडौँको टोखा नगरपालिका 7 स्थित धापासी ग्रीनल्याण्ड अस्पतालका अतिक्रमित घर टहरा हटाइएको छ। सो नगरपालिकाले अतिक्रमित संरचना हटाउन अटेरी गर्नेहरूको डोजर प्रयोग गरी घर टहरा हटाएको हो। यसअघि 15 दिने सूचना जारी गरी अतिक्रमित घर टहरा हटाउन नगरपालिकाले सम्बद्ध सबैलाई अनुरोध गरेको थियो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले आगामी शनिबारदेखि चीनको औपचारिक भ्रमण गर्नुहुने भएको छ। यो भ्रमणलाई क्षेत्रीय कूटनीति र मध्यपूर्वको जारी तनावबीच रणनीतिक छलफलका लागि महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। चीन र पाकिस्तान दुवै देशले हाल मध्यपूर्वमा जारी द्वन्द्वलाई मध्यस्थता मार्फत समाधान गर्ने प्रयासमा सक्रिय भूमिका खेल्दै आएका छन्। अमेरिका र इजरायली आक्रमणबाट उत्पन्न तनावपछि शुरू भएको युद्धविराम सम्झौताले केही समयका लागि शत्रुता रोकिएको भए पनि परिस्थिति अझै स्थिर हुन सकेको छैन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै कूटनीतिक अवसरको समय सीमा सीमित हुँदै गएको चेतावनी दिनुभएको छ। चिनिया विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले बिहिबार पत्रकार सम्मेलनमा जानकारी दिँदै प्रधानमन्त्री शरीफको भ्रमणका क्रममा चीन र पाकिस्तानका शीर्ष नेतृत्वबीच द्विपक्षीय सम्बन्ध तथा साझा सरोकारका विषयमा विचार विमर्श हुने बताउनुभयो। पछिल्ला दुई सातामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले चीन भ्रमण गर्नुभएको छ। प्रजातान्त्रिक गणतन्त्र कंगोमा घातक इवोलाको प्रकोपपछि भारत र अफ्रिकी संघले अर्को हप्ता नयाँ दिल्लीमा हुने तय भएको शिखर सम्मेलन स्थगित गरेका छन्। इवोला संक्रमणको प्रकोपलाई ध्यानमा राख्दै दुवै पक्ष चौथो भारत अफ्रिका शिखर सम्मेलन स्थगित गर्न सहमत भएका भारतीय विदेश मन्त्रालयद्वारा दिइएको जानकारीमा उल्लेख गरिएको छ। इरानले अमेरिकासँगको शान्ति वार्तामा आफ्नो प्राथमिकता सबै मोर्चामा युद्ध अन्त गर्नु रहेको बताएको छ। तेहरानले गम्भीरता र राम्रो विश्वासका साथ वार्ता गरिरहेकोले अमेरिका पनि इमान्दार हुनुपर्ने इरानले जनाएको छ। यसैबीच इरानका विदेश मन्त्री अब्बास अराघचीले पाकिस्तानका आन्तरिक मामिला मन्त्री महसिन नाकवीसँग भेटवार्ता गर्नुभएको छ।
5: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: अर्थविदहरूले अर्थतन्त्र बलियो बनाउन अनुत्पादक खर्च घटाई पूँजीगत खर्च बढ़ाउनु पर्ने सुझाव दिनुभएको छ। बिहिबार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा अर्थविदहरूले अनुत्पादक परियोजनाहरू खारेज गरी अनावश्यक खर्च कटौती गर्नुपर्ने र बजेट विनियोजन गर्दा कार्य सम्पादनमा आधारित प्रणाली अप्नाउनु पर्ने बताउनुभयो। आगामी आर्थिक वर्षको बजेटमा समावेश गरिनुपर्ने नीतिगत सुधार सम्बन्धमा भएको छलफलमा अर्थविदहरूले मूल्य अभिवृद्धि कर भ्याट प्रणालीलाई प्रभावकारी बनाउन संरचनागत सुधार गर्नुपर्ने र बिचौलिया प्रवृत्ति तथा कालोबजारी नियन्त्रण गर्न कर प्रणालीलाई पारदर्शी बनाउनुपर्ने सुझाव पनि दिनुभयो। यस्तै अर्थविदहरूले सेवा क्षेत्र र उत्पादनमूलक उद्योग दुवै क्षेत्रको सँगसँगै प्रवर्धन गर्नुपर्ने, अर्थतन्त्रलाई अझै सुदृढ बनाउन नव प्रवर्तन मैत्री नीतिको आवश्यकता रहेकोमा जोड़ दिनुभयो। अर्थ समितिको बैठकमा अर्थ मन्त्रालयका सचिव डाक्टर घनश्याम उपाध्यायले विज्ञहरूको सुझावलाई समेटी संरचनात्मक र नीतिगत सुधारसँगै बजेट प्रणालीको प्रभावकारिता बढ़ाउन मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो। अर्थ सचिव उपाध्यायले आगामी आर्थिक वर्षका लागि निजी लगानी आकर्षित गर्ने खालको बजेट ल्याइने पनि त्यस अवसरमा जानकारी गराउनुभयो। चालू आर्थिक वर्षको गएको 10 महिनामा 5,73,000 भन्दा बढ़ी पर्यटकले मुस्ताङको भ्रमण गरेका छन्। गएको 10 महिनामा 4,20,086 आन्तरिक र 1,53,891 बाह्य पर्यटक मुस्ताङ भित्रिएका जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिनुभयो। सबैभन्दा बढ़ी वैशाख महिनामा 1,05,503 आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भ्रमण गरेका छन्। यस्तै सबैभन्दा कम साउनमा 19,791 पर्यटकले मुस्ताङ भ्रमण गरेको देखिएको छ। मुस्ताङ भ्रमणमा आएका बाह्य पर्यटकमा 80% भारतीय पर्यटकको हिस्सा रहेको प्रहरीले जनाएको छ। जैविक विविधता, प्राचीन कला संस्कृति, हिमाली सौन्दर्यता र स्थानीय विशेष प्रकारका मौलिकताका कारण मुस्ताङ पर्यटकका लागि आकर्षणको केन्द्र बनेको टुकुसेका समाजसेवी निर्झरमान शेरसनले बताउनुभयो।
1: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो सुरेन्द्र मणि त्रिपाठी। अब खेलकुद समाचार।
7: आईसीसी क्रिकेट विश्वकप लीग टू अन्तर्गत नेपालले घरेलु श्रृंखलाको अन्तिम खेल शुक्रबार खेल्दैछ। नेपाल अमेरिका र स्कल्याण्ड बीचको यस श्रृंखलामा खेलका तीन मध्ये नेपालले दुई खेल जितिसकेको छ। पहिलो खेलमा स्कल्याण्डसँग जितको नजिक पुगेर पराजित भएको नेपालले त्यसपछि अमेरिकालाई अनि स्कल्याण्डलाई पराजित गरेर अंक तालिकामा लामो समयपछि पाँचौं स्थानमा आएको छ। नेपालले अब श्रृंखलाको अन्तिम खेलमा अमेरिकालाई जितेमा 28 खेलमा 24 अंक हुनेछ, जसले नेपालको शीर्ष चार सम्भावना बलियो बनाउनेछ। नेपालभन्दा माथि अब नेदरल्याण्ड 24 खेलमा 28 अंकका साथ चौथो स्थानमा छ भने तेस्रोमा ओमनको 28 खेलमा 31 अंक रहेको छ। शीर्ष दुईमा रहेका अमेरिका र स्कल्याण्डको समान 38 अंक रहेको छ। नेपालले अब यसपछिका श्रृंखलामा नेदरल्याण्ड र ओमनसँग पनि खेल्न बाँकी रहेकाले नेपालको शीर्ष चार भित्र पर्ने सम्भावना अझै पनि राम्रै देखिन्छ। त्यसका लागि जित भने आवश्यक हुनेछ। अब हुने अन्तिम खेलमा नेपाल घरेलु श्रृंखलाको छैठौं जित निकाल्न चाहनेछ। ओमन र युएसँगको श्रृंखलामा पनि तीन खेल जितेको नेपालले जारी अमेरिका र स्कल्याण्डसँगको श्रृंखलामा पनि तेस्रो जित निकाल्ने लक्ष्य राखेको छ। अमेरिकाले जारी श्रृंखलामा लगातार दुई हारपछि पहिलो जित निकालेको छ। नेपाल र अमेरिका हालसम्म ओडीआई फर्म्याटमा 12 पटक आम्ने सामने भएका छन्। नेपालले 5 खेल जित्दा 6 खेलमा पराजित भएको छ, एक खेल टाईमा भएको छ। किर्तिपुरमा हालसम्म भएका तीनैवटा खेल नेपालले जितेको छ। गोवा राज्यमा यही मे 25 देखि जून 5 सम्म हुने साफ महिला च्याम्पियनशीपमा सहभागिता जनाउने नेपाली टोलीको विदाई गरिएको छ। बिहिबार युवा तथा खेलकुद मन्त्रालयमा एक कार्यक्रमका बीच टोलीलाई विदाई गरिएको हो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले साफ महिला च्याम्पियनशीपमा सहभागिता जनाउने नेपाली टोलीलाई विदाई गर्नुभयो। नेपाली टोली शुक्रबार गोवा प्रस्थान गर्दैछ।
1: खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 29 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस, वर्षा 1.2 मिलीमिटर। काठमाडौँको अधिकतम 28.8 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस, वर्षा 4.8 मिलीमिटर। पोखराको अधिकतम 31.7 डिग्री सेल्सियस, न्यूनतम 23 डिग्री सेल्सियस, वर्षा 59 मिलीमिटर। वीरेन्द्रनगरको अधिकतम 38.2 डिग्री सेल्सियस, न्यूनतम 22.8 डिग्री सेल्सियस र दिपायलको अधिकतम 41.4 डिग्री सेल्सियस, न्यूनतम 21.7 डिग्री सेल्सियस। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभाद्वारा वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 बहुमतले पारित। संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमको माग गर्दै प्रतिनिधि सभा बैठकमा प्रतिपक्षी दलहरूको अवरोध। आर्थिक सुधार र निजी क्षेत्रको मनोबल वृद्धि गर्ने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउन पूर्व अर्थ मन्त्रीहरूको सुझाव। पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले आगामी शनिबारदेखि चीनको औपचारिक भ्रमण गर्नुहुने र आईसीसी विश्वकप लीग दुई अन्तर्गत नेपालले घरेलु श्रृंखलाको अन्तिम खेलमा भोलि अमेरिकासँग प्रतिस्पर्धा गर्दै। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
0: सीधा कुरा, प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz।
8: खै जन्म दर्ता दिनुहोस् त।
9: जन्म दर्ता गरेको छैन नि म्याडम।
8: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
9: हो र, मलाई त थाहा नै थिएन म्याडम।
8: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
9: पहिला कसैले भनेन
10: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिन भित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
11: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
10: विवाहको सूचना पति र पत्नी दुवै जनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
11: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
12: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
13: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
14: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44 28 242 44 28 242।
15: कम ऑन, यु विल सर्टेनली बी बेनिफिटेड।
16: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप,

0: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज
1: जटिल र अस्थिर रहेको छ। विश्वका विभिन्न स्थानमा भइरहेको युद्ध र शक्ति राष्ट्रहरूबीचको खिचातानीको असर नेपालमा पनि प्रत्यक्ष पर्छ। यस्तो अवस्थामा सरकारले कुनै पनि निर्णय लिँदा छिमेकी राष्ट्रसँगको सम्बन्ध र क्षेत्रीय सन्तुलनलाई ध्यान दिनुपर्ने देखिन्छ।
2: विपक्षी दलहरू रुस्टम घेराउका बीच प्रतिनिधि सभाबाट तीन विधेयक बहुमतले स्वीकृत भएको छ। सभामुख डोलप्रसाद अर्यालले विपक्षीको अवरोधपछि तीन विधेयक अगाडि बढ़ाउनु भएको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा उठेका प्रश्नको जवाब दिनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी कांग्रेस सहित विपक्षी दलले संसदमा अवरोध गरेका थिए। अवरोधका बीच सदनमा प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083, मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 बहुमतले स्वीकृत भएको छ।
3: अब म प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णायक प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने सदस्यहरूले हुन्छ भन्नुहोस्, यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्दछु।
2: प्रधानमन्त्री तथा गृहमन्त्री विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। विपक्षीको अवरोधका बीच सभामुखले संसद अघि बढ़ाएपछि विपक्षी दलका नेताले त्यसको विरोध गरेका छन्। बैठकको शुरूमै श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले सदनमा उठेका प्रश्नको जवाब नदिनु भन्नु प्रधानमन्त्रीले संसदीय मर्यादा पालना नगरेको बताउनुभयो। उहाँले संसद नियमावलीमा भएको व्यवस्था नै मान्दिन भन्न नमिल्ने भन्दै सदनको ध्यानाकर्षण गराएको छ।
4: जनताप्रति सरकार जवाफदेही हुनै पर्छ, भन्नै पर्छ, किनभने जनताकै तपाईँको छैन के अरे भोट लिएर हामी यहाँ आएका छौं। जनताको प्रश्न राख्ने सदन हो यो, जनताको प्रश्नहरू सोधिने सदन हो। त्यो सदनमा सरकार नआउनु, सरकारको प्रतिनिधि नआउनु, यसले के जनाउँछ सभामुख महोदय? त्यसो भएको कारणले गर्दाखेरि यहाँले कड़ा तरिकाले रूलिङ गरेर सरकारको पक्षका मानिसहरूलाई पनि लिएर मन्त्रीजीहरूलाई पनि लिएर चाहिँ यहाँनिर प्रश्नोत्तर गर्ने 5-6 प्रश्न हामी सोध्न चाहन्छौ। ती प्रश्नहरूको उत्तर जनतालाई चाहिँ दिनुपर्ने बाध्यता उहाँहरूको कर्तव्य हो त्यो।
2: आज बसेको प्रतिनिधि सभाको बैठकमा बाँदर आतंकको विषयलाई लिएर रोचक बहस बनेको छ। बाँदर आतंकले किसानलाई हैरानी दिएको भन्दै केही सांसदले सरकारले समाधानको बाटो खोज्नुपर्ने धारणा राखेका छन्। स्वतन्त्र सांसद महावीर पुनले बाँदर धपाउने प्रभावकारी प्रविधि संसारमै विकास नभएको उल्लेख गर्दै अनुसन्धानका लागि बजेट छुट्याउनु पर्ने बताउनुभयो। तर बाँदर समस्याबारे बोल्दा केही सांसद हाँसेपछि राप्रपाकी सांसद खुशबु ओलीले नियममा आपत्ति जनाउनुभयो। उहाँले बाँदर आतंकका कारण किसान घरबार छोड्न बाध्य भएको अवस्था रहेको बताउँदै संसद गम्भीर बन्नुपर्ने धारणा राख्नुभयो। अर्को बैठक मंगलबार अर्थात जेठ 12 गते 11 बजे बस्ने गरी प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। पूर्व अर्थमन्त्रीले आगामी आर्थिक वर्षको बजेटको आकार 20.5 खर्ब हाराहारी हुनुपर्ने बताएका छन्। आज अर्थमन्त्री डाक्टर सोरिम बाग्लेले आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि 8 जना पूर्व अर्थमन्त्रीहरूसँग गर्नुभएको छलफलमा उहाँहरूले खुद्रे आयोजनामा पूर्व तयारी बिना बजेट नराख्न सुझाव दिएका छन्। यस्तै निजी क्षेत्रलाई विद्युत व्यापारमा खुला गर्न, राजस्व वृद्धिमा सीमितता राख्न र राष्ट्रिय गौरवका आयोजनामा मनपरी रोक्न सुझाव दिएका छन् भने आर्थिक सुधार कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्न समेत सुझाव दिएको छ। बैठकमा पूर्व अर्थमन्त्री जनार्दन शर्मा, वर्षमानपुन युवराज खतिवड़ा, डाक्टर शंकर कोइराला, सुरेन्द्र पाण्डे, डाक्टर प्रकाश चन्द्र लोहनी, रामेश्वर रिजाल र डाक्टर प्रकाश शरण महतको सहभागिता रहेको थियो। बैठकमा भएका छलफलबारे सीआईएनसँग कुरा गर्दै पूर्व अर्थमन्त्री पाण्डेले भन्नुभयो,
5: साना भिना मसिना आयोजनालाई कार्यक्रममा समावेश गर्नेतिर नजानुहोस्, त्यसले उपलब्धि दिँदैन आदि कुराहरू चाहिँ हामीले सल्लाह दियौं। मैले पनि अरू केही साथीहरूले पनि त्यस खालको सल्लाह दियौं। तपाईँहरू एउटा चान्सेस छ कि तपाईँको सरकार सांसदहरूको त्यति ठुलो दबाव त हुँदैन। अहिले तपाईँहरूले अब यो हुन्छ नि कतिपय बेलामा तोड्न नसकेका पञ्चायतको सीमालाई घटाउँ भन्दा भन्दै पनि तोड्न नसकेका पक्षहरूलाई तोडेर जान सक्ने तपाईँहरूसँग राम्रो चान्स छ यसपालि, त्यसलाई राम्ररी प्रयोग गर्नुहोस्। व्यवसायीहरू आतंकित हुनेर क्यान्सल फ्लाइट भयो भनेदेखि त्यसले हाम्रो इकोनोमीलाई धक्का दिन्छ। यसतर्फ ध्यान दिएर बजेट बनाउँदाखेरिमा अहिलेको भन्न पुँजीगत खर्च नभएको परिस्थितिमा र इन्भेस्टमेन्ट फ्रेन्डली वातावरण तपाईँहरूले सिर्जना गर्ने गरी गर्नुहोस् भन्ने हामीले जनरल सुझाव दियौं।
2: कोशी प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सुशासन, कृषि, पर्यटन, पूर्वाधार, विकास र रोजगारी सृजनालाई मुख्य प्राथमिकतामा राखेको छ। प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै संघीयता सुदृढीकरणका लागि अन्तर प्रदेश समन्वय र सहकार्य बढ़ाइने बताउनु भएको छ। सरकारले बढ़दो बसाइसराईलाई चुनौतीका रूपमा लिँदै हिमाली तथा पहाड़ी क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी र रोजगारका अवसर विस्तार गर्ने नीति लिएको छ। नीति कार्यक्रममा कोशी प्रदेश भ्रमण वर्ष सञ्चालन, विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउने पहल समेटिएको छ। कृषि क्षेत्रमा चिया, अलैची, कफी, दूधजन्य पदार्थ र जड़ीबुटी उत्पादन तथा निर्यात प्रवर्धन गरिने उहाँले बताउनुभयो।
6: स्रोतको दिगो व्यवस्थापन सुनिश्चित गर्न नीतिगत तथा संस्थागत सुधार गर्ने, भौगोलिक सन्तुलन, जनसंख्याको वितरण, लैंगिक समानता, गरीबी न्यूनीकरण, वातावरण संरक्षण तथा दिगो विकासका लक्ष्यलाई मध्यनजर गर्दै स्रोतको सन्तुलित र परिणाममुखी परिचालन मार्फत बढ्दो बसाइसराईलाई न्यूनीकरण तथा दिगो बसोबास सुनिश्चित गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने।
2: लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 बजेट उत्पादन वृद्धि, रोजगारी सृजना, पूर्वाधार विकास, सुशासन र सामाजिक न्यायमा केन्द्रित हुने जनाएको छ। आर्थिक मामिला मन्त्री धनेन्द्र कार्कीले प्रदेश सभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा प्रस्तुत गर्दै सीमित स्रोत बीच यथार्थपरक र परिणाममुखी बजेट ल्याइने बताउनुभयो। वहाँले चालू खर्च नियन्त्रण गर्दै पूँजीगत खर्चको प्रभावकारिता बढ़ाइने, वित्तीय अनुशासन कायम गरिने र आयोजना छनौटलाई रणनीति महत्वको आधारमा अघि बढ़ाइने उल्लेख गर्नुभयो।
7: प्रदेशको सीमित आन्तरिक स्रोत, राजस्व प्राप्तिको वर्तमान अवस्था, वित्तीय तथा वित्तीय दायित्वलाई मध्यनजर गर्दै बजेटलाई यथार्थपरक सन्तुलन र
2: आर्थिक मामिला मन्त्री धनेन्द्र कार्कीले प्रदेश सभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा प्रस्तुत गर्दै सीमित स्रोत बीच यथार्थपरक र परिणाममुखी बजेट ल्याइने बताउनुभयो। वहाँले चालू खर्च

0: कार्यता अभिवृद्धि गरिनेछ। सार्वजनिक खर्चमा मितव्ययिता, वित्तीय अनुशासन, पारदर्शिता तथा उत्तरदायित्व काम गरिनेछ। लुम्बिनी प्रदेश सरकारको दोस्रो आवधिक योजनाले निर्धारण गरेका सोच, लक्ष्य, रणनीति र प्राथमिकताहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने गरी आगामी आर्थिक वर्षको बजेट तर्जुमा गरिनेछ।
1: अध्यागमन विभागले भिजिट भिसाको नाममा हुने विकृति, अनियमितता तथा मानव तस्करीसँग जोड़िएका गतिविधि नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेको दावी गरेको छ। आज डिजिटल टाइम कार्ड शुभारम्भ कार्यक्रममा विभागका महानिर्देशक रामचन्द्र तिवारीले पछिल्ला 8-10 महिनादेखि विभागलाई पुनसंरचना मिशनका रूपमा अघि बढ़ाएको बताउनुभयो। वहाँले भिजिट भिसाको दुरूपयोग, विभेदपूर्ण व्यवहार तथा अध्यागमन प्रक्रियामा हुने कमजोरी अन्त्य गर्न विभाग सक्रिय रहेको बताउनुभयो।
2: हाम्रा सेवाग्राहीहरूले चाहिँ आफूले एप्लाई गरेको जुनसुकै सेवा विभागमा एप्लाई गरेको, आफूले एप्लाई गरेको आफ्नो काम कहाँ पुगेको छ, त्यो कामको स्टाटस के छ भन्ने कुरा जहाँसुकै बसेर कसैले यहाँ आएर एप्लिकेशन गर्यो, अब चिया खाना सिंह दरबारमा गयो भने मेरो एप्लिकेशन चाहिँ त्यतैतिर घुम्दैछ भने पनि आफ्नो मोबाइलबाट मेरो काम सकियो कि एप्लिकेशन कति बेर लाग्दैछ कहाँ पुग्यो भनेर हेरेर सकियो भनेपछि आउन पनि सक्ने भयो। त्यसले मानिसहरूको अरू अतिरिक्त समयको पनि बचाव हुने भयो भने हामीले पनि म्यानेजरियल पर्सपेक्टिभबाट कुन कर्मचारीले कति सेवा दियो, कसरी रोक्यो भन्ने कुरा सबै अडिट गर्न पनि सकिने भयो। तोकिएको टाइममा हुने एस्युरेन्स टाइप भनेका छौं र यो ट्रेकिङ परमिट लगायतका कुराहरू हामीले पूर्णतया अनलाइन गरेका छौं।
1: साझा खबरमा अब विदेशका खबर। पश्चिम एशियाको संवेदनशील समुद्री मार्ग स्ट्रेट अफ हर्मुज हुँदै कच्चा तेल ढुवानी फेरि शुरू भएको छ। दुई महिनाभन्दा बढ़ी समय खाड़ी क्षेत्रमा रोकिएका तीन ठूला सुपर ट्याङ्कर हर्मुज पार गर्दै बाहिरिएका छन्। ती जहाजमा करिब 60 लाख ब्यारेल कच्चा तेल रहेको अन्तर्राष्ट्रिय ढुवानी तथ्याङ्कले जनाएको छ। अब खेल खबर। मंगोलियाको उलान बतारमा भइएको प्रतियोगितामा प्रेम लिम्बू र आयेसा साकेले 40 वर्ष मुनि मिक्स पुम्सेमा रजत जित्नु भएको छ। तेक्वान्डो खेलाड़ी दय प्रेम र आयसाले नवौं एसियाली पुम्से तेक्वान्डो च्याम्पियनशीपमा रजत पदक जित्न सफल हुनुभएको हो। प्रतियोगितामा प्रेम र आयसाले 40 वर्ष मुनि मिक्स पुम्सेमा रजत जित्नु भएको हो।
3: लामो समयदेखि प्रतीक्षामा रहेको कमला ढल्केवर पथलैया सड़क विस्तार शुरू।
4: यतापट्टि महोत्तरी र सरलाईमा 6 वटा पुलहरू यो आर्थिक वर्षभित्र सम्पन्न गर्नै पर्ने अवस्था छ, किनभने डाइभर्सन बिना त्यो ठाउँहरूमा गाह्रो छ।
3: सड़क विस्तारसँगै आशा र चुनौती सँगसँगै रिपोर्टसँगै संसदमा दलका प्रमुख सचेतकको भूमिका, हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
6: रामे यो के जलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
7: यसरी जलायो भने छिट्टै सफा हुन्छ के भाउजू?
8: रामे दाईको कुरा त ठिकै हो, तर भारी अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
6: छ्वाली, पराल र मकैको ढोटबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
9: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
7: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
9: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
7: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
8: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाईं सामुदायिक सूचना नेटवर्क सी

0: एनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। सगरमाथाको शिखरमा एकै दिन 270 जना आरोहीले सफल आरोहण गरेका छन्। पर्वतारोहण संचालक संघका अनुसार यो सिजनमा एकै दिन 270 भन्दा बढ़ीले सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा सफलतापूर्वक पाइला टेकेका हुन्। पर्वतीय पर्यटनको इतिहासमा एकै दिन ठूलो र ऐतिहासिक आरोहण भएको संघले जनाएको छ। यस वर्षको वसन्तकालीन आरोहणका लागि सगरमाथामा 500 भन्दा धेरै आरोहीले अनुमति लिएका छन्। लामो समयदेखि प्रतीक्षामा रहेको पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गतको कमला ढल्केभर पथलैया सड़क पूर्वी खण्ड अहिले स्तर उन्नति हुँदैछ। सड़क विस्तारको काम शुरू भएसँगै यस क्षेत्रमा विकासको नयाँ आशा पलाएको छ, तर यात्रुहरूले भने अस्वस्थता महसुस गरिरहेका छन्।
1: पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गतको कमला ढल्केवर पतलया सड़क पूर्वी खण्ड अन्तर्गत कमलादेखि बागमतीसम्म 74.75 किलोमिटर सड़क विस्तार भइरहेको छ। हालसम्म करिब 30% काम सकिएको आयोजना प्रमुख राजेश कुमार दास बताउनुहुन्छ।
2: यतापट्टि 73 र सर्लाहीमा 6 पुलहरू यो आर्थिक वर्षभित्र सम्पन्न गर्नै पर्ने अवस्था छ, किनभने डाइभर्सन बिना त्यो ठाउँहरू गाह्रो छ। पुल कलभर्ट दुटै कलभर्ट त सम्पन्न हुन्छ हाम्रो। यसपालि जम्मा असारसम्म 29 पुलको जगको काम सम्पन्न हुन्छ।
1: अहिलेको दुई लेन सड़कलाई एसएलएली मापदण्ड अनुसार 4 लेन अर्थात 18 मिटर चौड़ाईमा विस्तार गर्ने सरकारको योजना छ। सड़कको बीचमा 4 मिटरको मेडियन राखेर व्यवस्थित बनाइनेछ। यो आयोजना विश्व ब्याङ्कको करिब 18 अर्ब 60 करोड़ रूपियाँ सहयोगमा निर्माण भइरहेको हो। कमला बडरी खण्ड भारतीय कम्पनी, बडरी फुलजोर र फुलजोर बागमती खण्ड चिनिया र नेपाली कम्पनीको संयुक्त टोलीले निर्माण गरिरहेका छन्। निर्माण कम्पनीका प्रतिनिधि विश्वमित्र रिजालका अनुसार मूल्यवृद्धिले केही चुनौती भए पनि वर्षायाम अघि काम तीव्र गतिमा अघि बढ़ाइएको छ।
2: यदि आकाशमा महँगै भए पनि हामीले कलवर्टद्वारा कलवर्टहरूमा चाहिँ जुन डाइभर्सन सञ्चालन भएका कलवर्टहरू पुलहरूमा चाहिँ अहिले पनि हामी काम लगेका छौँ। र यो जेठ
1: विभिन्न स्थानहरूमा कलवर्ट निर्माण भइरहेको छ भने सवारी सञ्चालनका लागि अस्थायी डाइभर्सन बनाइएको छ, तर यही डाइभर्सन अहिले यात्रुका लागि समस्याको कारण बनेको छ। ठाउँ ठाउँमा जाम लाग्ने धुलो र हिलोले सवारी चलाउन गाह्रो हुने समस्या देखिएको छ। स्थानीय माधव प्रसाद खरेल:
3: पश्चिम राजमार्ग बन्दाखेरि उहाँ धुलो त भइराखेकै छ, अब यो निकट भविष्यमै वर्षायाम सुरु भइराखेको छ। यो टाइममा चाहिँ बनिराखेका कामहरू, कन्स्ट्रक्सनका कामहरू, डाइभर्सनका कामहरूमा छिटो छिटो काम नभएमा चाहिँ लामो जाम लागेर अब जनताले दुःख पाउने भएको हुनाले यो काम छिटो सम्पन्न गर्नको लागि अब सम्बन्धित निकायमा ध्यान जाओस्।
1: कमला र बागमती नदीमा बन्ने अत्याधुनिक सिग्नेचर पुलको काम भने अझै शुरू भएको छैन। पुल निर्माणको प्रक्रिया अन्तिम चरणमा रहेको र छिट्टै काम शुरू गर्ने तयारी भइरहेको आयोजना प्रमुख राजेश कुमार दास बताउनुहुन्छ।
2: बागमतीको पुल बाहेक जुन 75 किलोमिटरको सड़क र सो अन्तर्गत पर्ने पुल र कलभर्टहरू जुन छन् त्यो निर्माण काम भइरहेका छन्। यसमा मूलत यो 4 लेनको डेडिकेटेड 4 लेन सड़क भन्छ बनाउनु पर्ने। डेडिकेटेड भन्ने बित्तिकै के हुन्छ, निर्वाध रूपमा गाड़ी सञ्चालन हुने, यसमा चाहिँ बाधा अवरोध कम हुने हो। त्यस कारणले बाधा अवरोध कम गर्नलाई शहरी क्षेत्रमा तपाईँको सर्भिस लेन पनि छ, त्यहाँ 6 लेनको निर्माण हुन्छ।
1: आयोजनाको अनुसार बजार क्षेत्रमा सड़क अझ फराकिलो बनाइनेछ। वीरेन्द्र बजार, लालबन्दी, हरिओन लगायतका स्थानमा 6 लेन सड़क, फ्लाइओभर र अण्डरग्राउण्ड निर्माण गरिनेछ। यो सड़क स्तरोन्नति परियोजना पूरा भएपछि यातायात सहज, सुरक्षित र छिटो हुने अपेक्षा गरिएको छ। प्रकाश मैनाली, सीआईएन, सामुदायिक रेडियो एकता, लालबन्दी, सर्लाही।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। संसदमा प्रमुख सचेतकको भूमिका:
4: अलिकति जिम्मेवारी बढ़ी चाहिँ के हुँदो रहेछ भने त्यहाँ संसदमा गइरहँदाखेरि चाहिँ हामीले कसरी चाहिँ अगाडि बढ़ाउने, सबै नयाँ संसदहरू हुनुहुन्छ, अब अलिकति स्टडी पनि गर्न पर्यो।
0: औपचारिक भन्दा बढ़ी राजनैतिक विश्वासमा आधारित जिम्मेवारी संवाद श्रृंखला हेलो सांसद बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी रॉ फास्ट स्पीड सबे अस्त्र को शक्ति बोकी को 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद
7: नमस्कार संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ म लील प्रकाश चन्द आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग संवादका लागि नेपाली कांग्रेसका प्रमुख सचेतक तथा दैलेख क्षेत्र नम्बर 1 बाट निर्वाचित सांसद वासना थापा हुनुहुन्छ यहाँलाई हार्दिक स्वागत छ
8: धन्यवाद
7: व्यस्तता अलि बढी जस्तो देखिन्छ किनकि तपाईसँग हामीले भेट्न नै अलि पहिलेदेखि खोजिराखेका थियौं अहिले अलि कम भयो कि कसरी छ त्यहीबाट
8: हजुर कम त भएको छैन अझ अधिवेशन चलिरहेको छ
7: संसदमै केन्द्रित हुनु परिरहेको छ कि अथवा पार्टी अथवा समिति
8: अहिले त म संसद
7: के छ त्यहाँ त्यस्तो तयारी गर्नुपर्ने बढी व्यस्त भइरहेको
8: अब यो विकास अधिवेशन शुरू भइरहेछ हामीले अब यो भनेको एक वर्षसम्म देशको र जनताको भविष्य जोडिएको ठाउँ छ त्यसैले त्यसैमा हामी अहिले व्यस्त छौं
7: अनि पार्टीले संसदमा लिएको लाइनको विषयमा त्यो बारेमा निरन्तर सांसदसँग पनि अथवा पार्टीको नेताहरूसँग पनि त्यो संवाद गरिराख्नुपर्ने त्यसमा तपाईँ प्रमुख सचेतक पनि हुनुभयो झन व्यस्तता त्यसले पनि बढाएको होला
8: हजुर केही पार्टीहरूसँग पनि लिनु पर्यो केही आफ्नै त्यहाँ भएको सांसदहरूसँग उहाँहरूको पनि लिनु पर्यो सबैजना बसेर कसरी जाने भन्ने योजना बनाउनु पर्छ
7: प्रमुख सचेतक भएपछि खास के गर्नु पर्दो रहेछ जिम्मेवारी सांसद बाहेक
8: जिम्मेवारी त सबै सांसदलाई बराबरी नै हुन्छ प्रमुख सचेतक मात्रले होइन तर पनि अलिकति जिम्मेवारी बढी चाहिँ के हुँदो रहेछ भने त्यहाँ संसदमा गइराख्दाखेरि चाहिँ हामीले कसरी चाहिँ अगाडि बढाउने सबै नयाँ सांसदहरू हुनुहुन्छ अब अलिकति स्टडी पनि गर्न पर्यो त्यहाँ कति अहिले देखिया छ जो पनि जुरुक्क उठ्ने नियमावलीमा नटेकेर जे मनलाई त्यही बोल्ने त्यस्तोहरू चाहिँ भइरहेछ तर हाम्रो पार्टीमा चाहिँ नियमसम्म नियमावलीमा टेकेर संविधानमा टेकेर अगाडि बढ्ने रूल एण्ड रेगुलेशनमा चाहिँ राख्नको लागि चाहिँ प्रमुख सचेतकको चाहिँ ठूलो भूमिका हुँदो रहेछ
7: तपाईँले अघि कुरा उठाउनुभयो पछिल्लो समयमा संसदभित्रका गतिविधिहरू संसदभित्रै प्ले कार्ड लगेर देखाउने त्यस्तो खालको अलि नयाँ ढंगबाट यसलाई चाहिँ तपाईँहरूको बुझाइ कस्तो हो यो अस्वाभाविक स्वाभाविक यसलाई कसरी लिइराख्नु भएको
8: छ अब यस्तो छ नियमसम्म चाहिँ छैन तर पनि सबै चिज त्यहाँ हजुरको नियमसम्म चाहिँ गइरहेको पनि छैन त्यो भइसकेपछि एकपल्ट उहाँहरूले के भन्न खोज्नु भएको हो के गर्न खोज्नु भएको हो भनेर उहाँहरूलाई संसदमा बोल्न दिन चाहिँ पर्ने थियो
7: तर सभामुले त समय त
8: दिइराख्नु भएको छैन तर भन्छन् हजुरको त्यही दिन राख्नु नभएको दिन पर्ने चाहिँ हो कुरा राख्न पाउने ठाउँ हो नि त त्यो राख्न दिन पर्ने चाहिँ हो त्यहाँ नदिइरहनु भएको छ त्यसमा चाहिँ हाम्रो पनि अब्जेक्सन छ
7: हालसालैको कांग्रेसको बैठकले संसदमा रहेका प्रतिपक्षी दलसँग संवादको लागि अर्जुन चिङ्केसीलाई त्यो एउटा जिम्मेवारी दिएर समन्वय गर्ने भन्ने पनि थियो त्यो खालको संवाद चाहिँ के को लागि कहाँसम्म पुगिरहेको छ अहिले
8: त्यो अहिलेसम्म चाहिँ त्यस्तो केही पनि भएको छैन आवश्यक परेको खण्डमा भनेर एउटा हामीले टिम त बनाइराख्नुपर्छ होइन गभर्मेन्टले गरेको सबै चिज राम्रो हुन्छ भन्ने चाहिँ छैन अब हिजो अस्तिकै देखिसक्नुभयो हजुरले त्यहाँ होइन अब संविधानभन्दा ठूलो नियमावलीमा टेकेर कति डिसिजनहरू भइरहेछन् हिजोको अभ्यासहरू देख्नुभयो हिजोको आजसम्मको इतिहासमै नभएको एउटा दृश्य दोहोरियो हाम्रो संसदमा प्रधानमन्त्रीज्यूको जुन त्यो त हजुरहरू पनि अनभिज्ञ हुनुहुन्न अब यस्ता कुराहरूको अवेरनेस गर्नको लागि चाहिँ सबै बसेर छलफल गर्नको लागि बनाइएको समिति हो यो
7: विपक्षी दलसँगको संवाद चाहिँ कस्तो भइरहेछ त संसदमा तपाईँहरूको एउटै एउटै एउटा अडान अथवा एउटै राम्रै भइरहेको छ कि अथवा
8: एउटै भन्नाले एउटै छैन आफ्नो आफ्नो हिसाबले गरेका छौँ हामीले त्यस्तो हुँदैन हामीले कसैको एउटा पक्षमा होला कोही पार्टीको कसैको अर्को भ्युज होला सबैको भ्युज एउटै मिल्दैन केही भ्युज मिल्छ होला कुनै काम गर्दाखेरि केही भ्युज मिल्छ केही त सरकारसँग पनि मिलेछ हामीले त्यसलाई प्रोत्साहन गरेरै अब हिजोको दिनमा उहाँहरूले नीति नियमहरू लिएर राख्दाखेरि जुन किसिमको अहिले अब डिजिटललाई अगाडि बढाउने भन्नुभएको छ त्यसमा त हामीले पनि पूर्ण समर्थन गरेका छौँ किनभने हजुरलाई थाहा छ गगन थापाले पहिला नै कितिपुरको डाँडामा बसेर
7: आइटी
8: कमाउँछ भन्ने कुरा त अहिले सत्य साबित भयो नि उहाँहरूले राख्नु सत्य साबित भएको पनि छ हुँदै पनि छ अरू
4: पनि अनि यस्ता कुराहरूलाई हामीले समर्थन गर्दै गएका छौँ. जहाँनिर हामीलाई अब्जेक्सन लाग्छ त्यहाँनिर हामीले चाहिँ अब्जेक्सन गर्दै पनि गएका छौँ.
7: नेपाली काँग्रेस एक्लै र अरू प्रतिवेशी दलसँग पनि त्यसबारेमा चाहिँ तपाईँहरूको सम्वाद हुन्छ. अनि अहिले संसदमा अघि तपाईँले जसरी सांसद र केही राजनीतिक दलको उपस्थितिको विषयलाई लिएर कुरा गर्नुभयो, त्यो बाहेक अरू के विषय चाहिँ राम्रो भयो, के अझै सुधार्नुपर्छ जस्तो देखिराख्नु भएको छ अहिले?
4: राम्रो कुराहरू त हजुरले टेन्टेटिभ हिजो अस्ति सदनमा उठेका कुराहरू पनि मैले अस्ति पनि त्यो भनिसकेको छु. हजुरको हाम्रो पार्टीको धारणा मात्रै नभएर व्यक्तिगत धारणा र एउटा सांसदले र एउटा देशको जनप्रतिनिधिले गर्नपर्ने सुधार र सरकारले हेर्नपर्ने कुरालाई चाहिँ मैले त्यहाँ प्रष्ट पारि पनि सकेको छु. अब उहाँहरूले गर्नुभएको सबै कुराहरू समग्रमा हाम्रो प्रतिज्ञापत्रसँग मिल्ने कुराहरू नै आएछ. त्यसले गर्दाखेरि मैले त्यहाँ धेरै कुराहरू उठाएन अस्ति
7: हजुर
4: सरकारले गरेको, किनभने हाम्रो प्रतिज्ञापत्रमा मिल्ने कामहरू छ. सायद अर्थमन्त्री हिजोको दिनमा कंग्रेससँग अलिकति आबद्ध हुनुभएको भएर होला भ्युअर्स मिलेको छ होइन, त्यो एउटा पाटो छुट्टै छ. खुसी पनि लागेको छ, राम्रो पनि गर्दै सरकारले शुभकामना पनि दिन चाहन्छु. र केही चिजहरूमा प्रष्ट नभएको जस्तो चिजहरू छ जस्तै निजी क्षेत्रहरूको कुराहरू उठाइरहेछ, त्यो निजी क्षेत्रको कुरा प्रष्ट भएको छैन. सहकारीको कुराहरू छ त्यहाँ, त्यो पनि प्रष्ट रूपमा छैन. महिलाहरूको आवाजहरू जस्तो जति आउन पर्ने हो महिलाहरूको सवालमा त्यो कुराहरू त्यहाँ प्रष्ट रूपमा आइरहेको छैन. त्यस्ता कुराहरू चाहिँ मैले त्यहाँ अस्ति पनि सदनबाट पनि भनिरहेको छु र म यही हजुरको मञ्चबाट पनि भइरहेको छु. यसलाई चाहिँ सरकारको विशेष ध्यान जाओस् भन्न चाहन्छु.
7: सभामुखसँग पनि तपाईँहरूको संवाद छलफल निरन्तर हुन्छ कि त्यहीं जाँदा भेटिने मात्रै हो?
4: हाम्रो हुन्छ.
7: जस्तो कसरी अगाडि बढ्ने अथवा तपाईँहरूको केही त्यस्तो सरकारको विषय छ भने यो सम्बोधन गर्नु पर्यो भन्ने विषय
4: त्यस्तो चाहिँ हुँदैन, तर कार्यविधि बनाउँदाखेरि हामी उहाँहरूसँग बस्ने मिलाउने कुराहरूमा चाहिँ हुन्छ. प्र्याक्टिकल रूपमा पनि जाउँ, सबै नियम कानून कानूनमा मात्र नजाउँ भनेर मुखले भन्दा चाहिँ भनिराखेको छ होइन भन्नलाई चाहिँ, तर सरकारलाई सहज हुने चाहिँ प्र्याक्टिकल रूपमा गइन्छ. जब सरकारलाई सहज नहुँदाखेरि चाहिँ उहाँलाई नियमावलीमा टेकेर जानुपर्छ होइन. हिजोको अभ्यासमा अब अस्ति नै एउटा अभ्यास के हो भने प्रधानमन्त्रीले जवाफ दिनपर्ने ठाउँमा होइन हामीले त नियमावलीभन्दा माथि संविधानलाई राखेर हेरेछौँ नि त, तर उहाँले संविधानलाई भन्दा माथि नियमावलीलाई राखेर धारा 38 को उसमा टेकेर जानुपर्छ भन्ने कुरा गर्नुभयो. अनि त्यहाँ चाहिँ हिजोको दिनदेखि अभ्यास भइरहेको चिजलाई चाहिँ पालना गर्न परेन होइन. फेरि त्यो 38 के पनि भनिएको छ भने यदि प्रधानमन्त्री विदेश गएको खण्डमा, यदि प्रधानमन्त्रीको मन्त्रीको स्वास्थ्य अवस्था ठिक नभएको खण्डमा, या त्यस्तै आपतकालीन कुनै घटना घटेको अवस्थामा प्रधानमन्त्री स्वयं आफू उपस्थित भएर जवाफ नदिए खण्डमा अर्को मान्छेलाई पठाउन, अर्को मन्त्रीलाई पठाउन सकिनेछ भनेर लेखिएको पनि छ. फेरि जनताप्रति उत्तरदायित्व नभएको हो कि प्रधानमन्त्री, कि प्रधानमन्त्री आफैले ल्याएको पनि हो कि होइन, न बोल्नु भएको छ न हामीले देख्न पाएको छ भने आम नागरिकहरूमा एउटा प्रश्न चिन्ह उठ्या छ नि त.
0: संवाद श्रृंखला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला. विपक्षी दलहरू रोस्तम घेराउमा उत्रे पनि प्रतिनिधि सभाबाट 3 विधेयक बहुमतले स्वीकृत भएको छ. विपक्षीको अवरोधका बीच सभामुखले संसद अघि बढ़ाएको भन्दै विरोध भएको छ. पूर्व अर्थमन्त्रीहरूले आगामी आर्थिक वर्षको बजेटको आकार बढ़ाउन सुझाव दिएका छन्. कोशी प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सुशासन र कृषिलाई प्राथमिकता दिएको छ. अध्यागमन विभागले भिजिट भिसाको नाममा हुने विकृति र मानव तस्करी रोकिएको बताएको छ. सगरमाथाको शिखरमा एकै दिन 270 जना आरोहीले सफल आरोहण गरेका छन् र पश्चिम एसियाको संवेदनशील सामुद्रिक मार्ग स्ट्रेट अफ द हर्मुज हुँदै कच्चा तेल ढुवानी फेरि शुरू भएको छ. हवस् आजलाई साझा खबरको समय सकियो. प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद. भोलि जेठ 8 बिहान 6 साझा खबरमा फेरि भेटौंला. अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु. नमस्कार, शुभरात्रि.
9: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 MHz. यो रेडियो दिदी बहिनीको समय सूचक हो.
10: अहिले रातिको ठिक 8 बज्यो.

0: आवाज बिहीन को आवाज परिवर्तन को संवाद रेडियो दीदी बहिनी 95.2 MHz।
1: हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन, समय गतिशील छ। जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ। थाहा संचार नेटवर्कमा यो हो नेपाल परिवेश, समयको आवाज।

0: नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै दिनेश जोशीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: विपक्षीको अवरोधका बीच प्रतिनिधि सभाबाट चार विधेयक पारित, प्रधानमन्त्रीको खोजी गर्दै विपक्षीको नाराबाजी, सभामुखको भूमिकामाथि कांग्रेसको प्रश्न।
0: कांग्रेस क्यान्सर उपचारमा अत्यावश्यक औषधिको चरम अभाव, तत्काल औषधि उपलब्ध गराउन चिकित्सकहरूको माग।
1: विषादी हालेर पकाइएका आँप बजारमा छ्यापछ्याप्ती, बिक्री वितरणमा रोक लगाउनुपर्ने माग, विषादीको प्रयोग घट्दै गइरहेको सरकारको दावी।
0: अमेरिकी संसद भवन बाहिर ट्रम्प विरूद्ध प्रदर्शन, दवाब दिएर झुकाउने प्रयास नगर्न अमेरिकालाई इरानको चेतावनी।
1: र साफ महिला च्याम्पियनशीप खेल्ने नेपाली टोलीको विदाई, आईपीएल क्रिकेटमा गुजरात टस हारेर पहिले ब्याटिङ गर्दै।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171, 4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। विपक्षी दलहरूको तीव्र विरोध र नाराबाजीका बीच प्रतिनिधि सभाको बैठकबाट आज चारवटा विधेयक पारित भएका छन्। सभामुख टोल प्रसाद अर्यालले प्रतिनिधि सभा निर्वाचन पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्नुभएको हो।
3: पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्दछु।
0: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2081 विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधि सभाबाट पारित भएको छ। विपक्षीको नाराबाजी बीच सभामुखले छलफलका लागि संसदको नाम मागे पनि कसैले नाम चिपाएनन्। त्यसपछि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको उहाँले घोषणा गर्नुभयो।
3: हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2081 माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्दछु।
0: उक्त विधेयक प्रधानमन्त्री, गृहमन्त्री तथा विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री बालेन्द्र शाह बालेनको सट्टामा प्रतिनिधि सभा बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2081 विचार गरियोस् भन्ने प्रस्ताव गर्नुभएको थियो। यस्तै बैठकमा मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव पनि बहुमतले स्वीकृत भएको सभामुख अर्यालले घोषणा गर्नुभयो।
3: मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्, यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्दछु।
0: यस्तै वैकल्पिक वित्त परिचालन विधेयक 2082 पनि बहुमतले स्वीकृत भएको छ। बैठक अवधिभर विपक्षी दलका सांसदहरूले वेल घेरेर नाराबाजी गरिरहेको बेला सभामुखले बहुमतको आधारमा विधेयक स्वीकृत भएको घोषणा गर्नुभएको थियो। प्रतिनिधि सभाको बैठक आगामी जेठ 12 गते बिहान 11 बजे बस्ने गरी स्थगित भएको छ।
1: यस्तै आजको प्रतिनिधि सभा बैठकमा विभिन्न सांसदहरूले जनसरोकारका विषय उठाउँदै सरकारको ध्यानाकर्षण गराएका छन्। बैठकको शून्य समयमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी सांसद खुशबु ओलीले प्रदेश र स्थानीय तहमा दिइने वित्तीय समाधिकरण अनुदान निरन्तर कटौती भइरहेको भन्दै सरकारको आलोचना गर्नुभयो। उहाँले स्थानीय तहको विकास र सेवा प्रभावमा असर पर्ने गरी अनुदान घटाइनु उचित नभएको बताउनुभयो। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सांसद पारसमणि गेलालले उदयपुर सिमेन्ट उद्योगका श्रमिकहरूले विगत 14 महिनादेखि तलब नपाएको विषय उठाउँदै सरकारको ध्यान आकर्षण गराउनुभयो। उहाँले श्रमिकहरूको जीवनयापन संकटमा परेको भन्दै समस्या समाधानका लागि तत्काल पहल गर्न माग गर्नुभएको छ। त्यसै गरी नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले वर्षा शुरू भएसँगै इलामका सड़कहरू भत्किने समस्या दोहोरिने भएकाले समयमै मर्मत तथा सुधार गर्न सरकारसँग माग गर्नुभएको छ। यस्तै सांसद ज्ञानु पौडेलले परीक्षण सम्पन्न भइसके पनि कालीकोट विमानस्थल संचालनमा आउन नसकेको भन्दै विमानस्थल संचालनका लागि ठोस पहल आवश्यक रहेको बताउनु भएको छ। यस्तै स्वतन्त्र सांसद महावीर पुनले बादर धपाउने प्रविधि विकास हुन नसकेको उल्लेख गर्दै यस सम्बन्धी अध्ययन तथा अनुसन्धानका लागि बजेट विनियोजन गर्न सरकारसँग माग गर्नुभएको छ।
0: बैठकमा सत्तारूढ़ रासपाकी सांसद आशिका तामाङले बाँदर भगाउने सबै तरिका पुरानो भइसकेको भन्दै नयाँ प्रविधि अपनाउनु पर्ने तर्क गर्नुभएको छ। उहाँले बाँदरलाई मार्ने नभई व्यवस्थापन गर्नुपर्ने बताउनुभयो। विपक्षी एमालेका सांसद राजेन्द्र कुमार राईले बाँदर नियन्त्रणका लागि सरकारले एक हप्ते ठोस कदम नचाले सदनमै चल्न नदिने चेतावनी दिनुभएको छ। स्वतन्त्र सांसद महावीर पुनले भने संसदमा कराएर मात्र बाँदर नियन्त्रण नहुने बताउनु भएको छ। विश्वका कुनै पनि स्थानमा बाँदरलाई पूर्णत नियन्त्रण गर्न नसकिएको भन्दै उहाँले पर्याप्त लगानी गरी अनुसन्धान गर्नुपर्नेमा जोड़ दिनुभयो। सांसद पुनले धारणा राख्दै गर्दा सदनमा हाँसो गुन्जिएको थियो। लगत्तै राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुशबू ओलीले यो हँसी मजाकको विषय नभएको प्रतिक्रिया दिनुभएको थियो।
4: राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको भूमिका र अधिकारलाई स्पष्ट रूपमा परिभाषित गरेको छ, विशेषत वित्तीय समानीकरण अनुदानको सिफारिश गर्ने विषयमा। तर वर्तमान सरकारको हस्तक्षेपकारी प्रवृत्तिले यस संवैधानिक संस्थाको स्वायत्तता र औचित्यतामाथि पनि गम्भीर प्रश्न खडा गरेको छ।
1: राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नेपालका लागि विभिन्न मुलुकका नवनियुक्त गैरावासीय राजदूतहरूले आफ्नो ओहदाको प्रमाण पत्र पेश गरेका छन्। राष्ट्रपति कार्यालयस्थित निवासमा आज आयोजित एक विशेष समारोहका बीच इरान, अस्ट्रिया, रसिया र लक्जमबर्ग लगायतका देशका राजदूतहरूले राष्ट्रपति पौडेल समक्ष ओहदाको प्रमाण पत्र बुझाएका छन्। सो अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो। विभिन्न मुलुकका राजदूतहरूले आफ्नो मुलुकको तर्फबाट राष्ट्रपति समक्ष ओहदाको प्रमाण पत्र पेश गर्ने नियमित कूटनीतिक प्रक्रिया अन्तर्गत सो कार्यक्रम सम्पन्न भएको हो।
0: सरकारले समयमै ध्यान नदिँदा देशभर क्यान्सरको उपचारमा आवश्यक पर्ने अत्यावश्यक औषधिको चरम अभाव भएको छ। विभिन्न प्रकारका क्यान्सर रोगको उपचारमा आवश्यक पर्ने औषधिको चरम अभाव हुँदा धेरै बिरामीको जीवन तलमाथि हुन लागेको भन्दै चिकित्सकहरूले तत्काल औषधि उपलब्ध गराउन माग गरेका छन्। क्यान्सर रोग विशेषज्ञका अनुसार हाल विभिन्न प्रकारका उपचारमा क्यान्सर रोग किमोथेरापीमा प्रयोग हुने औषधिको कार्बो प्लाटिन र सिसप्लाटिन नामक औषधिको अभाव भएको हो। भक्तपुर क्यान्सर अस्पतालमै हाल कार्बोप्लाटिन र सिसप्लाटिन नामक औषधिको अभाव हुँदा क्यान्सरको उपचारमा किमोथेरापी गर्नुपर्ने बिरामी उपचारबाट वञ्चित हुनुपर्ने अवस्था आएको छ। वरिष्ठ क्यान्सर रोग विशेषज्ञ समेत रहनुभएका भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डाक्टर उज्जवल चालिसेका अनुसार हाल अस्पतालको दैनिक 100 जना क्यान्सरका बिरामीले किमोथेरापी लिन्छन्। तीमध्ये दैनिक 50-60 जना बिरामीलाई कार्बोप्लाटिन र सिसप्लाटिन नामक औषधि चाहिन्छ, तर अहिले यही औषधि नपाउँदा समस्या भएको छ। डाक्टर चालिसका अनुसार कार्बोप्लाटिन र सिसप्लाटिन अभावले गर्दा यी औषधि प्रयोग गर्ने किमोथेरापी गर्नुपर्ने बिरामीलाई समस्या भएको हो। आजबाट स्टक औषधि सकिएकाले औषधि उपलब्ध नभए बिरामीलाई फर्काउनु पर्ने बाध्यता हुने डाक्टर चालिसले बताउनु भएको छ। क्यान्सर उपचारमा केही दिन ढिला गरियो भने क्यान्सरका कोशिकाहरू शरीरमा फैलिने जोखिम हुने हुँदा चिकित्सकहरू कुनै पनि क्यान्सरको उपचारमा ढिलो गर्दैनन्। तर अहिले क्यान्सरको उपचारमा आवश्यक पर्ने यी औषधि बजारमा नहुँदा स्वयं क्यान्सर रोग विशेषज्ञहरूले नै सरकारसँग यी औषधि द्रुत मार्गबाट उपलब्ध गराउन माग गरिरहेका छन्।
1: विभिन्न आठ विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि परेका कुल 218 उम्मेद्वारको आवेदनमाथि छनौट तथा सिफारिश समितिले अध्ययन शुरू गरेको छ। उपकुलपति नियुक्तिका लागि शिक्षा तथा खेलकुद मन्त्रालयमा रहेको छनौट तथा सिफारिश समितिले इच्छुक तथा योग्य उम्मेद्वारलाई 10 दिनभित्र दरखास्त दिन गत वैशाख 25 गते आह्वान गरेको थियो। उक्त सूचना बमोजिम सबैभन्दा बढ़ी त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा 50 जनाले आवेदन दिएका छन्। पूर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालयका लागि 38, सुदूरपश्चिम विश्वविद्यालयका लागि 19, मध्यपश्चिम विश्वविद्यालय 20, लुम्बिनी बौद्ध विश्वविद्यालयका लागि 11, कृषि तथा वन विज्ञान विश्वविद्यालयका लागि 15, राजर्षि जनक विश्वविद्यालयका लागि 27 जनाले आवेदन दिएका मन्त्रालयले जनाएको छ। आवेदकहरूको कागजात अध्ययन छानबिन गरी स्वीकृत उम्मेद्वारको सूची प्रकाशन गरेर छनौट प्रक्रिया आरम्भ गर्ने समितिले तयारी गरेको छ। छनौटका लागि शिक्षा मन्त्री सस्मित पोखरेल, शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुनामणि पौडेल सहित सम्बन्धित विश्वविद्यालयका लागि सम्बन्धित विज्ञ रहेको समिति गठन गरिएको छ।
0: नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: नागरिकले नगदमा राख्न सक्ने नगद परिवर्तीय विदेशी मुद्रा सम्बन्धी जानकारी। विदेशी विनिमय कारोबार गर्ने सम्बन्धमा नेपाल राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत परिपत्रमा गरिएको व्यवस्था बमोजिम नेपाली नागरिकले विदेशमा रोजगारी वा विदेशमा व्यवसाय गरी आर्जन गरेको वा विदेश भ्रमणका लागि सतही सुविधा अन्तर्गत प्राप्त विदेशी मुद्रा मध्ये बचत हुन आएको विदेशी मुद्रा लगायत अन्य वैध स्रोतबाट प्राप्त विदेशी मुद्रा भविष्यमा उपयोग गर्ने प्रयोजनका लागि अधिकतम अमेरिकी डलर 1500 वा सो बराबरको परिवर्तीय विदेशी मुद्रासम्म नगदमा राख्न सक्छन्। यस्तो रकम जतिसुकै पटकको स्रोत भए तापनि कुल रकममा सो सीमा नाग्न हुँदैन। सम्बन्धित व्यक्तिले आफू विदेशबाट नेपाल आउँदा साथमा ल्याएको वा नेपालभित्र प्राप्त गरेको परिवर्तीय विदेशी मुद्रा उपयुक्त सीमाभन्दा बढ़ी भएमा 35 दिनभित्र स्वतही गर्नु वा नेपालस्थित बैंकमा परिवर्तीय विदेशी मुद्राको खाता खोली राख्नुपर्दछ। विदेशी विनिमयको ज्ञान सुरक्षित आर्थिक व्यवस्थापनको पहिचान वित्तीय चेतनाका लागि नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा फोन नम्बर 01-5719-605 गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np
5: गुणस्तरीय प्लम्बिङको
6: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लिड फ्री यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
7: सुरक्षा घरको
8: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज।
0: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
1: प्रविधिको विकास र बढ़दो व्यापारीकरणका कारण बजारमा बाह्रै मास विभिन्न प्रकारका फलफूल उपलब्ध हुन थालेका छन्। यद्यपि यस्ता बेमौसमी र कृत्रिम रूपमा पकाइने फलफूलको उपभोग स्वास्थ्यका लागि भने गम्भीर चुनौती बन्दै गएको छ। अहिले मानव स्वास्थ्यलाई गम्भीर असर पुर्याउने विषादी प्रयोग गरी पकाइएका आँप बजारमा छ्यापछ्याप्ती बिक्री वितरण भइरहेका छन्। आँपलाई रंगीन र आकर्षक देखाउन विषादी प्रयोग गर्ने गरिएको उपभोक्ताले बताएका छन्। विषादी हालेर पकाइएका आँप खाँदा स्वास्थ्यमा गम्भीर असर पर्ने भएकाले त्यस्तो आँप नखान चिकित्सकले सुझाव दिएका छन्। सरकारले भने निरन्तर विषादी परीक्षण र अनुगमन भइरहेको दावी गरेको छ। एक सामग्री
0: अक्सिजनमा बजारमा आउने आँपमा क्याल्सियम कार्बाइड भन्ने अखाद्य रासायनिक पदार्थ प्रयोग गरी पकाइने गरिन्छ, जुन मानव स्वास्थ्यका लागि गम्भीर असर पर्ने खालको हुने चिकित्सकहरू बताउँछन्। विषादी राखेका आँप खाएमा मानव स्वास्थ्यमा समस्या आउने वरिष्ठ सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले बताउनुभयो।
9: विभिन्न हाम्रो एकदम आवश्यक अङ्गहरू स्नायु प्रणाली भयो, किडनी भयो, अनि अरू विभिन्न अङ्गहरूमा चाहिँ समस्याहरू हुन्छ। त्यो अलिक दीर्घकालीन रूपमा तत्कालीन अब खाएको केही घण्टामा अब बान्ता हुने, पखाला लाग्ने, खान मन नलाग्ने, एकदमै कमजोर हुने, त्यो खालको समस्या चाहिँ देखिने गरेको पाइन्छ।
0: तर फलफूल व्यापारीले भने आँपमा राखिएको विषादी बारे अनभिज्ञता प्रकट गरेका छन्। आफूहरूले विभिन्न ठाउँबाट आँप ल्याउने तर के मिसाइएको छ भन्ने थाहा नहुने काठमाडौँको थापा गाउँमा व्यवसाय गर्दै आउनुभएका एक व्यापारीले सुनाउनु भयो।
10: अब आँपहरू ल्याउँदा बेलामा अब के राख्छ के नराख्छ मलाई त्यो कुरा त थाहा छैन, राख्ने त एकैचोटि पाक्छ।
5: भन्ने त भनिरहेको छ मान्छेहरू आफ्नो विषादी छ, अब विषादी राखेर ल्याउँछ कि के ल्याउँछ, अब जे ल्यायो भने उतैबाट राखेर आउँछ होला, हामीहरू त केही गर्दैन, ल्याउने हो यहाँ ल्याएर बेच्ने।
0: उपभोक्ता जागरण अभियान नेपालले आपमा अत्याधिक विषादी राखेर मानव स्वास्थ्यमाथि खेलवाड़ भइरहेको बताउँदै यस्तो आपको बिक्री वितरणमा रोक लगाउनु पर्ने माग गरेको छ। जागरण अभियानका अध्यक्ष कृष्ण प्रसाद मार्सेली भण्डारीले कस्ता चीज खाने कस्ता नखाने भन्ने विषयमा उपभोक्ता नै जागरूक हुन जरूरी रहेको बताउनुभयो। आफूहरूले पर्चा वितरण गरेर उपभोक्ताहरूलाई सचेत गराउने अभियान नै सञ्चालन गरिरहेको उहाँले सुनाउनुभयो।
7: खाद्य पवित्रता गुणवत्ता विभागले त्यो अनुगमन गरेर हेर्नुपर्ने हो, स्थानीय निकाय चाहिँ के भने पालिकाहरूलाई यो अधिकार पनि दिएको छ, उनीहरूको आफ्नो खाद्य अधिकृत लगेर हेर त्यसको विषादीको अंश रोक भनेर। तर यो अहिले चाहिँ विषादीको अंश र अलिक सिजनमा पाक्ने कुरा आफ्नै ठाउँमा छ, अहिले त बे सिजनको जथाभावी प्रयोग गरेको छ, शहरी बजारहरूमा चाहिँ यसको ठूलो भयावह अवस्था भइराखेको छ, हामीले चेतना जगाउने प्रयत्न गरिराखेका छौँ।
0: उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले आपको हरेक सिजनमा जस्तै यस वर्ष पनि विषादीको प्रयोग गर्ने कुरालाई निरन्तरता दिइएको भए पनि नियमन गर्ने निकाय भने नजानेको जस्तो गरेर बसिरहेको बताउनुभयो। जनताको स्वास्थ्यमाथि खेलवाड़ हुँदा नियमन निकाय चुप लागेर बस्न उचित नहुने उहाँको भनाइ छ।
10: रसायन मिसिएको छोमै आँप डुबाउने टोकरीका टोकरी क्रेटका क्रेट डुबाएर निकालेर त्यसलाई एकदम पहेँलो बनाउने पिछिना पाक्ने गर्ने आँप उपभोग गर्ने बेलासम्म लाग्दा ठिक्क हुने गरी चाहिँ ल्याउने काम गर्छ, नियमन निकायहरूको सक्रियता नभएकै हो।
0: सरकारले भने बजारमा अनुगमनको काम विभिन्न निकायबाट भइरहेको जनाएको छ। गत वर्षको तुलनामा यसपटक फलफूलमा विषादी मिसाउने क्रम कम भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी प्रवक्ता डाक्टर बाल कुमारी शर्माले बताउनुभयो। तर पनि विषादी परीक्षण निरन्तर भइरहेको उहाँको भनाइ छ।
11: अब यस्तो छ, आँपमा चाहिँ अब दुईटा कुरा छ होइन, पहिलो त त्यसको विषादी परीक्षण छ होइन, बाहिर आउने आँपहरू जति पनि छ होइन, त्यसको चाहिँ हाम्रो नाकामा कार्यालयहरू छ होइन, यता उत्तरतिर नाकामा दुईटा र एउटा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र अरू बाँकी चाहिँ नौवटा चाहिँ दक्षिण नाकातिर छ होइन, त्यो नाकामा रहेको कार्यालयहरूबाट चाहिँ उक्त विधिबाट चाहिँ विषादी परीक्षण हुन्छ होइन, त्यसलाई चाहिँ इङ्ग्लिसमा भन्दा चाहिँ आरजिटीआर मेथडबाट भनिन्छ होइन। पहिला चाहिँ यो कार्बाइडहरू हालेर पकाउने चलन थियो, तर चाहिँ त्यो धेरै हराइसकेको छ, खासै भेटिँदैन।
0: कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश लोक सेवा आयोगमा दुई सदस्यलाई आज नियुक्त गर्नुभएको छ। प्रदेश प्रमुख खापुङले प्रदेशका मुख्यमन्त्री हेकमत कुमार कार्कीको संयोजकत्वमा गठित समितिद्वारा सिफारिश एवं प्रदेश लोक सेवा ऐन 2076 दफा तीनको उपदफा दुई बमोजिम प्रदेश लोक सेवा आयोगको सदस्य पदमा विराटनगर तीन मोरङकी रूपा थापा मगर थापा ओझा र उर्लाबारी पाँच मोरङका भीमबहादुर सुब्बा फुदोङलाई नियुक्त गर्नुभएको हो। यसै गरी आयोगका अध्यक्ष महेन्द्र प्रसाद गुरागाईले प्रदेश प्रमुखको कार्यालय विराटनगरमा नवनियुक्त सदस्यलाई आज प्रदेश लोक सेवा आयोग एन 2076 दफा तीनको उपदफा आठ बमोजिम सदस्य पदमा पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको छ। शपथ ग्रहण समारोहमा प्रदेश प्रमुख खापुङ मुख्यमन्त्री कार्की लगायतको उपस्थिति रहेको थियो।
1: अर्थमन्त्री डाक्टर सोरिम वाक्यले आगामी आर्थिक वर्षको बजेट निर्माणमा पूर्व अर्थमन्त्रीहरूसँग छलफल गर्नुभएको छ। आज काठमाण्डुमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री वाक्यले आठजना पूर्व अर्थमन्त्रीहरूसँग नयाँ बजेटमा सुझाव समेत लिनुभएको छ। छलफलमा सहभागी पूर्व अर्थ सचिव रामेश्वर खनालले उच्च स्तरीय आर्थिक सुधार कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्न आग्रह गर्दै तयारी विहीन र टुक्री आयोजनामा बजेट नछर्न, विद्युत क्षेत्रमा मूल्य अभिवृद्धि कर नलगाउन आग्रह गर्नुभयो। पूर्व अर्थमन्त्री शंकर कोइरालाले पुराना आर्थिक प्रतिवेदनको दिन गरी नीति निर्माण गर्नुपर्ने धारणा राख्दै विद्युत व्यापारमा निजी क्षेत्रलाई खुला गर्न, औद्योगिक क्षेत्र विस्तार गर्न तथा हेजिङ नीति अघि बढ़ाउन सुझाव दिनुभयो। पूर्व अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाले अत्यधिक महत्वाकांक्षी राजस्व लक्ष्य नराख्न सुझाव दिँदै राजस्व वृद्धि दर 10-12% सीमाभित्र राख्नुपर्ने बताउनु भएको छ। पूर्व अर्थमन्त्री डाक्टर प्रकाश चन्द्र लोहनीले सरकार र निजी क्षेत्रबीच सहकार्य बढ़ाउनु पर्नेमा जोड़ दिँदै साना मझौला तथा ठूला उद्योगलाई समान रूपमा प्रोत्साहन गर्ने नीति आवश्यक रहेको बताउनुभयो।
0: प्रतिनिधि सभा अन्तर्गत अर्थ समितिको बैठकमा अर्थविदहरूले कर प्रशासनको पुनर्संरचना, सार्वजनिक वित्त व्यवस्थापन सुधार तथा मूल्य अभिवृद्धि टिक्कर भ्याट प्रणालीलाई थप प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिएका छन्। बैठकमा अर्थविद डाक्टर दिल्लीराज खनालले आर्थिक नीति र बजेटबीच स्पष्ट सम्बन्ध हुनुपर्ने बताउँदै आर्थिक पुनर्संरचनालाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले विगतदेखि उठाइदै आएका नीति सुधारका विषयहरूलाई बजेटका सिद्धान्त र प्राथमिकतासँग जोडेर लैजान आवश्यक रहेको उल्लेख गर्नुभएको छ। अर्थविद खनालले नेपालको सन्दर्भमा आर्थिक संरचना सुधार र सुशासनलाई सँगसँगै अघि बढ़ाउनु पर्ने आवश्यकता रहेको बताउनुभयो। अर्का विज्ञ दीर्घराज मैनालीले कर प्रशासनको विद्यमान संरचनामा व्यापक सुधार आवश्यक रहेको बताउनु भएको छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्ट होम डेशो खुशीको कनेक्शन
1: यो हो महासंचार नेटवर्क र तपाईं सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
2: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
3: अब बाँकी समाचार। कोशी प्रदेश सरकारको आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रदेशसभा बैठकमा पेश गरिएको छ। प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभा बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो। उहाँले स्रोत सुनिश्चित भएका बहुवर्षीय योजनाहरूलाई समयमै सम्पन्न गर्न अनुगमन कार्यतालिका बनाएर प्रभावकारी रूपमा कार्यान्वयन गर्ने सरकारको नीति रहेको बताउनुभयो। नीति तथा कार्यक्रममा प्रदेशभर सड़क सञ्जाल विस्तारलाई प्राथमिकतामा राखिएको छ। उता लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 को बजेट उत्पादन रोजगारी पूर्वाधार विकासलाई केन्द्रमा राखेर ल्याउने बताएको छ। प्रदेश सरकारका आर्थिक मामिला मन्त्री धनेन्द्र कार्कीले लुम्बिनी प्रदेशसभाको आजको बैठकमा विनियोजन विधेयक 2083 का सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै सीमित स्रोत र बढ़दो दायित्वका बीच यथार्थपरक कार्यान्वयन योग्य बजेट ल्याइने स्पष्ट पार्नुभएको हो।
2: जनता समाजवादी पार्टी जसपाको मधेस प्रदेश संसदीय दलको नेतामा सरोज कुमार यादव पुनः चयन हुनुभएको छ। आज भएको जसपा र जसपामा समाहित भएको लोकसभाका प्रदेश सांसदहरूको संयुक्त बैठकले उहाँलाई सर्वसम्मतिबाट संसदीय दलको नेतामा चयन गरेको हो।
3: चालू आर्थिक वर्ष 2082-83 को 10 महिनामा 5,73,977 जना पर्यटक मुस्ताङ भित्रिएका छन्। चालू आर्थिक वर्षको साउनदेखि वैशाखसम्म आन्तरिक तथा बाह्य गरी उक्त संख्यामा पर्यटक मुस्ताङ भित्रिएका जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। 10 महिनामा 4,20,086 आन्तरिक र 1,53,891 जना बाह्य पर्यटक मुस्ताङ भित्रिएका प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिनुभयो।
2: त्रिभुवन विश्वविद्यालयले आगामी वर्षसम्म आफ्ना आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा कम्तीमा एउटा स्मार्ट कक्षा शुरू गर्ने भएको छ। नेपाल स्थित युनेस्को कार्यालय चिनिया कम्पनी म्याक्स हबको सहयोगमा यो कक्षा शुरू गर्न लागेको हो। विश्वविद्यालयको किर्तिपुर स्थित शिक्षाशास्त्र केन्द्रीय विभागमा स्मार्ट कक्षाको आज उद्घाटन गर्दै उपकुलपति प्राध्यापक डाक्टर सुशील बज्राचार्यले सो जानकारी दिनुभएको हो।
3: आज शेयर बजारमा नेप्से परिसूचक 12.36 अंकले घटेको छ। यो कमीपछि नेप्से परिसूचक 2742 अंकमा कायम भएको छ। बजार घट्दा कारोबार रकम केही बढ़ेको छ। आज 348 कम्पनीको शेयर खरिद बिक्री हुँदा 3,89,00,00,000 रूपियाँ बराबरको कारोबार भएको छ। आज 72 कम्पनीको मूल्य बढ़े भने 188 घट्यो। 9 कम्पनीको मूल्य स्थिर रहेको छ। सबैजसो समूहका सूचक घटेका छन्।
2: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकामा इरान युद्धको विरोधमा प्रदर्शन तीव्र भएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा गरेको सैन्य हमलाको विरोधमा पूर्व सैनिक र उनीहरूका समर्थकहरूले वाशिङटन डीसीमा रहेको अमेरिकी संसद बाहिर प्रदर्शन गरेका हुन्। विरोध प्रदर्शनमा ठूलो संख्यामा पूर्व सैनिक र युद्ध विरोधी कार्यकर्ता सहभागी भएका थिए। विरोध प्रदर्शनमा डेमोक्रेटिक सांसदहरू ड्यामी डकवर्थ र टिम केन पनि उपस्थित भएका थिए। हालैका दिनमा अमेरिकी कंग्रेस र पूर्व सैनिक समूह बीच ट्रम्पले अपनाएको इरान नीतिको विरोध बढ़ेको छ। यता इरानका राष्ट्रपति मसूद पेजिस्कियानले वार्ताको अर्थ आत्मसमर्पण नभएको बताउनु भएको छ। आज सामाजिक सञ्जालमा लेख्दै उहाँले आफूहरू सबै बाटोका लागि खुल्ला रहेको उल्लेख गर्दै दवाब दिएर इरानलाई झुकाउने प्रयास नगर्न चेतावनी दिनुभएको हो। उहाँले इरानको इस्लामिक गणतन्त्रले मर्यादा र राष्ट्रको अधिकारको रक्षाका साथ वार्ता गर्ने बताउनुभयो।
3: नेपाल परिवेशमा अब खेल समाचार। यसै महिना भारतमा आयोजना हुने 7 महिला च्याम्पियनशीप 2026 सहभागी हुने राष्ट्रिय टोलीलाई विदाई गरिएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयमा आज आयोजित कार्यक्रममा सरकारका प्रवक्ता समेत रहेका मन्त्री सस्मित पोखरेलले खेलाड़ीलाई सफलताको शुभकामना दिँदै विदाई गरेका हुन्। विदाई कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले खेलाड़ीहरूको मनोबल उच्च बनाउन सरकारले काम गरिरहेको बताए। मन्त्री पोखरेलले नेपाली महिला फुटबल टोलीले पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमा गरेको प्रदर्शनको प्रशंसा समेत गरे। टोलीको सुधार उन्मुख खेलले देशको शिर ठाडो पारेको उनले उल्लेख गरेका छन्। विदाई समारोहमा मन्त्रालयका सल्लाहकार सिद्धि व्यञ्जनकार र राजू सिंह, राष्ट्रीय खेलकूद परिषदका सदस्य सचिव रामचरित्र मेहता, अखिल नेपाल फुटबल संघ इन्फाका अध्यक्ष पंकज विक्रम लिम्बुवाङ, महासचिव किरण राई लगायतको उपस्थिति थियो। प्रतियोगितामा सहभागी हुन नेपाली टोली भोलि भारत प्रस्थान गर्ने इन्फाले जनाएको छ।
2: इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा अहिले गुजरात टाइटन्स र चेन्नई सुपर किंग्स बीच प्रतिस्पर्धा भइरहेको छ। चेन्नईले टस जितेर पहिले बोलिङ गर्ने निर्णय गरेको छ। अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले ताजा अवस्थामा नवौं ओभरको खेल शुरू हुनै लाग्दा बिना विकेटको क्षतिमा 81 रन जोडेर खेलिरहेको छ। चेन्नईले 13 खेलमा 6 खेल जितेको छ र 12 अंक सहित अंक तालिकाको छैटौं स्थानमा रहेको छ। चेन्नईलाई प्ले अफको सम्भावना कायम राख्न आजको खेल जित्नै पर्ने दबाव रहेको छ। अर्कोतर्फ गुजरात पहिले नै प्ले अफमा पुगिसकेको छ। गुजरातले 13 खेल मध्ये 8 खेल जितेको छ र 16 अंक सहित अंक तालिकाको दोस्रो स्थानमा छ। हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
3: विपक्षीको अवरोधका बीच प्रतिनिधि सभाबाट चार विधेयक पारित। प्रधानमन्त्रीको खोजी गर्दै विपक्षीको नाराबाजी। सभामुखको भूमिकामाथि कांग्रेसको प्रश्न।
2: क्यान्सर उपचारमा अति आवश्यक औषधिको चरम अभाव। तत्काल औषधि उपलब्ध गराउन चिकित्सकहरूको माग।
3: विषादी हालेर पकाइएका आँप बजारमा छ्यापछ्याप्ती। बिक्री वितरणमा रोक लगाउनुपर्ने माग। विषादीको प्रयोग घट्दै गइरहेको सरकारको दावी।
2: अमेरिकाको संसद भवन बाहिर ट्रम्प विरूद्ध प्रदर्शन। दबाव दिएर झुकाउने प्रयास नगर्न अमेरिकालाई इरानको चेतावनी।
3: र साफ महिला च्याम्पियनशीप खेल्ने नेपाली टोलीको विदाई। आईपीएल क्रिकेटमा गुजरात टस हारेर पहिले ब्याटिङ गर्दै।
2: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र दिनेश बिदा हुन्छौ। नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्याण्डल हो @thahakhabar।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: के तपाईँ सम्पूर्ण घरयासी सामानहरू एउटै छानामुनि किनमेल गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्, मीन भवन नयाँ बानेश्वरमा खुलेको छ अल इन वान मार्ट सुपर मार्केट। हामी कहाँ लत्ता कपडा, खाद्य सामग्री, खाना नास्ताका पसलहरू, बैंकिङ संस्थाहरू लगायत नुनदेखि सुनसम्मका सामानहरू एउटै छानामुनि उपलब्ध छ। अब घरयासी सामानहरू किनमेल गर्न धेरै पसलहरू चार्नु पर्दैन। सम्पूर्ण सामग्रीका लागि अल इन वान मार्ट सुपर मार्केट, मीन भवन नयाँ बानेश्वर काठमाडौँ।

0: सामुदायिक विद्यालयमा पहिलो पटक अटिजम स्रोत केन्द्र सञ्चालनमा आएको पोखरा महानगरपालिकाका अधिकारीले बताएका छन्। अटिजम भएका बाल बालिकाका शिक्षाका निम्ति उचित व्यवस्था नभएका हुँदा सरकारले हालै एक निर्णय गर्दै सातै प्रदेशमा अटिजम भएका बाल बालिकाका निम्ति नमूना विद्यालय स्थापना गर्ने जनाएको थियो। पोखराबाट कृष्णमणि बरालले पठाएको रिपोर्ट सुनौ।
1: पोखरा पालिकी चोकी राधा मल्लका जुम्ल्या छोरी र छोरा छन्। सामान्य रहेकी छोरी नियमित विद्यालयमा जाने गर्दछिन्। अटिजम भएका छोरालाई स्कूलहरूले निकालिदिएपछि स्कूल फेरिरहनु पर्ने बाध्यता रहँदै आएकोमा पोखराको जानकी माविमा गत भदौदेखि अटिजम स्रोत केन्द्र सञ्चालन भएर कक्षा शुरू भएपछि सहज भएको राधा बताउँछिन्।
2: नबोल्ने बच्चाहरू डेकरहरू जति नै छ होइन, बोल्ने बच्चा लेख्ने बच्चालाई चाहिँ नर्मल स्कूलले चाहिँ नसक्ने भयो। सरहरूले सहयोग गर्नुहुन्छ, प्यारेन्ट्सहरूले यस्तो बच्चा ल्याएको भन्नुहुन्छ, प्यारेन्ट्सहरूले सहयोग गर्नुहुन्छ, हाम्रो यत्रो लगानी गरेको डुब्छ भन्नुहुन्छ कि। मेरो त चारवटा पाँचवटा स्कुल फेरिसक्यो, अहिले चाहिँ अब यहाँ थाहा पारेर ल्याउँदैछु। यहाँ त अब सुरुवात हो है, अब उहाँले गर्दै हुनुहुन्छ।
1: विद्यालयमा कसरी पढाइ सुरु भएको छ त जानकी अटिजम सेन्टर पोखराका इन्चार्ज कमल प्रसाद आचार्य।
3: अटिजम भएको विद्यार्थीहरूलाई मात्रै हामीले भर्ना लिन्छौँ। सुरुवाती चरणमा भएको हुनाले हामीले सबै कुरा व्यवस्थापन गर्न गरिरहेका छैनौँ, तालिमको अवधिमै छौँ र यसमा चाहिँ अब दुई चारजना प्यारेन्ट्स अनि त्यसपछि शिक्षकहरू ट्रेनर हुनुहुन्छ, उहाँहरूको सहायताले हामी क्लास चलाइरहेका छौँ।
1: अटिजम कस्तो समस्या हो, अटिजम भएको कसरी थाहा पाउने त पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका बाल रोग विशेषज्ञ प्रोफेसर डाक्टर रामचन्द्र बास्तोला।
4: अटिजम हाम्रो देशलाई पनि व्यापक रूपमा असर पारेको एउटा रोग हो, जुन नेपाल अटिजम सोसाइटीको प्रारम्भिक आकलन अनुसार 1000 जनामा 5-8 जना बच्चाहरूमा भएको समस्या हो। यो प्राय जसो 4-5 वर्षमा हामीहरूले डायग्नोसिस कन्फर्म गर्छौँ भने 2 वर्षबाट नै हामीहरूलाई लगभग शंका लाइसकेको हुन्छ। अब कसरी पत्ता लगाउँदै यो भन्दा यो असामान्य खालको आनी बानी हुन्छ, जस्तो धेरै हात चलाउने, हल्लाउने, एउटै चिज हातमा राखेर खेलाइराख्ने, कुनै चिज परिवर्तन गर्न खोजियो बाबुमाबाट भने त्यसको चाहिँ प्रतिकार गर्ने र यसको उपचारमा बिहेभियर थेरापी, स्पिच र ल्याङ्ग्वेज थेरापी र अकुपेसनल थेरापी तीनटा चाहिँ मुख्य हुन्। तर नेपालको परिवेक्षमा भन्नुहुन्छ भने यो लभ थेरापी अर्थात माया गर्ने, मायाले जित्ने हो।
1: अटिजम भएका बाल बालिकाका लागि थप स्रोत कक्षा सञ्चालनका लागि के कस्ता कार्यक्रम छन् त पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य।
5: सुरुमा हामीले एउटा क्लास 40 जनाको लागि यो शुरूआत गरेका हौ, त्यसमा चाहिँ धेरैजना वेटिङमा हुनुहुन्छ। यो वर्ष हामी त्यसको क्षमता बढाउने, विद्यार्थी संख्या र अरू त्यसलाई चाहिने इन्फ्रास्ट्रक्चरहरू सँगसँगै मेन पावर पनि बढाउने गरिकन योजना बनाएका छौँ।
1: अटिजम भएका बाल बालिका र अभिभावकलाई पर्ने मनोवैज्ञानिक दबाव अन्त्य हुने गरी सरकारले कार्यक्रम ल्याउनु पर्ने मनोचिकित्सकले सुझाएका छन्। कृष्णमणि बराल, बीबीसी पोखरा।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही समाप्त हुन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: कयौं रेडियो हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 MHz यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले रातिको ठीक 9 बज्यो।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: ला ला ला, यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
2: तीन दिन भयो।
1: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: केही हुन्न मुवा, सुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
1: आ जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नु पर्छ है, पछि जेसुकै गर।
2: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
3: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
4: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: निकटमा दिदी बहिनी, निकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी।

0: माइला दाई ए माइला दाई पानी त धेरै ठूलो पर्यो खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनु पर्छ है
1: हो सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ
2: विपदको पूर्व तयारी गरौं जनधनको क्षति कम गरौं वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं
3: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
4: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना
5: एसई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाई बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना
4: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 का लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ
5: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा एचए फार्मेसी मेडिकल ल्याब टेक्नोलोजी
4: फारम वितरण सम्बन्धी विवरण अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण
5: विशेष जानकारी एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्
4: हाम्रा सेवाहरू धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ
5: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्
4: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचा र द्वारेगौंडा बागलुङ बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा सम्पर्क नम्बर 068-420-003 420-001 मोबाइल नम्बर 98-576-21-917 98-576-36-567 र 98-451-20-736
6: एक पटक सोच्नुहोस् त कतै तपाईँले महिलाहरूलाई महिला भएकै आधारमा भेदभाव गर्नुभएको त छैन
7: यदि गर्दै हुनुहुन्छ भने तपाईँ अपराध गर्दै हुनुहुन्छ
8: समाजमा हुने हरेक क्रियाकलापमा नारी पुरुषको समान दायित्व हुन्छ
9: सार्वजनिक हितको लागि रेडियो दिदी बहिनी 95.2 MHz
10: हामी सबैको साझा आवाज

0: 78 5 82 5 82 7 80।
1: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी।

0: बिरामी वर्गहरूलाई मध्यनजर गर्दै पोखरा र काठमाडौँको सुपर स्पेशलिस्ट सेवा अब कुस्माको बागलुङ मेडिकल हलमा। त्रिभुवन विश्वविद्यालयबाट डाक्टर अफ मेडिसिन उपाधि हासिल गर्ने पहिलो मधुमेह थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ गोल्ड मेडलिस्ट डाक्टर विराज बराल बागलुङ मेडिकल हल कुस्मा बडा गाउँमा
1: यही जेठ 9 गते शनिबार
0: आउँदै हुनुहुन्छ। त्यसैले
2: छिटो छिटो पिसाब लाग्ने, हात गोडा पोल्ने, झमझमाउने, भोक धेरै लागे पनि तौल कम हुने वा कमजोरी र थकान हुने, घाउ चोट निको हुन बढी समय लाग्ने, महिनावारीमा गडबडी छ वा गर्भ खेर जाने, उमेर अनुसार बच्चाको हाइट कम भएको, शरीरका जोड्नीहरू दुख्ने वा आँखाका ढिलहरू सुन्ने जस्ता थाइरोइड

0: तथा सुगर को समस्या भएका वा औषधि सेवन गरेका र गर्नुपर्ने जस्तोसुकै बिरामीले समयमै सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ। सम्झिनुहोला, उक्त दिन डाक्टर चेक जाँच तथा सुगर परीक्षण, रगतमा थाइराइड चेक जाँच गरिने बेहोरा जानकारी गराइन्छ।
1: साथै सुगर रोग भएका बिरामीहरूले खाली पेट आउनुहोला।
2: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेभर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत वृय एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइडको जाँच गरिन्छ।
3: अग्रिम बुकिंग तथा नाम दर्ताका लागि सम्पर्क
0: बागलुङ मेडिकल हल, बडगाउँ चौर, कुस्मा पर्वत।
3: सम्पर्क नम्बर 067-420-227,
0: 98-4-22-597,
3: 98-5-11-81-918।
0: याद गर्नुहोला, डाक्टर आउने मिति
4: यही जेठ 9 गते शनिबार।

0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: हो र, मैले त सोचेकै थिइन, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: chip on the extreme energy drink.
1: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी,
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोषको नम्बर,
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-478

0: भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिटी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144 98-510-16-094 98-476-39-691।

0: श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
1: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
0: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
1: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
0: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
1: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
0: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुखज्यू।
2: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
0: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो, खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
2: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
1: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो।
2: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्किएँ है।
1: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
0: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो, अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
3: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
6: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ लङजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि, हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
7: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं, हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
6: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।

नयापन, नया उत्साह, नया विचार, नया पाइला र नया संभावना सँगै उदाएको नया बिहानी को पहिलो प्रहरमा सामुदायिक रेडियो दिदी बहिनी पनि आजका नियमित प्रस्तुति सँगै उपस्थित भएको छ। हाम्रो रेडियो का हरेक प्रस्तुति मार्फत तपाईको मन जित्ने प्रयास आज पनि जारी रहनेछ। अब हामी राति 11 बजेसम्म तपाईकै शमशाथमा हुनेछौं।

0: यो रेडियो दिदी बहिनी को समय सूचक हो।
1: अहिले बिहानको ठीक 5 बज्यो।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।
2: होइनै मास्टर साहब, हिजो आज जताततै अपाङ्गता अधिकार बारे सुन्छु। होइन, यो अपाङ्गता अधिकार भनेको के रहेछ?
3: ल बाटुल दिदी सुन्नुहोस्, समाजका अन्य नागरिक सरह बिना अवरोध सहभागी हुन पाउनु नै अपाङ्गता अधिकार हो। जस्तो जन्म दर्ता गर्न पाउनु, अपाङ्गता परिचय पत्र प्राप्त गर्नु, नागरिकता प्राप्त गर्नु, उचित शिक्षा प्राप्त गर्नु, धार्मिक वा सांस्कृतिक कार्यमा सहभागी हुन पाउनु, व्यक्तित्व वा नेतृत्व विकास गर्न पाउनु जस्ता धेरै कुरालाई नेपालको संविधान 2072 र अपाङ्गता अधिकार ऐन 2074 सुनिश्चित गरेको छ।
2: ए बल्ल बुझे, अब म पनि गाउँले सबैलाई अपाङ्गता अधिकार बारे बुझ्न अभिप्रेरित गर्छु।
3: हजुर, अपाङ्गता भएकै आधारमा कुनै किसिमको विभेद गर्न पाइँदैन। यस प्रकारको विभेद गर्ने जो कोहीलाई कानून बमोजिम सजाय हुन्छ। अपाङ्गता हुनु पूर्व जन्मको पाप वा कुकर्मको फल अवश्य होइन, यो त तपाईँ हामी जो सुकैको जीवनमा पनि जुन कुनै बेला आउन सक्छ।
4: लैङ्गिक हिंसा विरुद्धको 16 दिने अभियानको अवसरमा
5: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग, रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुसुम नगरपालिका पर्वत।
6: नमस्ते सबैजना, आराम अनि कुशल मंगल हुनुहुन्छ होला होइन र? अनि आज पनि आइसके नि म, आज पनि हामी विषय वस्तुमा छलफल गर्नेछौ। मैले हरेक दिन छुट्टो जानकारीमूलक कार्यक्रम लिएर यहाँ उपस्थित हुने गर्छु। तपाईँलाई यदि थाहा छैन भने म भनिहाल्छु नि त म किन उपस्थित भएको छु भनेर, होइन र? आज चाहिँ हामी विशेष गरेर बाल विवाह विषयमा छलफल गर्नेछौ, एन कानून हक अधिकार बारे हामी छुट्टो जानकारी प्रस्तुत गर्ने गर्छौ। रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज मार्फत तपाईँ सुन्दै हुनुहुन्छ महिला बाल बालिका ज्येष्ठ नागरिकले हामीलाई आर्थिक सहयोग गरेको छ भने कुसुम नगरपालिकाको विशेष सहकार्यमा चाहिँ हामीले कार्यक्रम सञ्चालन गरिरहेका छौँ र यो कार्यक्रम सञ्चालन गर्नका निमित्त हामीलाई सम्पूर्ण साथीहरूले एकदमै सहयोग गरिरहनु भएको छ र धेरै राम्रो प्रतिक्रियाहरू पनि हामीले प्राप्त गर्न सकिरहेका छौँ। यसका लागि हामी सबैजना परिवारका सदस्यज्यूहरूलाई धन्यवाद दिन्छौँ। महिला तथा बाल बालिका शाखा कुसुमलाई पनि हामी विशेष आभार व्यक्त गर्न चाहन्छौँ। अनि मैले सुरुमै भने आज हामी बाल विवाहमा केन्द्रित रहेर कुराकानी गर्नेछौ, जहाँ मैले बाल विवाह सम्बन्धी अभियान चलेको छ र बाल विवाह चाहिँ छिटो गराइयो भने भएका कानूनी प्रावधान बारे जानकारी दिनेछौ। नेपालको मुलुकीय संहिता 2074 मुलुकीय अपराध संहिता 2074 अनुसार 20 वर्ष भन्दा कम उमेरमा गरिएको विवाह अवैध मानिन्छ। बाल विवाह गराउने, सहयोग गर्ने, जबरजस्ती गर्ने व्यक्तिलाई पनि कानूनी कार्यवाही हुने प्रावधान रहेको छ। यस्तो विवाहमा सहभागी अभिभावक पुजारी र जो मिलाउने हुन्छन् नि हो तिनीहरू जन्ती गएका तिनीहरूलाई पनि कानूनी सजाय हुने व्यवस्था छ। त्यसैले तपाईँ कतै विवाहमा जाँदै हुनुहुन्छ र 20 वर्ष भन्दा कम उमेरको विवाह बाल विवाहमा सामेल हुनु भएको छ भने त्यसमा पनि तपाईँले होसियारी अप्नाउनु पर्छ है त। र आज हामी एउटा गम्भीर सामाजिक समस्या बारे जानकारी तपाईँलाई दिइरहेका छौ। बाल विवाह भन्नाले पहिला त कानूनले तोकेको उमेर नपुगी विवाह गर्नु वा गराउनु हो। नेपालमा अहिले पनि कानून अनुसार विवाह गर्ने दुवै पक्षको उमेर कम्तीमा 20 वर्ष पुगेको हुनुपर्छ। यदि 20 वर्ष भन्दा कम उमेरमा विवाह गरिएको छ भने त्यो बाल विवाह मानिन्छ, कानून अनुसार अपराध मानिन्छ। नेपालको संविधानले पनि बाल बालिकाको अधिकार सुरक्षित गरेको छ। संविधानको धारा 39 अनुसार बाल बालिकालाई शोषण हिंसा बाल विवाहबाट सुरक्षित रहने अधिकार छ। बाल विवाहले बाल बालिकाको शिक्षा, स्वास्थ्य, मानसिक अवस्था, भविष्यमा नकारात्मक असर पर्ने भएकाले यसलाई रोक्न कानून बनाएका छन्। नेपालको कानूनमा बाल विवाह 2074 विवाह सम्बन्धी व्यवस्थालाई स्पष्ट रूपमा उल्लेख गरिएको छ है। दफा 173 अनुसार विवाहका लागि पुरूष अनि महिलाको उमेर 20 वर्ष पुगेको हुनुपर्छ। जतिले पनि हामीलाई सुनिरहनु भएको छ, विवाहका लागि उपयुक्त उमेर भनेको 20 वर्ष पूरा हुनु हो, पुरुष महिला दुवैजनाको। है त, 20 वर्ष भन्दा कम उमेरमा गरिएको विवाहले कानूनी मान्यता दिँदैन र कानून अनुसार 20 वर्ष भन्दा कम उमेरमा विवाह गर्नु, गराउनु, सहयोग गर्नु, दबाब दिनु वा विवाह सम्पन्न गर्नु, गराउनु सबै अपराधी मानिनेछन्। यदि कसैले बाल विवाह गरायो भने उसलाई 3 वर्षसम्म कैद, 30,000 रुपियाँमा जरिवाना वा दुवै सजाय पनि हुन सक्छ। होसियार है त, यस कुरामा चाहिँ विशेष ख्याल गर्नुहोला। तपाईँको वरपुर छरछिमेकमा कहीँ कतै यस्तो पनि भइरहेको छ भने विशेष ध्यान दिनुहोला। है त, यसमा अभिभावक, आफन्त, जन्ती, पुजारी, विवाह गराउन जाने सहयोग गर्ने जोसुकैलाई पनि कारवाही हुन सक्छ। है, नेपालका धेरै ग्रामीण क्षेत्रमा अझै पनि विभिन्न कारणले बाल विवाह गरेको पाइन्छ, जस्तै कि गरिबी, अशिक्षा, पुरानो सोच। जस्तै कि हाम्रो हजुरआमाले त 15 वर्षको उमेरमै विवाह गर्नुभयो, वा हाम्रो आमाको बिहा 10 वर्षमै भयो, 15 वर्षमै भयो, 11 वर्षमै मैले आमालाई बिहा गरे हो अनि तैँले गर्न मान्दैन भन्ने कुरा पनि हुन्छ कि गाउँघरतिर। हो, त्यो चाहिँ पुरानो सोचाइ भएको वा सामाजिक दबाव। जस्तै फलानाको छोरीको बिहा भइसक्यो वा फलानाको छोराको बिहा भइसक्यो, उनीहरूको यस्तो भइसक्यो, उस्तो भइसक्यो, छोराछोरी भइसके, तर तेरो चाहिँ त बिहा गर्न मान्दिनेस् भन्ने प्रवृत्ति पनि हाम्रो सामाजिक दबावले पनि वा समाजमा हुने, ए बिहा गर्दै हुन्छ अब छोरीको बिहा त अम्काइदिएकै राम्रो है भन्ने पनि सुनिन्छ नि। तपाईँले पनि सुन्नुभयो होला हजुरको घर गाउँथे हो, त्यो भयो भने पनि थोरै सामाजिक दबावले पनि बाल विवाह भइरहेको अवस्था चाहिँ हामीले समाजमा देखिरहेका छौँ, विश्लेषणबाट छुट्याइरहेका छौँ। छोरीलाई बोझ सम्झिने प्रवृत्ति पनि हाम्रो समाजमा अझै पनि छ है। छोरीलाई बोझ हो, यो तर्काको घर जाने जात हो, यसलाई धेरै पढाएर, धेरै हुर्काएर वा धेरै सिकाएर पनि खासै केही काम छैन है, यसलाई त बिहा दिदा हुन्छ भन्ने सोचाइ पनि छ कि हाम्रो समाजमा अझै पनि छ, तपाईँको घर गाउँमा पनि होला होइन। त्यो छोरीलाई बोझ सम्झिने प्रवृत्तिले पनि बाल विवाह बढेको चाहिँ देखिन्छ। अनि सुरक्षाको डर, जस्तै अहिले चाहिँ विभिन्न घटनाहरू भइरहेका छन्, बरु छोरीलाई विवाह गरेर दियो भने अम्किन्छ, आफ्नो दायित्व पूरा हुन्छ वा एउटा काम, एउटा बोझ हुन्छ नि, यसलाई बिहा गरेर दिए यस्तै त हलुङ्गो हुन्थ्यो भाइ भन्ने हुन्छ कि गाउँघरतिर, धेरै सुनिन्छ नि होइन। हो, त्यो भएर पनि सुरक्षाको डरले पनि बाल विवाह गर्ने चाहिँ हामीले देखिरहेका छौँ। र परम्परागत मान्यता, अर्थात मैले अघि नै पनि भनिसके, फलानोको यति बेला बिहा हो, तेरी आमालाई मैले यति बेला बिहा गरेको, यति वर्षको उमेरमा बिहा गरेको भन्ने प्रविधि छ नि हाम्रो घर गाउँतिर, हो त्यसले गर्दा पनि हुन सक्छ। त्यसैले तपाईँको घर गाउँमा यस्तो चर्चा चलिरहेको छ भने सावधानी अप्नाउनु होला, यसले गर्दा तपाईँको परिवारलाई पनि कारवाहीमा पर्न सक्नुहुन्छ, तपाईँ स्वयं कारवाहीमा पर्न सक्नुहुन्छ है। र गाउँघरतिर यस्तो भएको छ भने रोकथाम गर्ने तपाईँको पनि दायित्व हुन सक्छ है त। कतिपय परिवारले छिट्टो विवाह गरिदिए जिम्मेवारी पूरा हुन्छ वा जिम्मेवारी कम हुन्छ भन्ने सोच मैले अघि नै पनि कोट्याइसके यो विषयमा चाहिँ होइन। र यस्तो निर्णयले बालबालिकाको जीवन चाहिँ बिगार्न सक्छ है। बाल विवाहले चाहिँ उनीहरूमा त्यो दिगोपन वा बलियोपन हुँदैन, यसबारे पनि हामी जानकारी गर्छौँ। बाल विवाहका मुख्य असरहरूबारे म तपाईँलाई थोरै जानकारी दिन्छु। शिक्षा छुट्छ, किनभने बाल विवाह भएपछि धेरै बालबालिकाको विद्यालय छोड्ने बाध्य हुन्छन्, ए विवाह भएर आइसकेपछि कहाँ पढ्ने भन्ने पनि हुन्छ, उनीहरूको सपना, उनीहरूको पढाइ, उनीहरूको भविष्य चाहिँ रोकिन सक्छ, त्यो रोकिन दिनु भएन नि त होइन। अनि स्वास्थ्यमा पनि असर गर्न सक्छ, विशेष गरी सानो उमेरमा गर्भवती हुँदा आमा बच्चा दुवैको ज्यान गएका, ज्यान जोखिममा भएका खबरहरू, समाचारहरू हामीले पनि प्रसारण गरिरहेका छौँ, तपाईँले पनि सुन्नु भएको छ। कुपोषण पनि लाग्न सक्छ, मानसिक तनाव पनि आउन सक्छ। सबैभन्दा ठूलो अहिलेको समस्या भनेको मानसिक तनाव हो है। शरीरमा विभिन्न रोगहरू देखा परे पनि त्यो मानसिक जुन तपाईँको भित्र तपाईँको पीड़ा छ त्यो चाहिँ खासै देखिँदैन, तर त्यसले चाहिँ ठूलो असर गरिरहेको हुन्छ। त्यसैले बाल विवाह गराउँदै हुनुहुन्छ, गर्दै हुनुहुन्छ, गर्ने सोचमा हुनुहुन्छ, मेरी छोरीको बिहानी गरिदिन पाए अम्किन्थे भन्ने हुनुहुन्छ भने यसबाट चाहिँ सावधानी अप्नाउनु होला भन्न चाहन्छु। हामी कार्यक्रमको थ्रुबाट हामीले महिला बाल बालिका ज्येष्ठ नागरिक मन्त्रालयले हामीलाई आर्थिक सहयोग गरेको छ भने कुष्म नगरपालिकाले हामीलाई यो कार्यक्रम सञ्चालन गर्न सहकारी चाहिँ गरेको छ। विशेष विशेष धन्यवाद दिन चाहन्छौ हामी। र घरेलु हिंसा पनि बढ्न सक्छ, कम उमेरमा विवाह गर्दा जिम्मेवारी बुझ्न धेरै गाह्रो हुन्छ, मैले अघि नै पनि कोट्याइसके यस विषयमा। यसले झगडा हुने, मानसिक तनाव हुने अनि त्यसपछि हिंसा पनि बढ्न सक्छ, घरेलु हिंसा, कुटपिट गर्ने र अनि आफूमा जिम्मेवारी हुँदैन नि त विवाह गरेपछि यो यो यो भन्ने चाहिँ उमेर अनुसारको परिपक्वता भनौ न परिपक्वता हुँदैन अनि त्यसपछि हिंसा बढ्न सक्छ। है मेरो कुरा मान्दिन वा मैले भने मान्दिन वा आर्थिक हिसाबले पनि भार पर्न सक्छ है त। फेरि शिक्षा अधुरो हुँदा रोजगारी राम्रो पाइँदैन, रोजगारी राम्रो नभएपछि गरिबीको चक्रमा परिन्छ, गरिबीको चक्रमा परेपछि अनि घरमा झै झगडा हुने, आर्थिक अवस्था बिग्रिएपछि झै झगडापछि हिंसा हुने अनि यसै गरी स्वास्थ्यमा असर पर्ने, यो चाहिँ सबै यहीँबाट शुरू हुन्छ है। नेपालमा बाल विवाहको अवस्था बारे जानकारी दिनुपर्दा चाहिँ सरकारी तथ्याङ्क अनुसार नेपालमा अझै पनि बाल विवाहको संख्या पूर्ण रूपमा चाहिँ घटेको छैन। विभिन्न जिल्लामा किशोर किशोरीमा कम उमेरमै विवाह गर्ने अवस्था देखिन्छ। समाचार अध्ययनहरूमा अझै पनि बाल विवाह 35% आसपासमा रहेको उल्लेख गरिएको छ। यसलाई रोक्न नेपाल सरकारले विवाह बारी 20 वर्ष पारी भन्ने अभियान पनि सञ्चालन गरेको छ। यसको उद्देश्य 20 वर्ष नपुग्दै विवाह नगर्नु, जनचेतना फैलाउनु हो। हामीले के गर्न सक्छौ त यसलाई रोक्नका लागि भन्दा अभिभावकले छोराछोरीलाई पढाउनु पर्छ, अभिभावकको दायित्व, विद्यालयले सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ जसले कम उमेरका बाल बालिकालाई ए छिट्टो भ्यायो भने त यस्तो समस्या हुँदो रहेछ नि त भनेपछि उनीहरूले पनि आफ्ना बा आमालाई मैले छिट्टो बिहा गर्दिन, मैले पढेको छु, यस्तो यस्तो हुन्छ भनेर भन्न सक्छन्। अनि स्थानीय सरकारले पनि निगरानी गर्नुपर्छ, जस्तै कृष्ण नगरपालिकाले यो जानकारी तपाईँहरू माझ ल्याएको छ, जसले गर्दा थोरै भए पनि जनचेतना चाहिँ वृद्धि भएको छ, हामीले यो विश्वास गरेका छौँ है। उमेरले युवाहरूले आफ्नो अधिकार पनि बुझ्नुपर्छ भने समाजले पुरानो गलत सोचाइलाई परिवर्तन गर्नु एकदमै जरुरी देखिन्छ। फलानु यो यो त्यो त्यो त्यो भन्दा भन्दै आफ्नो परिवार, आफ्नो घर परिवार, आफ्ना बच्चा बच्चीहरूलाई असर पर्न सक्छ है। यदि कतै बाल विवाह भइरहेको जानकारी पाएमा तपाईँले नजिकको प्रहरी कार्यालय, औढा कार्यालयमा गई महिला बाल बालिका शाखा, जस्तै कृष्ण नगरपालिकाको कार्यालयभित्रै महिला बाल बालिका शाखा छ, त्यहाँ पनि तपाईँले बुझ्न सक्नुहुन्छ के छन् ऐन कानून भनेर, वा त्यहाँ पनि तपाईँले उजुरी दिन सक्नुहुन्छ, त्यहाँ पनि तपाईँले यस्तो भइरहेको छ यसलाई रोकथाम गर्नु पर्यो है भनेर जानकारी दिन सक्नुहुन्छ, सम्बन्धित निकायमा खबर गर्न पनि सक्नुहुन्छ। बाल विवाह केवल सामाजिक समस्या मात्रै होइन, यो कानूनी अपराध पनि हो। बाल विवाहलाई शिक्षा, स्वास्थ्य, स्वतन्त्रता, सुरक्षित भविष्यको अधिकार छ, त्यसैले हामी सबै मिलेर बाल विवाह अन्त्य गर्नु आवश्यक छ। बाल विवाह होइन, शिक्षित सुरक्षित भविष्य रोजौं। अवश्य पनि सबैजनाले सुनिसक्नु भएको छ, मैले ऐन कानूनका बारेमा पनि जानकारी दिए, यसका सुझाव हक अधिकारका बारेमा पनि जानकारी दिए। तपाईँलाई कार्यक्रम कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिन सक्नुहुन्छ। जानकारीमूलक यो छोटो सामग्रीको अन्त्यमा छौ हामी। विशेष गरेर कुष्म नगरपालिकालाई धेरै धेरै धन्यवाद दिँदै महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई आभार व्यक्त गर्दै आजको विषयबाट म दुर्गा शर्मा पनि विदा हुन्छु। तपाईँको बाँकी पल शुभ रहोस्, सुखद रहोस्। नमस्कार।
7: नमस्कार नमस्कार अनि हार्दिक हार्दिक नमस्कार टुक्राउन चाहन्छु। आज पनि आइसकेको छु, प्रोमो सुनेर तपाईँले थाहा पाइसक्नु भएको छ हामी कुन विषय वस्तुमा रहेर कुराकानी गर्छौं भन्ने कुरा होइन, र आज पनि आएका छौं है। आज हामी विशेष गरेर जानकारीमूलक कार्यक्रममा छौं। तपाईँलाई थाहा नै छ नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोग कृष्ण नगरपालिकाको सहकार्यमा ऐन कानून हक अधिकारका बारेमा हामी छोटो जानकारी यस कार्यक्रम मार्फत दिने गर्छौं। विभिन्न विषयवस्तुमा केन्द्रित रहेर होइन र आज तपाईँले प्रोमो सुन्नुभयो अनि कति साथीहरूले थाहा पाइसक्नु भएको छ आज हामी कुन विषयमा चर्चा अनि परिचर्चा गर्दैछौ भन्ने कुरा तपाईँले www.radiodidibahini.org लगन गरेर संसारभर सुन्न सक्नुहुन्छ हाम्रो पात्रो नेपाली पात्रोमा सुन्न सक्नुहुन्छ अनि यसै गरी www.radiodidibahini.org लगन गरेर पनि हामीलाई सुन्न सक्नुहुन्छ है त आज हामी नेपालमा अपाङ्गता भएका व्यक्तिका लागि बनाइएका कानून अधिकारका बारेमा जानकारी लिनेछौ अपाङ्गता भनेको कुनै व्यक्तिको शारीरिक मानसिक बौद्धिक सम्बन्धी अवस्थाका कारण दैनिक जीवनमा कठिनाई हुनु हो नेपाल सरकारले अपाङ्गता भएका व्यक्तिलाई समाजको सम्मान सदस्य मान्ने र उनीहरूको अधिकार सुनिश्चित गर्ने कानून बनाएको छ नेपालमा अपाङ्गता सम्बन्धी मुख्य कानूनमा चाहिँ अपाङ्गता भएका व्यक्ति अधिकार सम्बन्धी एन 2074 यो एन 2074लाई साल असोज 29 गते लागू गरिएको थियो यसको उद्देश्य भनेको भेदभाव अन्त्य गर्नु समान अधिकार सुनिश्चित गर्नु सम्मानजनक जीवनयापनको वातावरण बनाउनु रहेको छ यसै गरी संविधानले दिएको अधिकारमा नेपालको संविधानले अपाङ्गता भएका व्यक्तिलाई समानताको अधिकार शिक्षा स्वास्थ्य रोजगार सामाजिक सुरक्षाको अधिकार पनि दिएको छ राज्यले उनीहरूलाई विशेष संरक्षण अवस्था दिनुपर्ने व्यवस्था पनि गरेको छ यसै गरी शिक्षा पाउने अधिकार अपाङ्गता भएका बाल बालिकाले निशुल्क शिक्षा विशेष शिक्षा पहुँचयुक्त विद्यालय सांगीतिक भाषामा पढ्न पाउने अधिकार पनि राख्दछ भने स्वास्थ्य सेवामा चाहिँ सहस्वास्थ्य सेवा पुनस्थापनाको सेवा उपचारको प्राथमिकता पाउनुपर्ने कानूनी व्यवस्था पनि रहेको छ यसै गरी रोजगारको अधिकार पनि छ तपाईँलाई हामीले जानकारी गराइरहेका छौं है आज र तपाईँले हामीलाई सुन्नु भएको छ भन्ने विश्वास पनि हामीले व्यक्त गरेका छौं तपाईँको घर टोल छिमेक वा कहीँ कतै पनि अपाङ्गता भएका व्यक्तिहरू हुनुहुन्छ जसलाई यिनै सामान्य कुराहरू जानकारी छैन भने तपाईँले पनि यो कार्यक्रम सुनेर केही जानकारी लिन सक्नुहुन्छ अनि उहाँहरूलाई पनि जानकारी गराउन तपाईँले सक्नुहुनेछ तपाईँको घरमा कुनै सदस्यमा पनि यो छ भने तपाईँले यस्तो यस्तो सुविधा पनि त रहेछ नि हाम्रो सरकारले व्यवस्था गरेको रहेछ नि भन्ने जानकारी चाहिँ लिनुहुनेछ यसै गरी स्वास्थ्य सेवामा उनीहरूले स्वास्थ्य सेवा पुनस्थापना सेवा प्राथमिक उपचार पाउनुपर्ने कानूनी व्यवस्था छ भने सरकारी र केही निजी संस्थाले अपाङ्गता भएका व्यक्तिलाई रोजगारमा प्राथमिकता दिनुपर्ने व्यवस्था पनि गरिएको छ भने सामाजिक सुरक्षा नेपाल सरकारले अपाङ्गता परिचय पत्र सामाजिक भत्ता सहुलियत जस्ता सुविधा पनि उपलब्ध गराउँदै आएको छ जस्तै अपाङ्गता भएको परिचय पत्रको चार वर्गमा वर्गीकरण गरिएको छ रातो कार्ड नीलो कार्ड पहेँलो कार्ड सेतो कार्ड रातो कार्ड नीलो कार्ड पहेँलो कार्ड अनि सेतो कार्ड यसका आधारमा सेवा अनि सुविधा चाहिँ पाइन्छ है त हामीले यो कुरा तपाईँहरूलाई जानकारी गराइरहँदा कतिपय साथीहरूलाई यो सामान्य कुराहरू पनि थाहा नहुन सक्छ कि त्यसैले यी कुराहरू थाहा पाउनुभयो भने पनि धेरै सहज हुन सक्छ तपाईँको जीवनयापन गर्न